0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ। प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्। अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौ भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस्। प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हामीले यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेटसिमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू म टेक दाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ यहोवा शालोम र यो न्यायकर्ताको पुस्तक 6:24 जब गिदोन समस्यामा हुनुहुन्थ्यो स्वर्गदूत देखा पर्नुभयो त्यसपछि ए वीर मानिस तोसँग परमप्रभु हुनुहुन्छ भनेर चाहिँ गिदोनलाई स्वर्गदूतले भन्नुहुँदाखेरि कसरी मसँग परमप्रभु परमेश्वर हुनुहुन्छ हामीलाई त परमप्रभु परमेश्वरले त्याग्नु भयो होला छोड्नु भयो होला भनेर पो मैले त सम्झेको हो भनेर चाहिँ उहाँले त्यसो भन्नुभयो तर मानिसले आफ्नो गल्ती भूलहरू देख्दैन जसरी इजरायलीहरूले पाप गरेको कारणले गर्दाखेरि उनीहरूले समस्या भोगेका थिए यहाँ अरू विदेशीहरूले आएर उहाँहरूमाथि थिचोमिचो गरेको थिए मिद्यानी भन्ने जोले विदेशीहरूसँग त्यो प्रकारले आपद विपद खप्नु परेको थियो मिद्यानीहरूको अपराधमा मिद्यानीहरूको थिचोमिचोमा उहाँहरू पर्न परेको थियो र त्यो समय इजरायलीहरूले परमप्रभु परमेश्वरलाई पुकारा गरे जब इजरायलीहरूले परमप्रभु परमेश्वरलाई पुकारा गरे सृष्टिकर्ता परमेश्वरले सहायताको निम्ति एकजना अगमवक्ता पठाउनु भयो र अगमवक्ताले आँखा खोलिदिने कोसिसहरू गर्नुभयो अनि त्यो पछि परमप्रभुको दूत एबिनेजरी भन्ने ठाउँमा आउनु भएर गिदोनका उहाँ देखा पर्नुभयो र गिदोनलाई उहाँले भन्नुभयो तिमी चाहिँ वीर मानिस हौ तिमीसँग परमप्रभु परमेश्वर हुनुहुन्छ भनेर चाहिँ जब परमप्रभु परमेश्वरका दूतले त्यसो भन्नुहुँदाखेरि गिदोनलाई त्यो कुरा पत्याउनु नै गाह्रो भयो तर पछि गएर उहाँले जसरी एउटा होम बलि यानि बलि चढाउनको लागि प्रयास गर्नुहुँदाखेरि बलि त्यहाँ राख भने चाहिँ परमप्रभुको दूतले भन्नुभयो र बलि त्यहाँ राख्नु भए पछाडि बलिको ठाउँमा उहाँले लौरो पसारेर टुप्पाले त्यो छुनु बित्तिकै त्यहाँ आगोले भस्म भए र स्वर्गदूत पनि बिलाउनु भएपछि गिदोनले चाहिँ कोही मान्छेसँग म कुराकानी गरिराखेको छु होला परमेश्वरको जनसँग भन्ने उहाँले सम्झिनु भएको रहेछ तर त्यो समय त ओहो स्वर्गदूत नै पाउनुहुँदो रहेछ भन्ने उहाँलाई थाहा लाग्यो र त्यो समयमा चाहिँ जसरी परमप्रभुले तिनलाई भन्नुभएको थियो शान्ति नडरा तँ मर्ने छैनस् म चाहिँ अब स्वर्गदूतलाई नै आमने सामने देखेँ म मर्छु होला भनिकन गिदोनले त्यसरी सम्झनु हुँदाखेरि परमप्रभुले भन्नुभयो कि शान्ति नडरा तँ मर्ने छैनस् भनिकन 23 त्यसरी भन्नुभएपछि न्यायकर्ताको पुस्तक 6:24 यस्तो लेखिएको छ गिदोनले परमप्रभुको निम्ति त्यहाँ एउटा वेदी बनाए र त्यसको नाउँ परमप्रभु शान्ति हुनुहुन्छ राखे यहोवा शालोम भनेर चाहिँ नेपालीमा परमप्रभु शान्ति हुनुहुन्छ भनेर चाहिँ त्यसरी राख्नुभयो त्यो आजको दिनसम्म पनि एबिएजरीको ओपरामा छँदैछ भनेर चाहिँ यहाँ भनिएको छ आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू जब तपाईँ संकष्टमा भएर जानुहुन्छ जसरी इजरायलीहरू गएका छन् गिदोन पनि त्यही संकष्टमा भएर गएको छ थिचोमिचोमा परेका छन् मिद्यानीहरूले जो इजरायलीहरूले उब्जाएका सबै खेतीपातीहरू लुटेर लगिहाल्थ्यो पालेका चौपायाहरूलाई पनि उनीहरूले लुटेर आफ्नो हक अधिकार कुनै पनि अवस्थामा थिएन कारण यो भएको कारण चाहिँ इजरायलीहरूको पापको कारणले गर्दा थियो र तपाईँ पनि आफ्नो जीवनमा यही प्रकारको अवस्थामा भएर गइराख्नु भएको छ भने उहाँ सृष्टिकर्ता परमेश्वर मसीहा येशूले तपाईँलाई छोड्नु भएको छैन त्याग्नु भएको छैन उहाँले हिब्रूको पुस्तक 13:5 खमा भन्नुभएको छ म तिमीहरूलाई कहिले त्याग्ने छुइनँ म तिमीहरूलाई कहिले छोड्ने छुइनँ भनिकन त्यो प्रतिज्ञा उहाँले गर्नुभएको छ र उहाँ परमेश्वर जो हिजो आज सदा सर्वदा एक समानको परमेश्वर हुनुहुन्छ उहाँ परमेश्वर तपाईँको साथमा हुनुहुन्छ गिदोनले सम्झिराखेको थिए कि हामीलाई त परमप्रभु परमेश्वरले छोडिसक्नुभयो त्यागिसक्नुभयो भनेर चाहिँ सम्झिराख्नु भएको थियो तर त्यहाँ स्वर्गदूत आउनुभयो र ए वीर मानिस तोसँग परमप्रभु परमेश्वर हुनुहुन्छ भनेर चाहिँ त्यो साबित उहाँले गराइदिनु भयो र पछि स्वर्गदूत देखिसक्नु भएपछि पनि गिदोन डराए मैले त स्वर्गदूत देखेँ आम्ने सामने अब म मर्छु होला भन्दाखेरि 23 परमप्रभु परमेश्वरले भन्नुभयो शान्ति शलोम र नडरा तँ मर्ने छैनस् भनिकन त्यसरी प्रत्युत्तर दिन भएपछि न्यायकर्ताको पुस्तक छ अध्यायको 24 पदमा उहाँले एउटा वेदी बनाउनु भएर त्यो ठाउँको नाम चाहिँ परमप्रभु शान्ति हुनुहुन्छ, यहोवा शलोम भनिकन त्यसरी त्यो ठाउँको नाम उहाँले राखिदिनु भयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, उहाँमा भरोसा राख्ने जनहरूको साथमा सृष्टिकर्ता परमेश्वर जहिले पनि साथमै हुनुहुन्छ। शद्रक मेषक र अभिनेगो नाउँ गरेका तीनजना जो विदेशको भूमिमा हुनुहुन्थ्यो तर उहाँहरू साँचो परमेश्वरमा विश्वास गर्ने व्यक्तिहरू हुनुहुन्थ्यो, परम प्रभु परमेश्वरमा भरोसा राख्ने व्यक्तिहरू हुनुहुन्थ्यो, त्यो देशको नियम अनुसार उहाँलाई आगोमा राजाले नै फ्याँक्न लगाउनु भयो। र आगोमा होमिँदाखेरि त्यहाँ अर्को चौथो व्यक्ति, परमेश्वरको पुत्र जस्तो चौथो व्यक्ति राजाले नै देख्नुभयो। र त्यो जो आगोको राप थियो, त्यो आगोको रापले उहाँलाई जलाउन सकेन, त्यो आगोको राप त फूल जस्तो पो भइदियो। र त्यो आगोको भट्टीभित्र उहाँहरू सुरक्षित रहनुभयो। र उहाँ चौथो व्यक्ति जो परमेश्वरको पुत्र जस्तो हुनुहुन्थ्यो, उहाँले शद्रक मेषक र अभिनेगोमा त्यस जग्गाभित्र पनि शान्ति ल्याइदिनुभयो। परमेश्वर उहाँहरूको साथमा हुनुभयो। र सृष्टिकर्ता परमेश्वर मसीहा येशु, जगतको अन्तसम्म म तिमीहरूको साथमा हुनेछु भनिकन उहाँले मत्तीको पुस्तक 28 अध्यायमा त्यो प्रतिज्ञा गर्नुभएको छ। र जगतको अन्तसम्म मसीहा येशु तपाईँको साथमा हुनुहुन्छ। तपाईँले यो कुरा नबिर्सनुहोस्। तपाईँ आपत्ति विपत्तिमा भएर जानु हुँदाखेरि पनि यहोवा शलोम, शान्तिको परमेश्वरले तपाईँलाई छोड्नु भएको हुँदैन, त्याग्नु भएको हुँदैन। गिदोन आपत्ति विपत्तिमा भएर यो दाग पेल्ने कोलमा उहाँले गहुँ चुट्दै हुनुहुन्थ्यो, यो दुश्मन आएर तुरुन्तै लुटेर लान्छ भनेर। त्यस्तो अवस्थामा भएको, एकदमै प्राण जोगाउनु गाह्रो भएर डरै डरमा बाँचेको अवस्थामा पनि यहाँ सृष्टिकर्ता परमेश्वर गिदोनको साथमा हुनुभयो। शद्रक मेषक र एबेदनेगोको साथमा यहाँ सृष्टिकर्ता परमेश्वर हुनुभयो। त्यस्तै गरेर नयाँ करारमा जब प्रभु येशूसँग चेलाहरू समुद्रमा यात्रा गरिराख्नु भएको थियो, हामी यो झिलको पारिपट्टि जाउँ भनिकन प्रभु येशूले भन्नुभएको थियो, मर्कुसको पुस्तक 4 अध्यायमा पढ्न पाउनुहुनेछ तपाईँले। जाँदै गर्नुहुँदाखेरि त्यहाँ ठूलो आँधी बेरी आयो, आउँदाखेरि प्रभु साइडमा निदाइ राख्नु भएको थियो र चेलाहरू साह्रै आत्तिए, तर प्रभुले उठेर भन्नुभयो कि त्यो आँधी बेरीलाई शान्त हो भने चाहिँ भन्नुभयो त्यो आँधी बेरी शान्त हो। र प्रभुले चेलाहरूलाई भन्नुभयो तिमीहरूको विश्वास कहाँ गयो, किनकि शान्तिको परमेश्वर यहोवा शलोम परमेश्वर त्यही नाउँमा सुतिराख्नु भएको थियो। र प्रभु हाम्रो साथमा हुनुहुन्छ भने केही बिगार्न सक्दैन भन्छ, उनीहरू नआत्तियोस् भन्ने उहाँको इच्छा थियो। त्यही कारण तिमीहरूको विश्वास कहाँ गयो भन्छ, उहाँले चेलाहरूलाई गाली पनि गर्नुभयो। र उहाँ शान्तिको परमेश्वर यहोवा शलोम परमेश्वर मसीहा येशू पवित्र आत्मामा हुनुभइकन तपाईँ भित्रै बास गर्नुहुन्छ भनेर बाइबलले बताएको छ प्रियहरू। र उहाँले तपाईँलाई त्याग्नु भएको छैन, उहाँले तपाईँलाई छोड्नु भएको छैन, यो कुरा कहिल्यै तपाईँले बिर्सनु हुँदैन। प्रेरितको पुस्तक 27 अध्यायमा पाउल प्रेरित 2 हप्तादेखि अन्धकारमा जहाजको यात्रामा 276 जना मानिसहरूको साथमा उहाँ लगायत यो प्रकारले यात्रा गरिरहेको समयमा जहाजमा ठूलो आँधीबेरीको अवस्थामा एकदम अनियोलको अवस्थामा एकछिनै पछाडि ज्यान गइहाल्छ होला भन्ने प्रकारको त्यो प्रकारको तुफानभित्र परमप्रभु परमेश्वरको दूत आउन भइकन पाउल नडरा, तँ सुरक्षित हुनेछस् र यहाँ भएका सबै मानिसहरू पनि सुरक्षित हुनेछ भनिकन स्वर्गदूतले पाउललाई भन्नुभयो। पाउल नडरा भन्नुको अर्थ शलोम शान्ति पाओल, मनमा शान्ति ल्याऊ पाओल भनेर चाहिँ भन्नुभएको। नभन्दै पछि गएर माल्टा टापुमा जहाज ठोकियो, सबै मान्छेहरू सुरक्षित भए, अन्तिममा पाओल रोम पुगेरै छोड्नुभयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँ र मेरो जीवनमा पनि उहाँ यहोवा शलोम शान्ति दिने परमेश्वर, जब हामी अप्ठ्यारो परिस्थितिमा भएर जान्छौँ उहाँलाई सुरक्षा दिने परमेश्वर, शान्ति दिने परमेश्वर भनिकन तपाईँले महसुस गर्नुभएको हुन सक्दछ। एकपटक म एउटा खेतको बारीमा भएर हिँडिरहेको थिएँ, छ्याक गरे पछाडिबाट फर्केर हेर्दाखेरि कोब्रा यानि गोमन साँप ठडिएको रहेछ मलाई टोक्नको लागि। तर घरबाट हिँड्नु अगाडि मेरो आमाले त्यो क्यामेरा लानु कि लानु भन्नुभयो, मैले क्यामेरा घाँटीमा झुन्डाएको थिएँ। मर्नुभन्दा बौलाउनु निको भने जस्तो नै त्यो धानको नरुवा समातेर त्यो सर्पलाई हान्ने जस्तो गर्दाखेरि त्यो क्यामेरा चाहिँ क्यामेराको जो माथिको कभर थियो त्यो साँपको फोडा जस्तो नै थियो। त्यो चाहिँ उता साँप सर्पतर्फ जाँदो रहेछ, यो झोलुङ्ग जस्तो भएर पिङ जस्तो भएर यसो गर्दाखेरि त्यसो गर्दाखेरि त्यो सर्प डराएर त्यो सर्प तल लड्यो। र त्यही प्रकारले पनि उहाँ सृष्टिकर्ता परमेश्वरले भविष्य देख्ने आँखाबाट आमाको मुखबाट उहाँ बोलिहाल्नु भएको थियो कि तैँले क्यामेरा लिएर जा भन्दै चाहिँ भन्नुभयो, नभन्दै त्यो क्यामेरा मार्फत मलाई उहाँले सुरक्षा दिनुभयो। त्यो विपत्तिमा जीवन र मृत्युको लडाईँमा उहाँले शान्तिदाता भएर उहाँ त्यहाँ खडा भइदिनु भयो र हरेक परिस्थितिमा तपाईँलाई उहाँले सहायता गर्नुहुन्छ, सुरक्षा दिनुहुन्छ। मलाई पनि त्यो जो खेतमा यानि धानको नरुवा घारीभित्र गोमन साँपसँगको लडाईँमा उहाँले सुरक्षा दिनुभयो। त्यहाँ मृत्युको मुखमा योबा सलोम परमेश्वर भइकन उहाँ उपस्थित हुनुभयो। भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: सबैजनालाई जय मसीह। मेरो नाम लक्की ओली हो। म चाहिँ गेटचुमुनी एयरपोर्ट चर्चको सदस्य हुँ अनि मेरो ठेगाना चाहिँ मेरो माइती घर चाहिँ मुगु हो, घर चाहिँ दाङ सल्यान हो। अनि म सानो गवाई हजुरहरूको माझमा म भन्न चाहन्छु। अनि म चाहिँ 4 वर्षको उमेरमा म जलेको थिएँ अनि परमेश्वरले मलाई पहिलादेखि नै चुन्नु भएको रहेछ अनि धेरै गाई खर्कमा म जलेको हो। अनि सबै गाउँको मानिसले अनि मेरो बुवालाई भन्नुहुन्थ्यो कि बुढो मान्छे, यो छोरी त अर्काको घरमा जाने हो, छोरालाई चाहिँ बचाउनु पर्छ, छोरीलाई फाल्दै कुहिएको अवस्थामा त कसले बचाउँछ, तेरो धन सम्पत्ति पनि छैन भनेर भन्नुहुन्थ्यो। तर पहिला नै परमेश्वरले मेरो बुवा धामी हुनुहुन्थ्यो, धामी भएको कारणले पनि मेरो बुवाले चाहिँ एकदम छोरीलाई बचाउने इच्छा गर्नुहुन्थ्यो। अनि मेरो बुवाले धामी आफू धामी भएर पनि अरूको धामीको आमामा धेरै लिनुभयो तर निको भएन मलाई। अनि जुम्लामा ल्याउनु भयो, म चाहिँ बच्चा सुताउने डोकाको अवस्थामा थिएँ अनि पुरै जेठको महिनामा जलेको पुरै गनाउँथे अरे। अनि एकदम मेरो बुवाले त्यतिखेर गाडी पनि मेरो गाउँमा जाँदैन थियो, अनि जाँदैन थियो त्यहाँबाट हिँड्दा हिँड्दै कति दिनको बास बस्दै जुम्लामा ल्याउनु भयो मेरो बुवाले। त्यतिखेर चाहिँ त्यहाँ डाक्टरले अलिकति उपचार गर्नुभयो, त्यहाँ नसकेको कारणले अनि डाक्टरहरूले यहाँ काठमाडौँ जानु भनेर मेरो बुवालाई भन्नुभएको रहेछ। त्यहाँबाट प्लेनमा काठमाडौँ आएँ अनि जब परमेश्वरले मलाई त्यहाँ ठाउँबाट पहिला नै चुन्नु भएको रहेछ अनि यहाँ चाहिँ मेरो 8 पटक अपरेसन भयो।

कि म धामीको छोरी परमेश्वरलाई एकदम घृणा गर्थे अनि मेरो बुवाले त निको पार्न सक्ने परमेश्वरले कसले निको पार्छ र भन्थे। जब त्यो दाईले मलाई उपचारको क्रममा सुसमाचार सुनाउनु भयो अनि बिस्तारै म चर्च जान थाले, जब चर्च जान थाले अनि मैले के हो भनेर पहिला विश्वास गर्दैन साँचो रूपमा गहिरिँदै प्रभुमा गए अनि मलाई परमेश्वरले मेरो घाउहरू ब्लड गएको गएको थियो, परमेश्वरले मलाई निको पार्नु भयो अनि परमेश्वर कति महान हुनुहुन्छ अनि मैले चिन्दैन थिएँ परमेश्वरले अघेरै मैले मलाई चुन्नु भएको रहेछ। अनि जब मेरो विवाह भयो अनि विवाह गर्दाखेरि त पेट जलेको कारणले त बच्चा हुँदैन भन्थे अनि डाक्टरले, अनि मैले पनि बच्चा हुँदैन भने विवाह गरेको 12 वर्ष भएको थियो अनि मैले सोचे प्रभु, अनि मैले धेरै प्रार्थना गर्थे अनि मैले धेरै रोएर पनि मैले प्रार्थना गरे अनि गाउँमा मेरो जेठानी दिदीहरूले अरू गाउँको मान्छेले भन्थ्यो, कान्छी तिमी अब यत्रो उमेर भइसक्यो विवाह गरे पनि अर्को चोटि बच्चा ल्याएर आउनु ल भनेर भन्नुहुन्थ्यो, हस हस भन्थ्यो मैले। अनि म आएर फेरि कोठामा रुँदै प्रार्थना गर्थे, प्रभु मेरो त बच्चा छैन अनि किनकि गाउँको मान्छेले घृणा गर्छे, मरे पनि तपाईँको हातमा छ, बाँचे पनि तपाईँको हातमा छ, तपाईँले मलाई नानी दिनुहोस् भनेर धेरै प्रभुसँग पुकारथे। अनि 7 वर्षपछि मेरो नानी भयो, मेरो छोरा भयो, अहिले 3 वर्षको छ अनि परमेश्वरले जब पेटमा दिइसकेपछि अब डाक्टर हस्पिटलमा जाँचाउन जानु पर्यो, जब मेरो पेट हेर्दाखेरि चाहिँ डाक्टर त छक्क पर्नुहुन्थ्यो अनि तपाईँ कसरी यो भएको भनेर भन्नुहुन्थ्यो, अनि मैले पेट 4 वर्षको उमेरमा जलेको भनेर भन्थे अनि जुन डाक्टरले पनि छक्क पर्नुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो कि 7 महिनाको अपरेसन गरेर निकाल्नु पर्छ बच्चा भनेर भन्नुहुन्थ्यो। अनि मैले भन्थे प्रभु तपाईँको हातमा मेरो 7 महिनाको बच्चा निकाले भने त मेरो चाहिँ जमिँदैन पेट भनेर त्यसरी भन्थे। अनि त्यस्तो गर्दा गर्दै डाक्टरले चेकअप गर्दा गर्दै फेरि समस्या आयो, मेरो बच्चाको टाउको ठुलो छ, नर्मल डेलिभरी हुन सक्दैन भनेर भन्नुहुन्थ्यो। अनि मैले मण्डली परिवारलाई सबैलाई भने यसरी भन्नुहुन्छ डाक्टर भनेर भनेको। अनि त्यसरी प्रार्थना गर्दा गर्दै फेरि अर्को महिनाको 9 महिनामा फेरि चेकअप गर्न जाँदाखेरि त्यही डाक्टरले तपाईँको बच्चाको टाउको सानो छ, ठिक छ, तपाईँ नर्मल डेलिभरी हुनुहुन्छ भन्नुभयो। अनि परमेश्वर चाहिँ कति महान हुनुहुन्छ प्रियहरू, आज मेरो जीवनमा परमेश्वरले यस्तो काम गर्नुभएको छ, मैले छोटकरी भनेको छु अनि असम्भव कुरा म नर्मल डेलिभरी भए, मेरो 2 बच्चा भएको हो, एउटा सानो बाबु चाहिँ परमेश्वरमा सुत्यो, अहिले मेरो बाबु कति टाटो छ परमेश्वरले मलाई दिनुभएको छ, मेरो दाम्पत्य जीवनमा यति सुन्दर छ परमेश्वरले मलाई दिनुभएको, अनि त्यो प्रेमको लागि तपाईँहरूको अगाडि मैले सुनाएको छु अनि परमेश्वरले मेरो जीवनमा त्यसरी काम गर्नुभयो। बाइबलमा हन्नाको प्रार्थना पनि परमेश्वरले सुन्नु भएको थियो अनि उहाँको सौताले धेरै घृणा गर्दाखेरि पनि उहाँ धेरै प्रार्थना गर्नुहुन्थ्यो, उहाँको बच्चा थिएन प्रियहरू, उहाँले धेरै प्रार्थना गर्नुभयो अनि हन्नाको कति आँसु सायद प्रार्थना, अनि तपाईँले परमेश्वर मलाई बच्चा दिनुभयो भने म तपाईँलाई नै दिन्छु भन्नुभएको थियो, त्यसरी नै उहाँलाई पनि दिनुभएको हो, समुएल राख्नुभयो, मेरो छोराको नाम पनि समुएल हो। त्यसरी जसरी हन्नाको प्रार्थना सुन्नुहुने परमेश्वर अनि तपाईँहरूको पनि मेरो प्रार्थना पनि सुन्नु भएको छ, त्यही भएर चाहिँ हन्नाको आँसु सुन्नुभयो अनि त्यसरी नै मैले पनि हन्नाको जस्तै प्रार्थना गरेको थिएँ। धेरै रुदा रुदै म राति उठेर पनि प्रार्थना गर्थे, बिहान पनि प्रार्थना गर्थे अनि मैले अनि त्यसरी भन्थे प्रभु म चाहिँ पेट च्यातेको छ, म पनि बच्चा पाउन सक्दैन होला भन्थे, नभन्दै मेरो परमेश्वरले मेरो प्रार्थना सुनेर मलाई नानी दिनुभएको हो। हजुरहरूले पनि त्यसरी कसैले बच्चा नभएर पनि कति घृणा गर्छ नि, त्यसरी परमेश्वरमा विश्वास नगर्नु भएको हो भने विश्वास गर्नुहोस्। प्रभुमा लुकाएको 37 भनेछ परमेश्वरको निम्ति कुनै कुरा पनि असम्भव छैन प्रियहरू, सबै कुरा सम्भव छ। जसरी मेरो प्रार्थना सुन्नुभयो तपाईँहरूको पनि प्रार्थना सुन्नुहुन्छ परमेश्वरले, प्रभु कति महान हुनुहुन्छ, विश्वास गर्नुहोस्, प्रार्थना गर्नुहोस्। हामी आज्ञाकारी पनि हुनुपर्ने रहेछ, एक अर्थले हामी आज्ञाकारी परमेश्वरले चाहनुहुन्छ, माग्नुहोस्। छोराछोरी छैन भनेर केही पनि चिन्ता नगर्नुहोस्, परमेश्वरमा सबै कुरा सम्भव छ, त्यही भएर चाहिँ तपाईँहरूले पनि विश्वास गर्नुहोस्। अनि मेरो यो छोटो गवाईहरू यही राख्छु, तपाईँहरू मेरो यो गवाई सुनेर आशिषित हुनुहुन्छ भने म विश्वास गरेको छु। परमेश्वरलाई महिमा भएको, सबैलाई जय मसीह, धन्यवाद सबैजनालाई।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699 सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन् यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ आटेन लाइब्रेरी पुस्तकालय नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9849-83-16-84 9849-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org आटेन पुस्तकालय लाइब्रेरी पुस्तक दान गरौं ज्ञान बाँडौं शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ

0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मेरो एसई पनि सकियो,
7: मेरो प्लस टूको इक्जाम पनि सकियो,
8: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
9: गुड न्यूज एफएमले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
10: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
11: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
10: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
11: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: ख्रिस्टले तपाईँको आत्मालाई सन्तुष्ट तुल्याउन सक्नुहुन्छ। जयमसी आज बुधबार मे 27 तारीक जेठ 13 गते। आजको बाइबल लेखन यहुन्नाको पुस्तक 4 अध्यायको 15 पदबाट रहेको छ र यहाँ लेखेको छ, मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन। तिनी सामरियामा बस्थिन्, 5 पटक विवाह गरिसकेकी थिइन् र अहिले त्यस्तो पुरूषसँग बस्थिन् जो तिनको पति थिएन। सायद कुरा काट्नेहरूले तिनको बारेमा जिब्रो चलाउँथे, नत्र किन तिनी दिउँसो मात्रै इनारमा पानी लिन जान्थिन्। अरू महिलाहरूले सूर्योदयमै पानी भर्छन्, तर ती महिलाले दिउँसोको समय रोजिन्, तिनीहरूको घृणाको ताप भन्दा सूर्यको तापलाई रोज्दै। एकजना अपरिचित व्यक्तिको उपस्थिति नभएको भए तिनको कथा सामरी बालुवामा विलीन हुने थियो, तर उहाँ तिनको जीवनमा जीवित पानीको प्रतिज्ञा लिएर प्रवेश गर्नुभयो, जसले तिनको आत्माको तिर्खा मेटाउने थियो। उहाँले तिनको विगतलाई घृणा गर्नुभएन। उहाँले तिनलाई भन्नुभयो, येशूले त्यसलाई भन्नुभयो, यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस जसले मैले दिने पानी पिउँछ त्यो कहिले तिर्खाउने छैन। जुन पानी म त्यसलाई दिनेछु त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ। त्यस स्त्रीले उहाँलाई भनी, हजुर मलाई त्यही पानी दिनुहोस् र म तिर्खाउने छैन। तब त्यो स्त्री आफ्नो गाग्रो छोडेर नगरतिर गई र मानिसहरूलाई भनी, आओ एकजना मानिसलाई हेर जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो, कति उहाँ नै ख्रिस्त हुनुहुन्न? तब तिनीहरू नगरबाट निस्केर उहाँ कहाँ गए। मैले जे गरे उहाँले मलाई सबै भनिदिनुभयो भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरू मध्ये धेरैले उहाँमाथि विश्वास गरे। यो कुरा तपाईँले यहुन्नाको पुस्तक 4 अध्यायको 13-15 र 28-39 पदसम्म हेर्न सक्नुहुन्छ। अरू कोही पनि तिनलाई मौका दिन तयार थिएनन्, तर येशूले तिनलाई महान अवसर दिनुभयो अनि उहाँले तिनको लागि जे गर्नुभयो उहाँले तपाईँको लागि त्यसो गर्नुहुनेछ। यसकारण आज ख्रिस्ट कहाँ आउनुहोस्, किनकि उहाँले तपाईँको आत्मालाई सन्तुष्ट तुल्याउन सक्नुहुन्छ। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082408470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र आज कार्यक्रम मार्फत कृतज्ञता नै चुन्नुहोस् भन्ने विषयमा केही कुरा राख्न गइरहेकी छु र श्रोता, भजन संग्रहको पुस्तक 103 अध्यायको 2 पदले भन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। एकजना मानिस पार्कमा यति निराश भएर बसिरहेको थियो कि एउटा प्रहरीले उसलाई सान्त्वना दिने प्रयास गर्यो। कुनै समस्या पर्यो कि? हो, उसले जवाफ दियो। केही महिना पहिले मेरो बाजे बित्नुभयो। उहाँले मेरो निम्ति 5 करोड रुपियाँ र तेलका केही कुवाहरू छोडेर जानुभयो। त्यो प्रहरीले भन्यो, यो त निराश हुनुपर्ने कुरै होइन। त्यो मानिसले जवाफ दियो, हो, तर तपाईँले सबै कुरा सुन्नु भएकै छैन। अघिल्लो महिना मेरो काकाले पनि मेरो निम्ति 10 करोड रुपियाँ छोड्नुभयो। त्यो प्रहरीले टाउको हल्लाउँदै भन्यो, मैले कुरा बुझिन, तपाईँ किन यति निराश हुनुहुन्छ? उसले जवाफ दियो, यो महिना त कसैले पनि मलाई केही दिएको छैन। अचम्म, दुःखको कुरा। त्यो व्यक्ति ती मानिसहरू मध्येमा पर्दछ जो आफूसँग जेसुकै भए तापनि दुखी हुन्छन्। धन्यवादी स्वभावको आत्मा विकास गरेर अधन्यवादी धारणामाथि कसरी विजय हुने भनी भजन संग्रहकर्ताले हामीलाई देखाएका छन्। वचनले भन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। ध्यान र धन्यवाद सँगसँगै जान्छन्। सम्झनाले आराधनाको लागि उत्प्रेरकको काम गर्छ। एउटा पुरानो भजनले भने चाहिँ, फर्केर हेर्छु विगत दिनहरू, आशिषको झरी जीवनै भरि बर्सेको थाहा गर्छु। भजनकारले पहिला 3 कुरा गर्न हामीलाई प्रोत्साहन दिन्छन्। पहिला, परमेश्वरले हामीलाई के दिनु भएको छ त्यसको बारेमा विचार गर्ने, उहाँको क्षमादान, चंगाई, सुरक्षा, छुटकारा, प्रेम र दया। दोस्रो, परमेश्वरले हामीलाई के दिनु भएको छैन त्यसको बारेमा विचार गर्ने, हाम्रो पापको दण्ड उहाँले हामीलाई दिनु भएको छैन। तेस्रो कुरा, परमेश्वरले हामीलाई के दिनुहुनेछ त्यसको बारेमा विचार गर्ने। तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमा अनन्तदेखि अनन्तसम्म रहन्छ भनेर वचनले नै भन्दछ। जब तपाईँले आफ्नै कार्यमा होइन तर ख्रिस्टको कार्यमा भरोसा राख्नुहुन्छ, तब परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुन्छ। यसकारण हरेक बिहान ऐनामा हेर्नुहोस् र भन्नुहोस्, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। र यसरी निरन्तर उहाँमा प्रत्येक दिन धन्यवादी हुँदै, प्रत्येक कुराहरूमा धन्यवादी हुँदै अगाडि बढ्नुहोस् भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: मर्निङ काठमाडौँ. हाई, पास्टर रुबन बस्नेत, म स्मरण मिशन चर्चको सिनियर पास्टर. यो आजको कार्यक्रम वर्ड अफ द डेमा हार्दिक स्वागत गर्न चाहन्छु. तपाईँले आज जहाँबाट सुन्दै हुनुहुन्छ, यो कार्यक्रम तपाईँको निम्ति बनाइएको हो. हामी विश्वास गर्दछौ यो आजको कार्यक्रमले तपाईँलाई अवश्य पनि आशिषित तुल्याउँदछ. गएको हप्ता हामीसँग भियतनामबाट डाक्टर पावल आए हुनुहुन्थ्यो. उहाँले आफ्नो गवाईद्वारा कसरी परमेश्वरले एउटा झाँक्रीबाट प्रभुको सेवकाईको प्रेरित बनाउनु भयो भन्ने कुरा उहाँले हामीलाई गवाईबाट सेयर गर्नुभयो. आज पनि उहाँ हामीसँग हुनुहुन्छ. परमेश्वरले उहाँलाई यसरी चलाउँदै हुनुहुन्छ कि उहाँ 92 भन्दा बढी देशमा उहाँले सिकाउन, प्रचार गर्न, मण्डलीलाई उहाँले बलियो गराउनको निम्ति उहाँ आज पनि यात्रा गर्दै हुनुहुन्छ. उहाँ र उहाँको श्रीमती रुथ आई 76 वर्ष हुँदासम्म पनि उहाँ यात्रा गर्दै हुनुहुन्छ र आज नेपालमा उहाँ हामीसँग हुनुहुन्छ. आज उहाँद्वारा हामी परमेश्वरको वचन सुन्नेछौ र म विश्वास गर्दछु यो वचनले तपाईँलाई अवश्य पनि आशिषित तुल्याउनेछ. तपाईँहरूको निमित्त म उहाँको वचन इङ्ग्लिसमा रहेको वचनलाई म नेपालीमा उल्था गरिदिनेछु. ढिलो नगरिकन उहाँलाई हामी स्वागत गर्नेछौ आज कार्यक्रममा. वेलकम डाक्टर पावल टु दिस प्रोग्राम.
1: Again, good morning, Nepal.
0: Good morning, Shubha Bihani, Nepali. Rajbhai Didi Bani.
1: Pastor Paul, I from Vietnam.
0: Ma Vietnam bada Pastor Paul, I.
1: It's our honor to be back with you.
0: Feri pani taparko beech ma aunu parne mero lagi saubhagya ho.
1: Last week I shared with you how God transformed my life.
0: Gaeko hapta tapailai maile mero jivan lai Parmeshwar le kasari pariwartan garnu bhayo bhanne bare ma maile tapailai bachan badeko thie.
1: From a Buddhist monk become a witch doctor.
0: Ma malai euta Buddhist monk bada euta jhakri garaunu bhayo.
1: From witch doctor become a Christian.
0: Ani euta jhakri bada Parmeshwar le malai Christian garaunu bhayo.
1: And this week I'm going to share with you how my life look like.
0: Ani yo hapta tapailai ma mero jivan kasto dekhincha ta bhanne bare ma bataunu chahanchu.
1: Well, when I give my life to Jesus.
0: Jaba maile Yesu lai afno jivan diye.
1: On the way home, I was excited.
0: अनि म धेरै खुसी भएर म घर जाँदा गइरहेको थिएँ.
1: Because I heard the word of God in the Bible say.
0: किनकि बाइबलमा यो भनिएको मैले कुरा सुनेको थिएँ.
1: Whoever in Christ.
0: जो कोही येशु ख्रीष्टमा छ.
1: Become a new creation.
0: ऊ चाहिँ नयाँ सृष्टि हो.
1: All things will pass away.
0: सबै पुराना कुराहरू बिति गए.
1: And all become new.
0: हेर ती सबै नयाँ भएका छन्.
1: Then by the time I return home.
0: त्यसपछि म घर फर्किए.
1: Oh, my grandfather were very angry.
0: मेरो हजुरबा धेरै रिसाउनु भयो मसँग.
1: He said, why I invested your life for many years.
0: म तेरो तिम्रो जीवनमा म धेरै वर्ष लगानी गरिरहेको थिएँ.
1: You become a monk.
0: तिमी monk भयो, बुद्धिस्टको monk भयो.
1: Then you become a witch doctor with over 3,000 gods.
0: त्यसपछि तिमी 3,000 वटा भन्दा बढी देवी देवतालाई पूजा गरेर तिमी एउटा witch doctor भयो, लामा झाँक्री भयो.
1: And now you leave all of them and follow Jesus.
0: अब सबै अहिले तिमी सबैलाई छोडेर तिमी येशूलाई पछ्याउँदैछौ.
1: Were you trying to make some fun with the missionary?
0: अनि के तिमी त्यो मिशनरीसँग गएर रमाइलो गर्यौ त?
1: What wrong with you?
0: अनि तिमीलाई के भयो मेरो नाति? तिमीलाई के भयो?
1: What wrong with all the gods?
0: तिमीले पूजा गरेको सबै देवी देवतामा के गल्ती थियो त?
1: I say, well, in fact, I respect Buddha and all other gods.
0: अनि अहिले पनि मैले बुद्ध र अरूलाई आदरै गर्दछु.
1: Because they all were guys.
0: किनकि तिनीहरू सबैजना मानिसहरू थिए.
1: They all were wise.
0: तिनीहरू बुद्धिमानीहरू थिए.
1: They all were nice.
0: तिनीहरू राम्रा थिए.
1: But they all died.
0: तर तिनीहरू सबैजना मरेर गए.
1: That's all I know about them.
0: र तिनीहरूको बारेमा मैले यति कुरा जानेको थिएँ.
1: They look and say, what about Jesus Christ?
0: And त्यसपछि मेरो हजुरबाले सोध्नु भयो येशूको बारेमा के हो त अनि?
1: Well, Jesus Christ was a guy.
0: अनि येशू ख्रीष्ट पनि मानिसै हुनुहुन्थ्यो.
1: He was nice.
0: वा असल हुनुहुन्थ्यो.
1: He was wise.
0: वा बुद्धिमानी पनि हुनुहुन्थ्यो.
1: Even he was dying.
0: वा पनि मर्नु भयो.
1: But then he arrived.
0: तर तीन दिनमा वा बौरी उठ्नु भयो.
1: And he's still alive.
0: वा अहिले पनि जीवित हुनुहुन्छ.
1: Oh, my grandfather was very angry.
0: मेरो हजुरबा साह्रै रिसाउनु भयो.
1: He said, go to your bed and rest well and think carefully. Tomorrow morning before the breakfast. If you
0: want
1: to tell me you just made fun with the missionary.
0: मैले मिसनरीहरूसँग मजा गरेर आए भनेर भन्यो भने
1: एभ्रिथिङ बी ओके
0: ठिकै छ भनेर तिमीले म तिमीलाई केही गर्ने छैन तर यदि तिमीले यसुलाई पछाडि निर्णय नै गर्यौ भने
1: You have to leave my home without any inheritance.
0: मेरो घरबाट तिमी निस्केर जानुपर्छ तिमीले कुनै पनि पैतृक सम्पत्ति तिमीले पाउँदैनौ.
1: And the first born child.
0: र म एउटा पहिलो जन्मेको छोरा भएको कारणले
1: I have to inherit everything.
0: मसँग मैले सबै कुराको अंश मैले पाउनु पर्ने थियो.
1: But now look like I'm going to lose everything.
0: तर अब हेर्नुहोस् मैले सबै कुरा गुमाउनु पर्ने भएको छ.
1: So I went to my bed.
0: त्यसपछि म बिस्तारमा गए.
1: But I was not able to rest at all.
0: तर म आराम गरेर सुत्न म सकिन.
1: So I say, oh Jesus, I'm sorry, I don't know how to pray with you.
0: अनि मैले यसरी प्रार्थना, येशू मलाई माफ गर्नुहोस्, मैले कसरी प्रार्थना गर्ने म जान्दिन.
1: But I don't want to pray with my old gods again.
0: तर म फेरि पनि येशूलाई छोडेर फेरि म आफ्नो ईश्वरहरूलाई पूजा गर्न लागे.
1: So if you real, you need to help me.
0: तपाईँ साँचो हो भने तपाईँले मलाई सहायता गर्नुपर्छ.
1: I don't know what to do.
0: मलाई थाहा छैन के गर्नुपर्छ.
1: And suddenly Holy Spirit show up.
0: अनि त्यसकारण त्यति नै बेला नै पवित्र आत्मा म कहाँ देखा पर्छ.
1: He reminded me the song they sang every night in the church.
0: तिनीले चर्चमा गीत गाउने गीतहरू मलाई याद दिलाइदिनु भयो.
1: And the song was, I have decided
0: to follow
1: Jesus.
0: त्यो गीत चाहिँ थियो

0: कि भन्ने गीत थियो.
1: No turning back. No turning back.
0: म अब कहिले फर्किने छैन, कहिले फर्किने छैन.
1: I don't know how many times I sang, but I went to sleep just like a baby.
0: And त्यसपछि जब मैले गीत गाउँदै थिएँ, म एउटा बच्चा जस्तो म सुत्न गए.
1: Next morning when my grandfather woke me up.
0: जब भोलि बिहान मलाई मेरो हजुरबाले मलाई उठाउनु भयो.
1: And he asked me, what is your decision?
0: तिम्रो निर्णय के होला भन त भने उहाँले मलाई सोध्नु भयो.
1: And I heard the tone getting louder and louder and louder.
0: अनि त्यसपछि उहाँले अझै झर्को चर्को चर्कोसँग बोल्दै बोल्दै जानुभयो.
1: And I don't know how to answer to him.
0: उहाँलाई म कसरी जवाब दिने मलाई थाहा थिएन.
1: So when he looked at me, he said, tell me what the decision.
0: ए तिम्रो डिसिजन के भयो, निर्णय के भयो मलाई भन भनेर रिसेर सोध्नुभयो.
1: And suddenly I opened my mouth and the song, I have decided.
0: अनि जब मैले मेरो मुख खोले अनि मेरो मैले गीत गाउन लागे, येशूको
1: and my grandfather wasn't happy.
0: मेरो हजुरबा धेरै निराश हुनुभयो, खुसी हुनु भएन.
1: It's time for you to leave the family without any inheritance.
0: अब कुनै पनि सम्पत्ति नलिकन त घरबाट निस्किजा.
1: And suddenly I remember another song they sang in the church.
0: अनि अर्को गीत मैले उहाँले जुन चर्चमा गाउनु भएको गीत मैले सम्झे.
1: The song said many things about tomorrow.
0: अनि भोलिको दिनमा धेरै कुरा हुनेछ.
1: I don't seem to understand.
0: म अहिले केही कुरा बुझ्न सक्दिन भन्ने गीत थियो.
1: But I know who hold tomorrow.
0: तर भोलि कससँग कसले नियन्त्रण गर्नुहुन्छ भन्ने कुरा मलाई थाहा थियो.
1: I know who holds my hand.
0: र मेरो हृदय, मेरो हात चाहिँ कसले समात्दै हुनुहुन्छ भन्ने कुरा पनि मलाई थाहा थियो.
1: When I was singing the song,
0: जब मैले यो गीत गाउँदै थिएँ,
1: somebody knocked the door.
0: कसैले ढोका ढकढकाउनु भयो.
1: Open the door.
0: ढोका खोल्नुभयो.
1: It came a witch doctor.
0: एउटा झाँक्री आउनुभयो.
1: My grandfather was very upset.
0: मेरो हजुरबा धेरै निराश हुनुभयो.
1: He looked at him and said, what next?
0: अरे अब अर्को के छ त भन भनेर सर भन्नुभयो.
1: Did you know that I lost my grandson?
0: मैले मेरो नातिलाई गुमाए भनेर भन्नुभयो.
1: Now he left all our God and he came to follow Jesus.
0: अनि अहिले हेर मेरो सबै देवी देवतालाई उसले छोडेर येशूको पछि लायो मेरो नाति भनेर भन्नुभयो, रिसाउनु भयो.
1: So the doctor very humble says, sir, I come here because.
0: अनि त्यो झाँक्रीले भन्नुभयो, हो सर, म पनि यही कारणले आएको हो.
1: The whole town and the rumor, brother, I left all our God and come to follow Jesus.
0: अनि हाम्रो सारा गाउँका समुदायका मानिसहरू सबै रिसाएका छन् पाउलसँग, आईसँग, किनकि उसले हामीलाई छोडेर येशूको पछि लागेको छ.
1: So my master sent me here, try to bring him back to witchcraft.
0: अनि मेरो मालिकले उसलाई उहाँ कहाँ पठाइदिएको छ ताकि मैले उसलाई फकाएर म फेरि फिर्ता ल्याउँ भनेर म त्यसै कारण आएको हो.
1: So that's the reason why I'm here.
0: त्यसै कारण म यहाँ आज आएको छु.
1: So my grandfather said, okay, good, good, come and bring him back to witchcraft.
0: अनि मेरो हजुरबाले उसलाई बोलाएर ठिक गरेर आऊ, अब यसलाई पनि फेरि झाँक्रीमा बनाउनु फिर्ता गर्नुपर्छ.
1: So the witch doctor came to see me.
0: The witch doctor झाँक्री चाहिँ मलाई देख्न हेर्न आउनु भयो.
1: He said, brother, I is that rumor true?
0: यदि भाइ आई यो चाहिँ के सही कुरा हो त?
1: I said, yes, it's real.
0: यो सही हो भनेर मैले भने.
1: He said, what wrong with you?
0: तिमीलाई के भयो, के समस्या पर्यो तिमीलाई?
1: You reached to the highest level in our town.
0: तिमी हाम्रो यो ठाउँमा, यो झाँक्रीमा तिमी माथिल्लो तल्लाको, माथिल्लो ओदाको तिमी झाँक्री हो.
1: I said, okay, let's sit down talk.
0: अब बसौँ अनि कुरा गरौँ भनेर भने.
1: We talked over 4 hours.
0: हामी 4 घण्टा समय बातचित गर्यौं.
1: Many things about Buddha teaching.
0: बुद्धको बारेमा धेरै शिक्षाहरू.
1: And the reality life we follow Buddha.
0: अनि बुद्धलाई हामी पछ्याउने वास्तविक जीवनहरू.
1: And then I told him the promise of Jesus Christ.
0: त्यसपछि मैले येशु ख्रीष्टको प्रतिज्ञाको बारेमा मैले बताए.
1: So after the 4 hours,
0: 4 घण्टा पछि,
1: I come to a point.
0: म एउटा पोइन्टमा आए.
1: I said, brother, you and I know all our God.
0: अनि मैले भने, ए भाइ, हाम्रो सबै देवी देवतालाई हामी चिन्दछौ.
1: They were powerful.
0: तिनीहरू शक्तिशाली थिए.
1: But they are dead.
0: तर तिनीहरू मरे.
1: None of them arose from the dead.
0: कोही पनि मृत्युलाई जितेर बौरी उठेनन्.
1: If they cannot help themselves, how can they help?
0: यदि तिनीहरूले आफैले बौरी उठाउन सकेनन् भने तिनीहरूले हामीलाई कसरी सहायता गर्छन्?
1: But Jesus Christ,
0: तर येशू ख्रीष्ट,
1: he came to this earth over 2000 years ago.
0: 2000 वर्ष पहिला उहाँ संसारमा आउनुभयो.
1: He died on the cross.
0: उहाँ क्रुसमा मर्नुभयो.
1: He was buried in the grave.
0: उहाँ चिहानमा गाडिनुभयो.
1: The king put a seal on his grave.
0: राजाले ढुङ्गा राखेर एउटा चिन्ह एउटा सिल लगाइदियो.
1: They put all the guards surrounding the grave.
0: वरिपरि चियानको बाहिर धेरै गार्डहरू राखिदिए.
1: But on the third day he arose from the dead.
0: तर उहाँ तेस्रो दिनमा उहाँले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
1: And that's the reason why the whole world up today Jew the calendar of Jesus.
0: त्यसकारण आज सारा संसारको मानिसहरूको क्यालेन्डर चाहिँ येशू ख्रीष्टको बौरी उठाएपछि भएको छ.
1: And every one of us have a relate to his life.
0: त्यसकारण उहाँको जीवनको बाट हामी सबैजनासँग केही न केही मिल्दो जुल्दो कुराहरू छन्.
1: Well, in your pocket you have the driver license or ID or passport.
0: तपाईँको पकेटमा ड्राइभर लाइसेन्स या त पासपोर्ट या त केही न केही कुरा होला.
1: They always have the birthday and the year you were born.
0: अनि तपाई कुन दिनमा जन्मनु भयो भन्ने कुराको बर्थडे पनि त्यहाँ लेखिएको छ.
1: Like I was born in 1950.
0: म 1950 मा जन्मिएको हुँ.
1: Where did 1950 come from?
0: 1950 कहाँबाट आयो त?
1: Oh, it comes from the day Jesus born until the day I was born.
0: अनि येशू ख्रीष्ट मृत्युलाई जितेर बौरी उठेको दिन पछिको गनिएको दिन पो रहेछ.
1: So every human on earth,
0: सारा मानिसहरू जो संसारमा छन्,
1: have a relate to Jesus Christ.
0: येशू ख्रीष्टसँग केही न केही हाम्रो सम्बन्ध छ.
1: And he became the central of the history.
0: इतिहासको वा केन्द्र येशू ख्रीष्ट बन्नुभयो.
1: Because Jesus Christ we call AD and BC.
0: अनि हामी AD र BC भन्ने गर्दछौ.
1: And every one of us have a relation to his birthday.
0: हामी सबैजनासँग उहाँको जन्मको सँग हाम्रो सम्बन्ध छ.
1: And because he arose from the dead.
0: उहाँ मृत्युलाई जितेर बौरी उठ्नुभयो कारणले गर्दा.
1: Everywhere in the world.
0: सारा संसारभरि.
1: I go to Moscow, I see the grave of Lenin.
0: अनि जब म मस्कोमा रसियामा जान्छु त्यहाँ लेनिनको चिहान मैले देख्दछु.
1: I went to Beijing, I saw the grave of Mao Zedong.
0: अनि जब म बेजिङमा जान्छु चाइनाको बेजिङमा जान्छु म त्यहाँ माओ त्सेतोङको चिहान पनि मैले देख्दछु.
1: If I go to Hanoi, I can see the grave of Ho Chi Minh.
0: अनि हो ची मिनको चिहानमा जब हवाईमा जाँदछु म त्यहाँ देख्दछु.
1: But if I go to Israel, I visit the grave of Jesus Christ.
0: अनि जब म इजरायल जाँदछु त्यहाँ येशू ख्रीष्टको चिहान पनि मैले देख्दछु.
1: It is empty.
0: अहिले उहाँको चिहान खाली छ.
1: And there is a sign outside.
0: त्यहाँ बाहिर एउटा चिन्ह लेखिएको छ.
1: Not here.
0: अनि त्यहाँ लेखिएको छ उहाँ यहाँ हुनुहुन्न.
1: He is risen.
0: उहाँ बौरी उठ्नु भएको छ.
1: Because he arose from the dead.
0: उहाँ मृत्युलाई जितेर बौरी उठ्नुभएको कारणले.
1: He able to help himself to get out of the grave.
0: अनि मानिसहरूलाई चिहानबाट निस्कनको लागि उहाँले सहायता गर्न सक्नुहुन्छ.
1: So he can help you and help me.
0: उहाँले तपाईँ र मलाई पनि उहाँ सहायता गर्न सक्नुहुन्छ.
1: All other gods we trust are dead.
0: सबै जुन अरू देवी देवतालाई हामी पूजा गरिरहेका थियौँ उहाँ सबैजना मरेर गए.
1: None of them have able to help themselves to get out of the grave.
0: उनीहरू कसैले पनि आफूलाई चियानबाट बाहिर निस्कनलाई सहायता गर्न सकेनन्.
1: Though the grave still keep all the bone.
0: त्यो चियानले तिनीहरूको हड्डीहरू सुकाएर राखेको छ.
1: Bone cannot help anybody.
0: हड्डीले कसैलाई पनि सहायता गर्न सक्दैन.
1: So that's which doctor knew now and accept Jesus as the Lord Savior.
0: त्यही दिनमा त्यो कुरा झाँक्रीले सुन्नुभयो र उहाँले घुँडा टेकेर पश्चाताप गरेर प्रभुलाई ग्रहण गर्नुभयो.
1: नेक्स्ट डे दे सेड अनदर हायर रैंक विच डॉक्टर.
0: अर्को दिन त्यो भन्दा ठुलो अनि झाँक्रीलाई मक्का पठाइदिनु भयो.
1: वी डिस्कस फर 3 आवर्स.
0: हामी 3 घण्टासम्म बातचित गर्यौं.
1: ही बिलीव इन जीसस.
0: उहाँले पनि येशूलाई विश्वास गर्नुभयो.
1: इन फर्स्ट 1 वीक.
0: पहिलो हप्ता एक हप्ता चाहिँ.
1: दे सेन्ट 7 विक डॉक्टर टु मी.
0: 7 वटा झाँक्रीहरू मक्का पठाइदिनु भयो.
1: 1 एवरी डे.
0: हरेक दिनमा एक एकजना.
1: But they all come to worship the living God.
0: तिनीहरू सबैजनाले प्रभु येशू जीवित परमेश्वरलाई विश्वास गरे.
1: So now all witch doctor come together.
0: अब सबै झाँक्रीहरू सबै आए एकट्ठा भएर आए.
1: They spell the curse over me.
0: तिनीहरूले म तर्फ तिनीहरूले श्रापहरू बोले.
1: They curse me, I can never marry.
0: अब म कहिले विवाह गर्न नसकोस् भनेर श्राप बोले.
1: I can never have children.
0: मसँग कहिले पनि सन्तान नहोस् भनेर तिनीहरूले श्राप बोले.
1: I can never have a son.
0: मसँग छोरा कहिले श्राप बोले म माथि.
1: And I will end up my family name on earth.
0: अनि मेरो मद्वारा मबाट चाहिँ मेरो परिवारको नाम मेटिँदैछ भनेर तिनीहरूले श्राप बोले.
1: I remember in the word of God in the Bible.
0: अनि बाइबलमा लेखिएको वचनलाई मलाई याद आयो मलाई.
1: That Jesus came to redeem me from the sin.
0: प्रभु येशू ख्रीष्ट संसारमा मलाई पापबाट मुक्ति दिनको लागि छुटाउनलाई उहाँ संसारमा आउनुभयो.
1: And he came to break all the curse from generation to generation.
0: अनि पुस्तौदेखि आएको श्रापहरू मेट्नको लागि उहाँ आउनु भएको थियो.
1: He came come to set me free from all the bondage.
0: So I declare
1: that Jesus will save me and my family.
0: And later on, I
1: met a school
0: teacher.
1: I marry a beautiful wife.
0: I have
1: 5 children.
0: I have
1: 12 grandchildren.
0: And
1: when communists come took over Vietnam,
0: they know that I
1: have a big
0: church. They told
1: me, stop telling the story.
0: If
1: I'm not stopped, tell the story about Jesus.
0: यदि मैले येशु ख्रीष्टको कथा भन्नलाई रोकिन भने,
1: they go put me in prison.
0: तिनीहरूले मलाई जेलमा हालिदिनेछन्.
1: And yes, later on they put me in prison.
0: हो त्यसपछि तिनीहरूले मलाई जेलमा पनि हालिदिए.
1: Because I'm telling people about Jesus.
0: किनकि मैले येशुको बारेमा मानिसहरूलाई बताएको थिएँ.
1: Communists don't believe any religion.
0: कम्युनिस्टले कुनै पनि धर्मलाई विश्वास गर्दैनन्.
1: Communists make themselves become a religion.
0: कम्युनिस्टले आफैलाई तिनीहरू धर्म बनाएका छन्.
1: And they don't want any religion to compete with them.
0: तिनीहरूको धर्मसँग विश्वाससँग अरू कुनै पनि धर्मले कम्पिटिसन नगरोस् भन्ने तिनीहरू चाहन्छन्.
1: So they put me in political prison for brainwash.
0: अनि मेरो दिमागलाई ब्रेन वास पोलिटिक्सको जेलहरूमा हालिदिए.
1: When I was political prison, I met many politicians.
0: अनि जब म पोलिटिसियनहरूको जेलमा थिएँ मैले धेरै राजनीतिक मानिसहरूलाई भेटे.
1: Oh, they're very good talk.
0: तिनीहरू धेरै राम्रो कुरा बोल्थे.
1: Very good promise.
0: तिनीहरू धेरै राम्रो राम्रो प्रतिज्ञाहरू बोल्थे.
1: Oh, even though they cannot do anything, but they keep promise.
0: तिनीहरूले केही गर्न नसके तापनि तिनीहरूले ठुला ठुला कुराले प्रतिज्ञा गरिरहन्थे.
1: Even they try to tell me, oh, let's join together and start a new party.
0: अनि तिनीहरूले मलाई भने आउनुहोस् हामी सबैजना एकट्ठा भएर नयाँ पार्टी खोलौ भनेर पनि मलाई प्रस्ताव
1: गरे.
0: हामी अब नयाँ संविधान लिएर आऊ र नयाँ संविधानमा तिमीहरू मसँग सहायता गर्नुपर्छ, तिमीले मलाई सहायता गर्नुपर्छ भनेर मलाई रिक्वेस्ट गरे. अनि मैले तिमीलाई भने तिमीहरू मसँग के कुरा बोल्दैछ म थाहा छैन.
1: तिमीले
0: सधैँ नयाँ नयाँ कुरा गर्छौ भनेर प्रतिज्ञा गर्छौ. तर तिमीहरू भित्र जुन पुरानो मनुष्यत्व छ त्यसको लागि तिमीहरू
1: And if you're struggling with drug, with sex, with corruption.
0: अनि तिमीहरू धेरैजना मानिसहरू चाहिँ ड्रग अनि अनि यो भ्रष्टाचार अनि धेरै कुराहरूले तिमीहरू भित्र गलिरहेका छौ.
1: But I have a good news for you.
0: तर तपाईँहरूको लागि मसँग असल समाचार छ.
1: Jesus said,
0: येशूले भन्नुभयो,
1: whoever be in Jesus Christ,
0: अनि जसले मलाई विश्वास गर्दछ,
1: become a new creation.
0: नयाँ सृष्टि हुनेछ.
1: Oh, तिनीहरू pass away.
0: सबै पुरानो कुरा बितेर जानेछन्.
1: सबै
0: नयाँ हुनेछन्.
1: So later on, many of them come to Jesus.
0: त्यसपछि धेरैजना मानिसहरू प्रभु येशूका आए.
1: Oh, their life would change.
0: तिनीहरूको जीवन परिवर्तन भए.
1: From hopeless into hope.
0: अनि आशा नभएकादेखि आशा पाए तिनीहरूले.
1: And the political prison now become a church.
0: अनि त्यो पोलिटिक्सको त्यो जेल चाहिँ त्यसको चर्चमा परिणत भयो.
1: Oh, the government in Vietnam did not happy.
0: अनि भियतनामको सरकारहरू खुसी भएनन्.
1: They sent me to another prison.
0: तिनीहरूले मलाई अर्को जेलमा मलाई हालिदिए.
1: They put me together with the gangster.
0: अनि तिनीहरू मलाई ग्याङस्टारहरूको बीचमा मलाई जेलमा हालिदिए.
1: And drugs dealer.
0: अनि ड्रग्स डिलरको बीचमा.
1: They expect the guy will go to beat me up to discourage me.
0: अनि जुन मानिसले मलाई हाम्रो मलाई त्यहाँ पिट थियो त्यो मान्छेले मलाई निराश बनाउँथ्यो.
1: Oh, when they met me, say, hey, what problem with you?
0: ए तँसँग खास के समस्या छ भन भनेर त्यो मान्छेले मलाई भनिरहन्थ्यो.
1: What crime did you involve?
0: मैले खास के गल्ती गरेछु त यहाँ आए.
1: I said, no, I'm not
0: मैले कुनै पनि क्राइम गल्ती गरेको छैन. तर म गलत ठाउँमा आएको छु. अनि मैले भने होइन म चाहिँ गलत ठाउँमा होइन तर म राम्रो मलाई मेरो परमेश्वरले यहाँ
1: पठाउनु
0: स्वर्गीय स्वर्गीय राज्यको राजदूत हुँ भनेर मैले भने. तिमीलाई आशा ल्याउनको निम्ति जब तपाईँ आशा रहित हुनुहुन्छ. प्रभु यो ठाउँलाई आशा दिनुहोस्.
1: But I told them,
0: तर म तिमीलाई भने,
1: how God changed my life.
0: मेरो जीवन प्रभुले कसरी परिवर्तन गर्नुभयो.
1: How God changed many gangsters.
0: कसरी प्रभुले त्यहाँ धेरै मानिसहरू ग्याङस्टरलाई चेन्ज गर्नुभयो.
1: And I told many stories.
0: अनि सबै मानिसहरूले कथाहरू परिवर्तन गर्नुभयो.
1: I met many gangsters.
0: मैले धेरैभन्दा धेरै ग्याङस्टरहरू मैले भेटे.
1: Many drugs dealers.
0: धेरै ड्रगहरू बेच्ने मान्छेलाई भेटे.
1: And God changed their life.
0: परमेश्वरले तिनीहरूको जीवनलाई परिवर्तन गर्नुभयो.
1: So in 3 months later,
0: 3 महिनापछि,
1: all the gangsters and drug dealers.
0: अनि त्यो ग्याङस्टर एन्ड ड्रग डिलरहरू चाहिँ,
1: they come to Jesus.
0: यीशु कहाँ आए.
1: And now their life are changed.
0: तिनको अहिले तिनको जीवन परिवर्तन छ.
1: Some of them become pastor.
0: कोही कोही मानिसहरू पास्टर भए.
1: Some become missionary.
0: कोही मिशनरी भएर गएका छन्.
1: Some become teacher.
0: कोही शिक्षक भएका छन्.
1: Some become lawyer.
0: कोही वकिल भएका छन्.
1: Some become director of big company.
0: ठुलो ठुलो कम्पनीको कोही डाइरेक्टर भएका छन्.
1: Oh, many life were changed.
0: धेरै जीवनहरू परिवर्तन भए.
1: And government did not happy.
0: अनि सरकार चाहिँ खुसी भएन.
1: They sent me to go prostitute.
0: उनले मलाई एउटा बेसाबृति गर्ने ठाउँमा जेलमा मलाई यदि पोलिटिसियनहरूले उसको जीवन परिवर्तन गर्न सकेन भने
1: पक्कै
0: पनि ग्याङ्स्टरले जीवन चेन्ज गरिदिन्छ होला.
1: अनि
0: त्यसपछि तिनीहरू त्यो पनि नसकेर तिनीहरूले मलाई देह व्यापार गर्ने जेलमा मलाई हालिदिए. तर मैले त्यहाँको स्त्रीहरूलाई भने जो मानिसहरू ख्रिस्टमा
1: हुन्छ
0: नयाँ सृष्टि हुनेछन्.
1: Prostitute.
0: जब तिमी यहाँ देह व्यापार गरिरहेका छौ भने
1: यू एन्ड अप योर लाइफ.
0: तिमीले आफ्नो जीवन यसैमा गुमाउनेछौ. तर जब तिमी येशू कहाँ आउनेछौ,
1: he cleans all your old life.
0: तिमीले उहाँले तिमीहरूको पुरानो जीवनलाई
1: हटाउनेछौ.
0: तपाईँलाई नयाँ हृदय तिमीलाई दिनुहुनेछ.
1: एन्ड न्यू लाइफ,
0: नयाँ जीवन.
1: यू आर न्यू क्रिएसन,
0: तपाईँलाई नयाँ सृष्टि गराउनुहुनेछ.
1: यू हेभ होप एन्ड फ्युचर,
0: तपाईँसँग आशा र भविष्य हुनेछ.
1: सिक्स मन्थ लेटर,
0: छ महिना पछि
1: मेनी गर्ल कम टु जीसस.
0: धेरै केटीहरू प्रभु येशूको
1: लाइफ टोटली चेन्ज.
0: तिनीहरूको जीवन पूर्ण रूपमा परिवर्तन भयो.
1: अनि
0: कम्युनिस्टको सरकार धेरै निराश भयो.
1: They want to kill me.
0: तिनीहरूले मलाई मार्न चाहे.
1: But United Nation.
0: तर यो युनाइटेड नेसनले
1: and United State of America.
0: अनि अमेरिकाको सरकारले
1: They come together.
0: तिनीहरू एकट्ठा भए.
1: And they asked them to release me.
0: तिनीहरूले मलाई छोडिदिनको लागि तिनीहरूले भियतनामको सरकारलाई भने.
1: So Vietnam communists not happy with me.
0: अनि भियतनामको कम्युनिस्टहरू मसँग खुसी भएनन्.
1: They kicked me out of the country.
0: मलाई देशबाट तिनीहरूले निकाले.
1: So now I'm traveling around the world.
0: अहिले म सारा संसारभर यात्रा गरिरहेको छु.
1: And tell people.
0: अनि मानिसहरूलाई बताइरहेको छु.
1: God changed my life.
0: परमेश्वरले मेरो जीवनलाई चेन्ज गर्नुभएको छ.
1: He gave me a new life.
0: उहाँले नयाँ जीवन दिनुभएको छ.
1: My grandparents.
0: अनि मेरो हजुरबा हजुरआमाहरू.
1: My parents.
0: मेरो अभिभावक बुवा आमाहरू.
1: Many witch doctors.
0: धेरै झाँक्रीहरू.
1: They saw my new life.
0: तिनीहरूले मेरो नयाँ जीवनलाई देखेका छन्.
1: They come to believe in Jesus.
0: र त्यसपछि तिनीहरूले प्रभुलाई विश्वास गर्न आए.
1: And now God changed the life of my grandparents.
0: अहिले परमेश्वरले मेरो हजुरबा हजुरआमाको जीवनलाई परिवर्तन गर्नुभएको छ.
1: God changed the life of my parents.
0: मेरो बुवा आमाको जीवन परमेश्वरले परिवर्तन गरिदिनु भयो.
1: He changed the life of my brother and sister.
0: मेरो दाजुभाइहरूको दिदी बहिनीको जीवनलाई पनि परमेश्वरले चेन्ज गर्नुभयो.
1: He changed the life of many witch doctors.
0: धेरै लामा झाँक्रीहरूको जीवनलाई परमेश्वरले चेन्ज गर्नुभयो.
1: Experience.
0: हामीले अनुभव गरेका छौँ.
1: A new life.
0: नयाँ जीवन.
1: The life of peace.
0: अनि यो जीवन शान्तिको जीवन.
1: The life of hope.
0: अनि आशाको जीवन.
1: And the life of better future.
0: अनि भविष्यको असल भविष्यको जीवन.
1: I am traveling 92 country around the world.
0: 92 भन्दा बढी देशमा यात्रा गरिरहेको छु.
1: And tell people.
0: र मानिसहरूलाई बताइरहेको छु.
1: God love you.
0: परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ.
1: He have a plan for you.
0: परमेश्वरको तपाईँको प्रति योजना छ.
1: He plan not to harm you.
0: तपाईँलाई श्राप दिने, तपाईँलाई दुःख दिने, कष्ट दिने होइन.
1: He plan to bless you.
0: तपाईँलाई आशिष दिनको निम्ति.
1: He plan to prosper you.
0: तपाईँलाई समृद्धि ल्याउनको निम्ति.
1: He plan to give you hope.
0: तपाईँलाई आशा दिनको निम्ति.
1: He plan to give you brighter future.
0: तपाईँलाई उज्यालो भविष्य दिनको निम्ति.
1: He did it for me.
0: उहाँले मेरो लागि गर्नुभयो.
1: He did it for my family.
0: मेरो परिवारमा उहाँले गर्नुभयो.
1: He did it for you.
0: तपाईँको लागि पनि परमेश्वरले गर्दै हुनुहुन्छ.
1: He respect of no one.
0: उहाँले कसैलाई पनि आदरको कसैलाई पनि ठुलो सानो गर्नुहुन्न.
1: He did it for me in Vietnam.
0: म भियतनाम हुँदा पनि उहाँले मलाई चिन्नुहुन्थ्यो.
1: He did it for many people around the world.
0: सारा संसारभरि उहाँले धेरै मानिसहरू चिन्नुहुन्छ.
1: He will go to for you.
0: उहाँले तपाईँको लागि पनि उहाँले गर्नुहुन्छ.
1: I pray.
0: म प्रार्थना गर्दछु.
1: That you come to Jesus.
0: यसको फ्रेसमा तपाईँ आउनुहोस्.
1: To receive his new life in your life.
0: अनि उहाँको नयाँ जीवन तपाईँमा नयाँ जीवनमा ग्रहण गर्न.
1: Receive his blessing.
0: उहाँको आशिष तपाईँले प्राप्त गर्न.
1: Receive your bright future.
0: अनि भविष्य उज्याल उज्जवल भविष्य प्राप्त गर्न.
1: And you can sing happy song.
0: र तपाईँले नयाँ आशाको गीतहरू गाउन पाउनुहुनेछ.
1: Because you have hope.
0: ताकि तपाईँसँग अहिले नयाँ आशा छ.
1: Your future will be brighter and brighter.
0: तपाईँको भविष्य चाहिँ उज्यालो भन्दा उज्यालो हुँदै हुँदै जानेछ.
1: May you make your decision today.
0: आजको दिनमा तपाईँले निर्णय बनाउनु.
1: Invite Jesus come into your life.
0: तपाईँको जीवनमा येशूलाई बोलाउनु हो.
1: He forgive all your sins.
0: उहाँले तपाईँको पुरा पापलाई क्षमा दिनुहुन्छ.
1: And he receive you.
0: उहाँले तपाईँलाई ग्रहण गर्नुहुन्छ.
1: As a child of God.
0: परमेश्वरको सन्तानको रूपमा.
1: You become a prince and princess. princess of heavenly kingdom.
0: Porque rajyako tapai rajkumar rajkumari hunu hunecha.
1: And you have a better future.
0: Ra tapai sanga bhavishya ujjal hunecha.
1: May God bless you.
0: Parameshwar le tapailai sabailai aashirwad dinubhayeko hos.

0: थ्याङ्क यू फर हियरिङ आवर प्रोग्राम. यदि तपाईँले प्रभु येशु ख्रीष्टको बारेमा अझ बढी जान्न चाहनुहुन्छ, या त तपाईँसँग कुनै प्रार्थना निवेदनहरू छ, कुनै समस्या छ, हामीलाई प्रार्थना गरिदिनु भएको गरिदिएको चाहनुहुन्छ भने प्लिज डोन्ट हेजिटेट टु कन्ट्याक्ट अस. हामीलाई सम्पर्क गर्नलाई तपाईँ न हिचकिचाउनुहोला. स्मरण मिशन चर्च गङ्गबु काठमाडौँ, हाम्रो फोन नम्बर रहेको छ 9857045446. Once again, 9857045446. हाम्रो इमेल रहेको छ scmnepal@gmail.com. धन्यवाद हाम्रो कार्यक्रम सुन्नुभएको लागि. हामी फेरि अर्को हप्ता यही समयमा भेटौँ. जय मसीह. Have a wonderful
1: God bless you.
0: God bless you.
1: We love you.
0: One of the
1: We love you too.
0: I mean, the brother.

0: नमस्ते तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, के यीशुले तपाईँलाई आफ्नो मित्र भन्न सक्नुहुन्छ? मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 26। हामी सबै गल्ती गर्छौं, यो जीवनको एक हिस्सा हो। कहिलेकाहीँ हामी आफ्नो लागि राखेका लक्ष्यहरू पूरा गर्न असफल हुन्छौं, तर सबैभन्दा धेरै निराशा तब हुन्छ जब हामी आफूले माया गर्ने र वास्ता गर्नेहरूको। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, के यीशुले तपाईँलाई आफ्नो मित्र भन्न सक्नुहुन्छ?

गिरफ्तार गरिएपछि पत्रुसले यीशु ख्रीष्टलाई चिन्ने कुरालाई निरन्तर अस्वीकार गर्दा पनि त्यस्तै भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 25 पद, स्वर्गमा तपाई बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाई बाहेक अरू कोही छैन। हामी प्रत्येक हाम्रो शरीरमा कमजोर छौ। क्रिश्चियन हुनुले हामीलाई यसबाट मुक्त गर्दैन। कहिलेकाहीँ हाम्रा गल्तीहरूले हामीले माया गर्ने सम्बन्धहरूलाई असर गर्छ। मर्कुसको पुस्तक 14 अध्यायको 27 पद, यीशुले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबै पछि हटिजानेछौ किनकि यस्तो लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तित्तर बित्तर हुनेछन्। जकरियाको पुस्तक 13 अध्यायको 7 भएको भविष्यवाणीबाट यीशुलाई थाहा थियो कि एकपटक उहाँ पक्राउ पर्नुभयो र मुद्दा चल्यो भने उहाँका चेलाहरूले उहाँलाई त्याग्नेछन्, जसमा पत्रुस पनि सामेल छन्। मर्कुसको पुस्तक 14 अध्यायको 21, मर्कुसको पुस्तक 14 अध्यायको 29-31 पद, पत्रुसले उहाँलाई भने, सबैजना पछि हटे तापनि म चाहिँ हट्ने छैन। तब येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज राति भाले दुई पटक पास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ। तर तिनले झन जोड दिएर भने, तपाईसँग म मर्न परे तापनि म तपाईलाई इन्कार गर्ने छैन। अनि तिनीहरू सबैले त्यस्तै भने। पत्रुसले विश्वास गर्थे कि उनी येशूलाई कहिले इन्कार गर्ने छैनन्। तर ती शब्दहरूलाई समर्थन गर्न आवश्यक पर्ने कार्यहरू भन्दा शब्दहरू भन्न धेरै सजिलो छ। येशूलाई पक्राउ गरिसकेपछि जब पत्रुसलाई सोधियो कि उनी येशूलाई चिन्छन्, उनी डराए कि उनीहरूले उनलाई केही गर्न सक्छ, त्यसैले उनी सार्वजनिक रूपमा येशूलाई चिन्ने कुरालाई अस्वीकार गरे। लुकाको पुस्तक 22 अध्यायको 61-65 पद, अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो, आज भाले बाँच्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ भनी भन्नुभएको प्रभुको वचन पत्रुसलाई याद आयो र तिनी बाहिर निस्केर धुरु धुरु रोए। पत्रुसले तीन पल्ट येशूलाई इन्कार गरे। येशूलाई असफल गरेकोमा उनलाई गहिरो पछुतो थियो। उनी आफैमा लज्जित थिए। यस कारणले गर्दा पत्रुसले सोच्यो कि ऊ अब सेवकाई गर्ने योग्य छैन। युन्नाको पुस्तक 21 अध्यायको 3 पद, सिमोन पत्रुसले तिनीहरूलाई भने, म माछा मार्न जाँदैछु। तिनीहरूले उनलाई भने, हामी पनि तिमीसँग आउँछौ। तिनीहरू गएर डुङ्गामा चढे, तर त्यो रात तिनीहरूले केही पक्रेनन्। येशूले पत्रुसलाई सेवकाई गर्न बोलाउनु भन्दा पहिले माछा मार्ने काम उनको पेसा थियो। आफ्नो मनमा पत्रुसले सोचिरहेको हुन सक्छन्, मैले येशूलाई असफल बनाए, म भरपर्दो व्यक्ति होइन, म भरपर्दो छैन, पक्कै पनि येशूले उहाँको सेवा गर्न म भन्दा राम्रो अरू कसैलाई भेट्टाउन सक्नुहुन्छ, म मेरो माछा मार्ने व्यवसायमा फर्कनेछु। फेरि हो, हामी सबै जो ख्रीष्ट येशूका समर्पित सेवकहरू हौ कहिलेकाहीँ लड्छौ। जब त्यस्तो हुन्छ, हामी आफ्नो लागि दया महसुस गर्न प्रलोभित हुन्छौ। हामी चाहन्छौ कि हाम्रो असफलताको कारण अरूले हामी माथि दया गरून्। तर येशूले पत्रुसप्रति कुनै दया देखाउनु भएन, बरु उहाँले उनलाई प्रेम दिनुभयो जुन परमेश्वरबाट आएको थियो। युहन्नाको पुस्तक 21 अध्यायको 12 पद, येशूले तिनलाई भन्नुभयो, आएर खाओ, चेलाहरू मध्ये कसैले पनि तपाईँको हुनुहुन्छ भने सोध्ने आँट गरेन, किनकि तिनीहरूले उहाँ प्रभु हुनुहुन्छ भने जान्दथे। यो येशू मृत्युबाट पौरु उठ्नु भएपछिको कुरा हो। येशूले आफ्नो चेलाहरूलाई किनारमा पर्खिराख्नु भएको थियो, जहाँ उहाँले दाउरा जम्मा गर्नुभएको थियो, आगो बाल्नु भएको थियो र तिनीहरूका लागि खाना पकाउनु भएको थियो। येशूले पहिले नै तिनीहरूलाई सिकाउनु भएको थियो कि सबैभन्दा ठूलो अगुवा बन्नका लागि तपाईँ सबैको सेवक हुनुपर्छ। यहाँ उहाँले तिनीहरूलाई राम्रो खाना उपलब्ध गराएर त्यो सत्यतालाई प्रदर्शन गर्दै हुनुहुन्थ्यो। उहाँले यो खाना आफैले तयार पार्नु भएको थियो। युहन्नाको पुस्तक 21 अध्यायको 15 पद, जब तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, युहन्नाको छोरा सिमोन, के तिमी मलाई यिनीहरू भन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, छ्यु प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाओ। येशूले

0: पत्रुसलाई सोध्दै हुनुहुन्थ्यो कि उनले उहाँलाई साँच्चै प्रेम गर्नुहुन्छ, कि पत्रुसले येशूलाई आफ्नो माछा मार्ने व्यवसाय भन्दा बढी प्रेम गर्थे, कि पत्रुसले येशूप्रतिको प्रेम यति ठूलो थियो कि येशूले उहाँलाई गर्न भन्नुभएको काम गर्न, जुन आफू भन्दा कमजोरीहरूको हेरचाह गर्नु थियो, आफ्नो व्यक्तिगत इच्छाहरू त्याग गर्नुपर्ने थियो। येशू चाहनुहुन्थ्यो कि पत्रुसले हराएकाहरूलाई भेट्टाउन् र तिनीहरूको आफ्नो जीवनको लागि सही बाटोमा डोर्याउन्। पत्रुसले जवाफ दिएनन्, बरु उसले येशूलाई भन्छन्। तपाईँलाई थाहा छ कि पत्रुसले जवाफ दिएनन् बरु उसले येशूलाई भन्छन् तपाईँलाई थाहा छ कि म तपाईँको मित्र हुँ। पत्रुस चिन्तित छन् कि येशूलाई पहिले अस्वीकार गरेको कारणले उनीहरूको मित्रतामा समस्या आएको हुन सक्छ। उनी येशूसँग पहिलेको सम्बन्धलाई मिलाउन हतार गरिरहेका थिए। यूहन्नाको पुस्तक 21 अध्यायको 16 पद उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरो भेडाहरूको हेरचाह गर। फेरि येशूले सोध्नुभयो कि साँच्चै उनले उहाँलाई प्रेम गर्छन्। येशूले पत्रुसबाट त्यस्तो प्रतिबद्धता खोज्दै हुनुहुन्छ जसले उनीहरूको मित्रताको मूल्यलाई साँच्चै प्रदर्शन गर्नेछ। साँचो प्रेमको लागि कार्य आवश्यक छ। येशूले पत्रुसलाई येशूले आफ्नो लागि मनमा राख्नुभएका योजनाहरू पूरा गरेर उनीहरूको मित्रताको प्रतिक्रिया दिन चुनौती दिँदै हुनुहुन्छ। येशू चाहनुहुन्छ कि पत्रुसले आफ्नो विश्वासमा संघर्ष गरिरहेका क्रिश्चियनहरूलाई मार्गदर्शन, सुरक्षा र निर्देशन प्रदान गरोस्। यूहन्नाको पुस्तक 21 अध्यायको 17 पद उहाँले तिनलाई त्यस्तो पल्ट भन्नुभयो, यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए किनकि उहाँले त्यस्तो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्दछु भने तपाईँलाई थाहा छ। येशूले तिनलाई भन्नुभयो, मेरो भेडाहरूलाई खुवाओ। यसपटक येशूले पत्रुसलाई उनीहरूको साथीको सम्बन्धको बारेमा सिधै भन्नुहुन्छ। उहाँले पत्रुसलाई सोध्नुहुन्छ कि तिमी मलाई प्रेम गर्छौ। येशूले पत्रुसलाई जागा रहन र प्रार्थना गर्न भन्नुहुँदा पत्रुस निधाएका थिए। पक्राउ परेपछि पत्रुसले येशूलाई त्यागेका थिए अनि अब पत्रुसले आफ्नो जीवन सेवामा समर्पित गर्नुको सट्टा माछा मार्ने व्यवसायमा फर्कने योजना बनाइरहेका थिए। धेरै पटक हाम्रा विगतका असफलताहरूबाट हामी निस्कने सबैभन्दा राम्रो तरिका भनेको कसैले हामीमा विश्वास गरोस् भन्नु हो र हामीलाई अर्को मौका दिनु हो। येशूले पत्रुसको लागि त्यो गरिराख्नु भएको थियो। उहाँले पत्रुसलाई आफ्नो जीवनमा साँच्चै विशेष केही गर्ने अद्भुत अवसरको साथ चुनौती दिँदै हुनुहुन्थ्यो। येशूले पत्रुसलाई परमेश्वरका मानिसहरूलाई पालन पोषण गर्न आफ्नो जीवन समर्पित गर्न आग्रह गर्दै हुनुहुन्थ्यो, तिनीहरूलाई परमेश्वरको प्रेम र उहाँको वचनले खुवाउन। यूहन्नाको पुस्तक 15 अध्यायको 13 14 पदमा यसरी लेखिएको छ, आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनु भन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु ती तिमीहरूले गर्यो भने तिमीहरू मेरा मित्र हौ। प्रिय हो, साँचो मित्रतामा प्राय विगतका गल्तीहरू क्षमा गर्नु समावेश हुन्छ। येशूले पत्रुसलाई उनका सबै कमजोरीहरूको लागि क्षमा गर्नुभएको थियो। क्षमा भनेको त्यो कुञ्जी हो जसले हामीलाई कसैसँगको मित्रता नवीकरण गर्न ढोका खोल्छ। जब चीजहरू गलत हुन्छन् हामी हाम्रो जीवनमा येशू भन्दा राम्रो साथीको लागि सोध्न सक्दैनौ। क्रुसमा आफूलाई बलिदान दिँदा उहाँले हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण साथी बन्ने आफ्नो ठूलो इच्छा प्रदर्शन गर्नुभयो। मित्रको रूपमा हामीलाई सेवा गरेर हाम्रा सबै विगतका पापहरू पूर्ण रूपमा तिरिएका छन् र क्षमा गरिएका छौ। हितोपदेशको पुस्तक 18 अध्यायको 24 पद, धेरै साथीहरू भएको मानिस पनि सर्वनाश हुन सक्छ तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। कसैसँग मित्र बन्न चाहनु र यो मित्रता बलियो र दिगो बनाउन आवश्यक त्यागहरू गर्न इच्छुक हुनु यी दुई फरक कुरा हुन्। येशूले पत्रुसलाई सेवामा बोलाउनु भएर आफूलाई समर्पित गरेर आफ्नो मित्रता प्रमाणित गर्न चुनौती दिइराख्नु भएको थियो। येशूले पत्रुससँगको आफ्नो मित्रताको सम्बन्ध निरन्तर रहोस् भन्ने चाहनुहुन्थ्यो र त्यो हुनको लागि पत्रुसले ख्रिस्ट येशूको सेवा गर्न येशूको यो अनुरोधलाई प्रतिक्रिया दिन आवश्यक थियो। यूहन्नाको पुस्तक 21 अध्यायको 18 पद, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियो तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जाँदथ्यौ, तर जब तिमी बुढो हुनेछौ तब तिमीले आफ्नो हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। जब हामी येशूको साथी बन्न रोज्छौ तब बाटोमा धेरै चुनौती र कठिनाईहरू आउने आशा गर्न सक्छौ। के तपाईँ येशूको घनिष्ठ मित्र बन्न इच्छुक हुनुहुन्छ र उहाँको सेवा गर्न इच्छुक हुनुहुन्छ, चाहे त्यसको मूल्य चुकाउन परोस्? पहिलो योन्नाको पुस्तक 4 अध्यायको 10 र 11 पद, प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रो पापको प्रायश्चित हुनका लागि आफ्नो पुत्र पठाउनुभयो। हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एकअर्कालाई प्रेम गर्नुपर्छ। येशूसँगको बलियो सम्बन्धका लागि हामीले हाम्रो स्वार्थी इच्छाहरूलाई एकातिर राखेर उहाँले हामीलाई बोलाउनु भएको सेवा गर्न इच्छुक हुनुपर्छ। हामीलाई सधैँ हाम्रो सेवाको जिम्मेवारी पूरा गर्ने मन लाग्दैन तर परमेश्वरले क्रुसमा आफ्नो पुत्र येशू ख्रीष्टको बलिदान मार्फत हामी प्रति देखाउनु भएको प्रेमबाट प्रेरित भएर हामी जे भए पनि गर्छौ। यूहन्नाको पुस्तक 14 अध्यायको 21 पद, मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालना गर्दछ, अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ र म त्यसलाई प्रेम गर्नेछु र म आफैलाई त्यस कहाँ प्रकट गर्नेछु। पत्रुसले येशूलाई ठूलो असफलता दिएका थिए। येशू पक्राउ परेपछि पत्रुसले उहाँलाई चिन्न अस्वीकार गरे। येशूले पत्रुसको दुःखसँग कसरी व्यवहार गर्नुभयो भन्ने कुराले हामीलाई हाम्रो नेतृत्व र मार्गदर्शनमा कसैलाई मद्दत गर्ने उचित तरिका देखाउँछ जसले हामीलाई कुनै न कुनै रूपमा निराशा पारेको छ। येशूले पत्रुसलाई ठूलो अंगालो हालेर भन्नु भएन, ठिक छ पत्रुस, नराम्रो नमान। बरु येशूले पत्रुसलाई सेवाको जिम्मेवारीहरू चुनौती दिएर निन्दाको भावनाबाट बाहिर निस्कन मद्दत गर्नुभयो। तपाईँले कसैलाई तिनीहरूप्रति दया गरेर मद्दत गर्नुहुन्न, तपाईँले तिनीहरूलाई तिनीहरू परमेश्वरको लागि कति महत्वपूर्ण छन् र उहाँको लागि तिनीहरूले गर्नुपर्ने सेवा हो भनेर बुझाएर तिनीहरूलाई मद्दत गर्नुहुन्छ। येशूले दिनुभएको चुनौतीको जवाब पत्रुसले दिए। उनी प्रथम शताब्दीको मण्डलीको पहिलो साँचो अगुवा बने। प्रेरित 2 अध्यायमा सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 3,000 मानिसहरूले मुक्ति पाए। प्रेरित 3 अध्यायमा मन्दिरको ढोकामा लङ्गडो मानिसको चमत्कारी निको पार्ने काम शुरू गर्ने पत्रुस नै थिए र प्रेरित 3 अध्यायमा नै अर्को सार्वजनिक उपदेश दिने पत्रुस नै थिए जसको परिणाम स्वरूप लगभग 5,000 मानिसहरूले विश्वास गरे। लुकाको पुस्तक 9 अध्यायको 61-62 पद, अर्काले पनि भन्यो, प्रभु म तपाईँको पछि लाग्नेछु तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्। तर येशूले त्यसलाई भन्नुभयो, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्य हुँदैन। जब किसानले आफ्नो खेत हलोले जोत्छ उसले आफ्नो आँखा सिधा अगाडि केन्द्रित राख्नुपर्छ। यदि उसले पछाडि फर्केर हेर्यो भने गोरुहरू इच्छित बाटोबाट भड्कनेछन्। हामी विगतका गल्तीहरूको लागि आफूलाई दोषी ठहर्याउन आफ्नो समय खर्च गर्न सक्दैनौ। हामीले पत्रुसले जस्तै परमेश्वरको क्षमा खोज्नुपर्छ र स्वीकार गर्नुपर्छ। त्यसपछि हाम्रो आँखा परमेश्वरले हाम्रो लागि राख्नु भएको भविष्यको योजनाहरूमा केन्द्रित रहन सक्छ। याकुबको पुस्तक 4 अध्यायको 4 पद, व्यभिचारी मानिस हो संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ। प्रिय हो, हामी येशू ख्रीष्टको साथी बन्न र संसारको साथी बन्न रोज्न सक्दैनौ। पछुत जस्तै हामी प्रत्येकले येशूलाई हाम्रो मित्र बनाउन कति महत्वपूर्ण छ भनेर निर्णय गर्नुपर्छ। येशूसँग मित्रता कायम राख्नको लागि हामी हाम्रा व्यक्तिगत इच्छाहरू त्याग्न र परमेश्वरले हामीलाई हिँड्न चाहनु भएको मार्ग अनुसरण गर्न इच्छुक हुनुपर्छ। जब हामी येशूलाई पछ्याउन रोज्छौ यसको मूल्य चुकाउनुपर्छ। तर परमेश्वरले यो गर्न इच्छुकहरूलाई महान अनन्त इनामहरूको प्रतिज्ञा गर्नुहुन्छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नुहोला।
6: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
7: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
6: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
7: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
6: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
7: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
6: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
7: पार्किङ र ग्रीन गार्डन भएको,
6: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
7: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
6: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस नक्कुडोल भैँसीपाटी ललितपुर।
7: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
8: यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
9: 3 दिन भयो।
8: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
9: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
9: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
10: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेप्सिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 MHz। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी
1: जयमसी सायाजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु, अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।

0: कतिपय नानीहरू चाहिँ एकदम क्युरियस नेचरको पनि हुँदो रहेछ के, प्रश्न धेरै गर्ने. अब अनि कतिपय अवस्थामा हामी भन्छौँ बच्चा भएर कस्तो सोधेको सोधै गरेको होइन, चुप लागेर बस्ने भन्ने खालका कुराहरू आउँछ. अनि केही दिन मात्रै म बसमा ट्राभल गर्दै गर्दाखेरि एउटा 9 वर्षको बच्चाले चाहिँ त्यहाँ छेउमा बसेको अर्को दिदीलाई जस्तै केही प्रश्नहरू गरिरहेको थियो के, जस्तै कोही मानिसको मृत्यु भयो भने जस्तै विदेशबाट उनीहरूको डेड बडीलाई चाहिँ कसरी ल्याउँछ भनेर उसले त्यो 9 वर्षको बच्चाले त्यसरी क्युरियस भएर सोधिरहेको थियो कि. अब यो त एउटा उदाहरण मात्र भयो नि त, नानीले धेरै प्रश्न गर्छ कि किन होला.
1: अब यो चाहिँ किन हुन्छ भन्दाखेरि नानीको एकदम कम अनुभव हुन्छ एक नम्बरमा त, किनकि अब हाम्रो एजसँग आमा र नानीको नै एज हेर्नुभयो भने त्यहाँ कति धेरै डिफरेन्स हुन्छ. इट मिन्स कि आमाको चाहिँ धेरै अनुभव भइसकेको हुन्छ त्यो उमेरसम्म, तर त्यो नानीलाई हेर्नुभयो भने ऊ कति उमेरको थियो होला तपाईँले भन्नुभएको नानी
0: 9 वर्षको
1: भने चाहिँ उसँग त जम्मा 9 वर्षको एक्सपिरियन्स छ नि त. हो त्यो भएको कारणले चाहिँ उसलाई धेरै प्रश्नहरू आइरहेको छ, किनकि उसलाई चाहिँ यो वर्ल्ड नै नयाँ लागिरहेको छ कि, उसले देखेको कुराहरू जे पनि उसलाई नयाँ लाग्छ अनि धेरै प्रश्नहरू आउँछ. तर अब मम्मीलाई हेर्ने भन्दा मम्मीले त धेरैचोटि देखिसक्नु भयो नि त कसरी ल्याउँछ भन्ने कुराहरू, त्यहाँबाट त्यो सबलाई कसरी ल्याउँछ, बक्सामा कसरी राख्छ, पैसा तिर्नुपर्छ भन्ने कुराहरू उहाँलाई धेरैचोटि थाहा भइसक्यो. तर नानीहरूलाई चाहिँ कम अनुभव भएको कारणले उनीहरूलाई धेरै प्रश्नहरू आउँछ. सो यसलाई चाहिँ हामीले रङ वेमा लिनुभन्दा पनि उसको त्यो क्युरियोसिटीलाई चाहिँ हामीले काम कसरी गर्न सक्छौँ भने उसको प्रश्नको चाहिँ उत्तर ठिक तरिकाले दिनु पर्यो, ठुलो मान्छेलाई जस्तै भ्यालु गरेर दिनु पर्यो.
0: एकदम राम्रो है. यहाँले गीत पनि गाउनुहुन्छ है, यहाँले आफ्नो मण्डलीमा क्वायरमा पनि पहिला सेवा गर्नुभएको थियो भनेर भन्नुभएको थियो अघि है. एउटा गीत सुनौ न यहाँको आवाजबाट.
1: हुन्छ, मैले चाहिँ एउटा मलाई मनपर्ने गीत चाहिँ लिएर आएको छु. सो यो गीत चाहिँ बाइबलमा पनि छ, बाइबलमा भर्समा पनि छ. यो गीत चाहिँ यस्तो छ है त. हुन्छ, म स्टार्ट गर्छु.

0: हुन्छ, थ्याङ्क यू।
1: वा, कस्तो राम्रो गाउनु हुँदो रहेछ है, आवाज पनि एकदमै मिठो यहाँको। अब यहाँ पहिला आराधक टिममा हुनुहुँदै गर्दाखेरि अब आराधना भनेर चाहिँ के हो एक्ज्याक्टली?
0: ओके, सो आराधना टिममा चाहिँ म धेरै वर्ष नै बस्ने मौका पाएँ।
1: कति वर्ष बस्नुभयो?
0: मैले ठ्याक्क एसएलसी दिने बित्तिकै भनेको 66 66 चाहिँ मैले छोडेको अहिले जम्मा 3 इयर्स भयो है। सो 3 इयर्स भयो चाहिँ इट्स भेरी लङ टर्म है, लङ टाइमसम्म चाहिँ म बस्ने मौका पाएँ। सो आराधना चाहिँ एउटा यस्तो आनन्दको पार्ट हो है मेरो लागि चाहिँ, मैले पर्सनली भन्नुपर्दाखेरि चाहिँ एकदम परमेश्वरमा नजिक भएर चाहिँ उहाँलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिने कुरा भन्नु नै आराधना हो। अनि यसमा चाहिँ खालि गाउनु मात्रै होइन तर हृदयको कुरा आउँछ क्या। सो हृदयसँग चाहिँ कनेक्टेड हुन्छ। सो हाउ यु आर थ्याङ्किङ गड, तपाईँले चाहिँ आफ्नो हृदयबाट कसरी परमेश्वरलाई धन्यवाद दिइरहनु भएको छ भन्ने कुरा नै आउँछ। सो यो चाहिँ एकदम एउटा इम्पोर्टेन्ट पार्ट हो जस्तो लाग्छ मेरो लाइफको पनि। सो म एक्लै बस्दाखेरि पनि परमेश्वरलाई आराधना गरिरहेको हुन्छु, अनि आराधना टिममा मात्रै भएर होइन तर म बाहिर बसेर पनि आराधना गरि नै रहेको हुन्छु। मेरो हृदयबाट नै परमेश्वरलाई धन्यवाद दिने कामहरू, उहाँमा नै मग्न हुने कुराहरू, उहाँमा नै सबै कुराहरू सुम्पिने कुराहरू चाहिँ गरिरहेको चाहिँ हुन्छु।
1: अनि यो सिङ्गिङमा यहाँलाई इन्ट्रेस्ट कसरी लाग्यो अथवा यो आराधना टिममा बस्नुपर्छ भन्ने कुरा कसैले अब एन्करेज गर्नुभयो कि कसरी चाहिँ यो सेवामा लाग्नुभयो?
0: यसको चाहिँ एकदम रमाइलो स्टोरी छ है। सो म चाहिँ सानोदेखि नै क्रिस्चियन हो क्या। म 2 वर्षको हुँदाखेरि क्रिस्चियन हो, अनि म चाहिँ मेरो मम्मीसँग सङ्गतिमा जान्थेँ किनकि अब मम्मीलाई छोड्न मन नलाग्ने, मम्मीले जहिले पनि बोकेर लानुहुन्थ्यो मलाई, अनि लाँदै गर्दाखेरि चाहिँ उहाँहरूले गाएको सुन्थेँ कि मैले। सो सानोदेखि नै त्यसरी नै मैले उहाँहरूले गाउँदै गर्दाखेरि त्यसरी नै प्र्याक्टिस गरेँ, अनि मादल बजाउन पनि त्यसरी नै सिकेँ मम्मीहरूसँग हिँड्दै हिँड्दै गर्दाखेरि नै। अनि पछि ठुलो हुँदै गर्दाखेरि चाहिँ मैले जब त्यो क्वेयर भन्ने कुरा चाहिँ भर्खरै आएको थियो चर्चमा, भर्खरै आएको थियो, अनि अगाडि बसेर दिदीहरूले गीत गाउनुहुन्थ्यो, अनि त्यो गाउँदै गर्दा चाहिँ ओहो म पनि त्यहाँ जान चाहन्छु, मलाई चाहिँ त्यो कलिङ छ भन्ने चाहिँ त्यो त्यति बेला चाहिँ थियो। सो ठ्याक्कै एसएलसी सकिने बित्तिकै, समय पनि मिल्ने बित्तिकै चाहिँ अनि मैले जोइन गरिहालेको थिएँ त्यति बेलामा चाहिँ। हजुर, त्यसरी चाहिँ स्टार्ट भयो मेरो।
1: ओके, धन्यवाद। फेरि अब हामी यतै बालबालिकासँगै रिलेटेड भएर कुराकानी गरौँ है। यहाँ चाहिँ अब आफै टिचर एजुकेटर हुनुभएको भएर बालबालिकाको क्षेत्रमा काम गर्नुभएको भएर चाहिँ बालबालिकाको विकास चाहिँ होइन विभिन्न तवरले भइरहेको हुन्छ, कुन कुन क्षेत्रमा कुन उमेरमा चाहिँ उनीहरूको विकास कुन कुन पाटोमा भइरहेको हुन्छ, किनभने हामी चाहिँ ठूलो मान्छे भएर उहाँहरूबाट नै एक्सपेक्ट गरिरहेको हुन्छ, मेरो बच्चाले चाहिँ मैले भनेको समयमा चाहिँ उसले चाहिँ यो खालको स्किल चाहिँ जानेको हुनुपर्छ भन्ने खालका हामी पेरेन्ट्सबाट चाहिँ त्यो अपेक्षा राख्छौँ कि। थोरै भनिदिनुहोस् न, कुन कुन उमेर समूहको नानीले चाहिँ यो यो स्किल चाहिँ यो उमेरमा सिक्छ गर्न सक्छ जस्तो लाग्छ?
0: अब सन्डे स्कुलकै कुरा गर्ने हो भने चाहिँ अब हामीले यो पदकण्ठको कुराहरू हेर्छौँ नि, अनि यो चाहिँ सानो उमेरको जुन चाहिँ हामीले 8 वर्षसम्मको नानीहरूलाई भन्छौँ भने चाहिँ 5 वर्षभन्दा मुनिको नानीदेखि 8 वर्षसम्मको नानीलाई हेर्छौँ भने चाहिँ यो पदकण्ठ भन्ने कुरा चाहिँ एकदमै गाह्रो है। अनि उनीहरूको विकासको रूपमा हेर्ने हो भने चाहिँ हामीले नर्मल्ली चौतर्फी विकास भन्छौँ क्या, चौतर्फी विकास जुनमा चाहिँ शारीरिक विकास, बौद्धिक विकास, अनि संवेगात्मक विकास र त्यो सँगसँगै अर्को
1: भावनात्मक
0: विकास भयो होइन, यो चारवटा विकास चाहिँ बराबरी रूपमा हुनुपर्छ नानीको यदि राम्रो विकास भएको तपाईँ देख्न चाहनुहुन्छ भने है। किनकि उसले जब त्यो सामाजिक विकास उसको भएको छैन भने उसले सेयरिङको कुराहरू गर्न सक्दैन, साथीहरूसँग मिलेर कामहरू गर्न सक्दैन,
1: कसैलाई आदर गर्ने कुरा
0: पनि भएन, आदर गर्ने कुरा पनि कसैलाई पनि गर्न सक्दैन होइन, किनकि उसले त्यो सानो उमेरमै सिकेको छैन भने त्यो कुराहरू चाहिँ गर्न सकिरहेको हुँदैन। सो यो चौतर्फी विकासलाई हेर्दै गर्दाखेरि चाहिँ जुन मैले अघिको पदकण्ठलाई भने नि त्यो चाहिँ फेरि उसमा गयो क्या, तपाईँको कग्निटिभ डेभलपमेन्ट होइन मेन्टल डेभलपमेन्टमा गयो है। सो मेन्टल डेभलपमेन्ट मात्रै फोकस भयो क्या, अनि अरू चाहिँ भएन है अनि अहिले हामीले चर्चमा हेर्छौँ भने पनि बौद्धिक विकासमा मात्रै ध्यान दिएको देख्छौँ हामी होइन बाइबलको नलेज चाहिँ धेरै हुनुपर्छ ओहो यो मान्छेलाई त बाइबलको सबै थाहा रहेछ यति होइन फर्स्टदेखि लास्टसम्म चाहिँ पाँचचोटि बाइबल पढिसकेको रहेछ मात्रै भन्छौँ नि हामी त्यो भनेको चाहिँ कम्युनिटी डेभलपमेन्ट मात्रै हो कि तर उसको हुनु पनि के हो त सामाजिक विकास जुन चाहिँ हाम्रो बाइबलसँग एकदम धेरै कनेक्टेड छ है छिमेकीलाई प्रेम गर भन्नु नै त्यो चाहिँ सामाजिक विकास हो है अनि त्यो चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ त्यो चाहिँ अलिक प्र्याक्टिस छैन
1: आफ्नै उमेर समूहको साथीहरूसँग पनि अब राम्रो बिहेभ गर्ने कुराहरू आयो होइन
0: त्यो चाहिँ हुनु पर्यो अब जस्तै मैले एक्जाम्पल दिनु पर्यो भने उसको कोही साथी चाहिँ बिरामी छ अनि सन्डे स्कुल आएन भने अब उसको हामीले भावनात्मक विकासलाई कसरी डेभलप गर्न सक्छौँ भन्दा चाहिँ आज को साथी आउनु भएन बिरामी भएर आउनु भएको छैन रहेछ हामी उहाँको लागि प्रार्थना गरिदिउँ न त अनि फेरि अर्को हप्ता आउने बित्तिकै सोध्ने है हाउ आर यु होइन त्यो साथी आउनुभयो भने चाहिँ हाउ आर यु फिलिङ होइन हामीले चाहिँ तिम्रो लागि प्रार्थना गरिदिएको थियो अस्ति अनि तिमीलाई कस्तो छ भनेर हामीले त्यसरी सोद्धाखेरि पनि के भयो त नानीको इमोसनल डेभलपमेन्ट चाहिँ त्यहाँ भइरहेको हुन्छ है सो उनीहरूलाई चाहिँ हामीले त्यो सानोदेखि नै उसको उमेर सुहाउँदो कुराकानीहरू चाहिँ गर्नु पर्यो उसले डेली त्यहाँ गरिरहेको एक्टिभिटीहरू है अब जस्तै सानो समूहहरूलाई त एकदम फ्यान्टेसी कुराहरू मनपर्छ नि त उनीहरूलाई बार्बीहरू मनपर्छ कार्टुनहरू मनपर्छ
1: अब अहिले चाहिँ कार्टुन हेर्ने भएको भएर स्पाइडरम्यान होइन ब्याटम्यान
0: होइन यो कुराहरू नै गरेर हामीले उनले त्यो कुरा निकाल्दैछ भने त्यही कुरासँग कनेक्टेड गरेर चाहिँ हामीले कसरी साथीलाई प्रेम गर्न सक्छौँ भन्ने कुरा पनि त सिकाउन सक्छौँ नि तर त्यो कुरा चाहिँ हामीले इग्नोर गर्छौँ क्या बाइबलकै कुरा हुनुपर्छ बाइबलकै मोसाकै बारेमा दाउकै बारेमा हुनुपर्छ
1: बाइबलकै पात्रहरूलाई चाहिँ हामीले विशेषमा जोड दिइरह हुन्छौँ तर अरू क्यारेक्टरहरूलाई पनि कार्टुनको क्यारेक्टरलाई पनि हामीले राम्रो वेमा ल्याउन सक्यौँ
0: त्योभन्दा पनि अब उनीहरूको दिमागमा चाहिँ के चलिरहेको छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो क्या पहिला जब उनीहरूको दिमागमा के कुरा चलिरहेको छ भने तपाईँ थाहा पाउनुहुन्छ भने चाहिँ तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ क्या त्यो कुरालाई अनि उसलाई पनि लाग्छ कि ओहो टिचरले हामीले भनेको कुरा चाहिँ बुझ्नुभयो भन्ने कुरा तर बाइबलले नसिकाउने त होइन तर त्यसरी पनि हामीले दिन सक्छौँ जसले गर्दा चाहिँ उसको चौतर्फी विकासमा चाहिँ सहायता पुग्न सक्छ भन्ने कुरा चाहिँ हो
1: ओके अब यहाँलाई चाहिँ म थोरै एउटा प्रश्न नि गर्न चाहन्छु है अब कतिजना व्यक्तिहरू चाहिँ अब पेरेन्ट बन्न इच्छुक पनि हुनुहुन्छ अनि असल पेरेन्ट हुनको लागि चाहिँ के गर्नुपर्छ होला कस्तो खालको भूमिकाहरू निभाउनु पर्छ होला जस्तो लाग्छ
0: सो बिङ पेरेन्ट्स चाहिँ आफ्नो नानीहरूको अगाडि त उनीहरूको लागि त एउटा रोल मोडलै हो किनकि उसको बाबा मम्मीले जे गरेको देखे उनीहरूले स्कुलमा आएर सन्डे स्कुलमा आएर पनि त्यही कामहरू गरिरहेको हुन्छ नि त अब कतिवटा बोल्ने कुराहरूमा तपाईँले नराम्रो बोलिरहेको छ भने उनीहरूले एकदम छिटो टिपी नै हाल्ने हुन्छ सो बिङ पेरेन्ट्स चाहिँ अब एउटा हामी यस्तो खालको रोल मोडल हुनु पर्यो कि जसले गर्दाखेरि चाहिँ हामीले प्रभुलाई देखाउने खालको काम चाहिँ हुनु पर्यो होइन तपाईँले कसरी आराधना गरिरहनु भएको छ तपाईँले दिनदिनै प्रार्थना गरिरहनु भएको छ कि छैन भन्ने कुरा चाहिँ त्यो क्लासरुमबाटै थाहा हुन्छ है अनि अहिले चाहिँ मैले प्यारेन्ट्सहरूसँग चाहिँ कुराकानी पनि गर्छु कि मैले यो हप्ता के पढाएँ अनि नानीले हप्ताभरि के प्र्याक्टिस गर्नुहुन्छ भन्ने कुरा है अनि मैले लास्ट इयर प्र्याक्टिस गर्दा चाहिँ त्यो चाहिँ एकदमै राम्रो भएको थियो क्या जुन चाहिँ प्रार्थनाको थियो है अनि मैले चाहिँ लास्ट इयर सिक्स इयर्समा चाहिँ मेरो नानीहरूले चाहिँ प्रार्थना गर्न चाहिँ सिक्नुपर्छ है उसले एक लाइन भए पनि भन्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ एउटा उद्देश्य थियो अनि जुन चाहिँ मैले मेरो प्यारेन्ट्ससँग सेयर गरेँ अनि मैले के भने प्यारेन्ट्सलाई हजुरले चाहिँ नानीलाई हप्ताभरि प्रार्थनाको लागि चाहिँ तपाईँले उत्साह दिनुहोस् ल उसले जति सक्छ एक लाइन भए पनि उसलाई भन्न दिनु भन्ने कुरा गर्दाखेरि चाहिँ प्यारेन्ट्सले पनि म सँगसँगै हिँड्नुभयो अनि त्यो गर्दाखेरि चाहिँ मैले सक्सेस नै भएको जस्तो लाग्छ है अनि अहिले मेरो प्रायः नानीहरूले आफै प्रार्थना गर्न सक्छ अनि सो हामीले प्यारेन्ट्ससँग पनि कुराकानी गर्नुपर्ने हुन्छ अनि प्यारेन्ट्सले नै त्यो कुरालाई चाहिँ सिरियसली लिइदिनु पर्यो जस्तै के सिक्यो त आज उसले के सिकेको छ भने चाहिँ त्यो कुरा चाहिँ घरमा मैले कसरी सिकाउने त त्यो कुरालाई कसरी सोध्ने होइन कसरी प्र्याक्टिस गर्ने भन्ने कुरा चाहिँ प्यारेन्ट्सहरूले पनि एकदम विचार गर्नुपर्ने
1: भनेपछि बाल संगति टिचर र अभिभावक बीच चाहिँ कम्युनिकेसन राम्रो हुनु पर्यो अपडेट गराउनु पर्यो कि अब कस्तो खालको स्टोरी टेलिङ अथवा कन्टेन्ट चाहिँ हजुरले लाँदै हुनु तपाईँले लाँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँहरूलाई बताइदिनु पर्यो
0: एकदमै
1: ताकि दुवैजना मिलेर त्यो नानीलाई
0: गर्न सक्छ
1: हुर्काउन सक्छ होइन
0: हजुर
1: र अर्को कुरा बालबालिकाहरूलाई चाहिँ अलिकति क्रिएटिभ बनाउनको लागि होइन सृजनात्मक व्यक्ति बनाउनको लागि चाहिँ के गर्नु पर्ला अथवा हामीले चाहिँ प्राय नानीहरूलाई कम्पेयर पनि गरेर हुन्छौँ कि पेरेन्ट्सहरूले भनौँ अथवा जो नानीलाई हुर्काइरहनु भएको छ, ओहो फलानु बच्चाले त यो गर्नु जान्छ, मेरो बच्चाले यो गर्नु जानेछ, अथवा त्यसले गर्दा पनि बालबालिकालाई अलिकति बालबालिकालाई चाहिँ सेल्फ कन्फिडेन्समा प्रब्लम परिरहेको हुन्छ। यसमा चाहिँ तपाईँको के छ?
0: अब सृजनात्मकमा नै तपाईँले फोकस गर्न चाहनुहुन्छ भने चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ तपाईँले सोधिने प्रश्नहरूमा पनि फरक पर्छ है। जस्तै कि हामीले बाइबलकै कुराहरू सोद्धाखेरि चाहिँ प्रश्न चाहिँ हो वा होइन, खालि यस्तो मात्रै प्रश्न सोधिरहेको हुन्छ होइन, यस नो क्वेसन भन्छ। सो यस्तो प्रश्नहरू चाहिँ हामीले अवोइड गर्नुपर्ने हुन्छ क्या, किनभने क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै हुँदैन, नानीले सोच्ने कुरामा पनि क्रिएटिभिटी हुनुपर्छ। उसले सोच्दाखेरि त्यो सोचेर उसले त्यो प्रश्नको उत्तर ठिक तरिकाले दिएको छ कि छैन, त्यो पनि क्रिएटिभिटी हो है। सो क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ नानीको बौद्धिक विकासमा नै गयो। सो त्यो भएको कारणले चाहिँ तपाईँले सोध्नु भएको प्रश्न चाहिँ खालि यस नो मात्रै होइन, तर यसलाई चाहिँ ओपन एन्डेड क्वेसन भन्छ क्या, जुन चाहिँ नानीले खुल्ला तरिकाले आफ्नो विचार चाहिँ व्यक्त गर्न पाउनुपर्छ है। जस्तै पुतली के भयो भन्ने प्रश्न हुनसक्छ, पुतली के भयो, जस्तै झुसिलकिरा के भयो भन्दाखेरि पुतली भयो भन्ने कथा छ नि एउटा होइन। सो झुसिलकिरा के भयो भन्दाखेरि चाहिँ पुतली भयो भन्ने मात्रै आन्सर हुनु भएन क्या, है तिमी पनि पुतली भएको भए के गर्थ्यौ होइन, अथवा तिमी पनि दाउदको ठाउँमा भएको भए तिमी के गर्थ्यौ भन्दाखेरि त उसले चाहिँ एकदमै त्यो स्टोरीलाई चाहिँ आफ्नो रियल लाइफसँग कनेक्ट गर्न सक्छ, अनि जसले गर्दाखेरि चाहिँ उसको सृजनात्मक विकास चाहिँ हुनसक्छ है। सो त्यो चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै होइन, तर नानीले विचार गर्ने र उसले आफूले आफूलाई आफ्नो रियल लाइफसँग कनेक्ट गर्ने कुरा पनि सृजनात्मक हो भनेर चाहिँ मैले चाहिँ त्यसरी चाहिँ लिएको छु।
1: ओके धन्यवाद। र अहिले चाहिँ यो हाम्रो उमेर के अरे नानीहरू पनि विभिन्न खालको हुन्छ नि, ब्याकग्राउन्डको हुर्काईहरू उनीहरूको छुट्टै हुँदै गर्दाखेरि चाहिँ एज अ सन्डे स्कुल टिचर होइन, अब विभिन्न व्यवहार भएको नानीहरू हुन्छ नि, उनीहरूको आफ्नै व्यवहार आचरण होइन, आफ्नै बोल्ने तरिका, उनीहरूको हुर्काई नै फरक फरक हुन्छ। अनि त्यो फरक फरक खालका नानीहरू, अब अहिले त कतिपय नानीहरूमा हामी देख्न सक्छौ नि विभिन्न खालका समस्याहरू, कतिजना नानीहरूको चाहिँ स्पिच डिले भएको कुराहरू होइन, डिफ्रेन्ट खालको नानीहरू हामी भेटाउँछौ नि, कतिजना नानीहरूलाई चाहिँ अहिले अटिजमको कुराहरू पनि हामी देखिरहन्छौ नि, त त्यो कुरा स्कूलमा मात्रै नभएर बाल संगतिमा पनि हामी पाउन सक्छौ,
0: यो कुरा चाहिँ हामी पाउन सक्छौ है। किनकि भन्ने नै गरिन्छ नि हामी वी अल आर डिफरेन्ट एन्ड वी अल आर युनिक भन्ने कुरा चाहिँ, यो त एकदम हाइलाइटेड कुरा नै हो। सो हाम्रो नानीहरू पनि अफकोर्स उनीहरू डिफरेन्ट नै छ, उनीहरू युनिक नै छ, उनीहरूको पर्सनालिटी फरक छ, उनीहरूको फ्यामिली ब्याकग्राउन्ड फरक छ, उनीहरूको सोच्ने क्षमताहरू फरक छ। सो यो सबै कुरा चाहिँ केमा जान्छ भन्दा सोसियल डेभलपमेन्टमा जान्छ, किनकि जब नानीहरू फरक फरक हुन्छ भने उनीहरूले एकअर्कालाई रेस्पेक्ट गर्न त्यो क्लासरूमबाटै सिक्छ भने मेबी त्यो नानी डिजेबल नानी होला अरे, उसको हात खुट्टा चल्दैन भने सबैजना साथीले उसलाई बराबर रूपमा नै हेर्छ, उसलाई प्रेम गर्छ होइन, तिमी पनि हाम्रै साथी हो भन्ने कुराहरू त्यसरी इन्क्लुड गर्न सक्छ भने चाहिँ त्यहाँनिर चाहिँ नानीको सामाजिक विकास पनि भइरहेको छ, अनि एकअर्कालाई प्रेम गर्ने र एकअर्कालाई आदर गर्ने कुरा पनि त्यहाँनिर भइरहेको हुन्छ है। सो हामीले त्यो कुरा चाहिँ हामी टिचरले नै जान्नु पर्यो कि यहाँ चाहिँ कोही पनि धेरै जान्ने धेरै नजान्ने छैन, सबैजना चाहिँ बराबर हो है। सो बायसनेसको कुरा गर्नु भएन, अनि ऊ चाहिँ टिचरको छोराछोरी अथवा ऊ चाहिँ पास्टरको छोराछोरी भएर मैले उसलाई धेरै हेर्नुपर्छ भन्ने कुरा त्यस्तो चाहिँ गर्नु भएन,
1: भनेपछि समान व्यवहार गर्नु पर्यो
0: समान हुनु।
1: र तपाईँले भन्नु खोज्नु भएको चाहिँ हरेक नानी चाहिँ त्यो कक्षाको एउटा फ्यामिली जस्तो फ्यामिली मेम्बर हो, सबै चाहिँ त्यो कक्षाको एउटा इम्पोर्टेन्ट पर्सन हो भन्ने चाहिँ फिल गराइदिनु पर्यो भन्नु खोज्नुभएको।
0: हजुर आफैले पनि त्यो कुरालाई पोइन्ट आउट गर्नु भएन, तर वी अल आर सेम, वी हेभ टु रेस्पेक्ट वान अनदर भन्ने कुरा चाहिँ हुनु पर्यो।
1: हुन्छ, यो त भयो अब बालबालिकासँग रिलेटेड भएर हामीले गरेको कुराकानी होइन। यहाँले चाहिँ अब यस्तो व्यस्त हुँदै गर्दाखेरि आफ्नो परिवारसँग कसरी समय उहाँहरूलाई दिइरहनु भएको छ होइन, कसरी क्वालिटी टाइम बिताइरहनु भएको छ परिवारसँग, किनभने सेवकाई अनि आफ्नो व्यवसायको कुराहरू होइन प्रोफेसन सँगसँगै परिवारलाई पनि त ब्यालेन्समा लानु पर्यो, अनि परिवारबाट चाहिँ कतिको सपोर्ट छ, तपाईँ यति धेरै फिल्डमा इन्गेज हुनुहुन्छ।
0: यो चाहिँ एकदमै गाह्रो कुरा लाग्छ मलाई, अनि भनिरहेको हुन्छु कि ट्रेनिङहरूमा पनि क्वालिटी टाइम हुनुपर्छ होइन आफ्नो परिवारसँग समय हुनुपर्छ चाहिँ भनिरहेको हुन्छ, तर आफ्नै परिवारमा चाहिँ कति ल्याकिङ होइन, कति कुरामा चाहिँ समय दिन नपाएको जस्तो पनि भइरहेको हुन्छ। सो मेरो मैले समय बिताउने भनेको चाहिँ बिहानको समय मात्रै हो, बेलुका चाहिँ म प्रायः बिजी नै हुन्छु, बेलुका चाहिँ त्यति समय दिन पाइदिनँ, तर मैले समय दिने भनेको चाहिँ बिहानको टाइममा चाहिँ मैले मेरो सासूसँग बसेर चाहिँ प्रार्थना गर्ने र कुराकानी गर्ने चाहिँ गरिरहेको छु अहिलेसम्म चाहिँ। सो त्यति नै होला मेरो क्वालिटी टाइम भनेको चाहिँ, तर कहिलेकाहीँ चाहिँ हामी बाहिर खाना खान जाने, घुम्न जाने चाहिँ गरिरहेका चाहिँ हुन्छौँ, तर त्यति राम्रोसँग चाहिँ मैले पनि समय दिन नसकेको हो कि जस्तो पनि लाग्छ मलाई।
1: अब सेवकाई कामहरू यो कुराहरूमा अघि बढिरहनु भएको छ नि त, यसमा फ्यामिलीको सपोर्ट चाहिँ कतिको महत्व छ?
0: उहाँहरूको सपोर्ट चाहिँ एकदमै छ मेरो लाइफमा भन्नुपर्दाखेरि, किनकि मैले पहिला क्लासेसहरू गर्दै गर्दाखेरि पनि मेरो फ्यामिलीबाट सपोर्ट भएको कारणले नै म त्यहाँसम्म पुगेको हो, अनि मैले इसिएससी जोइन गर्नुको कारण पनि मेरो हस्बेन्डले गर्दाखेरि नै हो। उहाँले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभएको थियो, मैले एक वर्षभरि पढ्नुपर्ने थियो, त्यो पढ्दै गर्दाखेरि चाहिँ मेरो सासु मम्मी ससुरबा सबैजनाले चाहिँ एकदम धेरै सपोर्ट गर्नुभयो, अनि सो त्यो कारणले गर्दाखेरि पनि मैले अहिलेसम्म यहाँ पुग्नुको मेरो सबै श्रेय चाहिँ मेरो फ्यामिलीलाई नै दिन चाहन्छु।
1: अनि तपाईँलाई चाहिँ कतिको साथीभाइहरू बनाउन मन लाग्छ होइन, कतिको घुलमिल हुन मन पराउनुहुन्छ?
0: मेरो पर्सनालिटी भन्नुपर्दाखेरि चाहिँ म चाहिँ अलिक एक्स्ट्रोभर्ट नै छु, सो म चाहिँ छिट्टै नै घुलमिलिन्छु। सो मेरो साथीहरू चाहिँ धेरैजना नै हुनुहुन्छ, तर क्लोज फ्रेन्ड चाहिँ अलिक कम नै हुनुहुन्छ, तर म छिट्टो घुलमिली नै हाल्छु, फ्रेन्डली छु भन्नुहुन्छ मेरो प्राय भेट्नुहुने साथीहरूले चाहिँ।
1: ओके, अनि अघि तपाईँले भन्नुभयो नि बालबालिकालाई प्रेम गर्नुपर्छ भन्दै गर्दाखेरि, तपाईँ कहिलेकाहीँ आफूलाई पनि प्रेम चाहिरहेको हुन्छ कि, हामी अरूलाई मात्रै प्रेम दिइरहेको हुन्छ, आफू चाहिँ पुरै कहिलेकाहीँ आफू खाली भइरहेको हुन्छ होइन, त्यो भएर तपाईँलाई चाहिँ कसैले के गरिदियो भने चाहिँ अलिकति प्रेम गरेको जस्तो महसुस गर्नुहुन्छ?
0: मेरो चाहिँ प्रेमको भाषा भन्नुपर्दाखेरि चाहिँ मेरो चाहिँ क्वालिटी टाइम नै हो, अनि मलाई चाहिँ जसले चाहिँ समय दिएर मसँग समय निकालेर एकछिन बसेर कुराकानी गर्नुभयो भने चाहिँ मलाई एकदमै आनन्द आउँछ कि। सो मेरो लभ ल्याङ्ग्वेज नै त्यही हो, मलाई त्यस्तो खानदिन लाने गिफ्टहरू त्यस्तो चाहिँ चाहिँदैन, तर समय बिताउनु भयो भने चाहिँ मलाई एकदम प्रेम गरेको महसुस हुन्छ।
1: ओके, धेरै जस्तो समय चाहिँ कोसँग बिताउने गर्नुहुन्छ त?
0: धेरै जस्तो समय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ, अनि हामी धेरै कुराकानी गर्छौँ, धेरै एकअर्कालाई सुन्छौँ, सो प्राय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ धेरै समय बिताउने भनेको चाहिँ।
1: ओके, म तपाईँ अब एउटा टिचिङ सेक्टरमा पनि लाग्नु भएको कारणले गर्दाखेरि प्राय भन्नुहुन्छ नि ओहो टिचर भनेको चाहिँ अब केही जानेन हुन्छ नि, अब केही प्रोफेसनमा अलिकति राम्रो नभएपछि टिचिङ पेसामा लाग्ने भन्ने खालका कुराहरू पनि हुन्छ नि त, र सँगसँगै अब बाल संगतिको कुराहरूमा पनि बाल संगति टिचरहरूलाई चाहिँ त्यति साह्रो भ्याल्यु नदिने कुराहरू हुन्छ, यसमा तपाईँको भनाइ के छ?
0: त्यो चाहिँ अब पहिलेदेखि भनिआएको चलन नै हो होइन, अहिले नेपाली कन्टेक्स्टमा हेऱ्यो भने पनि केही काम पाएन भने चाहिँ टिचिङ गर नि त होइन, अनि के काम गर्छौ भन्दा टिचिङ भन्दा ए बच्चा खेलाउन जाने होइन भन्ने प्रकारले चाहिँ लिइन्छ होइन। तर मैले भन्नुपर्दाखेरि चाहिँ मैले अघि नै पनि भनेको थिएँ, यो भनेको चाहिँ फाउन्डेसन एज है, जहाँ चाहिँ जग बनाउने काम हुँदैछ है, अनि हामीले कसैको चाहिँ भविष्य निर्माण गर्दैछौँ, अनि यो कुरालाई चाहिँ हामीले एकदम सिरियसली लिनुपर्छ, अनि यो कुरा चाहिँ टिचरहरूले पनि एकदम फिल गर्नुपर्ने हुन्छ कि म के काम गर्दैछु, मैले कसको लागि काम गर्दैछु होइन, मैले कहाँनिर चाहिँ काम गर्दैछु, मैले गर्दाखेरि कोही नानीको भविष्य बन्छ भने उसको चौतर्फी विकासमा नै सहायता पुग्छ भने चाहिँ मेरो चाहिँ यो ठुलो योगदान हो भन्ने कुरा चाहिँ हुनुपर्छ क्या टिचरमा, अनि यो कुरा थाहा नभएसम्म चाहिँ टिचरले त्यति राम्रोसँग काम पनि गर्न सक्छ।
1: अहिले चाहिँ फेरि प्राय युथहरू पनि टिचिङ पेसालाई चाहिँ अलिकति इन्ट्रेस्ट नदेखाउने होइन, अलिकति बोरिङ टाइपको हुन्छ नि, कतिजनालाई इच्छा भएर पनि अलिकति वरपरको मानिसहरूले चाहिँ अलिकति एन्करेज नगर्ने वातावरण छ नि त होइन।
0: हो त्यस्तै नै देख्छौँ, अब
1: त्यस्तो युथहरूलाई जो एजुकेसन सेक्टरमा आउन चाहनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भन्दा हामी चाहिँ जो पाइ त्यो होइन होइन, जे पाइ त्यो काम पनि गरेका छैनौँ, हामीले चाहिँ एकदमै ठुलो जिम्मेवारी पाएका छौँ जसले गर्दाखेरि चाहिँ उनीहरूको भविष्यमा गएर चाहिँ उनीहरूले तपाईँलाई हेर्छन् क्या, तपाईँलाई सम्झिन्छन् होइन, किनकि तपाईँले गरेको योगदान चाहिँ उनीहरूले कहिले पनि बिर्सिन सक्दैनन्। उनीहरूको लाइफमा ठुलो ठुलो समस्या आउँदाखेरि उनीहरू सजिलैसँग त्यो कुरालाई पार गर्न सक्छन् जब तपाईँले यसमा काम गर्नुभएको छ भने चाहिँ।
1: मैले केही दिन अगाडि चाहिँ मैले मेरो मलाई पहिला पढाउनु भएको टिचर भेटाएको थिएँ कि, म गाडीमा जाँदै थिएँ अनि उहाँलाई मैले हेर्दै गर्दा उहाँको नाम चाहिँ मैले बिर्सेछु, तर सरले मलाई यो विषय पढाउनुहुन्छ भन्ने चाहिँ मलाई लागिरहेको थियो कि, अनि मलाई मैले उहाँलाई बोलाउन सकिनँ किनभने बसमा धेरै मानिसहरू हुनुहुन्थ्यो, अनि तर मलाई एकदम गाह्रो भयो कि ला मैले आफ्नो टिचरसँग नि बोलिनँ होइन। अनि मलाई चाहिँ आफ्नो टिचरहरू भेट्दै गर्दाखेरि चाहिँ अहिले मलाई लाग्छ कि म यहाँसम्म आउनुमा चाहिँ मेरो टिचरहरूको ठुलो हात छ भन्ने लाग्छ है। अनि मैले चाहिँ उहाँलाई सर तपाईँको नाम के हो भनेर सोधेँ कि, अनि त्यस पछाडि उहाँले आफ्नो नाम भन्नुभयो अनि उहाँले मलाई एकदम थ्याङ्क यू भन्नुभयो कि, ओहो तिमीलाई धन्यवाद है, प्रायः विद्यार्थीहरू त आफ्नो टिचरसँग बोल्दैन नि है, तिमी त बोल्यौ भनेर भन्नुभयो, अनि त्यसले चाहिँ मलाई एकदमै खुसी पनि दियो। र मैले पनि केही समय अब टिचिङ पेसामा काम गरेँ, म पनि एज अ टिचर काम गर्दै गर्दाखेरि चाहिँ मैले आफ्नो बालबालिकाहरूलाई जतिलाई पढाएँ अनि उनीहरू विभिन्न सेक्टरमा राम्रो काम गर्दै गर्दा चाहिँ मलाई पनि एकदम खुसी लाग्छ कि, प्राउड फिल हुन्छ, ओहो मैले पढाएको नानी त यस्तो भयो है भन्ने खालका कुराहरू के
0: हो।
1: तपाईँलाई पनि त्यस्तै अनुभव भएको छ?
0: एकदम, मलाई पनि एकदमै भएको छ है। अनि म चाहिँ पहिला बालाजुमा बस्थेँ, मेरो माइती चाहिँ बालाजु हो, बिहे गरेपछि मात्रै सादोबाट आएँ। सो बालाजुमा म कहिले काहीँ चाहिँ म पहिला काम गरेको स्कुलहरूमा जान्छु कि, पहिला काम गरेको स्कुलमा जाँदाखेरि त्यहाँको नानीहरू कति ठुलो ठुलो भइसकेको है, अनि म जाँदाखेरि म कस्तो अचम्मै परेको के त्यो दिन होइन, झन्डै आँसु नै आएको होला क्या। जाने बित्तिकै सबजना त्यो नानीहरू चाहिँ मलाई पुरै घेरा हालेको क्या, घेरा हालेर सोनुमा सोनुमा भनेर उहाँहरू आउनु भएको थियो कि, अनि त्यो देख्दाखेरि चाहिँ ओ माई गड, म यस्तो स्ट्रिक्ट टिचर थिएँ होइन, त्यही पनि उनीहरूको फेभरेट टिचर म थिएँ क्या। अनि त्यो प्यारेन्ट्सहरूले पनि अहिले पनि सोनु म्याम हामी तपाईँलाई कति धेरै मिस गर्छौँ भन्ने कुराहरू चाहिँ गर्नुहुन्छ क्या, अनि त्यो गर्दै गर्दा चाहिँ उफो मैले केही न केही चाहिँ गरेको रहेछु मेरो नानीहरूको लागि भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदम प्राउड मोमेन्ट चाहिँ हुन्छ।
1: सुन्दै गर्दाखेरि पनि म पनि अलिकति इमोसनल भएँ है, किनभने हामी कहिलेकाहीँ इमोसनली आफै डाउन हुँदा पनि बालबालिकाको छेउमा पुगिसकेपछि चाहिँ हामी आफ्नो दुःखलाई आफ्नो प्रब्लमहरूलाई भुल्छौँ कि, अनि फेरि खुसी हुन्छौँ होइन त। यहाँसँग एकदमै मिठो कुराकानी भयो है, अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ, यहाँको यो बहुमूल्य समयको निम्ति पनि धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा हामी फेरि तपाईँसँग यसरी कुराकानी गर्न चाहन्छौँ। के भन्न चाहनुहुन्छ अन्त्यमा, कस्तो लाग्यो यहाँ आएर?
0: मलाई पनि एकदमै खुसी लाग्यो, फर्स्ट अफ अल तपाईँलाई धन्यवाद, प्रभुले पनि धन्यवाद होस् है यो समय दिनुभएको लागि। अनि मैले पुरा आफ्नो मेमोरिजहरू पनि त्यो कलेक्ट हुँदै थियो क्या तपाईँसँग कुराकानी गर्दा, सो एकदम रमाइलो, तपाईँसँग कुरा गर्दा रमाइलो अनुभव भयो, थ्याङ्क यू सो मच।
1: हुन्छ, अनि यहाँलाई पनि आफ्नो सेवकाई आफ्नो प्रोफेसनको लागि फेरि अझ अल द बेस्ट, यसरी नै अघि बढ्दै जानु होला। अनि मैले एक्टिभली तपाईँ यसरी सेवामा लाग्नु भएको देखेको छु
0: होइन,
1: जसले चाहिँ मलाई पनि एउटा हौसला दिन्छ। हुन्छ, थ्याङ्क यू सो मच।

यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइस पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु। मानिसहरू भन्छन् ईश्वर कहाँ पुग्ने धेरैवटा बाटोहरू छन्, सबै बाटोले अन्त्यमा ईश्वर कहाँ नै पुर्याउँछ। तर मानिसहरू यो पनि जान्दछन् कि सत्य एउटै मात्र हुन्छ, झुटो कुरा हजार प्रकारका हुन सक्छन्। बाटो एउटा मात्र छ जसले तपाईँ र मलाई परमेश्वर कहाँ पुर्याउँछ, त्यो बाटो येशू ख्रीष्ट हुनुहुन्छ। येशूले भन्नुभयो सुसमाचार यूहन्ना 14:6 बाटो सत्य र जीवन म नै हुँ, म द्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। एक अवसरमा येशूले आफ्ना चेलाहरूलाई अब उहाँ संसारबाट जाँदै हुनुहुन्छ र उहाँको जाने बेला भयो भन्ने कुरा बताउनु भयो। आफ्ना गुरु र प्रभु त्यसरी जान लाग्नु हुँदा निश्चय नै चेलाहरूलाई नराम्रो र दुःख त लाग्ने नै भयो। तर प्रभु येशूले तिनीहरूलाई दुखी र निराश अवस्थामा छोड्नु भएन। श्रोता मित्र, उहाँले तिनीहरूलाई सान्त्वना र ढाडस दिनुभयो। उहाँले तिनीहरूलाई यसरी सान्त्वना दिनुभयो कि तिनीहरूका हृदय व्याकुल नहोस्, तिनीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, त्यसो नभए के म तिमीहरूलाई भन्ने थिएँ र कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु। अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ। सुसमाचार यूहन्ना 14:1-4 वचन मैले तपाईँलाई पढेर सुनाए। श्रोता मित्र, येशू पिता कहाँ गइरहनु भएको थियो, पिता स्वर्गमा बास गर्नुहुन्छ। स्वर्ग त्यो ठाउँ हो जहाँ परम आनन्द छ, निष्पाप आत्माको अनन्त घर, परमेश्वरको आशिष र उपस्थितिले भरिएको ठाउँ हो त्यो। मानिस मरेपछि स्वर्ग लाभ गर्न चाहन्छ, स्वर्गलाई हामी वैकुण्ठ पनि भन्ने गर्छौ। मरेपछि स्वर्ग जान पाऊ भन्ने सबै मानिसको इच्छा रहेको हुन्छ। तर हामीले प्रभु येशूले भन्नुभएको यो कुरामा ध्यान दिनु अति आवश्यक छ कि कुनै पनि व्यक्ति उहाँद्वारा बिना वैकुण्ठ वा स्वर्ग जान सक्दैन। प्रभु येशूले एकपल्ट यस्तो दावी गर्नुभयो, स्वर्ग र पृथ्वीको समस्त अधिकार मलाई दिएको छ। मत्ती 28:18 कुरा मैले तपाईँलाई भने। यस्तो दावी कसैले गरेको अहिलेसम्म हामीले थाहा पाएका छैनौ।

0: एउटा कसैले केही दावी गर्दैमा उसको दावीलाई साँचो मान्न सकिँदैन श्रोता मित्र। संसारमा अनेक प्रकारका दावी गर्ने मानिसहरू थिए र छन् पनि, तर तिनीहरू झुटा र असत्य साबित भएका छन्। बाटोमा हिँड्ने एउटा बौलाले पनि म एक वैज्ञानिक हुँ भनेर दावी गर्न सक्छ, तर उसको दावीलाई सत्य मान्न सकिँदैन। उसको कुरा सुनेर मानिसहरू मरी मरी हाँस्नेछन्। तर प्रभु येशूमा झुट र असत्यता छैन, किनकि उहाँ सिद्ध परमेश्वर हुनुहुन्छ। उहाँले कहिल्यै पाप र दुष्ट कार्य गर्नु भएन, कसैलाई ठग्नु भएन। उहाँमाथि मानिसहरूले ईश्वर निन्दाको दोष लगाए, राजद्रोह गरेको आरोप लगाए, तर उहाँ क्रुसमा मर्नुहुँदा तिनै मानिसहरूले भने साँच्चै यिनी परमेश्वरका पुत्र रहेछन्। उहाँमाथि लगाइएको आरोप जाँच्ने प्रान्तका हाकिम पिलातसले उहाँलाई जाँचेपछि भने यिनमा म केही दोष पाउँदिन। आदरणीय श्रोता मित्र, ख्रीष्ट येशू पाप रहित हुनुहुन्थ्यो, उहाँले कुनै पाप गर्नु भएन, कुनै दोष उहाँमा रहेको थिएन, कसैले पनि उहाँमा दोष भेट्टाउन सकेनन्। तर परमेश्वरको योजनामा उहाँ संसारका मानिसहरूको पापको निम्ति मर्नु पर्छ भन्ने कुरा थियो, यसकारण उहाँ मारिनुभयो। एक सिद्ध पापरहित मानिसको रूपमा उहाँ तपाईँ र मेरो निम्ति बलि हुनुभयो। मानिसहरू भन्छन् कि पशु पंक्षीको बलि चढाएर हाम्रो पापको क्षमा हुन्छ, हाम्रो अपराध मेटिन्छ, तर कुरा त्यसो होइन। पवित्र बाइबलले के भनेको छ त्यो पढेर म तपाईँलाई सुनाउन चाहन्छु, कृपया ध्यान दिएर सुन्नुहोला। साँढे र बोक्काहरूको रगतले मानिसको पाप हरण गर्न असम्भव छ। पवित्र बाइबलमा भएको हिब्रूको पुस्तकको 10:4 भनिएको छ, अनि 10:10 पनि यसरी भन्छ, येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाका निम्ति हामी पवित्र पारिएका छौं। प्रभु येशूले जुन दावी गर्नुभएको छ उहाँका कामहरू र उहाँको जीवनलाई हेरेर हामी ती दावीहरू सत्य हुन् भनेर विश्वास गर्न सक्छौ। तपाईँले पनि प्रभु येशूमा विश्वास गर्नुहोस् श्रोता मित्र। उहाँ सत्य हुनुहुन्छ, उहाँ साँचो हुनुहुन्छ, र उहाँले जुन दावी गर्नुभयो उहाँले ठिक दावी गर्नुभएको छ। कुनै मानिसहरू असल जीवन जिएर परमेश्वरलाई पाउने, पाप क्षमा पाउने कोशिश गर्दछन्, अनि कुनै व्यक्तिले असल शिक्षा दियो भने उसलाई ईश्वरको स्थानमा राख्छन्। हामीले याद गर्नुपर्छ कि असल शिक्षा दिनु कुनै ठूलो कुरा होइन, जो कोहीलाई असल शिक्षा दिन सक्छन्, तर आफूले दिएको शिक्षा आफैले पालन गर्नु ठूलो कुरा हो। असल शिक्षा दिने धेरै मानिसहरू आफैले दिएको शिक्षामा चलेका हुँदैनन्, तर येशूले कहिल्यै त्यसो गर्नु भएन श्रोता मित्र। उहाँले दिनुभएको शिक्षा भन्दा उच्च जीवन उहाँले जिउनुभयो, कसैले उहाँको जीवनमा कुनै खराबी र गल्ती भेट्टाउन सकेनन्। मैले शिक्षाको कुरा गरिरहेको छु, शिक्षा पालन गरेर पनि हामी स्वर्ग जान सक्दैनौ, असल कर्महरू गरेर पनि कोही धर्मी र पापरहित ठहरिन सक्दैन। मानिस साँचो परमेश्वरसँग जोडिएको हुनुपर्छ, परमेश्वरले उहाँको आत्माद्वारा दिनुहुने जीवन जिउनु पर्दछ। बाइबलले हाम्रो व्यवहार आचरणको बारेमा यसो भनेको छ, प्रेम निष्कपट होस्, जुन कुरा खराब छ त्यसलाई घृणा गर, जुन कुरा असल छ त्यसमा लागिरह, भातृ प्रेमसँग एक अर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूलाई आदर गर, जोसमा पछि नहट, पवित्र आत्मामा प्रज्वलित हो, प्रभुको सेवा गर्दै रहो, आफ्नो आशामा आनन्द गर, संकष्टमा धैर्य गर, प्रार्थनामा निरन्तर लागिरहो, सन्तहरूको खाँचोमा सहायता देऊ, अतिथि सत्कार कायम राख, तिमीहरूको खेदो गर्नेहरूलाई आशीर्वाद देऊ, नसराप, आनन्द गर्नेसँग आनन्द गर, रुनेहरूसँग रो, एक अर्कासँग मिलेर बस, अभिमानी नहौ तर नम्रहरूसँग संगत गर, कहिल्यै अहंकारी नहौ, कसैलाई खराबीको सट्टा खराबी नगर, जुन कुरा सबै मानिसहरूको दृष्टिमा आदरणीय छ तिनमा ध्यान देऊ, हुन सक्छ भने सबैसँग शान्तिमा बस, कहिल्यै बदला नलेऊ तर परमेश्वरको क्रोधमा छोडिदेऊ। श्रोता मित्र, मैले भर्खरै तपाईँलाई रोमी 12 अध्यायको 9 पददेखि 19 पदसम्मको खण्ड पढेर सुनाए। तर फेरि पनि म भन्दछु, असल भएर असल कार्यहरू गरेर कोही पनि मानिस स्वर्ग जान सक्दैन। असल कार्यहरू, भलाइका कार्यहरू गर्नु अति नै राम्रो हो, हामीले गर्नुपर्छ। तर ती कार्यहरूले हामीलाई धर्मी बनाउँदैन, हामी स्वर्गको निम्ति योग्य बन्न सक्दैनौ। धार्मिकता परमेश्वरले प्रभु येशू ख्रीष्टद्वारा मात्र हामीलाई दिनुहुन्छ। यसैले हामीले येशू हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो र मृत्युलाई जितेर फेरि जीवित हुनुभयो। यी कुरामा विश्वास गर्नुपर्छ। के तपाईँ आज प्रभु येशूलाई आफ्नो जीवनका प्रभु र मुक्तिदाता भनेर विश्वास गर्न चाहनुहुन्छ? के उहाँलाई ग्रहण गर्न चाहनुहुन्छ? श्रोता मित्र, येशू ख्रीष्ट बिना तपाईँ र म अर्थात कोही पनि मानिस स्वर्ग जान सक्दैन। त्यसकारण एकछिन विचार गर्नुहोस्, तपाईँ स्वर्ग जाँदै हुनुहुन्छ या तपाईँ नर्क जाँदै हुनुहुन्छ? तपाईँले आजै रोज्नुपर्छ। यदि तपाईँ स्वर्ग जान चाहनुहुन्छ भने येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँ स्वर्गको भागीदार बन्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: गुड न्यूज FM 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। कतिले यसो भन्दै जीवन र मृत्युलाई सहज लिन्छन्, खाइसार कि लाइसार, मरेपछि लम्पसार। जीवन र मृत्युको भेट कहिले र कहाँ हुन्छ, के थाहा छ तपाईँलाई? यो प्रश्न कति रोचक छ, होइन त? जीवनको यात्रा कहिले टुङ्गिन्छ हामी भन्न सक्दैनौ। बाँचुन्जेल हामीले जीवनलाई माया गर्नुपर्छ। एक दिन यो संसारबाट विदा त हुन्छौ नै, तर जीवनको आनन्द उठाउन हामीले भुल्नु हुँदैन। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत भजन तथा यी सन्देशहरू MP3 CD मार्फत उपलब्ध छन्। यदि तपाईँ प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई आज नै लेख्नुहोस्, हामी तपाईँलाई उपहार स्वरूप पठाइदिनेछौ। तपाईसित अनुरोध छ, हुलाक खर्चको निम्ति केही अनुदान पठाइदिनु भए हाम्रो निम्ति ठूलो सहयोग हुनेछ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342, काठमाडौँ। तपाईँको सुविधाको निम्ति हाम्रो ठेगाना फेरि पनि यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गरौं।

हामी जीवित छौं र नै म बोलिरहेको छु, तपाईँ सुनिरहनु भएको छ। शरीरबाट प्राण निस्केर गएपछि त न हामी केही सुन्न सक्छौं न त बोल्नै नै सक्छौं। जबसम्म हामी जीवित छौं उचित कुराहरू गर्नुपर्छ, उचित कुरा बोल्नुपर्छ। हाम्रो यो जीवनका निम्ति काम लाग्ने कुराहरू मात्र होइन तर अरूको जीवनको निम्ति पनि काम लाग्ने कुराहरू हुन सक्छन्। हामी म एउटा विशाल अस्पतालमा जानु परेको थियो। मेरा केही मित्रहरू थिए र म त्यहाँ गएको थिएँ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ अस्पतालको दृश्य कस्तो हुन्छ। कोही आया आया आया कराइरहेका छन्, कोही पीड़ा र रोगले ग्रस्त भई निश्चल भई सुतिरहेका छन्, कोही निको हुँदै गएका छन्। कसैको लास निकालेर लगिने गरेको दृश्य त्यहाँ देख्न पाइन्छ। यस्तो दृश्य देख्दा त मेरो मन साह्रै दुखित भएर आउँछ। त्यो दिन पनि अस्पतालको वातावरण यस्तै थियो। मेरो मन धेरै भारी भएको थियो। म त्यहाँदेखि केही परको चिया पसलमा गएँ। चित्रले भनेको त्यो चिया पसलमाथि प्लास्टिकको छानु लगाइएको थियो। बस्नको निम्ति बाँसका लामा लामा बेन्चहरू बनाइएका थिए। एउटा बेन्चमा म बसेँ। त्यहाँ अर्को बेन्चमा एकजना व्यक्ति लम्पसार परेर सुतिरहेको थियो। मैले यताउति आँखा दौड़ाएँ। त्यो पसलदेखि लगभग 150 पाइला उता ठूलो झ्याममा परेको रूख थिए अनि त्यसको छेउछाउमा 2-3 सुन्दर भवनहरू थिए। वास्तवमा ती भवनहरू अस्वाभाविक मृत्यु हुने व्यक्तिहरूको चिरफार गर्ने ठाउँ रहेछ। मैले त्यतितिर हेरिरहेको बेला त्यो बेन्चमा पसरेको मान्छे गुवाँ गुवाँ गरेर रोएको जस्तो मलाई लाग्यो। मैले हेरे, ऊ साँच्चै रोएकै रहेछ। मैले केही सोध्ने आँट गरिन किनकि ऊ अर्कै भाषा बोल्ने अनेपाली मानिस थियो। मैले चिया पिउन थाल्दा त्यो व्यक्तिले हिन्दी भाषामा भन्यो, मानिसको जीवनको कुनै ठेकान नहुँदो रहेछ, कसैलाई विश्वास गर्न नसकिँदो रहेछ। उसले मलाई हेरेर त्यो भनेको रहेछ किनकि त्यहाँ त्यो पसलकी बुढी आमा र म बाहेक अरू कोही पनि थिएन। मलाई उसित बोल्न करै लाग्यो। मैले भने, दाई तपाईँको कुनै आफन्तको मृत्यु भएको छ? उसले भन्यो, मेरी एकमात्र छोरीको अस्वाभाविक मृत्यु भएको छ। उसले वितन्त भन्न थाल्यो, मेरी छोरी 16 पुगेकी थिए, 8 पढ्थी, पढ़ाईमा धेरै असल थिए, घरका कामहरू पनि कुनै सिकाउनु नपर्ने सिपालु थिए। हालै म गर्मीको बिदा सकेर पहिलो दिन स्कूल जान्छु भनेर गएकी थिए तर बेलुकी घर फर्केर आइन। हामीले साँझसम्म पर्ख्यौं, घर आइन। वास्तवमा त्यो दिन ऊ स्कूल नै गइनछ। हामीले थाहा पायौं घरदेखि परको एउटा केटोसँग उसको प्रेम भएको रहेछ र त्यही केटोसँग भागेर विवाह गरिछ। हामीले सोच्यौं अब जाने छोरी गइहाली होस्, उसलाई आशीर्वाद नै दिउँ। हामीले आफ्नो कर्तव्य पूरा गर्यौं तर विवाह भएको 1 महिनाभित्रै मेरो छोरीको शरीरमा आगो लाग्यो भन्ने खबर हामीलाई दिइयो। हामीले सोधखोज गर्दा कसैले भन्यो स्टोभबाट उसको साडी सल्क्यो, कसैले अगेनाको आगोले उसको साडी सल्क्यो भने, कसैले अघिल्तिर सल्क्यो भने, कसैले पछिल्तिर सल्क्यो भने, कसले सत्य कुरा भन्यो हामीले बुझेनौं। तर मेरो छोरी कम्मरदेखि तल पुरै जलेकी थिए। हामीले केही दिन अस्पताल राख्यौं, केही राम्रो हुँदैछ जस्तो देखिएकी थिए तर उसले हामीलाई छोडेर गई। यति भनेर ऊ भक्कन छोडेर रोयो। मैले उसलाई सान्त्वना दिए। कलिलो उमेरको निर्णयले ती केटीलाई बराल्यो पनि साथै उसको ज्यान पनि लियो। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यदि तपाईँ कलिलो उमेरको व्यक्ति हुनुहुन्छ भने होसियार हुनुहोस्। वैंशको सपनाले लट्ठिएर बिहे गर्ने हतार नगर्नुहोस्। प्रेमले अन्धो भएर जो पाए त्योसँग हाम नफाल्नुहोस्, लोट्नुहोला। म त्यो दिनको घटना तपाईँलाई बताउँदैछु। मैले यो काल्पनिक कथा भनेको होइन तर सत्य कुरा। त्यो ठूलो अस्पतालको मूल ढोकाबाट 3 ठेला गाड़ीहरू निस्किए। मैले निहालेर हेरे, ती 3 लासहरू थिए, अस्वाभाविक मृत्यु भएका व्यक्तिहरू। एउटा जवान केटो, अर्की जवान केटी र अझ अर्को केही प्रौढ उमेरको मानिस। तिनीहरूमध्ये एकले विषपान गरेको रहेछ, अरू 2 पनि
केही उपायद्वारा आत्महत्या गरेका रहेछन्। मलाई तिनीहरूको लाश देख्दा धेरै दुःख लाग्यो। त्यो जवान केटुको बुवा छाती पिटी पिटी रोइरहेको थियो। मानिसले आखिर जीवनलाई के सम्झेका छन्? मानिसको सहनशीलता धैर्यको बाँध किन भत्किँदै गइरहेको छ? एक बारको अमूल्य जीवनलाई मानिसले किन खेलाइची गरेका? पवित्र बाइबलले भन्छ, जीवन परमेश्वरको वरदान हो। जुन जीवनलाई हामी जीवन भन्ने गर्छौं, वास्तवमा त्यो हाम्रो जीवन होइन, तर परमेश्वरको वरदान हो। वरदान हामीले जीवनमा भोग्न पर्ने परिस्थितिका कारण आफ्नो जीवनलाई अन्त्य गर्ने विचार गर्नु हुँदैन। साथै हामीले अरूलाई पनि त्यस्तो निर्णय लिने स्थितिमा पुर्याउनु हुँदैन। कसैलाई घृणा गर्नु, कसैलाई अपमान गर्नु, कसैलाई असहनीय पीड़ामा पार्नु उचित होइन। आत्महत्या गर्ने ती तीनजना व्यक्तिहरूले कसैबाट चोट पाएका थिए। कसैले उनीहरूको जिउने आशा र उत्साह खोसी दिएका थिए। हाँस्दै बोल्दै खाँदै काम गर्दै गरेका मानिसहरूको शरीरबाट प्राण निस्केर गयो। अब ती न सुन्न सक्छन् न बोल्न सक्छन्। कसैले तिनीहरूलाई त्यस्तो निर्णय लिन बाध्य पार्यो। मानिस गरीब होस् वा धनी, शिक्षित होस् वा अशिक्षित, मानिस चाहे जो नै भए पनि परमेश्वरले उसलाई प्रेम गर्नुहुन्छ। परमेश्वरको दृष्टिमा सबै मानिसको मूल्य बराबर छ। मानिसको प्राण र आत्मालाई परमेश्वरले अमूल्य ठान्नुहुन्छ। जसले अरूको प्राण लिन्छ वा जसले आफ्नै प्राण लिन्छ, बाइबल अनुसार त्यो व्यक्तिले परमेश्वरको विरूद्धमा पाप गर्छ। बाइबलले भन्छ, हत्याराहरू साथै आत्महत्या गर्नेहरू परमेश्वरको राज्यको हकदार हुने छैनन्। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, म तपाईँलाई आग्रह गर्दछु कि जीवनका परिस्थितिहरूसित हार मानेर आफ्नो जीवन अन्त्य गर्ने कुरा कहिले पनि नसोच्नुहोस्। जीवन संघर्ष हो, जीवन चुनौती हो, यसको सामना गर्नुपर्छ। हामीले धान्न नसक्ने, हामीले खप्न नसक्ने जीवनका परिस्थितिहरूका निम्ति हामी परमेश्वरमा भर पर्न सक्छौं। पवित्र वचन बाइबलले हामीलाई सल्लाह दिएको छ, तिमीहरूका फिक्री उहाँमा राखिदेऊ, किनकि उहाँले तिमीहरूलाई वास्ता गर्नुहुन्छ। तपाईँको जीवनको परिस्थिति जस्तो सुकै भए पनि त्यसका निम्ति तपाईँ परमेश्वरमा भरोसा राख्न सक्नुहुन्छ। परमेश्वर तपाईँको भार उठाउन चाहनुहुन्छ। यदि तपाईँले परमेश्वरमा भरोसा राख्नुभयो भने परमेश्वरले तपाईँलाई सम्हाल्नुहुनेछ। परिस्थितिको सामना गर्ने आँट र साहस परमेश्वरले तपाईँलाई दिनुहुनेछ। जीवित परमेश्वर हामीलाई सहायता गर्न सधैँ तयार हुनुहुन्छ। तपाईँ परमेश्वरलाई तपाईँको जीवनमा काम गर्ने मौका दिनुहोस्, चाख्नुहोस्। बाइबलको यो सत्य वचन सुन्नुहोस्, लेखिएको छ, हाम्रो आयु त 70 वर्ष मात्र हो, बलले भ्यायो भने 80 पुग्ला, तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ। किनकि आयु चाहिँ चाँडै बित्छ र हामी उडिजानेछौ। भजन संग्रह 90:10 कति छिटो बितेर जान्छ यो जीवन, हिजो अस्ति जस्तो लाग्छ। खेतबारीमा कुदी हिँडेको, भाँडाकुडी खेलेको, तर समय त कहाँ पुगिसक्छ। हामीले खुशी साथ जीवन जिउनु पर्छ। हाम्रा आफ्नै दुःख सुख त छँदैछन्। दुःख सुख जीवनको भाग हो। यो बिना जीवनको कुनै स्वाद हुँदैन। परमेश्वरमा विश्वास राखेर जिउनु पर्छ। प्रभु यीशुले भन्नुभयो, म पछि हिँड्ने मानिस अन्धारोमा हिँडुल गर्ने छैन, तर उसले जीवनको ज्योति पाउनेछ। यीशुमा विश्वास गरिएको जीवन मिठासले भरिएको जीवन हुन्छ। एकपल्ट चाखेर हेर्नुहोस्। जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार, कर्तव्य र जिम्मेवारी पनि तपाईँको आफ्नै हो। मृत्यु र जीवन कति डरलाग्दो कुरा। हामी सबैलाई मृत्युदेखि डर लाग्छ, तर साँचो जीवन हामीले यस पृथ्वीमा बिताउन सकौं। मृत्यु पारि फेरि हाम्रो निम्ति एउटा नयाँ जीवन, अजम्बरी जीवन पर्खिरहेको हुन्छ। यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा जागेर आएको छ भने निसंकोच मलाई लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: आफ्नो आत्मिक जीवनलाई नियन्त्रणमा राख्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथ जीवनका क्षणहरू श्रृंखलाको अङ्क 10 यहाँलाई स्वागत छ। आज म तपाईसँग मनको बारेमा कुरा गर्न चाहन्छु। तपाईँले आफ्नो मनमा कुन विचारहरू भन्न दिनुहुन्छ भन्ने कुराले तपाईँको जीवन कसरी बिताउनुहुनेछ भन्ने कुरा निर्धारण गर्नेछ, र तपाईँको हृदयमा कति आनन्द हुनेछ भन्ने कुरा पनि निर्धारण गर्नेछ। हितोपदेशको पुस्तक 4:23 सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हामी हाम्रो दिमागमा के कुराहरूमा ध्यान केन्द्रित गर्छौं त्यसले हामीलाई कस्तो लाग्छ, र साथै हामीले गर्ने कार्यहरू पनि निर्धारण गर्दछ। जब हामी हाम्रो दिमागलाई यी संसारका नकारात्मक कुराहरू खुवाउन दिन्छौ, हामी शंकालु र निराश हुनेछौ। जब हामी हाम्रो दिमागलाई वा मनलाई परमेश्वरका प्रतिज्ञाहरू खुवाउने छनौट गर्छौ, हाम्रो हृदयमा आशा, सान्त्वना र आनन्द भरिन्छ। दोस्रो कुरन्तीको पुस्तक 10:4-5, किनकि हाम्रो युद्ध अस्त्र सांसारिक होइन, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ। परमेश्वरका ज्ञानको विरूद्धमा खड़ा हुने बहसहरू र हरेक अहंकारपूर्ण बाधालाई हामी नाश गर्छौ, र हरेक विचारलाई क्रिस्टको आज्ञा पालन गर्नेलाई वशमा पार्छौ। प्रिय श्रोता, हामीले हाम्रो मनमा के सोच्ने भन्ने बारेमा परमेश्वरले हामीलाई यहाँ आत्मिक नियन्त्रणमा बस्न भनिराख्नु भएको छ। तपाईँले सायद ती मानिसहरूलाई याद गर्नु भएको होला जो सधैँ नकारात्मक कुराहरू स्वीकार गर्छन्। तिनीहरू सधैँ हाम्रो जीवनमा चिन्ता र डर ल्याउने बारेमा कुरा गरिरहेका हुन्छन्। तिनीहरूको कुराकानी किन यति नकारात्मक छ? यो प्रश्नको जवाफ येशूले हामीलाई वचनमा दिनुभएको छ। मत्तीको पुस्तक 12:34, यी सर्पका बच्चा हो, तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्। जब मानिसहरूले आफ्नो मनलाई यी संसारका नकारात्मक विचारहरूले भरिपूर्ण हुन दिन्छ, तब तिनीहरूको जिब्रोबाट त्यही कुरा निस्कन्छ। मत्तीको पुस्तक 12:35, असल मानिसले आफू भित्र भरिएका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरिएको दुष्टताबाट दुष्ट थोक नै निकाल्छ। आफ्नो आत्मिक जीवनलाई नियन्त्रणमा राख्न रोज्नुहोस्। तपाईँले आफूलाई ध्यान केन्द्रित गर्न अनुमति दिनुभएका विचारहरूलाई जानी जानी नियन्त्रण गरेर यो गर्नुहुनेछ। तपाईँले त्यसो गर्ने तरिका भनेको परमेश्वरको वचनबाट आउने प्रतिज्ञाहरूले आफ्नो मन र दिमागलाई सन्तुष्ट पार्नु हो। दोस्रो कोरन्थीको पुस्तक 9:8, परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। शैतानले तपाईँको दिमागमा त्यस्ता विचारहरू भर्न खोज्नेछन् जसले तपाईँलाई लाग्छ कि तपाईँमा केही कमी छ र तपाईँलाई केही चाहिन्छ। उसले तपाईँलाई भन्नेछ कि तपाईँमा आवश्यक पर्ने कुरा पर्याप्त छैन। यदि तपाईँले आफ्नो दिमागलाई ती सुझावहरूमा ध्यान केन्द्रित गर्न दिनुभयो भने तपाईँ दुखी र निराश महसुस गर्न थाल्नुहुन्छ। जब तपाईँलाई यस्तो लाग्छ कि तपाईँसँग केही कुरा पर्याप्त छैन र तपाईँको जीवनमा केही हराइरहेको छ, त्यति बेला तपाईँले त्यो विचारलाई परमेश्वरको वचनबाट प्रतिज्ञाले बदल्नुपर्छ। ठूलो स्वरमा दावी गर्नुहोस्, परमेश्वरले मलाई आशिष दिनुहुनेछ ताकि मलाई सधैँ आवश्यक पर्ने कुराहरू प्राप्त होस्। स्वीकार गर्नुहोस्, परमेश्वरले मलाई आवश्यक पर्ने सबै स्रोतहरू प्रदान गर्नुहुनेछ ताकि म उहाँले मलाई गर्न चाहनुभएका सबै कुरा गर्न सक्षम हुन सकौं। प्रिय श्रोता, हरेक दिन बाइबल पढ्ने छनौट गर्नुहोस्, अनि जब तपाईँले दोस्रो कोरन्थीहरूमा उल्लेख गरिएको जस्तो बाइबलका कुनै प्रतिज्ञा पाउनुहुन्छ त्यसलाई कण्ठ गर्नुहोस्, त्यसलाई ठूलो स्वरमा स्वीकार गर्नुहोस्, दिनभरि यसको बारेमा सोच्नुहोस् अनि पक्कै पनि बाहिर अन्धकारले खेरेको बेलामा पनि तपाईँको जीवन भित्री रूपमा आनन्दले भरिनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

मैले तिमीलाई भनेकै थिएँ, तिमीलाई छोड्ने छैन म त त्याग्ने नै छु। तिम्रो नाउँलाई मैले मेरो हत्केलामा खोपेर राखेको छु।

0: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
1: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।

आफूले भन्नुभयो बालकहरूलाई पकाउन दियो उनीहरूलाई नरह किनभने स्वर्गको राज्य यस्तोहरूको मेरो नाम इमानुएल टाटा अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
2: हृदयको जाँच। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा एउटा गहिरो प्रश्नका साथमा आएकी छु। प्रश्न यस्तो छ, के तपाईँ साँच्चै जान्न चाहनुहुन्छ कि तपाईँ परमेश्वरको बारेमा वास्तवमा के विश्वास गर्नुहुन्छ? म तपाईँले म विश्वास गर्छु भनेर भन्ने कुरा वा तपाईँले के चाहिँ विश्वास गर्नुपर्ने रहेछ भन्ने कुरा होइन, तर तपाईँले वास्तवमै हृदयदेखि के विश्वास गर्नुहुन्छ भन्ने कुरा गर्दैछु। के तपाईँ आफ्नो बारेमा त्यो सत्य देख्न चाहनुहुन्छ जुन परमेश्वरले देख्नुहुन्छ? पक्कै पनि तपाईँ सक्नुहुन्छ। तपाईँको हृदयको गहिराईमा के छ भन्ने कुरा तपाईँले वास्तवमै थाहा पाउन सक्नुहुन्छ र त्यो यसरी सम्भव छ। अर्को पटक जब तपाईँ कष्टमा पर्नुहुन्छ तब आफ्नो प्रतिक्रियालाई नियाल्नुहोस्। तपाईँको मस्तिष्क र हृदयमा के भइरहेको छ हेर्नुहोस्। वा तपाईँले के चाहिँ विश्वास गर्नुपर्ने रहेछ भन्ने कुरा होइन, तर तपाईँले वास्तवमै हृदयदेखि के विश्वास गर्नुहुन्छ भन्ने कुरा गर्दैछु। के तपाईँ आफ्नो बारेमा त्यो सत्य देख्न चाहनुहुन्छ जुन

0: मनोवृत्तिको जाँच गर्नुहोस्, किनकि कठिन समयले जति अरू कुनै पनि कुराले तपाईँको इसाई विश्वास कुन तत्वले बनेको छ भन्ने कुरा प्रकट गर्दैन। सायद यसैकारण बाइबलले भन्छ, कष्टमा रमाओ र परीक्षाहरूलाई मित्रको रूपमा स्वागत गर। सायद यसको कारण यो हो कि तब मात्र हामी वास्तवमा के हौं भन्ने थाहा पाउन सक्छौ। इजरायलीहरू मरूभूमिमा हुँदा ठ्याक्कै यही भएको थियो। व्यवस्था 8 अध्यायमा भनिएको छ कि परमेश्वरले उनीहरूलाई जाँच्नलाई र उनीहरूको हृदयमा के छ सो थाहा पाउनलाई कठिन समयहरू ल्याउनुभयो। वास्तविकता त के हो भने परमेश्वरलाई तपाईँको हृदयमा के छ भन्ने कुरा पहिले नै थाहा छ। उहाँ केवल तपाईँ आफैले आफ्नो हृदयमा के छ भनेर थाहा पाउनु भएको चाहनुहुन्छ। आज तपाईँले कुनै गहिरो निराशाको सामना गरिरहनु भएको हुन सक्छ। जागिर गुम्नु, एक्लोपन, अनुत्तीर्ण हुनु, नराम्रो स्वास्थ्य रिपोर्ट, आर्थिक चिन्ता, दीर्घकालीन पीड़ा वा कुनै महत्वपूर्ण सम्बन्धमा आएको दरार, यी कुराहरू कठिन छन्। तर यी कुराहरू अनौठो रूपमा सहयोगी पनि छन्, किनकि जब तपाईँ आफू को हुँ र वास्तवमा के विश्वास गर्छु भन्ने थाहा पाउनुहुन्छ, तब तपाईँ आफ्नो बारेमा र आफ्नो हृदयको सत्यताको सामना गरिरहनु भएको हुन्छ। र सम्झनुहोस्, सत्यले सधैँ तपाईँलाई स्वतन्त्र तुल्याउँछ। इमान्दार भएर भन्नुपर्दा मलाई लाग्छ कि हाम्रो जीवनमा मात्र होइन तर संसारमा यति धेरै कष्टहरू हुन दिनुको पछाडि परमेश्वरको मुख्य उद्देश्य यही हुन सक्छ। हामी कठिन समयबाट गुज्रन्छौं वा संसारमा धेरै हृदय विदारक घटना र पीड़ा देख्छौं र यसले परमेश्वरको बारेमा हाम्रो विश्वासको जाँच गर्छ। के हामी उहाँ दयालु र असल हुनुहुन्छ भनेर विश्वास गर्छौं? के हामी उहाँ कृपालु हुनुहुन्छ भन्ने विश्वास गर्छौं? के उहाँले हाम्रो ख्याल राख्नुहुन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं? र सबैभन्दा ठूलो प्रश्न, के हामी विश्वास गर्छौं कि परमेश्वर सार्वभौम हुनुहुन्छ र हाम्रो जीवनमा आउने कष्ट र संसारमा देखिने पीड़ाको कुनै उद्देश्य छ? मित्र, परमेश्वरले तपाईँलाई त्याग्नु भएको छैन र उहाँले पक्कै पनि यो ग्रहलाई व्यवस्था गर्नुभएको छैन। उहाँ तपाईँको जीवनमा काम गर्दै हुनुहुन्छ र उहाँ तपाईँको वरपरको संसारमा पनि काम गर्दै हुनुहुन्छ। जन पाइपरले एकपटक भनेका थिए, हरेक दिन जीवनको हरेक परिस्थितिमा परमेश्वरले हामीले देख्न वा कल्पना गर्न सक्ने भन्दा हजारौं गुणा बढ़ी कामहरू गरिरहनु भएको हुन्छ। त्यसैले म तपाईँलाई सोध्न चाहन्छु, तपाईँको हालेका परीक्षाहरू वा असफलताहरूले पिता परमेश्वरमाथिको तपाईँको विश्वास र भरोसाको बारेमा तपाईँलाई के प्रकट गरे? मैले यो तपाईँलाई तल पार्न वा निरुत्साहित गर्न भनेको होइन। अह, यो त आफैसँग इमान्दार हुनका लागि एउटा प्रोत्साहन हो। यो प्रभुमाथिको तपाईँको विश्वास र भरोसाको मूल्यांकन गर्ने एउटा प्रेरणा हो र यो सबै उहाँकै बारेमा होइन र? यी हृदयका परीक्षाहरू, यी विश्वासका जाँचहरू मुख्यतया हामीलाई यशुलाई देख्न मदत गर्नका लागि हुन् र यदि तपाईँले आफूलाई परमेश्वरसँगको हिँडाइमा हुनुपर्ने ठाउँ भन्दा धेरै टाढा पाउनुभयो भने, यदि तपाईँ संघर्ष गरिरहनु भएको छ, विश्वास गर्न सकिरहनु भएको छैन, कमजोर हुनुहुन्छ वा लड़िरहनु भएको छ भने साहस नहार्नुहोस्, किनकि यसै कारण यशु तपाईँको मुक्तिदाता हुनुहुन्छ। जब तपाईँ आफ्नो बारेमा सत्य देख्नुहुन्छ, तब तपाईँले ख्रिष्टको बारेमा पनि सत्य देख्नुहुनेछ कि उहाँ तपाईँको मुक्तिदाता, तपाईँको उद्धारकर्ता र परमेश्वरको प्रशंसा होस्। उहाँ तपाईँलाई छुटकारा दिने प्रभु हुनुहुन्छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
8: किन आँखा मिचेको मिचे गरेको
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या
9: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
10: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
12: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
11: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
12: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
11: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
12: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
11: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
12: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141, र यस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा। आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार हामी तपाईँलाई 10 बजेदेखि 11 बजेसम्म साथी आइरहेको छौं र विशेष गरिकन तपाईँसँग भएका प्रतिभाहरू चाहिँ हामी कार्यक्रम मार्फत प्रस्तुत गर्दै आइरहेको छौं र तपाईँसँग विभिन्न प्रकारको प्रतिभाहरू विभिन्न व्यक्तिहरूमा अवश्य पनि छन् र तपाईँले आफूसँग भएको प्रतिभाहरू पहिचान गर्नुभएको छ र ती प्रतिभाहरूबाट प्रभुको महिमा गर्न चाहनुहुन्छ र यो समयमा कार्यक्रमबाट तपाईँ आफ्नो प्रतिभाहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने तपाईँले अवश्य पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। फोन गर्नुहुने मध्येबाट एकजना श्रोताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, त्यो चाहिँ हामी कार्यक्रमको अन्तिम लकी ड्र मार्फत गर्ने गर्दछौं। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले र तपाईँले भजनहरू गाउन सक्नुहुनेछ, वाद्य म्युजिकल इन्स्ट्रुमेन्टहरू बजाएर सुनाउन सक्नुहुनेछ, साथ दिन सक्नुहुन्छ, कविता मुक्त गजलहरू तपाईँ वाचन गरेर गाएर साथ दिन सक्नुहुनेछ र त्यति मात्र होइन तपाईँसँग भएका कुनै पनि प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ, छोटो मिठो आशिष पनि बाँड्न सक्नुहुनेछ र जस कार्यक्रम अवधिबाट हामी एकदमै प्रभुको महिमा पनि गर्नेछौं र यो समयलाई एकदमै आशिषमय पनि बनाउनेछौ। र त्यसको लागि चाहिँ फोन गर्नुहोला, हाम्रो फोन नम्बर रहेको छ 01-4770-754, 01-4770-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46 र कार्यक्रममा तपाईँसँग कुराकानी गर्न हामी एकदमै उत्साहित छौं। यो समय एउटा गीतबाट कार्यक्रमको शुरूआत म गर्न चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई कार्यक्रममा स्वागत गरौं. हेलो
1: हेलो जय मिश्री हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर, बडखेलबाट पुष्प कुमार पहरी बोलेको.
1: पुष्प कुमार पहरीजी, कार्यक्रममा पहिलोचोटि फोन गर्दै हुनुहुन्छ तपाईँ?
2: हजुर हजुर, यो शुद्ध दोस्रो चोटि हो.
1: ओहो, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि. र सञ्चय
2: लाग्ने सब पहिलो
1: हजुरलाई एकदम धन्यवाद तपाईँलाई, र खुसी पनि लाग्यो. तपाईँ कुन ठाउँबाट भन्नुभयो? बडीखेल भन्नुभयो?
2: हजुर बडीखेल, हजुर यो गोदावरी साइड.
1: हजुर हजुर, आज कार्यक्रमबाट तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ? हामी प्रतिभाहरू प्रस्तुत गर्दै प्रभुको महिमा गर्दै आइरहेको छौँ.
2: हजुर हजुर,
1: कुन कुराहरू राख्न चाहनुहुन्छ होला?
2: हजुर हजुर, म एउटा गीत गाउँ कि भनेर कल गरेर.
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ.
2: अलि घाँटी खसखसै रहेछ, अलि
1: दिन्छ ल. हुन्छ, एकदमै प्रयास गर्न होला.
2: हुन्छ म्याम. साँचो माया कृष्णसँग लाएर खुसी भो मन येशूलाई पाएर. साँचो माया कृष्णसँग लाएर खुसी भो मन येशूलाई पाएर. क्रिसलाई क्रिसलाई राख्छु यो मनैमा, मेरो क्रिसलाई राख्छु यो मनैमा. बारी पाखा घाममा लाग्यो वारी वनमा छाया, क्रिसकै माया छ है मेरो दिलको दाया बाया. पारी पाखा घाममा लाग्यो वारी वनमा छाया, क्रिसकै माया छ है मेरो दिलको दाया बाया. फुल फुल्यो बनैमा बनैमा, क्रिसलाई क्रिसलाई राख.

0: एकदम धन्यवाद तपाईँलाई पनि धेरै धेरै पुष्पजी र कार्यक्रम सुन्दै गर्नु होला अहिले लागि छुट्टामा हामी जय मसी होइन एकदमै राम्रो प्रयास गर्नुभयो राम्रो गाउनु भयो र आगामी दिनहरूमा पनि यसरी नै साथ दिनुहोला भनेर चाहिँ एकदम अनुरोध पनि गर्न चाहन्छौ है त धन्यवाद जय मसी राम्रो पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो हामीलाई बढी खेलबाट फोन गरेर साथ दिनु भएको थियो र तपाईँले पनि हामीलाई यसरी नै फोन गरेर साथ दिन सक्नुहुने सबै कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं हेलो
1: हेलो जय मसी
0: नैनाजी कस्तो हुनुहुन्छ तपाईँ
1: म ठिकै छु हजुरलाई
0: हजुर म पनि एकदमै आरामै छु राम्रो नैनाजी आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ
1: म भजन गाउँछु ल
0: हजुर
1: एकदमै
0: एकदमै
1: हजुर

0: स्वर्ग त्यस्तै छ, एकदमै अर्थपूर्ण भजन गीत तपाईँले गाउनु भयो नैनाजी, एकदम धन्यवाद तपाईँलाई। र अहिलेलाई चाहिँ हामी छुटाउँ, जय मसी।
1: हजुर जय मसी, धन्यवाद।
0: हजुर, हाम्रो नैना थापाजी हुनुहुन्थ्यो र हामीलाई फोन गरेर साथ दिनुभएको थियो र मिठो भजन गीत गाएर उहाँ जानु भएको छ। र कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ, तपाईँले पनि यसरी नै हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौँ। कोही श्रोता फोन लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो
2: हेलो, जय मासी।
1: जय मासी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: ठिकै छ, आरामै छु।
1: हजुर, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: मैले यो डेली ब्रेड भन्ने पुस्तक पढ्दै थिएँ आजको भोजन, त्यसमा लेखिएको कुरा पैसाले किन्न नसक्ने थोक भन्ने शीर्षकमा म वाचन गरेर श्रोताहरूलाई सुनाउन चाहन्छु।
1: हुन्छ, छोटो मिठो राखिदिनुहोला।
2: सरी, पैसा जीवनको एउटा अत्यावश्यक थोक हो। यसको अभावमा हामी आवश्यकतालाई पूर्ति गर्न र आरामदायक जीवन बिताउन सक्दैनौ। तर पैसाले किन्न नसक्ने थोकहरू पनि छन्। प्रचारक W.A. क्रिसवेलले भने जस्तै, पैसाले विलासी थोकहरू किन्न सक्छ तर यसले आत्मिक शक्तिलाई किन्न सक्दैन। पैसाले आधुनिकता र उन्नतिलाई किन्न सक्छ तर परमेश्वरबाट पाइने पहिचानलाई किन्न सक्दैन। पैसाले कसैको निगाह र आदर किन्न सक्छ तर यसले आत्मसम्मानलाई किन्न सक्दैन। महान भलाइलाई किन्न सकिँदैन जुन शब्दले सर्वोच्च अर्थ दिन्छ। सम्पूर्ण मानव जातिले सम्पूर्ण स्रोत साधनलाई हातमा पारेर पाप क्षमा र येशूबाट अनन्त जीवन किन्ने कोशिश गर्छन् भने पनि त्यो अपर्याप्त हुन्छ। संसारका सम्पूर्ण वैभवहरूले समेत क्षमापनको सर्वोच्च आशिष र स्वर्गलाई किन्न सक्दैन। परमेश्वरले स्वर्गमा सानो भन्दा सानो ठाउँ किन्नको लागि पुग्ने प्रशस्त सम्पत्ति हेर्यो हामी कहिल्यै पनि कमाउन सक्दैनौ। तर हाम्रो निम्ति खुशीको खबर छ, यसैया 55 अध्यायको 1 पद अनुसार रुपियाँ पैसा र बिना मूल्य मुक्ति हामी प्राप्त गर्न सक्छौ। यसोलाई तपाईँले आफ्नो मुक्ति दाताको रूपमा विश्वास गर्नुभयो। साधारण विश्वासको माध्यमबाट तपाईँले खालि आफ्नो रित्तो हातहरू फैलाउनु भए पुग्छ। यहोना 1:12, उहाँसँग रोएर आफ्नो पाप स्वीकार गर्नुहोस्, उहाँले तपाईँले सित्तैमा क्षमा गर्नुहुन्छ। यसाया 55 अध्यायको 7 पद भर्नुन ग्राउन्ड्स, मैले छुटकारा पाएँ तर चाँदीबाट किनेको होइन, म किनिएको हुँ तर सुनबाट होइन, तापनि मेरो निम्ति मूल्य तिरिएको छ येशूको रगतबाट, वर्णन गर्न नसकिने अमूल्य प्रेमको मूल्य। गहिरो विश्वासद्वारा ढोका ढकढकाउँदा क्षमाको लागि ढोका चौरासँग खोल्दछ। जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज, उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट। यसैया 55:6।
1: एकदमै अर्थपूर्ण, धन्यवाद तपाईँलाई पनि धेरै धेरै हरिबोलजी। र हुन्छ, अहिलेलाई छोटो हामी जयमसी
0: र हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो र उहाँले चाहिँ डेली ब्रेडबाट दैनिक भोजन आत्मिक पुस्तिकाबाट एकदम महत्वपूर्ण विषयमा हामीलाई पाठ गरेर सुनाउनु भएको छ र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो, जयमसी।
0: हाम्रो पम्फा गोपालीजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: म त एकदमै ठिकठाक छु, परमेश्वरको अनुग्रह हजुरहरू सबैजनाको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै आरामै छौ। र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ?
3: म भजनै गाउँछु मिस।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: हुनुहुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी। अहिलेलाई छुटौँ हामी, जय मसी।
1: जय मसी मिस।
0: हजुर, हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट, मिठो भजन गीत गाएर उहाँले हामीलाई साथ दिनुभएको छ र आफ्नो प्रतिभा प्रस्तुत गरेर जानुभएको छ। फोनलाई एकदमै खुला छ श्रोता, तपाईँले पनि तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ र एउटा गीतको साथ हामी तपाईँलाई समयमा दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम हिडन ट्यालेन्ट सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट अनलाइन मार्फत सुन्न चाहनुहुन्छ भने लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा र कार्यक्रममा तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-03-44 हाम्रो वाट्सएप नम्बर रहेको छ र कार्यक्रम मार्फत तपाईसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छौं। कतिजना श्रोताले भजन गीतहरू गाएर साथ दिनुभएको छ, कतिजनाले हामीलाई केही आशिषमय शब्दहरू होइन राखेर जानुभएको छ। तपाईँले पनि यसरी नै आफूसँग भएका कुनै पनि प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ। कार्यक्रमको अन्तिममा एकजना श्रोतालाई हामी रिचार्ज कार्ड प्रदान गर्छौं र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगर ज्यूले र फोन गर्नुहोला, फोनलाई एकदमै खुला रहेको छ भने अर्को एउटा मिठो गीत फेरि पनि समय तपाईँको लागि राख्न चाहन्छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता फोन लाइनमा हुनुहुन्छ उहाँलाई स्वागत गरौं।
1: हेलो,
2: जयमसी।
1: हाम्रो मायाजी बोल्दै हुनुहुन्छ।
2: हजुर
1: म्याम। हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर, म एकदमै ठिक छु म्याम। हजुरलाई कस्तो छ?
1: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: बजार भन्दा बाहिरको एउटा गीत
1: हुन्छ, एकदमै हामी सुन्न एकदम उत्साहित छौँ। मायाजी सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ
1: हजुर।
2: परमेश्वरको महिमाको लागि परमेश्वरले अनुग्रह गर्नुभएको होस्। यो भजनमा परमेश्वरको आशिष मिलेको सुन्नेहरूलाई सबैलाई।
1: हुन्छ।

0: मलाई बचाउनु भो यसो तिम्रो मायाले मलाई जिउन सिकायो आमेन।
1: साह्रै मिठो साह्रै अर्थपूर्ण भजन गाएर साथ दिनुभयो मायाजी, धेरै धेरै धन्यवाद। तपाईँलाई पनि प्रभुले धेरै आशिष दिनुभएको होस् र अहिलेलाई चाहिँ हामी छुटौं। जय
0: मसीह।
1: हजुर, हाम्रो माया मगरजी हुनुहुन्थ्यो कार्यक्रममा, उहाँले मिठो भजनको साथ दिएर जानुभएको छ र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ भन्ने कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी, प्रणाम सिस्टर।
1: जय मसी, हाम्रो शान्ताजी बोल्दै हुनुहुन्छ।
2: हजुर हजुर, एकदमै
1: हजुर, आरामै हुनुहुन्छ तपाईँ?
2: हजुर, म आरामै छु अनि हजुर पनि आरामै हुनुहुन्छ?
1: हजुर, एकदमै आरामै छौँ हामी। र शान्ताजी, आज तपाईँ कुन कुरा?
2: धेरै अस्ति मैले फोन गरेर भन्नु पनि पाएको छैन, उहाँको नम्बर छैन, मलाई टिचर हालिदिनु भएको रहेछ धन्यवादको अस्ति आशिषहरू पाएको छु मैले स्कुलमा। अनि दिदी पम्फा दिदी हुनुहुन्छ होला सायद, है सिस्टर?
1: हजुर हजुर, एकदमै
2: धन्यवाद भन्न चाहन्छु।
1: हजुर, तपाईँलाई पनि धन्यवाद। र शान्ताजी, कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: हजुर, म गीत नै गाउँछु है, उता अलिक समय पनि कम छ होला है।
1: हजुर हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ। शान्ताजी,

0: हुन्छ, धन्यवाद।
1: र तपाईँलाई पनि धेरै धेरै धन्यवाद शान्ताजी, र अहिलेलाई चाहिँ हामी छुटौ। जय मसी। हजुर, हाम्रो शान्ता सुनवारजी हुनुहुन्थ्यो र उहाँले साह्रै मिठो भजन गीत गाएर साथ दिनुभएको छ, र तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-4470-7654, 01-4470-7654 र 98-23-44-646, 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। तपाईँसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गरिरहेको छ फोनलाइनमा। कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं।
2: हेलो,
1: जय मसी, जय मसी। हाम्रो तपाईँको नाम मेरो यहाँ एकदम मनसम्म आयो र यहाँ मेरो रश्मिलाजी, रश्मिलाजी, र कस्तो हुनुहुन्छ तपाईँ?
3: हजुर, म आज अलि सन्चो छैन भन्नुपर्छ।
1: ओहो, के भयो तपाईँलाई?
3: गर्मीले गर्दा होला, अलिकति टाउको दुख्ने
1: भएको छ। हजुर, अहिले मौसम पनि त्यस्तै नै छ, यसकारण आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नु होला रश्मिलाजी। र कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ आज?
3: म त छोटो अलिकति त्यो भोलि 4 बजे हुने कार्यक्रमको लागि 2-4 शब्द भनौँ कि भनेर।
1: हजुर, हुन्छ, हजुर, सुरु गर्न सक्नुहुनेछ।
3: अनि भोलि 4 बजे चाहिँ कार्यक्रम झोलाभित्र के छ भन्ने आउने रहेछ, त्यही अस्ति मैले सुने, अनि त्यसबाटै मैले छोटो बनाएछु है।
1: हुन्छ हजुर।
3: सामान राख्न बनाएको सानो सानो झोला, सामान राख्न बनाएको सानो सानो झोला, हेरिहालौँ साथीहरू झोलाभित्र के छ होला, हेरिहालौँ साथीहरू झोलाभित्र के छ होला। मलाई नम्बर 2 को पोका खोलिदिनु होला, मलाई नम्बर 2 को पोका खोलिदिनु होला, जाने भने ठिकै भयो, नजाने भने माफ गरिदिनु होला, जाने भने ठिकै भयो, नजाने भने माफ गरिदिनु होला। 12 वटा पोका राख्न सानो बनाएको सानो सानो झोला, झोला खोल्यो भने त पक्कै केही छ होला, झोला खोल्यो भने पक्कै केही छ होला। कुनै पोकामा भजन पर्छ, कुनैमा रिचार्ज, मैले त फोन गरिहाले साथीहरू तपाईँहरूको के गर्ने विचार छ, मैले त फोन गरिहाले साथीहरू तपाईँको के गर्ने विचार छ, फोन गरौँ है साथीहरू झोला झोला, फोन गरौँ है साथीहरू झोलाबाट सानो सानो पोका झिक्नु छ, फोन गरौँ है साथीहरू झोलाबाट सानो सानो पोका झिक्नु छ, झोलाभित्र के छ भन्ने कार्यक्रमबाट धेरै कुराहरू सिक्नु छ, झोलाभित्र के छ भन्ने कार्यक्रमबाट धेरै कुराहरू सिक्नु छ, धन्यवाद।
1: हजुर, एकदमै मिठो, एकदम अर्थपूर्ण रश्मिलाजी, र तपाईँले कार्यक्रममा पनि यसरी नै एकचोटि फेरि पनि यो सुनाएर साथ दिनुहोला, एकदमै राम्रो छ। राम्रो तयारी गर्नुभएको रहेछ, र तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यसलाई छुटौँ हामी। जय मसी। हजुर, रश्मिला बोराजी हुनुहुन्थ्यो, एकदमै प्रतिभाको खानी नै हुनुहुन्छ उहाँ पनि। मिठा मिठा गीतहरू, कविताहरू उहाँले रचना गर्नुहुन्छ आफै, र गाउनु पनि हुन्छ र वाचन पनि गरेर सुनाउनुहुन्छ। हामी एकदमै आशिषित हुने गर्दछौ उहाँको प्रतिभाबाट। र तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हाम्रो शोभाजी कस्तो हुनुहुन्छ? हजुर, हामी पनि एकदमै आरामै छौँ शोभाजी। कुन कुराहरू आज प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम हिडन ट्यालेन्टबाट? हुन्छ, एकदमै हुन्छ, एकदमै
4: योसुको पुस्तक 1 अध्यायको 5 देखि लिएर म 9 पदसम्म पढ्दैछु म्याम।
1: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
4: 5 पददेखि सुरु गर्दैछु। तेरो जीवनभरि तेरो सामुले कोही मानिस खडा हुन सक्ने छैन, जसरी म मुसासँग रहे त्यसरी नै म तसँग रहनेछु, म तँलाई छोड्ने अनि तँलाई त्याग्ने छैन, बलियो र खुब साहसी बन किनकि मैले तिमीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिमीहरूको अधिकारमा गराउन तैँले तिमीहरूलाई अगुवाई गर्नेछस्, बलियो र अति साहसी हो। मेरो दास मुसाले तलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनु र त जहीँ गए पनि सफलता पाउनेछ। व्यवस्थाको यो पुस्तक मेरो ओठबाट नहटोस्, तर त्यसमाथि मैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछ र सफलता पाउनेछ। तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, नडरा निराश नहो, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। मलाई एकदमै यो वचनले एकदमै उत्साह र आत्मय दिएको छ, बनाएको छ म्याम है। एकदमै बलियो र साहसिलो हो भनेर परम परमेश्वरले चाहिँ देउसीलाई भन्नुभएको छ है। एकदमै के बलियो हो, निराश नहो भनेर हाडस शक्ति सामर्थ्य उत्साह दिनुहुन्छ। अनि व्यवस्थाको पुस्तक चाहिँ उहाँको वचनमा चाहिँ हामी चाहिँ एकदमै आज्ञाकारी हुनुपर्ने, होसियारी साथ हिँड्नुपर्ने, होसियार भएर पालन गर्नुपर्ने कुराहरू चाहिँ यस्तै कुराहरू चाहिँ यो वचनले चाहिँ हामीलाई सिकाउँदछ म्याम। त्यसलाई परम प्रभुले एकदमै ढाडस चाहिँ हुन्छ भनेर आज यो वचनबाट चाहिँ हामी प्रत्येकलाई पनि परमेश्वरले यही कुरा भन्नुहुन्छ, हामी निराश नहौँ, हताश नहौँ, परमेश्वरको वचनलाई चाहिँ शिरोपर गरेर विश्वास योग्य भएर जिउन सकौँ भन्न चाहन्छु म्याम।
1: हजुर हुन्छ, एकदम धेरै धन्यवाद। एकदमै तपाईँले उत्साहमय वचनबाट हामीलाई पनि उत्साह दिनुभएको छ र प्रभुले तपाईँलाई अझै धेरै उत्साह र आशिष दिनुभएको होस् र कार्यक्रम सुन्दै गर्नुहोला। यसलाई छुट्टो हामी जयमसी। हजुर, हाम्रो शोभा मिश्रजी हुनुहुन्थ्यो र उहाँले साँच्चै नै परमेश्वरको वचनबाट हामीलाई एकदम बलियो हुन अनि एकदमै साहसी हुनको लागि उत्साह दिएर जानुभएको छ। पालो तपाईँको फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ भने यो समयमा हामी एउटा गीतको साथ तपाईँलाई दिन चाहन्छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ। कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो,
0: जय मसी
1: पुनम म्याम।
0: जय मसी, हाम्रो सावित्रीजी सन्चै हुनुहुन्छ तपाईँ?
1: सन्चै छु। हजुरहरू कस्तो हुनुहुन्छ?
0: एकदमै आरामै छौँ। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: म एउटा भजन गाउँछु है।
0: हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
1: अन्तिम भइसक्यो है?
0: हजुर, छोटो मिठो राखिदिनु होला।

0: हालेलुया प्रभुको
1: महिमा। आमेन, एकदमै मिठो भजन गीत गाएर साथ दिनुभयो सावित्रीजी। धेरै दिनपछि तपाईँको आवाज सुन्ने मौका पायौँ। हुन्छ, धेरै धेरै धन्यवाद। र अहिलेलाई चाहिँ हामी छुटौँ है। जय मसीह। हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो। र श्रोता, अब हामी तपाईँको फोन कल लिन एकदमै असमर्थ छौँ। कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ र आज फोन गर्नुहुने मध्येबाट को विजेता हुनुहुन्छ उहाँको नाम सहित म उपस्थित हुने नै छु। त्योभन्दा अगाडि चाहिँ एउटा गीतको साथमा तपाईँलाई दिन चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता मैले लकी ड्र गरिसकेको छु र आज पनि मैले दुईजना श्रोतालाई चाहिँ लकी ड्र मार्फत विजेता बनाएको छु किनभने थुप्रैजनाले आज फोन गर्नुभएको छ, सबैजनाले एकदमै मिठो मिठो प्रतिभाहरू प्रस्तुत गर्नुभएको छ। यस कारणले गर्दाखेरि चाहिँ म एकदम धन्यवादी छु। सबैजनालाई नै हामी विजेता बनाउन चाहन्छौं तर कार्यक्रमको नियम अनुसार हामीले केही व्यक्तिलाई मात्र विजेता बनाउन सक्छौ। यस कारणले गर्दा मैले आज पनि दुईजना श्रोतालाई चाहिँ लकी ड्र मार्फत लिएर आएको छु जसले रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। उहाँहरूमध्ये पहिलो विजेता हुनुहुन्छ पुष्प कुमार पहरी। र पुष्पजी तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिएपछि तपाईँले पुनः फोन गर्नुभएर आफ्नो फोन नम्बर टिपाइदिनु होला। र दोस्रो विजेता हुनुहुन्छ माया मगर। र मायाजी यहाँलाई पनि एकदमै धेरै बधाई छ र तपाईँले पनि कृपया आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र बाँकी श्रोतालाई फेरि पनि मनदेखि हृदयदेखि एकदमै आभार धन्यवाद भन्न चाहन्छु। कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। र सँगसँगै अब चाहिँ मैले विदा माग्नुपर्ने बेला भइसकेको छ, कार्यक्रमको अन्तिमतिर आइसकेको छु म। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जयमसी नमस्कार। All right.

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भयो।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने, तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84। 98 49 84 84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
15: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
17: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
16: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
16: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
17: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
18: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
19: अब प्रस्तुत हुँदैछ कार्यक्रम हिजो आज।

0: जयमसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम हिजो आज लिएर
1: म अब्राहम
0: म ज्ञानो
1: हामी उपस्थित भइसकेका छौं र अब भने घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ
0: र हिजो आजमा हामी हिजो आजै भइरहेका कुराकानीहरूलाई समेट्ने गर्दछौं र हाम्रो समाजमा हाम्रो वरिपरि होइन हाम्रो व्यक्तिगत जीवनमा के कुराले चाहिँ प्रभाव पारिरहेको छ त के कुराहरू भइरहेको छ त भन्ने विषयलाई नै हामी उठाउने गर्दछौ
1: एकदमै हामी चर्चा परिचर्चा यही विषयमाथि गर्ने गर्छौ कि जुन विषय आज चर्चा परिचर्चाको विषय बनेको छ र जसले हामीलाई शिक्षा पनि दियोस् एउटा सूचना पनि दियोस् होइन यो नै उद्देश्य
0: एकदम र शुरूआतमा एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ गीत पछि भने हामी उपस्थित हुने नै छौं

0: यो अर्थपूर्ण भजन पछि भने फेरि पनि हामी तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौँ र आज एउटा चर्चा परिचर्चाको कुरा गर्नेछौँ हामी। विशेष गरिकन कुनै पनि छोराछोरी कुनै पनि ठाउँमा पुग्नको लागि प्यारेन्ट्सको अथवा अभिभावकको पहिलो भूमिका हुन्छ होइन। जस्तो म यहाँ छु, ज्ञानु मिश्र यहाँ हुनुहुन्छ, हामी पनि यहाँ पुग्नको लागि नि हाम्रो आमा बुवाले ठूलो योगदान गरेको हुन्छ। जब उहाँहरूसँग बसेर कुराकानी गर्यौँ भने, जब उहाँहरूले त्यो कुरा भन्नुहुन्छ नि, हाम्रो आँखाहरू सुन्छ। त्यस्तै आज एउटा हिजोदेखि एउटा घटना चर्चा परिचर्चामा रहेको छ, कलाकार हाम्रो खगेन्द्र लामिछानेज्यूको बारेमा, उहाँको मम्मीले छोराको लागि गरेको योगदानको बारेमा हामीले देखेका थियौँ, सुनेका थियौँ अनि पढेको पनि थियौँ। अनि छोराको एउटा सपना हुन्छ क्या, कुनै पनि छोराको होस् या छोरीको होस् एउटा सपना हुन्छ, त्यो सपना पूरा गर्न चाहिँ आमा बुवाको ठूलो हात हुन्छ। अनि खगेन्द्र लामिछानेज्यू चाहिँ उहाँ चाहिँ एउटा कलाकार, विभिन्न एक्टिङहरू गर्न, अनि उहाँको बायोग्राफी उहाँको जीवनी पढ्दै गर्दाखेरि मलाई यस्तो याद आयो कि मेरो आमाको पनि याद आयो। अनि उहाँले चाहिँ कलाकार बन्छु भनेपछि अब काठमाडौँ जाने भएपछि त अब पैसा लाग्छ, कलाकार बनेर मात्र भएन, सिक्नु पर्यो होइन, ट्रेनिङ लिनु पर्यो। त्यसपछि आमाले भएको सबै जहिले पनि बुवाले चाहिँ आमालाई सुनमा देख्न मन पराउने अरे क्या, टक्क सुन लगाएको होइन। तर त्यो दिन चाहिँ उसको काहीँ पनि सुन थिएन अरे। अनि त्यसपछि किन भन्दाखेरि चाहिँ सबै कुरा त्यो सुन बटुलेर चाहिँ छोरालाई देखेको थिएन अरे, म लगाउँदिन, तेरो कलाकार भन्ने सपना पूरा गर भनेर त्यो आमाले त्यो दिएको कुराले आज खगेन्द्र लामिछाने चाहिँ एउटा राम्रो एउटा चर्चित विभिन्न एक्टिङ गर्न सक्ने क्षमतावान व्यक्ति बन्नुभएको छ। यो एउटा कलाकारको कुरा मात्रै होइन, प्रत्येक व्यक्तिलाई एउटा आमाले एउटा बुवाले त्यो ठाउँमा पुर्याउनको लागि तपाईँ र म मेरो निम्ति पनि आमाबुवाले ठूलो योगदान गर्नुभएको छ, त्यो प्रति तपाईँ र म धन्यवादी चाहिँ हुनुपर्छ।
1: पक्कै पनि निकै नै राम्रो उदाहरण, अघि अबरामजीले भनेको जस्तो यो एउटा उदाहरण हो होइन। यस्ता उदाहरणहरू थुप्रै छन्, तपाईँ हामी पनि एउटा उदाहरण हौ, र आमा बुवा मात्रै यस्तो व्यक्ति हुनुहुन्छ अरे जसले चाहिँ आफ्नो छोराछोरीले खाएको देख्दा होइन उहाँहरू खुसी हुँदा, उहाँहरू सफल हुँदा चाहिँ एकदम खुसी हुने होइन। नत्र भने अरू रिलेसनमा चाहिँ खुसी भइन्छ, तर कतिसम्म भन्दाखेरि आफ्नो पनि अलिकति फाइदा हुन्छ अथवा आफू पनि त्यसमै सँगसँगै हिँड्न सकिन्छ, आफूले पनि जीवन यापन गर्न सकिन्छ अथवा आफ्नो लागि पनि केही हुन्छ भने चाहिँ अब एउटा दाजुभाइ दिदी बहिनीहरूको सम्बन्धमा, श्रीमान श्रीमतीकै सम्बन्धमा, यसमा मैले नकारात्मक कुरा भन्न खोजेको होइन, त्यो सम्बन्धको बाटो फरक छ होइन। तर बुवा आमा मात्रै यस्तो हुनुहुन्छ जसले चाहिँ आफू हारेर पनि छोराछोरी जितुन् भन्ने चाहना गर्नुहुन्छ होइन। त्यो कारणले गर्दा चाहिँ आफू भएको हुँदा पनि बच्चाहरू अगाउँदा फेरि आफू अगाउने चाहिँ बुवा आमा नै हुनुहुन्छ। बाइबलमा पनि धेरै पटक एउटा आमा बुवाको उदाहरण होइन, एउटा भनौँ न असल अभिभावकको भूमिका हामीले निभाउनुपर्छ भन्ने।
0: कतिचोटि तपाईँ र म पनि विचार गर्न सक्छु कि हामी हाम्रो लागि बाबा आमाले यति परिश्रम यति मेहनत, वास्तवमा त्यो बच्चाहरूकै लागि हो। र त एउटा भनाइ छ नि, बाबा आमाले गरेको गुण चाहिँ कहिले पनि नबिर्सिनु अरे। मान्छेले कतिचोटि बिर्सिन्छन् अनि आमा बुवालाई भुलेको, अनि श्रीमती ल्याएपछि आमा बुवासँग अलग भएको, जुन बेला बच्चाले सहायता गर्ला, बिरामी हुँदा पानी देला, सहारा देला भन्ने बेलामा घरबाट बाहिरिनु, एक्लिनुको पीड़ा चाहिँ आमा बुवालाई एकदमै त्यो सहनै नसक्ने एउटा पीड़ा हुन्छ। एउटा भनाइ छ नि, पहिले आमा बुवा थिए अरे, घर थिएन अरे, अब अहिले घर छ, आमा बुवा हुनुहुन्न अरे, त्यो चाहिँ कसैको नहोस् होइन। जहिले पनि एउटा छोराछोरीको पनि सपना हुन्छ एउटा राम्रो घरमा आमा बुवालाई राख्ने, सेवा सुविधा आमा बुवाले भनेका ठाउँमा पुर्याइदिने छोराछोरीको पनि इच्छा हुन्छ। तर कतिचोटि परिस्थिति र बाध्यताले त्यो कुराहरू पुग्न सकेका हुँदैनन्। तर नगरे तापनि, तपाईँले गरेका सपनाहरू पूरा नगरे तापनि फोनबाट कुरा गरेर आमा कस्तो छ, बुवा कस्तो छ, मैले तपाईँको सपना बिर्सेको छैन, मेरो एउटा सपना छ, त्यति भनिदियो भने पनि आमा बुवालाई चाहिँ ठूलो प्राप्ति हुन्छ।
1: कहिले काहीँ चाहिँ अब रामजी कस्तो हुन्छ भन्दा, कस्तो देखिन्छ समाजमा भन्दाखेरि चाहिँ, जबसम्म म सक्षम हुन्न, जबसम्म सफल हुन्न, प्रशस्तता हुन्न, तबसम्म बुवा आमालाई भेट्दिन, अथवा म अर्को देशमा गएपछि फर्किएर आउँदिन, अथवा भनौँ जबसम्म घर बनाउँदिन मसँग राख्दिन, अथवा सबै कुराहरू हुँदैन अनि तबसम्म राख्दिन भन्ने गर्छौ। तर कतिवटा कुराहरू हाम्रो हातमा छैन नि त होइन. बुवा मम्मीको त्यो समय जुन तडपिएर रोएर छोराछोरीलाई हेर्न मन लागेको समय त हामी फर्काएर ल्याउन सक्दैनौँ. त्यो हरेक समय उहाँहरू चाहिँ बरु तपाईँसँग प्रशस्तै नभए पनि तपाईँको साथ पाउनु पनि ठूलो कुरा हुन सक्छ. तपाईँको स्वर पनि उहाँहरूको लागि धन हुन सक्छ. तपाईँहरूको उपस्थिति उहाँहरूको लागि संसार हुन सक्छ होइन. त्यो कारणले गर्दा चाहिँ यो चाहिँ एकदम महत्वपूर्ण कुरा हो. मैले केही अगाडि मात्रै एउटा स्टोरी पढेको थिएँ कि त्यो स्टोरीमा चाहिँ के थियो भन्दाखेरि चाहिँ एकजना बाबु भनौँ न आमा उनको अब छोराहरू थियो अनि छोराको छोरा एकजना थियो. विवाह भइसकेपछि तपाईँहरूले पनि सुन्नु भएको छ होला थुप्रै यस्ता कथाहरू छन् उदाहरणको लागि मात्रै भनेको. र उसको छोरा ठुलो भइसकेपछि विवाह गरिदिनुहुन्छ आमाले. अनि विवाह गरिसके पछाडि चाहिँ त्यो आमा अलिकति वृद्ध भएको कारणले गर्दा बुगारीले चाहिँ अलिकति बढी ध्यान दिनुपर्ने होइन, अब सजिलो हुन्छ आमालाई भनेर छोराको विवाह गरेको हुन्छ. अनि छोरा काम गर्न जाने क्रममा चाहिँ अनि प्राय जस्तो बेलुकाको समयमा चाहिँ आमा र छोराको कोठा चाहिँ तलमाथि भएको कारणले गर्दा छोरा बुहारीले कुरा गरेको कुरा चाहिँ आमाले सुनिरहन्छन् कि. त्यो हुँदै गर्दा हरेक साँझमा चाहिँ बुढाबुढीको भेट हुँदा चाहिँ उनीहरूले आमाको कुरा गर्छन्, विशेष गरी बुहारीले कुरा गर्छिन् होइन. त्यो समयमा चाहिँ के कुरा गर्छिन् भन्दाखेरि चाहिँ तपाईँको आमाले गर्दाखेरि चाहिँ म कहीँ जान पाइनँ, दिनभरि सबै कुरा छ तर म बाहिर संसार मैले हेर्न पाइनँ, अथवा मैले भनेको जस्तो जीवन जिउन पाइनँ, मैले बाहिर गएर काम गर्न सकिनँ, यो गर्न सकिनँ, त्यो गर्न सकिनँ, दुनियाँ घुमिरहेको छन्, दुनियाँ हिँडिरहेको छन् तर म चाहिँ साँगुरिएको छु. तर तपाईँ सबै कुरा दिए भन्नुहुन्छ, सबै कुरा दिनुभएको छ तर म खुसी छैन, यसमा सन्तुष्ट छैन, यसको एउटै कारण तपाईँको आमा होइन भन्ने कुराहरू गर्दै गर्दा उनीहरूले सल्लाह के गरौँ त, म तिमीलाई मैले भएभरको कुरा त दिएकै छु, सुख सुविधाहरू सबै छ, एउटा आमालाई हेर भनेको, अब यसमा पनि तिमी खुसी छैन भने तिमी त मेरो जीवनसाथी हो, के गर्न सक्छु त तिम्रो लागि भन्ने कुराहरू गर्दै गर्दा तपाईँले केही समय तपाईँको आमालाई कतै वृद्ध आश्रममा केही समयको लागि राख्न सकिँदैन, त्यो समयमा म घुम्छु डुल्छु रमाउँछु होइन, केही बचत हुन्छ हाम्रो लागि अथवा केही हुन्छ त्यो समयमा चाहिँ.
0: पक्कै पनि एउटा सानो तपाईँलाई संगीतको साथ हामी दिन चाहन्छौ, त्यसपछि भने फेरि यो स्टोरीलाई हामी कन्टिन्यू सुनाउने छौँ.

0: आदरणीय श्रोता, हामीले आमा बुवाको योगदानको बारेमा हामीले कुरा गरिरहेका छौँ। ज्ञानुजीले जुन घटना बताइराख्नु भएको छ एउटा स्टोरीलाई हामी कन्टिन्यू
1: पनि र हुन चाहिँ यो तपाईँहरूले सुनिसक्नु भएको होला भनेर मैले भनिरहेको छु। खासमा चाहिँ त्यस पछाडि के भयो भन्दाखेरि अब्राहमजी त्यो आमालाई चाहिँ उहाँहरूले अब केही समय तिमीले त्यस्तो भन्छौ भने ठिकै छ नि त, अब वृद्धाश्रममै राखेर तिमी बाहिर घुम्न पाउँछौ, तिमीले संसार देख्न पाउँछौ र तिमी खुसी हुन्छौ भने ठिक छ नि त, म उहाँसँग कुरा गर्छु र केही समयको लागि चाहिँ राखौँ न त भन्ने कुराहरू उहाँहरूले गर्नुहुन्छ। आमाले पहिला नै थाहा पाइसक्नु भएको हुन्छ कि सुनिसक्नु भएको हुन्छ, अनि त्यस पछाडि चाहिँ त्यो जुन आमा चाहिँ अब केही काम गरेर बसिरहनु भएको अवस्थामा छोरा दान हुन्छ त्यहाँ, अनि उहाँ चाहिँ सिधै भन्न सक्नुहुन्न, छोरा हो नि त उहाँको, होइन, उहाँले बुहारीको पनि सुन्नु पर्यो, आमाको पनि त उहाँलाई केही त होला, र पनि अनि गएर चाहिँ आमाको नजिकै बसेर के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ भनेर कुराहरू निकाल्न खोज्दै गर्दा बाबु म ठिक छु, म यो गर्दैछु, तिमी के भन्न आएको हौ भन न भनेर भन्दै गर्दा के एउटा कुरा थियो, यसलाई चाहिँ नराम्रो नलिनु है आमा, हामीले पनि सोचेर विचार गरेर गरेको हो भन्दै गर्दा के कुरा हो भन न, पहिल्यै थाहा हुँदा पनि भन, जे कुरा भए पनि म सुन्न तयार छु, गर्न तयार छु, डराउनु पर्दैन, म तिम्रो आमा हो भनेर आमाले सिधै भन्नको लागि सजिलो बनाइदिनुहुन्छ, होइन। त्यो भइसके पछाडि चाहिँ अनि छोराले के भन्नुहुन्छ भन्दा आमा तपाईँको कारणले गर्दा फेरि होइन, अब तपाईँलाई हेर्नुपर्ने कारणले गर्दा बुहारीले अलिकति बाहिरी संसार हेर्न पाइनन् अरे, अलिकति भित्रै भइनु नि, अलिकति उनलाई न्यास्रो लाग्यो अरे घरभित्रै हुँदै गर्दा, र अलिकति गाह्रो पनि भयो उनलाई धेरै समय तपाईँसँगै बस्नुपर्ने कारणले गर्दा, केही समय अलिकति हामी कमाउने हुन्छौँ, त्यो समयमा हामी अलिकति जमाउँछौँ, घर बनाउँछौँ हामी, त्यस पछाडि हामी अलिकति भनौँ न आर्थिक रूपमा सबल भइसके पछाडि, हामी सबै कुरामा चाहिँ सक्षम भइसके पछाडि तपाईँ चाहिँ त्यो समयसम्मको लागि चाहिँ कुनै वृद्ध आश्रममा हामी तपाईँलाई राखिदिन्छौँ, त्यो समयसम्म तपाईँ बसिदिनुहोस् है भनेर आमालाई छोराले आग्रह गर्दै गर्दा, यति जाउ कुरा भन्नको लागि पनि तैले यति धेरै आनाकानी गरेको म बुझिहाल्छु नि, हो नि मेरै कारणले गर्दा तेरो श्रीमतीले संसार देख्न पाइनन्, म बुझ्छु नि यस्तो कुरा, तँलाई अप्ठ्यारो मान्नै पर्दैन, म तेरो आमा हो नि, यस्तो कुरा भन्नको लागि अप्ठ्यारो नमानिकन भन्दा हुन्छ तैले मलाई, यो मलाई नराम्रो लागेन, ठिक छ म जान तयार छु, कहिले जानुपर्ने, कहिले मैले मेरो सामानहरू प्याक गर्नुपर्ने भनेर आमाले त्यो भन्नुहुन्छ, भोलि बिहानै नै जानुपर्ने, तपाईँले सामानहरू रेडी गर्नुहोस् भनेर चाहिँ आमाले सामानहरू रेडी गर्नुहुन्छ। पक्कै पनि त्यो आमाको मन भारी छ, त्यो मनमा एकदमै पीड़ा छ, उहाँको चाहना त्यो थिएन, उहाँलाई बरु केही नदिएको भए पनि त्यो कुनामै बसेर भए पनि त्यही घरमा आफ्नो छोरा बिहान बेलुका अफिस जाँदा आउँदा भेट भएको हेर्न मन थियो, आउने जाने गरेको, बरु बाहिर गएर पनि त्यही राखिदिएको भए पनि, होइन, बरु खानै नदिइराखेको भए पनि त्यहाँ खुसी हुनुहुन्थ्यो, मन भारी भएर पनि उहाँहरूको खुसीको लागि, एउटा सन्तानको खुसीको लागि उहाँ चाहिँ त्यहाँबाट जान रेडी हुनुहुन्छ। भोलिपल्ट बिहान छोराले होइन बुगारीले हाँसेर उनीहरूले आमाले चाल पाएकी छैनन्, यो कुरालाई यिनले चाहिँ सकारात्मक रूपमा लिएकी छन् भन्ने हिसाबले नै हामी मात्रै चलाक्छौं, हामीले नै पठायौं, यो भनेका छौं हामीले, कहिले हुन्छ थाहा छैन, केही दिन भनेका छन् वा तर उनीहरूको जहिले पनि हुन सक्छ, होइन, वर्षौं लाग्न सक्छ, आमा रेडी हुन्छन् जान्छन् र एक हप्ता पनि बितेको हुँदैन उनीहरूले आमालाई वृद्धाश्रममा छोडेको, त्यस पछाडि बिहानी समयमा बुढाबुढी निकै रमाइलो गरिरहेका हुन्छन्, उनीहरूलाई बन्धन लाग्दैन, घरमा हामी मात्रै छौं, भनौँ न यो किसिमले हामी एकअर्कासँग समय बिताइरहेका छौं, निकै हाँसो गुन्जिरहेको हुन्छ त्यो घरमा, उनीहरू निकै संसारै जितेको जस्तो महसुस गरेका हुन्छन्, धेरै ठूलो बोझबाट मुक्त भएको हप्ता जस्तो उनीहरूले बिताइरहेका हुन्छन् आमा पठाउँदै गर्दा फेरि, अनि त्यो घरको गेटमा चाहिँ घण्टी बज्छ, बज्दै गर्दा को आयो यति छिटै, होइन यति छिटै को आयो त हेर्नु पर्यो भनेर माथिबाट बुढाबुढीले श्रीमान श्रीमतीले हेर्दै गर्दा त्यो बुढी आमा एउटा प्लास्टिकको झोला बोकेर त्यो घरको घण्टी बजाइरहेको उनीहरूले देख्छन्, अनि बुढाबुढी गफ गर्छन्, मैले यिनलाई केही वर्ष त मागेको थिएँ, केही समय बस्थ्यौ, हाम्रो खुसी त यिनले हेर्नै चाहिनन्, होइन, हामी श्रीमान श्रीमती मिलेको यिनलाई चाहना नै रहेनछ, हामी बाहिर घुमेको अथवा हाम्रो खुसी चाहने नै रहेनछ, यिनी आइपुहालिछन् एक हप्तामै, भन्ने किसिमको उनीहरू भलाकुसारी गर्छन्। कस्तो देखि नसकेको एउटा छोराको खुसी नचाहने आमा, कस्तो खालको आमा, यस्तो आमा हुनुभन्दा त नभएकै बेस भन्ने खालको कुराहरूमा गन्थन गर्छन्, भलाकुसारी गर्छन्, तल गेट खोल्न जान अल्न लाउँछन्। निकै नै धेरै बेर पछाडि उनीहरू गेटमा पुग्छन्। तपाईँलाई भनेको होइन, केही समय लाग्छ, हामी सेटल भइसके पछाडि तपाईँलाई लिन आउँछु भनेकै थियो नि, एक हप्ता नपुग्दै तपाईँ आउनुभयो भनेर आमालाई होइन बाबु भन्दा भन्दै पनि आमालाई बोल्न नदिकन उनीहरूका तीता कुराले आमालाई प्रहार गर्छन्। उनीहरूले एकदमै धेरै प्रहार गर्छन्। अलिकति उनीहरू बोल्दा बोल्दा थाकिसके पछाडि थोरै बोलौँ म भनेर आमाले भन्नुहुन्छ। त्यस पछाडि के भन्नुहुन्छ भन्दा, म तिम्रो घरमा फेरि बस्न आएको होइन, म फेरि पनि यो घरमा बस्नको लागि आएको होइन, तर आज बिहान वृद्ध आश्रममा सधैँ झैँ मान्छेहरूले आमा बुवाहरूको सम्झनामा केही कुरा खानेकुराहरू खुवाउन आउने क्रममा चाहिँ आज बिहान चाहिँ कसैले केही खुवाउने क्रममा चाहिँ जेरी खुवाउनु भएको थियो, जेरी स्वारीहरू खुवाउनु भएको थियो। बच्चा बेलादेखि तिमीलाई त्यो जेरी स्वारी एकदमै धेरै मन पर्थ्यो, त्यो जेरी स्वारी चाहिँ म एक्लै त्यहाँ खान सकिनँ, त्यो कारणले गर्दा यहीँ नजिकै छ, खुर्र पुगेर आउँछु, पुऱ्याएर आउँछु, तिमी खान्छौ भनेर पुर्याउन मात्रै आएको, म बस्न आएको होइन भन्नुहुन्छ कि त्यो आमाले। त्यस पछाडि त्यो जेरी स्वारीलाई त्यही पुऱ्याएर आमा फर्किनुहुन्छ। त्यो घटना मैले त्यही सम्वाद सुनेको थिएँ होइन, एकदम मन छोयो। यो कुराले धेरै कुराहरू बोल्छ, तपाईँहरूले सुनिरहनु भएको कुरा र भइरहेकै घटना हो यो, ठूलो कुरा होइन होला, र पनि एउटा आमा बुवाको मन छोराछोरीमाथि, छोराछोरीको मन चाहिँ ढुङ्गामुढामाथि भन्ने नेपाली एउटा उखान छ।
0: र सबैभन्दा ठूलो कुरो यो घटनाबाट हामी के पाउन सक्छौ भने, हामी जस्तो रोप्छौं त्यस्तै बटुल्छौ, अथवा हामीले आमा बुवालाई राम्रो गर्यो भने पछि हामीले पनि त्यही फल पाउने हो। अहिले हामीले आमा बुवालाई राम्रो गरेन भने पछि हामीलाई त्यही नै हुने हो। सबैजना आमा बन्नुपर्ने हुन्छ, बुवा बन्नुपर्छ, हजुरबा बन्नुपर्छ, होइन त्यो कुरा अभिभावक
1: बन्नुपर्छ। अरू भन्दा नि हाम्रो पनि एज जान्छ, ओल्ड एजमा हामी पनि पुग्छौँ, बच्चा पाउनुहोस् नपाउनुहोस् अथवा जे सुकै गर्नुहोस् ओल्ड एजमा तपाईँ पनि पुग्नुहुन्छ।
0: र सबैभन्दा ठुलो कुरो एउटा पीड़ित आमा बुवाले जति पनि यी समस्याहरू भोग्नुहुन्छ, त्यो समस्या हाम्रो भागमा पनि पर्छ। हामी यो नसोचौं कि मेरो भागमा त्यो नपर्ला, सबैले त्यसलाई महसुस गरेरै जानुपर्छ, त्यसलाई पार गरेरै जानुपर्छ। अहिलेलाई भने राजेश राईले गाउनु भएको निकै नै अर्थपूर्ण गीत छ, आमा बोलको गीत हामी कार्यक्रममा राख्न चाहन्छौं, र त्यसपछि भने फेरि पनि एउटा अर्थपूर्ण कुराको साथ हामी उपस्थित हुने नै छौं। र सबैभन्दा ठूलो कुरो एउटा पीड़ित आमा बुवाले जति पनि यी समस्याहरू भोग्नुहुन्छ, त्यो समस्या हाम्रो भागमा पनि पर्छ। हामी यो नसोचौं कि मेरो भागमा त्यो नपर्ला।

0: जुन घरमा आमा बुवा हुनुहुन्न त्यो घर अन्धकार हुन्छ, धेरैको भनाइ हो यो। र जुन घरमा एउटा आमा हुन्छ नि त्यो घरको माहौलै बेग्लै हुन्छ। जस्तो म एउटा कुरा भन्न चाहन्छु ज्ञानुजी, मेरो हजुरआमा हुनुहुन्थ्यो होइन, जस्तो हामी जहाँबाट गए पनि उहाँ चाहिँ त्यो घरको बारपानीमा बसिराख्ने क्या, नाति आएको पनि हेर्ने हो, छोरी आएको पनि हेर्ने हो, अनि सबैजना आइसकेपछि मात्रै ढोकालाहरूमा भित्र पस्ने हो। अनि केही समयपछि मेरो हजुरआमा बित्नुभयो, अनि म जाँदाखेरि त्यही देख्छ हजुरआमालाई क्या, त्यहाँ बसेर यसरी हेरिराख्नु हुन्थ्यो भने महसुस क्या, अनि त्यो आँगा नै उज्यालो हुने क्या, त्यो प्रकारको हुन्छ। र भन्न खोजेको कुरा के हो भने, जुन घरमा आमा बुवा हजुरबा हजुरआमा हुनुहुन्छ नि त्यो घर त्यत्तिकै आशिषमय हुन्छ
1: एकदम। र सृष्टिको सुरुवातमा पनि होइन, परमेश्वरले आदम र हब्बालाई तिमीहरूबाट सन्तान हुँदै जाओस् भनेर त्यहाँबाट नै एउटा अभिभावकको रूपमा के आदमले चाहिँ हब्बाको नाम पनि एउटा भनौँ न संसारकी आमा भनेर पनि राखेका छन् होइन। त्यो कारणले गर्दा एउटा स्त्रीलाई एउटा पुरुषलाई परमेश्वरले उनीहरूको बच्चा हुनुभन्दा अगाडि नै एउटा आमाको रूपमा एउटा बुवाको रूपमा सृष्टि गर्दा नै त्यो समयमा उनीहरूको आमा उनीहरू अभिभावक भइसकेका थिएनन्, तर परमेश्वरले घोषणा गर्नुभएको थियो। यो जिम्मेवारीले अथवा विभिन्न किसिमका कुराले हामी अभिभावक भइरहेका हुन्छौँ, आमा बुवा भइरहेका हुन्छौँ। कतिजना व्यक्तिले आफूले फिजिकल्ली बच्चा नपाइकन पनि एउटा आमाको भूमिका एउटा बुवाको भूमिका निभाइ नै रहनु भएको छ, र त्यो जसले चाहिँ त्यसरी भूमिका निभाउनुहुन्छ त्यो सन्तानप्रति होइन त्यो ठाउँमा चाहिँ एक किसिमको भनौँ न आनन्द, त्यो सन्तानलाई खुसी पक्कै पनि मिल्छ। अघि अबरामजीले आफ्नो व्यक्तिगत जुन प्रकारको हजुरआमासँगको सम्बन्धलाई बताउनु भयो नि, यस्ता थुप्रै घटनाहरू
0: छन् जस्तो जुन घरमा चाहिँ हजुरबा हजुरआमा बुवा आमा हुन्छन् त्यो घर चाहिँ हेल्दी हुन्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ। तर कति चाहिँ कस्तो हुन्छन् भने एकल काटे प्रकारको क्या, कोही नहोस्, म होस्, मेरो श्रीमान होस् अथवा मेरो फ्यामिली होस्, मेरो छोरा होस्, छोरी होस्, अरू कोही नहोस् भन्ने प्रकारको पनि हुन्छ। त्यो कहिले पनि सोच्नु हुँदैन किनभने सधैँ समय एक प्रकारको हुँदैन। भोलि तपाईँको छोरालाई पनि त्यस्तै लाग्ला, तपाईँको छोरीलाई पनि त्यस्तै लाग्ला, मलाई म पहिलेदेखि नै यसरी एक्लै बसेको मलाई चाहिँदैन भन्ला नि होइन, त्यो फर्किन्छ। त्यो भएर अहिले नै बुढाबुढीलाई वृद्ध आमा बुवालाई तपाईँले खुसी पार्नुभयो भने तपाईँलाई परमेश्वरले त्यो आनन्द स्वर्गीय आनन्द दिनुहुन्छ होइन। त्यो भनेको एउटा त के हो, आमा बुवालाई गरेको एउटा सत्कार हो, प्रेम हो, प्रेम देखाउने समय पनि हो होइन। तपाईँले त्यसरी प्रेम देखाउनुहुन्छ भने पछि तपाईँको छोराछोरीले पनि तपाईँ प्रेम पक्कै देखाउँछन्। मेरो आमा र बुवाले पनि गर्नुभएको थियो, मैले पनि उहाँहरूलाई गर्नुपर्छ भन्ने संस्कार उनीहरूले चिन्छ होइन। तर यदि हामीले त्यस्तो गरेनौँ भने सबै कुरा फिर्ता आउँछ। हेर्नुहोस्, एउटा भनाइ छ नि, एउटा घटना थियो अरे, म पनि सानो घटना जोडे, अनि बुढी हजुरआमा हुनुहुन्थ्यो अरे, अनि खोकेकै खोकै गर्ने, अब एकै ठाउँमा एकै दिसा पिसाब गर्ने अरे, अनि त्यसपछि एउटा के भन्छ त्यो हाल्ने के हाल्ने नाङ्लो अथवा डोको डोको लिएर आइज भने किन भने छोरालाई सोधेछ, हजुरआमालाई फाल्न भनेछ। अनि त्यसपछि ल हजुरआमालाई फाल्न ए ल ठिक छ भनेछ। अनि त्यसपछि फालेर आएछ, अनि बाउ डोको चाहिँ लिएर आउनु है भनेछ। किन डोको ल्याउने भन्दा, हजुरआमालाई तपाईँले फाल्नुभयो पछि मैले पनि तपाईँलाई फाल्नु परेन, त्यो डोको लिएर आउनु भनेको थियो अरे। भन्न खोजेको कुरा के हो भने, हामी जस्तो रोट्छौँ त्यस्तै फाल्छौँ होइन। उसले हजुरआमालाई लगाएर फाले डोकोमा होइन, छोरोले पनि अब के भन्नु, बाउ डोको फर्काएर ल्याउनु है किनभने पछि मैले पनि तपाईँलाई फाल्नुपर्छ होइन। त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण एउटा
1: एकदम च्यालेन्ज छ होइन। जति हामी जे रोप्छौँ त्यसो गठन गर्छौँ कि हामी भनिसकेका छौँ। र यो अभिभावक भन्ने कुरा, बच्चाहरू भन्ने कुरा, हामीले जुन जुन जिम्मेवारी पाएका छौँ, यो जिम्मेवारी भन्ने कुरा चाहिँ परमेश्वरले दिनुभएको आशिष पनि हो, जिम्मेवारी पनि हो होइन। परमेश्वरले दिनुभएको जिम्मेवारीलाई तपाईँले असल प्रकारले निभाउनु भयो भने त्यही अनुसारको रिवार्डहरू अथवा पुरस्कारहरू पाउनुहुन्छ। सिक्काकै दृष्टान्त हेरौँ न होइन, एउटा मालिकले सिक्कालाई कसरी दिएको थियो, जसले चाहिँ जतन गरेर त्यसबाट अझै बढी इन्कम गरी त्यसलाई पुरस्कार दिएको छ, जसले समातेर राख्यो नि त्यसलाई दिएको छैन भने जस्तो। आज तपाईँले अभिभावक तपाईँसँग हुनु, वृद्ध अवस्थाको हजुरबा हजुरआमा तपाईँसँग हुनु, बच्चाहरू घरमा धेरै परिवार हुनु, त्यो पनि परमेश्वर तपाईँलाई जिम्मेवारी दिनुभएको, कतिको गर्न सक्छ अथवा कतिको निभाउँछ त्यसले भूमिका होइन, यसलाई म यो छ यो दिन्छु भनेर दिनुभएको छ। अनि त्यसलाई तपाईँलाई असल प्रकारले निभाउनु भयो भने परमेश्वर त्यही अनुसारको फल तपाईँलाई दिनुहुन्छ, होइन भने त्यही अनुसारको अर्को फल दिनुहुन्छ फेरि होइन।
0: र अब भने श्रोता लगभग लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ, र आज हामीले एउटा छोरा छोरी भएर आमा बुवा प्रति कस्तो भूमिका निभाउनु पर्छ अथवा आमा बुवाले छोराछोरी प्रति कस्तो भूमिका निभाउनु पर्छ भन्ने कुरा नै हामीले राख्यौं।
1: र जहाँ जाँदै हामी एउटा गीतको साथ पनि हामी दिन चाहन्छौ होइन, म र मेरो परिवार भन्ने एउटा त्यो गीतको साथ पनि दिन चाहन्छौ। र त्योभन्दा अगाडि हामी तपाईँहरूबाट विदा हुन चाहन्छौ। यति इन्द्रसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छौ। आजको विषय अहिलेको समयमा अहिलेको संसारमा घटिरहेको घटनासँग सम्बन्धित भएको कारणले गर्दा हामीले उठायौं। अर्को हप्ता यस्तै यस्तै विषयलाई लिएर हामी तपाईँहरूको माझमा आउने नै छौं। हाम्रो प्राविधिक मित्र सुजन र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै
0: कार्यक्रमबाट
1: म ज्ञानो
0: म अभ्राम
1: हामी विदा हुन चाहन्छौ।
0: जय मसीह।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनार्दन गिरीतर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजीसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथ साथै हामी तपाईलाई विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई पनि तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। प्रेसरता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सामाजिक सञ्जाललाई कसरी परमेश्वरको राज्यको निम्ति सदुपयोग गर्न सकिन्छ भनेर एउटा नमुना प्रस्तुत गर्नु रहेको छ। तादन श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि अबको करिब 1 घण्टासम्मको लागि तपाईँको बीचमा मिठा मिठा गीत संगीत साथै आशिषमय बाइबलीय वचनहरू खण्डहरू र स्टाटसहरूलाई तपाईँको बीचमा राख्दै अब हामी अगाडि बढ्नेछौ। कृपया रेडियोलाई छोडेर कतै नजानुहोला। तादन श्रोता, यो कार्यक्रमलाई सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ? तपाईँलाई आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। तादन श्रोता, अब भने आजको कार्यक्रमलाई हामी शुरूआत गर्दैछौ यो एउटा आशिषमय स्टाटसको साथ, जसलाई प्रेषित गर्नु भएको छ ग्लोरी टू अलमाइटी प्रोफेट कन्फरेन्स नामको व्हाट्सएप ग्रुपबाट प्रोफेट राज जसुआ ज्यूले पठाउनु भएको यर्मिया 51:20। उहाँ लेख्नुहुन्छ, तू मेरा फारसा और युद्ध के लिए हथियार ठहराया गया है, तेरे द्वारा मैं जाति जाति को तितर बितर करूंगा और तेरे ही द्वारा राज्य राज्य को नष्ट करूंगा भनेर उहाँले लेख्नु भएको छ। र फेरि उहाँले अर्को खण्ड लेख्नुहुन्छ, त मेरो युद्ध गर्दा लडाईको हतियार होस् र तँद्वारा म जाति जातिहरूलाई तँद्वारै नाश गर्नेछु जो तेरो विरुद्धमा उठ्दछ भनेर उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ र त्यो स्टाटसमा जानुभन्दा अगाडि आरम्भमा एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि अवश्य पनि म तपाईँको बीचमा अर्को आशिषमय बाइबलीय लेखहरू लिएर तपाईँको बीचमा आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परेको छ, फ्रेस मनमा डेली डिभोसनबाट पास्टर एडमन्ड स्याकी ब्राउनले पठाउनु भएको। उहाँ लेख्नुहुन्छ, अल थिङ्स वर्क्स टुगेदर फर गुड फर दोज हु लभ गड एन्ड आर कल्ड अकर्डिङ टु हिज पर्पस, रोमन्स 8:28। नेभर नेभर नेभर नेभर गिभ अप, रिफ्युज टु सेटल फर डिफिट नो म्याटर वाट ह्यापन्स टु यु इन लाइफ, स्टे पोजिटिभ एन्ड स्ट्राइभ फरवर्ड बिकज वेन अल होप इज गोन क्राइस्ट इज द एन्सर। Noah inherited the ark after the flood, which had destroyed everything. Friends were gone up building, there were no neighbors. There was virtually nothing left to build upon, but he determined to move on in the life and rebuild. Noah teaches us that in spite of the disaster in our lives, there can be reconstruction. Did you lose something you value? Did you lose your job? Did you lose your property? Or did your business collapse? You can rebuild. Remember, when all hope is gone, Christ is the answer. Abraham, a man of faith but childless, he said, God, you have blessed me in everything, but I have no child. It is too late now, Lord. I am 99 years old and my wife is 90. That is a double menopause. No hope, no future. Yet Abraham continued to believe God for the promise. Isaac was born at the appointed time after a long wait. You see, no situation is beyond recovery, and you are not too late for a miracle to happen to you. It is not over until it's over. No matter your condition, God can still make a way for you. Joseph began life as a dreamer. He ended up in a pit, abandoned by his brothers, sold into foreign land, blackmailed by a woman, falsely accused by his boss, imprisoned and forgotten by the ungrateful friend. However, God turned his story to his advantage. He eventually realized his dreams in life. Joseph's testimony demonstrates that it is not too late to fulfill your dream in life. There's a divine setup, a plan that will crisscross your destiny. When you are on God's agenda, you will not die before your time. There shall be performance. Good morning and have a wonderful week. Keep the faith, Pastor Edmund Saki Brown. अगर उहाँले निकै उत्साहका कुरा उहाँले लेख्नु भएको छ, परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तादनी श्रोता, त्यसै गरी यतिखेर म ढिला नगरिकन अर्को एउटा आशिषमय स्टाटस लिन चाहन्छु, जुन रहेको छ क्रोनिकल बाइबल रिडिङ ग्रुपबाट प्रेषित गरिएको र यहाँ यसरी लेखिएको छ, पहिलो राजा 19-20 अध्यायको संक्षेप। असुरका सेनापति रब साकेले असुरका देव यहुदाका ईश्वर भन्दा शक्तिशाली छन् भनी परमेश्वरको अपमान गर्छन्। तिनीहरूले परमेश्वरले तपाईँलाई रक्षा गर्नुहुने छैन भनेर पत्र पनि पठाउँछन्। राजा हिजकियाले अगमवक्ता यसायालाई आफू र यरूसलममाथि आइपर्ने खतराको विरूद्धमा प्रार्थना गर्न आग्रह गर्छन् र राजा हिजकियाले पनि घोडा टेकेर जीवित परमेश्वरको प्रार्थना गर्दछन्। यसायाले भविष्यवाणी गर्छन् कि परमेश्वरले इसरायललाई बचाउनु हुनेछ र असुर चाँडै नष्ट हुनेछ। त्यो रात परमेश्वरका स्वर्गदूतले 185,000 असुरी सेना र प्रहार गर्छन् र राजा सनहेरिबलाई उनको गृह देशमा मारिन्छ। त्यसपछि हिजकियाले अगमवक्ता यसायाको भविष्यवाणीको लागि शोक गर्दै परमेश्वरलाई प्रार्थना गरेर आफ्नो जीवनको 15 वर्ष आयु लम्ब्याउँछन् कि उनी चाँडै गम्भीर रोगबाट मर्दैछन्। यद्यपि उनको भ्रमण गर्ने बेबिलोनी राजदूतलाई सबै खजाना र हतियार देखाउने गल्ती गर्छन्। यसैले भविष्यवाणी गर्छन् कि शाही दरबारका सबै खजाना बेबिलोनमा लगिनेछ र तिनीहरूका सन्तानहरूलाई कैद गरी बेबिलोनको राजदरबारमा नपुंसक बनाइनेछ। यसैया 1, यहाँ हामी भविष्य सूचक पुस्तक यसैया पढ्छौ। अगमवक्ताका यसैया राजा उज्जियाको मृत्युको वर्षदेखि मनुष्यको शासनकालको शुरूआत ईसापूर्व 740-680 सम्म लगभग 60 वर्ष सक्रिय हुन्छन् र उनले धेरै शब्दहरू प्राप्त गर्छन्। यहुदाको पतन भनेको पूजाको पतन थियो।
परमेश्वरले यहुदाको पाप प्रकट गर्नुहुन्छ, जसले ओकको रुखमुनि मूर्तिहरू पूजा गर्छन्। जब न्याय र धार्मिकता गायब हुन्छ, त्यसपछि परमेश्वरले यहुदालाई अब आऊ हामी सँगै छलफल गरौं भन्नुहुन्छ। ख्रिस्टमा सँगै हुँदा यो कस्तो आशिष हो, आमेन भनेर उहाँ लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र यो आशिषमय लेखपछि फेरि पनि एउटा सुमधुर भक्ति गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः अरू आशिषमय स्टाटस लिएर आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस लेख परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ तिमोथी नेम्बाङ ज्यूले। र उहाँ लेख्नुहुन्छ, अरूलाई दोषी नठहराऊ र तिमीहरू पनि दोषी ठहराइने छैनौ भन्ने शीर्षकमा एउटा लेख तयार गर्नुभएको छ। आदरणीय श्रोता, तपाईँको निम्ति त्यो पढेर सुनाउन गइरहेको छु। उहाँ लेख्नुहुन्छ, लुका 6:37-42 पद, अरूहरूलाई दोषी नठहराउनु, अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन। अरूहरूलाई दोषी नठहराऊ र तिमीहरू दोषी ठहराइने छैनौ। क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देऊ र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिणाममा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरे तिमीहरूको पोल्टामा राखिदिनेछ, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ। अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवैजना खाडलमा पर्दैनन् र चेलाहरू आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैनन्? तर पुरा शिक्षा पाएपछि ऊ आफ्नो गुरु जस्तै हुन्छ। आफ्नो भाइको आँखामा भएको छेसको किन देख्दछौ तर आफ्नो आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? तिमी आफ्नो आँखामा भएको मुढा देख्दैनौ भने आफ्नो भाइलाई, ए भाई तिम्रो आँखामा भएको छेसको मलाई निकाल्न देऊ भने तिमी कसरी भन्न सक्छौ? एकपट्टि पहिला आफ्नो आँखाबाट मुढा निकाल र तब तिमीले भाइको आँखामा भएको छेसको निकाल्नलाई छर्लङ्ग देख्न सक्छौ। आमेन। आदरणीय श्रोता, उहाँले अब यसको व्याख्या गर्नुभएको छ, यसलाई बुदागत रूपमा म तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। यो पाठ लुका 6:37-42 मा येशूको उपदेशको महत्वपूर्ण हिस्सा हो, जसले न्याय नगर्ने, क्षमा गर्ने, उदारतापूर्वक दिने र आफ्नो कमजोरी पहिले सुधार्ने बारे स्पष्ट निर्देशन दिन्छ। यसबाट निम्न कुराहरू हामी प्राप्त गर्न सक्छौ। नम्बर 1, अरूलाई न्याय नगर्नु र दोषी नठहराउनु। अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन। व्याख्या, हामीले अरूको दोष खोज्ने, निन्दा गर्ने र छिट्टै न्याय गर्ने बानी गर्नु हुँदैन, किनकि जसरी हामी अरूलाई न्याय गर्छौ त्यसै गरी हामीलाई पनि न्याय गरिनेछ। यो न्याय गर्नु भनेको कुनै पनि नैतिक रूपमा दोष लगाउनु भनिएको होइन, बरु आफै आत्मिकी धर्मी बनेर अरूहरूलाई दण्ड दिने प्रवृत्ति चाहिँ नहोस् भन्न खोजिएको हो। दोस्रो, क्षमा गर्नु। पद 37, क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। जसले अरूहरूलाई क्षमा गर्दैन उसले आफैलाई पनि परमेश्वरबाट पूर्ण क्षमा पाउन सक्दैन। क्षमा भनेको सम्बन्धको चाबी हो। प्रभु यीशुले भन्नुभयो, जब तिमीहरू प्रार्थना गर्न खडा हुन्छौ तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर। मर्कुस 11:25 र शिक्षा आज हाम्रो लागि पनि हो। तेस्रो, उद्धारपूर्वक दिनु। देव त तिमीलाई दिइनेछ। जुन नापले तिमीहरू दिन्छौ त्यही नापले तिमीहरूले फिर्ता पनि पाउनेछौ। व्याख्या, यो आर्थिक, समय, प्रेम, दया वा सेवा जुनसुकै कुराको बारेमा पनि हो। जुन नाप र मनोभावनाले दिन्छौ त्यही अनुरूप फिर्ता आउँछ। यो बेसरी हल्लाएर पोखिने गरी दिनु चाहिँ उदारताको चित्रण हो। परमेश्वरले उदार हृदयले आशिष दिनुहुन्छ। चौथो, अन्धाले अन्धालाई डोराउन सक्दैन। के अन्धाले अन्धालाई डोराउन सक्छ? के तिनीहरू दुवै खाडलमा पर्दैनन् र? व्याख्या, जो आफै आत्मिक रूपमा अन्धा छ जसले अरूलाई सही बाटो देखाउन सक्दैन, नेतृत्व र सल्लाह दिनु अघि आफै सही बाटो हिँड्नु आवश्यक छ। गलत शिक्षकको सल्लाहकार छ भने दुवै गुरु र चेला विनाशमा पुग्दछन्। 5, चेला गुरु जस्तै बन्छ। चेला आफ्नो गुरु भन्दा श्रेष्ठ हुँदैन तर पुरा शिक्षा पाएपछि जो आफ्नो गुरु जस्तै बन्छ। हामी जसलाई पछ्याउँछौ, जसबाट सिक्छौ, अन्त त उस्तै बन्छौ। जसले सही गुरु येशूलाई चुनौ र हाम्रो जीवन हाम्रो गुरुको प्रतिबिम्ब नमुना बन्दछ। श्रोता, त्यसै गरी उहाँ अगाडि भन्नुहुन्छ, आफ्नो पहिला कमजोरीलाई सुधार्नु पर्छ। 41:42 पद, आफ्नो भाइको आँखामा भएको छेसको तिमी किन देख्छौ तर आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? ए कपटी, पहिला आफ्नो आँखाबाट मुढा निकाल। व्याख्या, यो सबैभन्दा शक्तिशाली शिक्षा मध्ये एक हो। अरूको सानो कमजोरी छेसको देख्ने तर आफ्नो ठुलो ठुलो कमजोरी मुढा जस्तो नदेख्ने चाहिँ एउटा कपटपूर्ण व्यवहार हो। र यसैले हामीलाई भन्नुहुन्छ, पहिले आफूलाई जाँच, आफ्नो पाप र कमजोरी सुधार, त्यसपछि मात्र तिमीले छर्लङ्ग
अरूको सहायता गर्न सक्छौ छर्लङ्ग देखेर। यो एउटा आत्मिक परीक्षण र आफूले आफूलाई जाँच्ने प्रक्रिया र कुटनीति र विनम्रताको शिक्षा हो। व्यावहारिक प्रश्नहरू: के म अरूलाई छिट्टै दोषी ठहराउने स्वभावमा छु? म आफ्नो ठूलो कमजोरीलाई व्यवस्था गरेर अरूको सानो कमजोरी केलाउनको लागि केन्द्रित भइरहेको त छैन? के म अरूलाई क्षमा दिन तयार छु? यो पाठ निरन्तर रूपले मनन गरेर लागू गर्न सके हाम्रो सम्बन्ध, परिवार र मण्डलीमा ठूलो परिवर्तन आउनेछ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आमेन भनेर उहाँले लेख्नु भएको छ। र यो आशिषमय लेखको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र त्यसपछि अब भने फेरि पनि एउटा मिठो गीतको साथ प्रस्तुत गर्न लागिरहेका छौ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा सफल राईज्यूको आशिषमय स्टाटस परेको छ। उहाँ लेख्नुहुन्छ, गलाती छ को छ, वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचोड गर्नुपर्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् आदरणीय श्रोता। त्यसरी अर्को एउटा आशिषमय स्टाटस मेरो हातमा परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ अल उजुद नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, पृथ्वीमा लगभग 4,00,000 थरीका विभिन्न फूलहरू र बोटबिरुवाहरू छन् भन्ने कुरा के तपाईँलाई थाहा छ? यो कल्पना गर्न सक्नुहुन्छ, जब फूलहरूको बीचको विविधतालाई हेर्छौ त्यस कुराले हामीलाई हर समय अचम्मित तुल्याउँछ। हरेक फूलका सुन्दर रंग र अलग अलग आकारहरू हुन्छन्। यी सारा विविधताहरूले मलाई अचम्म तुल्याएको कारण मैले प्रकृतिलाई बहुत अध्ययन गर्न शुरू गरेको हुँ। ती विविधताहरू उदेक लाग्दा छन्, तर बोट बिरुवा, पशु पंक्षी र मानव जीवनलाई जीवित तुल्याउने कुरो झन उदेक लाग्दो छ भनेर उहाँ लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ ट्रुथ क्रिस्टियन नेटवर्कबाट। लेख्नुहुन्छ, उहाँ येशूले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो भन्ने शीर्षक राखेर उहाँ लेख्नु भएको छ। लुका 6:12-16, 12 प्रेरितको रोजाई। ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनु भयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। सिमोन, जसलाई उहाँले पत्रुस भन्ने नाउँ दिनुभयो, र तिनका भाइ आन्द्रियास, याकुब र यहुन्ना, फिलिप र बाराथोलोमाई, मत्ती र थोमा, अल्फासको छोरा याकुब र सिमोन जो उग्रपन्थी भनिन्थे, याकुबका छोरा यहुदा र यहुदा इस्करियत जो विश्वासघाती भए। यस पाठबाट हामीले मुख्य शिक्षाहरू यिनै पाउँछौ। पहिलो, प्रार्थनाको महत्व र नेतृत्व छनौट अघि परमेश्वरसँग समय बिताउने कुरा। ती दिनमा उहाँ पहाड़तिर गएर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गरेर पूरै रात बिताउनु भएको कुरा हामी मत्ती 6:12 भन्छ। यसबाट हामीले सिक्न पर्ने कुरा, ठूलो निर्णय 12 प्रेरितहरूको रोजाई गर्नु अघि येशूले पूरै रात प्रार्थना गर्नुभयो। यसले हामीलाई सिकाउँछ कि महत्वपूर्ण निर्णय, सेवा र नेतृत्वको जिम्मेवारी लिनु अघि पनि परमेश्वरसँग एकान्तको समय बिताउनु पर्छ। कुनै कुरामा चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन् भनी फिलिपी 4:6 भनिएको छ। त्यसै गरी येशूको अधिकार र छनौट अथवा रोजाई, उहाँले आफ्नो चेलाहरू मध्ये 12 जनालाई छान्नुभयो र तिनीहरूलाई प्रेरित नाम दिनुभयो। यसबाट हामीले सिक्नु पर्ने कुरा, मण्डली र सेवाको नेतृत्व अर्थात सेवकहरू परमेश्वरले नै छान्नुहुन्छ, मानिसले होइन। येशू नै मुख्य हुनुहुन्छ, उहाँले नै बोलाउनुहुन्छ र नियुक्त गर्नुहुन्छ। सम्बन्धित पद, तिमीहरूले मलाई चुनेनौ तर मैले चुने भनेर योहन्ना 15:16 बताइएको छ। तेस्रो, विविधता र साधारण व्यक्तिहरूबाट महान कार्य। 12 प्रेरितहरूमा विभिन्न पृष्ठभूमिका मानिसहरू थिए। माछा मार्ने पत्रुस, आन्द्रियास, याकुब र योहन्ना, कर उठाउने मत्ती जसलाई लेवी पनि भनिन्छ, उग्रपन्थी क्रान्तिकारी दलका व्यक्ति पत्रुस, अर्को पत्रुस अर्को नाउँ, सामान्य व्यक्ति थोमा र यहुदा थिए। यसबाट परमेश्वरले सिद्ध र उच्च वर्गका मानिसहरूलाई मात्र होइन साधारण र कमजोर व्यक्तिलाई पनि प्रयोग गर्नुहुन्छ भन्ने हामी थाहा गर्न सक्छौ। उहाँले हाम्रो विगत र पेसालाई होइन हाम्रो हृदयलाई हेर्नुहुन्छ। 1 कोरिन्थी 1:27-29 भनिएको छ, बुद्धिमानहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मुख्य कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। 4. विश्वासघातको चेतावनी र यहुदा इस्करियत जो विश्वासघाती भए। शिक्षा, बाहिरबाट चुनेका र नजिक रहेका मानिसहरू पनि सधैँ विश्वासी नहुन सक्छन्। यसले हामीलाई सतर्क रहन र आफ्नो हृदय जाँच्न सिकाउँछ। येशूले जान्नुहुन्थ्यो, तापनि उहाँको अनुग्रह र धैर्य देखाउँदै यहुदा इस्करियतलाई रोज्नुभयो। यसमा पुरानो भविष्यवाणी पनि पूरा हुनु आवश्यक थियो। मत्ती 10:16 भन्छ, हेर म तिमीहरूलाई भेडा जस्तै बुवासारको बीचमा पठाउँदैछु, त्यसैले सर्प जस्तै चतुर र ढुकुर जस्तै निष्कपट हो भनेर उल्लेख गरिएको छ। 5. प्रेरितहरूको विशेष भूमिका। विभिन्न पृष्ठभूमिबाट रोजिएका 12 प्रेरितहरू सम्पूर्ण इसाई मण्डलीका जग बने। इस्करियतको रित्तो ठाउँमा मत्ती 12 प्रेरित भए। मत्तियास,
प्रेरित 1:26 उनीहरूले यीशुको शिक्षालाई प्रत्यक्ष साक्षीको रूपमा संसारभरि फैलाए। त्यो घटना प्रेरित र अगमवक्ताको जगमाथि बसालेर निर्माण भएको छ र ख्रिस्ट यीशु आफै चाहिँ त्यसको कुनै ढुङ्गो हुनुहुन्छ। Ephesians 2:20 भन्छ, समग्रमा यीशुले प्रेरितहरूलाई रोज्न प्रार्थनाद्वारा परमेश्वरको मार्गदर्शन लिएर साधारण मानिसहरूलाई बोलाउनु भयो र उनीहरूलाई महान कार्यको लागि तयार पार्नुभयो। हामी पनि उहाँको रोजाइमा पर्नको लागि प्रार्थना गर्नुपर्छ र उहाँको बोलावट स्वीकार गर्नुपर्छ र विश्वासयोगी रहनुपर्छ। यो पाठले हामीलाई प्रार्थना, आज्ञाकारिता र विश्वस्त सेवाको लागि चुनौती दिदछ। प्रिय पाठक, हामी यहुदा इस्करियोत जस्तै धोकेबाजी नबनौ, तर गाउँ गाउँमा धेरै मानिसहरूले यसो चिनाएर मण्डली स्थापना गर्ने साँचो विश्वासी, प्रेरित, चेला र सेवक बन्न सकौं। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र अब भने फेरि पनि एउटा मिठो गीतको 7 दिन बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर मेरो हातमा बाइबलीय ओकालत नामको फेसबुक पेजबाट एउटा स्टाटस आएको छ। लेखिएको छ, गोठको शत्रु गोठालोले मात्र चिन्छ, भेडाले चिन्दैन। शत्रुलाई भेडाले पनि चिन्नु पर्छ र नचिन्नेलाई गोठालोले चिनाउनु पर्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ यसुमा शान्ति छ नामको अनलाइन एउटा फेसबुक ग्रुपबाट पृथ्वी थापाज्यूले लेख्नुभएको छ। रोमन क्याथोलिक र प्रोटेस्टेन्ट बीचको मुख्य फरकहरू भनेर उहाँले हाल्नु भएको छ र उहाँ यसरी लेख्नुहुन्छ, क्रिस्चियन विश्वासभित्र दुईवटा धाराहरू छन्, एउटा रोमन क्याथोलिक र अर्को प्रोटेस्टेन्ट। दुवैले यीशु ख्रीष्टलाई प्रभु र उद्धारकर्ता त मान्छन्, तर केही शिक्षा परम्परा र अभ्यास हुने फरक छन्, जुन मुख्य फरकहरू बुदागत रूपमा यस्तो छ। पहिलो, अधिकारको स्रोत। रोमन क्याथोलिक भित्र बाइबल तथा चर्च परम्परा र पोपको शिक्षा रहन्छ भने प्रोटेस्टेन्ट भित्र केवल बाइबल मात्रै, सोला स्क्रिप्चर मात्रै हो। दोस्रो, सर्वोच्च अगुवा। रोमन क्याथोलिकमा पोपलाई विश्वव्यापी चर्चको प्रमुख अगुवाको रूपमा मानिन्छ, तर प्रोटेस्टेन्टमा चाहिँ यीशु ख्रीष्ट मात्रै चर्चको सर्वोच्च हुनुहुन्छ भन्ने विश्वास गरिन्छ। तेस्रो, मरियम र सन्तहरूको भूमिका। रोमन क्याथोलिकले मरियम र सन्तहरूलाई विशेष आदर गर्छन् तथा मध्यस्थ मान्छन्। प्रोटेस्टेन्टहरू प्रार्थना केवल परमेश्वरसँग यीशु ख्रीष्टद्वारा गरिन्छ। चौथो, उद्धारको समाज। रोमन क्याथोलिक विश्वास र असल काम संस्कारहरूको महत्वपूर्ण छ भने प्रोटेस्टेन्टमा केवल विश्वासद्वारा उद्धार आउँछ। सोला फिडा। पाँचौं, सेक्रामेन्ट संस्कारहरू। रोमन क्याथोलिकमा सातवटा संस्कार मानिन्छ, तर प्रोटेस्टेन्टमा चाहिँ सामान्यतया दुईवटा, बप्तिस्मा र प्रभुभोजलाई मात्रै मानिन्छ। छैटौं, मूर्ति वा प्रतिमाको प्रयोग। रोमन क्याथोलिकमा प्रतिमा वा चित्रहरूलाई सम्झना र सम्मानको रूपमा प्रयोग गरिन्छ।

जस्तो मण्डलीको प्रतिमाको प्रयोग गर्दैनन्। त्यसपछि पाप स्वीकार गर्ने तरिका, रोमन क्याथोलिक पादरीसँग कन्फेसन गरिन्छ भने प्रोटेस्टेन्टमा मानिसले सिधै परमेश्वरसँग पाप स्वीकार गर्न सक्छ भन्ने विश्वास गरिन्छ। आठौं, आराधनाको शैली, रोमन क्याथोलिक परम्परागत विधिपूर्ण लिटर्जिकल आराधना गर्छ र प्रोटेस्टेन्टले चाहिँ सरल स्वतन्त्र र प्रचारमुखी आराधनाको शैली अप्नाएको हुन्छ। महत्वपूर्ण कुरा, डक्ट्रिन फरकहरू छन्। दुवै समूहले येशू ख्रीष्टलाई विश्वास गर्छन्, बाइबललाई पवित्र मान्छन्, प्रेम उद्धार र परमेश्वरको राज्यको सन्देश दिन्छन्। एकतामा प्रेम रहोस् भन्ने सत्य वचनमा होस्, आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् आदरणीय श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस लिनुभन्दा पहिले एउटा मिठो गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने यतिखेर फेरि पनि अर्को एउटा स्टाटस लेख परिसकेको छ लुका बुढा ज्यूले मैपीबाट पठाउनु भएको र उहाँले एउटा लेख पठाउनु भएको छ जो ऐतिहासिक लेख हो र उहाँ लेख्नुहुन्छ, संसारमा मनज्ञ संघ संस्थाहरूको इतिहास केलाउँदै जाने हो भने क्रिस्चियन आस्थामा तिनीहरूको शुभारम्भ देखिन्छ। रेड क्रस पनि अपवादमा छैन। रेड क्रस एउटा अन्तर्राष्ट्रिय संस्थाको नाम हो। यसले खास गरी युद्ध, प्राकृतिक संकट र दुर्घटना आदिको समयमा जनसेवाको कार्य गर्दछ। संसारभरि रेड क्रसका 180 भन्दा बढी समूहहरू विद्यमान छन्। ती समूहहरूमा झण्डै 1,60,00,000 स्वयंसेवक सदस्य तथा कर्मचारीहरू छन्। तिनीहरूले भूकम्प, बाढी तथा अन्य प्राकृतिक विपत्तिमा पीड़ितहरूका निम्ति स्वास्थ्य सम्बन्धी सहायता, खानेकुरा र आवासको बन्दोबस्त गरिदिन्छन्। तिनीहरू युद्धको समयमा पनि मानिसहरूलाई मदत गर्छन्। शान्तिको समयमा यस्ता समूहहरूले प्राथमिक उपचार र सुरक्षा सम्बन्धी सिपहरू सिकाउने गर्छन्। ब्लड ब्याङ्कको सञ्चालन पनि गर्छन् र रेड क्रस संसारभरि प्रसिद्ध छ। रेड क्रसका संस्थापकको रूपमा हेनरी ड्युनान्ट संसारभरि प्रसिद्ध छन्। 1863 तिनले यसको स्थापना गरेका हुन्। करोडौं मानिसका जीवन बचाउनमा यस संस्थाको भूमिका देख्न सकिन्छ। मानव जातिको बीचमा तिनले उल्लेखनीय योगदान पुर्याएका छन्। 1991 तिनले नोबेल शान्ति पुरस्कार प्राप्त गरी तिनी यसको प्रथम प्रापक बने। तिनको जन्मदिनको अवसर पारेर विश्वभरि अन्तर्राष्ट्रिय रेड क्रस दिवस मनाइन्छ। मानव जीवन र स्वास्थ्यको सुरक्षा गर्नु, सबै किसिमका मानव जातिलाई आदर गर्नु र अति मानवीय दुःख कष्टको रोकथाम गर्न मद्दत पुर्याउनु रेड क्रसको उद्देश्य थियो। स्विजरल्याण्डमा जन्मेका हेनरी ड्युनान्ट मानवतावादी र सामाजिक अभियन्ता मात्र नभएर एक समर्पित इसाई पनि थिए। तिनको काम र जीवनमा तिनको धार्मिक आस्थाले महत्वपूर्ण भूमिका खेलेको थियो। ड्युनान्ट क्रिस्टियन विश्वासले तिनको यस्तो संस्थाको संस्थापन गर्न अभिप्रेरित गर्यो जसले मृत्युको मुखमा पुगेकाहरूलाई फर्काएर ल्याउन मद्दत पुर्याउँदछ। 82 दीर्घायुमा ड्युनान्टको मृत्यु हुँदा तिनले मृत्युशयमा भनेका थिए, पहिलो शताब्दीमा जस्तै म ख्रिस्टियनको एक चेला हुँ, म ख्रिस्टको एक चेला हुँ र त्यो भन्दा बढी केही होइन भनेर उहाँले भनेका थिए भनेर लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् आदरणीय श्रोता। त्यसै गरी अर्को एउटा स्टाटस मेरो हातमा परिसकेको छ जसलाई प्रेषित गर्नु भएको छ आई शाल स्पिक नामको फेसबुक पेजबाट। एउटा लेख उहाँ लेख्नुहुन्छ, बाइबलले हामीलाई कैसरका कुरा कैसरलाई र परमेश्वरको कुरा परमेश्वरलाई दिन सिकाउँछ। यसको अर्थ हामीले राज्य प्रतिको आफ्नो दायित्व र परमेश्वर प्रतिको आफ्नो भक्तिलाई सँगसँगै लिएर जानु पर्छ। एक इसाई नागरिकको रूपमा मेरो भूमिका केवल मण्डलभित्र मात्र सीमित छैन, बरु यो त समाजको हरेक पक्षमा नुन र ज्योति बन्नु हो। एक सचेत नागरिकको हैसियतले व्यतिथिको विरुद्धमा खबरदारी, समाजमा व्याप्त व्यतिथि विसङ्गतिका विरुद्धमा निरन्तर आवाज उठाउनु पर्छ। सुशासन र जवाफदेहिता, सरकारलाई आफ्नो कामप्रति उत्तरदायी र पारदर्शी बनाउन नागरिक दबाव सिर्जना गर्नुपर्छ। सही नेतृत्वको चयन, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशलाई सही दिशा दिने असल सक्षम नेताको मतदानद्वारा चयन गरिनुपर्छ। कानूनी पालना र कर संहिता, राज्यको कानून पूर्ण रूपले पालन गर्दै इमानदारीपूर्वक कर तिरेर राष्ट्र निर्माणमा टेवा पुर्याउनु पर्छ। सामाजिक एकता र विकास, समाजका हरेक वर्ग र समुदायसँग हातेमालो गर्दै विकासका कार्यहरूमा सक्रिय सहभागी हुनु पर्छ। एक इसाई विश्वासीको हैसियतले देश र नेतृत्वको निम्ति मध्यस्थता, बाइबलको शिक्षा अनुसार देशको शान्ति, सुव्यवस्था र शासकहरूका निम्ति निरन्तर प्रार्थना गर्नु पर्दछ। ईश्वरीय मूल्य र मान्यताको प्रतिबिम्ब, आफ्नो कार्यस्थल र समाजमा इमानदारीता, प्रेम र करुणा देखाउँदै ख्रिस्टको ज्योति छर्नु पर्छ। अधीनता र आधार, राज्यको शासन र प्रशासनलाई ईश्वरद्वारा नियुक्त अख्तियार मानि त्यसको उचित सम्मान र अधीनतामा बस्नु पर्छ। असल नागरिकको निर्माण, मण्डली र परिवारको माध्यमबाट समाजलाई अनुशासित, नैतिक र चरित्रवान नागरिक उपहार स्वरूप दिनु पर्छ। सेवा र मेलमिलाप, समाजमा असहाय र गरीबहरूको सेवा गर्दै मानिसहरूसँग भाइचारा, मेलमिलाप सम्बन्ध गाँसेर सुसमाचारको निम्ति बाटो तयार गर्नुपर्छ। निष्कर्ष, अत एक इसाई हुनुको अर्थ संसारबाट अलग हुनु होइन, तर संसारमा रहेर यसलाई ख्रिस्टको सुवासना छरेर असल बनाउनु हो। जब हामी
इमानदारीका साथ कर तिर्छौ, सही नेतृत्व छान्छौ र व्यतिथिको विरुद्धमा बोल्दछौ, तब मात्र हामीले कैसरको कुरा कैसरलाई बुझाउँछौ। अनि जब हामी देशका लागि प्रार्थना गर्छौ र ख्रिस्टको प्रेम समाजमा बाँड्छौ, तब हामी परमेश्वरको कुरा परमेश्वरलाई अर्पण गर्छौ। हाम्रो नागरिक कर्तव्य र हाम्रो विश्वास एकै सिक्काका दुई पाटा हुन्। यसर्थ आउनुहोस्, हामी केवल चर्चको पर्खालभित्र मात्र होइन, बरु समाजको चोक र गल्लीहरूमा पनि ख्रिस्टको न्याय र प्रेमको सुगन्ध फैलाउने हिँड्ने एक जिम्मेवार नागरिक बनौ भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा आई बिलोङ्स टु जिजस नामको पेजबाट भजन संग्रह 25:1-5 पद उहाँले प्रेषित गर्नुभएको छ। हे परमप्रभु, मेरो मन म तपाईँमा उचाल्छु र हे मेरा परमेश्वर, मैले तपाईँकै भरोसा गरेको छु र मलाई शर्ममा पर्न नदिनुहोस्, नत्र त शत्रुहरू ममाथि विजय हुने पाउन्। तपाईँमाथि आशा गर्ने कोही पनि कहिले शर्माउने छैन, तर तिनीहरू शर्मम पारिन्छन् जो क्षमा दिन नसकिने विश्वासघाती हुन्। 4 हे परमप्रभु, तपाईँको मार्ग मलाई देखाउनुहोस् र तपाईँको बाटो हिँड्न मलाई सिकाउनुहोस्। 5 तपाईँको सत्यतामा मलाई डोर्याउनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मेरो उद्धारक परमेश्वर हुनुहुन्छ र दिनभरि तपाईँमा नै म आशा राख्दछु। आमेन। आदरणीय श्रोता, यही आशिषमय स्टाटसको साथ अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्रणाली पोस्ट बक्स 25605 अनामनगर काठमाडौँ नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, यिनै आशिषमय स्टाटसहरूको साथसाथै पनि कार्यक्रमबाट प्राविधिक कक्षबाट प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। र अन्तमा एउटा मिठो गीत छोड्दै बिदा हुन्छौ। निरन्तर रूपले गुड न्यूज एफएम सुन्दै रहनु भएको होस्। अवस्था, जय मसीह।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टूको एक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
6: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
5: सही हो।
6: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
6: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
7: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
8: टाइम चेक, यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: नमस्कार स्वयंसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
7: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
11: नयाँ आशा। रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला।
7: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: जय मसी, म मिस्ता महर्जन, मलाई लक्ष्मी भनेर पनि चिनिन्छ। म चाहिँ भैँसीबाटी बस्छु अनि मेरो चर्च चाहिँ स्तुति प्रशंसा हो। अनि हजुरहरूले गुड न्युज एफएम सुन्नु भएको छ, यदि सुन्नु भएको छैन भने एकदमै बिहान 6 बजेदेखि सुन्नुहोला। अनि मैले चाहिँ यो गुड न्युज सुन्ने गरेको चाहिँ लगभग 8 वर्ष भयो, अनि यो गुड न्युज एफएम सुनेर म धेरै आशिषित भएको छु। अनि प्रभुलाई धेरै धन्यवाद, किनकि यो गुड न्युजबाट नि मैले बोल्ने मौका पाएको छु, आफ्नो दुःख सुख बिसाउने मौका पाएको छु। अनि हजुरहरूले नि सुन्नु भएको छ भने एकदमै सुन्ने गर्नुहोस्, किनकि कामै रोकेर यो गुड न्युज सुन्नुपर्छ भन्ने छैन, काम गरी गरी पनि हामी सुन्न सक्छौ। अनि यो गुड न्युज एफएम सुनेदेखि नि मैले धेरै कुराहरू परमेश्वरबाट सिक्ने मौका पनि पाएको छु, अनि धेरै बाइबलको पदहरूबाट सिक्ने मौका पनि पाएको छु। अनि मैले जस्तै हजुरहरूले नि आशिष पाउनुहोला भन्न म चाहन्छु। हुन्छ, धन्यवाद जयमसी।

0: Good News FM 105.1 MHz. मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
3: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
2: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
3: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
2: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू:
3: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
2: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
3: पार्किङ र ग्रीन गार्डन भएको,
2: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
3: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
2: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
3: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।
1: मानसिक समस्याबाट बच्ने उपायहरू:
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
0: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: 24 61 99 9849 24 61 99

0: गरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
2: कहाँ छ?
3: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
4: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
4: र सरिता महर्जन 9841191094, 9841191094।
2: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: होइन, यो झोला भित्र के छ?
2: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
6: यो झोलाको पोकाहरूमा के छ?
7: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
4: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
8: प्रस्तोता कुमार अब्राहमको साथमा।
2: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1
1: ए दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
2: ले देख्नु भएन औषधि हालेको
1: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: मेरो एसई पनि सकियो
5: मेरो प्लस टूको इक्जाम पनि सकियो
6: म त खाली समय बिताइरहेछु के गर्ने होला
3: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू
6: सही हो
3: हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड अनामनगर काठमाडौँ सम्पर्क नम्बर
3: 01-47-70-754 01-47-70-754 र 01-59-13-755 01-59-13-755
7: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा
8: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
9: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
8: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
9: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
8: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
9: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
8: सचेत बनाऊ
9: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
10: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट
11: हेलो
12: हजुर हेलो
11: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
12: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
13: हजुर
12: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
13: लु दिन त हेलो भन्नुहोस् त
11: हेलो हजुर
13: हजुर
11: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
13: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
12: ए नानी के भन्ने रहेछ के हो के भयो
13: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
12: ल ल ल किन दिन्थे
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
8: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
4: गाउन भाडामा
14: गाउन भाडामा
4: हे गाउन भाडामा
15: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
16: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस् अधिक जानकारीको लागि मोबाइल 9841-68-62 9841-68-62
17: र 9818-25-12-40 9818-25-12-40

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तुता कुमार अब्राहमको साथमा।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनबस्त राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा र कार्यक्रम पुस्तक पाठमा म केही समयदेखि समयको व्यवस्थापन नामक पुस्तक पढ़िरहेको छु र यस पुस्तकलाई महेश भट्टराई अभिषेकजीले लेख्नु भएको छ। असल अगुवापन र व्यवस्थापनको लागि यो पुस्तक एकदमै सहयोगी पुस्तक हो, उपयोगी पुस्तक हो र यो पुस्तक जब म पढ्छु आफूलाई एकदमै समयको मैले सदुपयोग गरेको छ कि छैन भन्ने कुरालाई नजिकबाट निहाल्ने गर्छु र आज पनि यस्तै विषयवस्तुको साथ म उपस्थित भइसकेको छु कार्यक्रम पुस्तक पाठमा। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

समय मानिसको लागि धेरै महत्वपूर्ण वस्तु हो। समयलाई चिन्नु र समयलाई उत्तम तरिकाले प्रयोग गर्नु नै समय व्यवस्थापन हो। समय सधैँ आफैमा व्यवस्थित हुन्छ। सेकेन्ड, मिनट, घण्टा, दिन, महिना, वर्ष यी सबै समयका रूपहरू हुन् र यी निरन्तर समान रूपले चलिरहन्छन्। समयले न त कसैलाई पर्खन्छ न त यो फर्केर नै आउँछ। यसरी निरन्तर चलिरहेको समयलाई ठिक सदुपयोग गर्नु र ठिक समयमा ठिक काम सम्पन्न गर्नु नै समय व्यवस्थापन हो। कुनै पनि व्यक्ति, समुदाय र परिवारले समय र त्यसको महत्वलाई पहिचान गर्नु र त्यसको ठिक उपयोग गर्नु व्यवस्थापनको सबैभन्दा जरूरी पक्ष हो। यस वर्तमान युगमा धेरै मानिसहरूले समयलाई नचिन्दा अथवा समयको मूल्य बेलैमा नजान्दा जीवनमा ठूलो नोक्सानी भोग्नु परेको छ। आजको संसारमा धेरै अनावश्यक वस्तुहरू छन् जुन वस्तुले हामीलाई आकर्षक गर्दछ र हाम्रो समयलाई बर्बाद गरिरहेका हुन्छन्। हामी सबैले कुन काममा कति समय दिनुपर्छ र कुन कुरामा समय खेर फाल्नु हुँदैन भन्ने कुरा सिक्नुपर्छ। समयको सक्तो सदुपयोग गर्नुपर्छ। धेरै समय टीभी, फेसबुक, इन्टरनेटमा बिताउनु, काममा ध्यान नदिनु, अनावश्यक भेटघाट र बातचित गर्नु आदिले समय बर्बाद भएर जान्छ। बेलामा विचार नपुर्याउँदा गुमिसकेको समय फेरि फिर्ता पाउन कहिले सकिँदैन। समयको महत्व। समय परमेश्वरले सबैलाई समान रूपमा दिनुभएको एउटा अमूल्य उपहार हो। हामी सबैले हाम्रो समयको लेखा परमेश्वरलाई दिनुपर्छ। समय धेरै महत्वपूर्ण वस्तु हो जसलाई हामी आफैले थप्न, घटाउन र आर्जन गर्न सक्दैनौ। बितिसकेको समयलाई कसैले फर्काएर ल्याउन सक्दैन। समय सबैको लागि समान छ। कसैलाई धेरै, कसैलाई थोरै हुँदैन। समयलाई बुद्धिमानी साथ प्रयोग गर्नु नै समयको उत्कृष्ट व्यवस्थापन हो। समय व्यवस्थापन यी चार वस्तुको सन्तुलित समय हुनुपर्छ। समय, व्यक्ति, काम र सम्बन्धित वस्तुहरू। समय व्यवस्थापनमा चारवटा कुराहरू अति नै महत्वपूर्ण छन्। कुनै व्यक्ति वा समयले समुदायले कुनै काम ठिक समयमा पूरा गर्न सम्बन्धित वस्तुको प्रबन्ध ठिक समयमा गर्छ र काम पनि ठिक समयमा पूरा हुन्छ भन्ने त्यहाँ समयको व्यवस्थापन भएको हुन्छ। समय सँगसँगै अरू कुराको पनि व्यवस्थापन हुन्छ। समय व्यवस्थापन गर्न हामीले गर्ने सबै कार्यहरूमा कुन कुन महत्वपूर्ण र जरूरी छ, कुन कुन कामहरू कम महत्वपूर्ण र कम जरूरी छ र कुन कामहरू महत्वहीन र अनावश्यक छ, ती सबै कार्यहरूलाई चिन्न र छुट्याउन सक्नुपर्छ। समय व्यवस्थापन गर्न समयलाई ठिक उपयोग गर्नुपर्छ र कामलाई महत्वपूर्ण अनुसार प्राथमिकतामा राख्नुपर्छ। एउटा तालिका हामी तपाईँलाई बताउन गइरहेका छौं र समय कति महत्वपूर्ण कुरा छ भन्ने कुरालाई हामी गर्न सक्छौ। महत्वपूर्ण जरूरी कामहरू, आवश्यक कमाई आर्जनको लागि गर्नुपर्ने दैनिक कामहरू, सेवा र भक्तिका कामहरू, आपतकालीन कामहरू, सरसफाईका कामहरू, खानु, विश्राम गर्नु आदि। महत्वपूर्ण जरूरी कामहरू, फोन, इमेल, पत्रचार गर्नु, प्रतिवेदन बनाउनु, बैठक बस्नु आदि। कम जरूरी तर महत्वपूर्ण कामहरू, रोकथामको कार्यहरू, योजना बनाउनु, सम्बन्ध निर्माण गर्नु, मनोरञ्जन गर्नु आदि। कम महत्वपूर्ण कामहरू, लामो समयसम्म अनावश्यक फोन गर्नु, सानो काममा धेरै समय बिताउनु, अनावश्यक भेटघाट र यात्रा गर्नु, अरूको कुरा काटेर समय बिताउनु, धेरै बेरसम्म टीभी हेर्नु, अनावश्यक इन्टरनेट, फेसबुक आदि। समयको व्यवस्थापन भनेको समयको उचित प्रयोग गर्नु हो र महत्वपूर्ण ठिक काममा मात्र समय खर्च गर्नु हो। प्राय मानिसहरू अति नै व्यस्त भएको देखिन्छ तर उनीहरूले समयको व्यवस्थापन गर्न जानेका हुँदैनन् र कम समयमा गर्न सकिने काममा धेरै समय खेर फालिरहेका हुन्छन्। व्यस्त हुनुको ठूलो कुरा होइन तर महत्वपूर्ण काममा समयको उचित प्रयोग गर्नु चाहिँ बुद्धिमानी हो। कुनै व्यक्ति व्यस्त हुनुभन्दा प्रभावकारी हुन असल हुन्छ। अर्को कुरा, समय दिनुपर्ने सबै क्षेत्रलाई समय दिनु जरूरी हुन्छ। महत्व अनुसार कुन कामलाई बढी र कुन कामलाई कम समय दिने भनी बुद्धिमानी साथ समयको प्रयोग गर्न निपुण हुनुपर्छ। समयमै उठ्नु, समयमै हिँड्नु, समयमै सुत्नु, समयमै खानु,
समयमै भेटघाट गर्नु, समयमै कार्यालय पुग्नु, समयमै काम सक्नु, समयमै जानु, समयमै आउनु, समयमै ख्याल गर्नु, समयमै हेरविचार गर्नु, समयमै लेखपढ गर्नु, समयमै योजना बनाउनु, समयमै विकास गर्नु, समयमै विचार गर्नु, समयमै बुद्धि पुर्याउनु, समयमै परिश्रम गर्नु, समयमै खोजी गर्नु, समयमै प्राप्त गर्नु, हरेक कामको लागि समय हुन्छ, समयमा त्यो काम गर्नु, अनावश्यक कुरामा समय खेर नफाल्नु।

व्यवस्थापन कसरी गर्ने वा समयको उचित प्रयोग कसरी गर्ने, के काम कुन कुन समयमा गर्ने, दैनिक मासिक वार्षिक तालिका बनाउनुहोस्। अति महत्वपूर्ण वा जरूरी कामहरूलाई पहिलो प्राथमिकतामा राख्नुहोस्। समयलाई अनावश्यक काममा खेर नफाल्नुहोस् र एउटै काममा धेरै समय नबिताउनुहोस्। कुन काम कुन समयमा सिद्धाउनु पर्ने हो थाहा गर्नुहोस् र त्यही समयमा सिद्धाउनुहोस्। काम गर्दा ढिला सुस्ती वा अल्छी नगर्नुहोस्। आजको काम आजै सक्नुहोस्। कुनै एउटा काम गर्दा खेर गइरहेको समयलाई अर्को काममा प्रयोग गर्ने सिपको विकास गर्नुहोस्। एउटा काम सकेर अर्को काम शुरू गर्ने बानी बसाल्नुहोस् र धेरै कामहरू एउटै समयमा गर्ने बानी हटाउनुहोस्। तपाईँले गर्न नसक्ने काम गर्न सक्छु नभन्नुहोस्। कसैले तपाईँको काममा बाधा हुने प्रकारले तपाईँको समय लिँदैछन् भने होसियार हुनुहोस् र त्यसलाई नियन्त्रण गर्नुहोस्। काम छोडेर अनावश्यक कुराकानीमा नबोल्नुहोस्। क्यालेण्डरको प्रयोग सधैँ गर्नुहोस् र तपाईँले गर्नुपर्ने सबै कामहरूलाई सम्झिरहनुहोस्। कामलाई त्यसको महत्व अनुसार समय दिनुहोस्। उत्तम भन्दा पनि अति उत्तम कामलाई बढी महत्व दिनुहोस्। बिर्सनी बानी भए नोट गर्ने बानी गर्नुहोस् अथवा डायरीमा लेख्ने बानी गर्नुहोस्। कतै तपाईँ आफू व्यस्त भएर अरूको समय बर्बाद गर्दै हुनुहुन्छ कि, होसियार रहनुहोस्। अरूको समयलाई पनि ध्यान गर्नुहोस्। तपाईँको समय ठिक ठाउँमा ठिक प्रकारले सदुपयोग हुँदैछ कि या त खेर गइराखेको छ, होसियारी गर्नुहोस्। समयको विषयमा बाइबलमा के लेखेको छ त, केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्नेछु। समयको सदुपयोग गर, एफिसी 5:16-17। हरेक कुरा वा कामको निम्ति समय छ, उपदेशक 3:1। समयको ठिक सदुपयोग गर, बाहिरका हरूसँग बुद्धिमानी साथ व्यवहार गर, कलसी 4:5। समयको ख्याल राख र उचित प्रयोग गर, समय छ भनेर नपर्ख। हामीलाई हाम्रो समय वा आयु गर्न सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं, वचन संग्रह 90:12। तिम्रो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले समयमै गर, किनभने चिहानमा गइसकेपछि त्यहाँ न त केही गर्ने, न योजना गर्ने, न ज्ञान न बुद्धि नै हुन्छ। हितोपदेश 9:10। कोही पनि यस संसारमा सधैँ रहँदैन, सबै मानिस एकपटक मर्नै निश्चित छ, हिब्रू 9:27। कुन समयमा मानिसमाथि के आइपर्छ, कुन बेला उसको काल आउँछ, कुनै मानिसलाई जान्दैन, उपदेशक 9:12। श्रोता, अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आर्थिक कुरा संसारका सबै मानिसहरूको लागि नभई नहुने आवश्यक वस्तु हो। देश चलाउन वा विकास गर्न होस्, समुदाय वा परिवार चलाउन होस्, आजको वर्तमान संसारमा आर्थिक कुरा अति नै आवश्यक वस्तु छ। तर यसको प्रयोग ठिकसँग नगर्दा कुनै पनि राष्ट्र, समुदाय र कुनै पनि परिवार वा मानिस बर्बाद हुन सक्छ। वर्तमान संसारमा कति मानिसहरू अति धनी छन् र कति मानिसहरू अति गरीब अवस्थामा छन्। आर्थिक कुराको ठिक व्यवस्थापन नगर्दा पनि धेरै मानिसहरूले आज समस्या भोगिरहनु परेको छ। यसर्थ आर्थिक कुरा मानव जीवनको लागि धेरै महत्वपूर्ण भए जस्तै आर्थिक व्यवस्थापन पनि मानव जीवनको लागि अति नै महत्वपूर्ण छ। कुनै पनि राष्ट्र, समुदाय, परिवार, व्यक्तिलाई व्यवस्थित बनाउन अन्य कुराहरूको साथै आर्थिक कुराको पनि व्यवस्थापन गर्नुपर्छ। कुनै पनि देश, समुदाय, संघ संस्था, परिवार वा व्यक्तिको इनामदार आर्थिक आमदानीको स्रोत भनेको उनीहरूको काम र परिश्रम हो, साथै उनीहरूको परिश्रममा परमेश्वरको आशिष पर्नु हो। यी दुवै पक्षको सन्तुलन नभएको आर्थिक हानिकार हुन्छ। देशमा होस् वा परिवारमा आर्थिक व्यवस्थापन गर्न र सुहाउँदो बजेट बनाउन अति नै आवश्यक हुन्छ। साथै आफ्नो आय स्रोत खर्च सन्तुलन गर्न पनि अति आवश्यक छ। विशेष त खर्च गर्नुपर्ने विषयहरू प्राथमिकता अनुसार राख्नुपर्छ र कुल आमदानीबाट खर्चको नमूना तयार गर्नुपर्छ। विभिन्न व्यवसाय उद्योगहरूले पनि आर्थिक व्यवस्थापन गर्न नजान्दा उद्योग र व्यवसायहरू डुबेका छन्। कुनै व्यवसाय वा व्यापारमा लगानी गर्दा कति लगानी गर्ने, कति आमदानी गर्न सकिन्छ, कति कामदारहरू चाहिन्छ, कामदार अथवा कर्मचारीहरू छनौट गर्दा कुन प्रकारको दक्षता योग्यता हेर्नुपर्छ, कुन व्यवसायबाट राम्रो आमदानी गर्न सकिन्छ, होसियारी साथ आर्थिक कुरालाई नियन्त्रण र व्यवस्थापन गर्न सक्नुपर्छ। संसारमा धेरै व्यक्तिहरू, परिवारहरू, देशहरू आर्थिक कुराको महत्व नजान्दा, यसको उचित प्रयोग र व्यवस्थापन नगर्दा वा गर्न नजान्दा पतन भएर गइडुबेका छन्। कुनै व्यवसाय वा व्यापारमा लगानी गर्दा कति लगानी गर्ने, कति आमदानी गर्न सकिन्छ, कति कामदारहरू चाहिन्छ, कामदार अथवा कर्मचारीहरू छनौट गर्दा कुन प्रकारको

लगायत अन्य कुराहरूको व्यवस्थापन गर्न नजान्दा देशको निम्ति बनाएका ठिक नीति नियमहरू रहेर काम नगर्दा भ्रष्टाचार शोषण नीतिहरू अपनाउँदा आफ्नो व्यक्तिगत स्वार्थको पछि मात्र दौड़िँदा ती राष्ट्रहरू पतन भएका छन्। अवश्य नै हामी हाम्रो देश हाम्रो समुदाय हाम्रो परिवार र हाम्रो व्यक्तिगत जीवन परिवर्तन विकास र उन्नति देख्न चाहन्छौं भने हामी सबैले स्वास्थ्य रूपले आर्थिक आमदानी गर्न र त्यसको व्यवस्थापन गर्न सिक्नुपर्छ। साथै महत्वपूर्ण वस्तुहरूमा गलत क्षेत्रहरूमा गलत प्रकारले आर्थिक कुराको प्रयोग गर्ने काममा नियन्त्रित हुनुपर्छ। अति नै महत्वपूर्ण आवश्यक खर्च विषयहरू एकदमै सोचेर गर्नुपर्दछ। घाँसपास कपास खर्च शिक्षा खर्च कर प्रशंसा दिनु विकासमा खर्च यी कुराहरू एकदमै महत्वपूर्ण कुरा हुँदछन्। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि पनि

पर्याउने खर्च कहिलेकाहीँ भई पर्याउने खर्च उपचार खर्च सहयोग तथा अनुदान खर्च कम महत्व वा कम आवश्यक खर्च मनोरञ्जन खर्च महँगा फर्निचर गरगना महत्व नभएका वा अनावश्यक खर्चको विषयहरू उद्देश्य बिना भ्रमणहरू बैठकहरूमा खर्च चुरोट चाँड रक्सी अनावश्यक खानपिन पोसाक गरगना आदि साधारण प्रकारले आर्थिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन कुनै पनि दैनिक मासिक र वार्षिक रूपमा गरिने खर्चहरूमा कुन कुन अति आवश्यक खर्चहरू हुन् कुन कुन कम आवश्यक खर्चहरू हुन् कुन कुन भइपरि आउने खर्चहरू हुन् र कुन कुन अनावश्यक खर्चहरू हुन् यी विषयवस्तु थाहा गर्नुपर्छ छुट्याउनुपर्छ अनि ती खर्चहरूको विषयलाई प्राथमिकता अनुसार राख्नुपर्छ अनावश्यक वस्तुहरूमा रुपियाँ पैसा खर्च गर्नु हुँदैन यहाँ माथि दिएका अघि मैले बताएका महत्वपूर्ण कुराहरू मैले तपाईँको निम्ति राखिसकेको छु सामान्यत परिवारमा यसरी आर्थिक आमदानी र खर्चको व्यवस्थापन गर्नुपर्छ दशंसा यति परिवार खाना लाउनु र शिक्षा उपचारमा यति सरकारलाई कर यति सन्तानको लागि बचत यति खाँचोमा दिनु विविध भइपरि आउने खर्चहरू बचत वा अन्य कुनै व्यवसायमा लगानी आर्थिक व्यवस्थापनका महत्वपूर्ण कदमहरू आर्थिक योजना वा बजेट बनाउनुहोस् आर्थिक कुरालाई ठिक ढंगले नियन्त्रण गर्नुहोस् र खर्च गर्नुहोस् कहाँ कुन उद्देश्यको लागि आर्थिक कुरा खर्च गर्ने ठिक निर्णय गर्नुहोस् आर्थिक कुरा प्राप्तिको निम्ति परिश्रमी हुनुहोस् आमदानी बढाउन ठिक ठाउँमा ठिक प्रकारले लगानी गर्नुहोस् ठिक प्रकारका आर्थिक कमाई वा आमदानीका स्रोतहरू खोज्नुहोस् तर रुपियाँ पैसाको लालच नगर्नुहोस् आफू र आफ्नो परिवारको कमाई वा आमदानी अनुसार खर्च गर्नुहोस् अनावश्यक वा महत्वपूर्ण खर्चहरूलाई पहिलो प्राथमिकता दिनुहोस् अनावश्यक ऋण लिने कार्यलाई नियन्त्रण गर्नुहोस् बचत गर्ने बानी बसाल्नुहोस् सबै आर्थिक हर हिसाबहरू स्पष्ट ढंगले रेकर्ड राख्नुहोस् खाना वा ठूला फजुल खर्चहरू नियन्त्रण गर्नुहोस् धनको अभाव कसैले कहिल्यै देखाउनु नहोस् तर नम्र बुद्धिमान भएर यो प्रयोग गर्नुहोस् अरूको देखासिखी गरेर धन बर्बाद नगर्नुहोस् धुम्रपान मद्यपान वा कुनै हानिकारक वस्तुहरू सेवन नगर्नुहोस् र यी कुरा एकदमै महत्वपूर्ण कुरा छ धेरै धन हुनेहरूले धनको अहंकार नगरून् र रूपमा पैसाको अनियमित प्रयोग नगरून् यस्तो प्रविधिले भोलि कोही पनि दरिद्र अवस्थामा पुग्न सक्छ धन वा रूपियाँ पैसालाई विनम्रतापूर्वक व्यवस्थित ढंगले सदुपयोग गर्न सबैले सिक्नुपर्छ यसको सही व्यवस्थापन गर्न सबै व्यक्ति परिवार व्यवसाय र संघ संस्थाले जान्नुपर्छ हजुरलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्यौं हामीले र आज एकदमै समय कति महत्वपूर्ण हुँदो रहेछ भन्ने कुरा पनि मैले तपाईँलाई बताएको छु। हुनसक्छ आजसम्म तपाईँ र मैले समयलाई चिनेका थिएनौ कि समय कति महत्वपूर्ण कुरा छ भन्ने कुरा बुझेको थिएन कि पक्कै पनि आज यो कुरालाई तपाईँले नजिकबाट मैले पनि बुझ्ने मौका पाएको छु र तपाईँले पनि समय कति शक्तिशाली छ भन्ने कुरा तपाईँ र मैले थाहा गरिसकेका छौं। र हो भने प्राविधिक मित्र विजयजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजलाई भने कार्यक्रम पुस्तक पाठबाट बिदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौ वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई यस वचनको खण्डमा हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, हामी धेरै समय हाम्रो हृदय टुटेको कारणले गर्दाखेरि, हाम्रो भित्रैबाट हामी अशान्ति भएको कारणले गर्दाखेरि, कतिपय परिस्थितिले हाम्रो दैनिक जीवनमा घट्ने प्रत्येक घटनाहरूले तपाईं र म भित्रैबाट निराश भएको हुन सक्छौं। भित्रैबाट हामी विश्वासमा अगाडि बढ़ी राख्नको लागि त्यो एउटा जोश नआउन सक्छ। हामी धेरै समय परमेश्वरको त्यो एउटा प्रेममा त्यो उत्साहित विश्वासी जीवन हाम्रो नहुन सक्छ। हामी निराश र एउटा रोदनको पीड़ाको जीवन बाँचिरहनु परेको हुन सक्छ। आज म तपाईहरूको बीचमा टुटेको मुटु कसरी निको पार्ने भन्ने विषयमा बोल्न गइरहेको छु। हाम्रो हृदय, हाम्रो मुटु विभिन्न परिस्थितिको कारणले गर्दाखेरि टुट्न सक्छ। हामी मानिसहरू एउटा भावनात्मक मानिसहरू हौं। हाम्रो परिस्थिति, हाम्रो वरिपरिको विभिन्न परिस्थितिले हामीलाई धेरै समय हाम्रो हृदय टुट्न सक्छ, हामी दुखित हुन सक्छौ। तर त्यस्तो अवस्थामा परमेश्वरले त्यो हृदयलाई कसरी निको पार्नुहुन्छ भन्ने कुरा आजको वचनमा हामी हेर्नेछौं। जीवनमा धेरै कुराहरूले हामीलाई दुखी तुल्याउँदछ। प्रियहरू, तपाईँले हुनसक्छ भर्खरै तपाईँले जागिर गुमाउनु भएको हुनसक्छ, वा तपाईँ जागिर खोज्न संघर्ष गरिरहनु भएको हुनसक्छ, अथवा तपाईँ वैवाहिक सम्बन्धमा जोडिनु भएको मानिसहरू श्रीमान श्रीमती बीचको एउटा पति पत्नी बीचको बेमेलका कारणले गर्दाखेरि कुनै एउटा त्यो एकतामा बस्न नसक्ने अवस्था हुनसक्छ, अनि मन भित्रैबाट टुटेको हुनसक्छ। आफ्नो नजिकको साथी, नजिकको मित्रसँगको सम्बन्ध राम्रो नहुन सक्छ, त्यसले गर्दाखेरि तपाईँलाई दुखी तुल्याएको हुन सक्छ। अनि हामीलाई अत्यन्तै दुःख तब लाग्छ जब हामीले माया गर्ने र नजिकैको व्यक्तिको मृत्यु भएको हामीले थाहा पाउँदछौ। यस्ता थुप्रै घटनाहरूले तपाईँ र मलाई दुखित तुल्याउँदछ। अहिले तपाईँले भित्र जेसुकै पीड़ा महसुस गर्दै हुनुहुन्छ, चाहे त्यो जुनसुकै कारणले किन नहोस्, प्रिय मित्रहरू, मलाई पक्का थाहा छ कि परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। तपाईलाई निको पार्न मदत गर्नको लागि परमेश्वर तपाईँको साथमा हरेक समय हुनुहुन्छ। परमेश्वर तपाईँले सामना गरेको आघातलाई पार गर्नको लागि मदत गर्न चाहनुहुन्छ, ताकि प्रेममा तपाईँ, आनन्दमा अनि शान्तिमा तपाईँ निको भएर अगाडि बढ्न सक्नु भएको होस् भनेर परमेश्वर तपाईँलाई उठाउन चाहनुहुन्छ। यहोशू एक अध्यायको एकदेखि दुईमा यसरी लेखिएको छ, परमप्रभुका दास मोसाको मृत्यु भएपछि परमेश्वरले मोसाका सहायक यहोशू नूनका छोरालाई भन्नुभयो, मोसा मेरो दास मर्यो, अब उठ त र यो सबै मानिसहरू यर्दन नदी पार गरेर मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा। मोसाको मृत्युपछि परमेश्वरले यहोशूलाई दिनुभएको निर्देशन यो थियो कि उनले आफ्नो जीवनमा अगाडि बढ्नुपर्छ र परमेश्वरले उनलाई बोलाउनु भएको सेवालाई निरन्तरता दिनुपर्दछ। मलाई पक्का थाहा छ कि यहोशूले मोसाबाट धेरै कुरा सिकेका थिए र अब इजरायलका सन्तानहरूलाई प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याउने पालो अब यहोशूको रहेको थियो। यो महान कार्य पूरा गर्न यहोशूले मोसालाई उनलाई सिकाएका ईश्वरीय पाठहरू सम्झनु र लागू गर्नु निकै नै महत्वपूर्ण थियो। यद्यपि मोसाको मृत्युपछि हामीले इजरायलीहरूको घटना हेर्नु पर्दाखेरि निकै नै निराश भएका थिए। उनीहरू प्रतिज्ञाको देशतर्फ अगाडि बढ़िरहेका थिए, तर अब उनीहरूले प्रतिज्ञाको देशमा छिर्नुभन्दा पहिले मोसा, जसले सबै इजरायलीहरूलाई नेतृत्व गरेर ल्याएका थिए, मोसाको मृत्यु भएपछि उनीहरू आकुल व्याकुल भएका थिए, उनीहरू अलमलमा थिए, निकै दुखी थिए। तर परमेश्वरले त्यो ठाउँलाई, त्यो एउटा नेतृत्वकर्तालाई परमेश्वरले छान्नुभयो अनि निराशमा भएका, पीड़ामा भएका इजरायलीहरूमाथि आशा ल्याइदिनुभयो। यहोशु जसबाट परमेश्वरले इजरायलीहरूको लागि एउटा नयाँ नेतृत्व छान्नुभयो र यहोशुको माध्यमबाट कनान देश, प्रतिज्ञाको देशमा इजरायलीहरूलाई परमेश्वरले लानुभयो। प्रियहरू, टुटेको मन हुँदा हामीले चाहिँ पीड़ा र एक्लोपनको सामना गर्नुपर्छ। हामी त्यसबाट बाहिर निस्किनको लागि निकै नै कड़ा परिश्रम गर्नु परिरहेको हुन सक्छ। तर हामीले आफ्नो विगतको पीड़ाको सामना गर्नु महत्वपूर्ण छ। यदि हामीले हाम्रा समस्याहरूलाई व्यवस्था गर्नको सट्टा सामना गर्यौं भने हामीले दिगो लाभ उठाउनेछौ। यसको अर्थ हामीले समस्या छ त्यो समस्याको अब दृढ संकल्प लिएर, एउटा अठोट लिएर, आफू एउटा चाहिँ बलियो भएर त्यो समस्याहरूलाई चाहिँ सामना गर्नको लागि तपाईँ उठ्नै पर्छ। प्रियहरू, जब हामी समस्या देख्यौं, ती पीड़ाहरू अनि हामीलाई ल्याउने ती कष्टहरू, त्यो एक्लोपनमा हामी चाहिँ रहिरहन्छौ भने त्यसले हामीलाई झन पीड़ामाथि पीड़ा थप्दछ। तर जब तपाईँ उठ्नुहुन्छ, ती समस्याको सामना गर्नुहुन्छ, पीड़ाको तपाईँले सामना गर्नुहुन्छ र म उठ्न चाहन्छु, म यो परिस्थितिबाट म अगाडि बढ़न चाहन्छु भने, भन्ने त्यो संकल्प तपाईँले गर्नुहुन्छ भने पक्कै पनि तपाईँ अगाडि बढ्नुहुनेछ। व्यवस्था 31 अध्यायको 8 पदमा यसरी लेखिएको छ, परमप्रभु आफै तिम्रो अघि जानुहुन्छ र तिमीसित हुनुहुनेछ, उहाँले तिमीलाई कहिल्यै छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। न डराउ, निरुत्साह नहौ। हाम्रो जीवनमा आउने दुःखद र उदास समयमा यो सम्झनु धेरै महत्वपूर्ण छ कि परमेश्वरले हामीलाई छोड्नु भएको छैन, उहाँ सधैँ हाम्रो साथमा हुनुहुनेछ, हामीलाई हाम्रो दुःखको समयमा पार गर्न मदत गर्नको लागि परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। भजन संग्रह 147 3 यसरी लेखिएको छ, उहाँले टुक्रिएको हृदय भएकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूका चोटहरूमा पट्टी बाँधिदिनुहुनेछ। मानिसहरूले सधैँ हाम्रो टुटेको हृदयलाई निको पार्न सक्दैनन्। प्रियहरू, मानिसहरूले सधैँभरि हाम्रो टुटेको हृदयलाई चाहिँ निको पार्न सक्दैनन्, तर हाम्रा परमेश्वर मानिसहरू भन्दा पनि धेरै शक्तिशाली हुनुहुन्छ। उहाँको प्रेम धेरै ठूलो छ प्रियहरू, र उहाँले हाम्रो हृदयलाई अरू कसैले गर्न नसक्ने तरिकाले निको पार्नुहुन्छ। परमेश्वर टुटेको हृदयलाई निको पार्ने व्यक्ति हुनुहुन्छ। मलाई थाहा छ कि परमेश्वरले तपाईँको ख्याल राख्नुहुन्छ र यदि तपाईँले उहाँलाई अनुमति दिनुभयो भने परमेश्वरले पक्कै पनि तपाईँको आत्मामा निको पार्नुहुनेछ, ताकि तपाईँले आफ्नो जीवनमा दुःखको सट्टा आनन्द अनुभव गर्न सक्नु भएको होस्। पहिलो पत्रुस 5:7 पदमा यसरी लेखिएको छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। परमेश्वर तपाईँ र मेरो वास्ता गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले कहिले पनि तपाईँ र मलाई निराशमा, पीड़ामा, दुःख र कष्टमा एक्लै छोड्नु हुँदैन। प्रियहरू, उहाँले तपाईँ र मलाई सधैँभरि त्यो पीड़ा, दुःख, कष्टहरूबाट उहाँले उठाउन चाहनुहुन्छ। उहाँले हाम्रो फिक्री गर्नुहुन्छ, उहाँले हाम्रो वास्ता गर्नुहुन्छ। जब हामी टुटेको हृदयले गर्दा दुखी हुन्छौं, हामीले परमेश्वर हामी कहाँ आउनुहुनेछ भनेर पर्खिनु हुँदैन। हामी जब टुटेको हृदयले दुखी अवस्थामा हुन्छौं, हामीले यस्तो सोच्नु हुँदैन कि परमेश्वर म कहाँ आउनुहुन्छ, उहाँ हामीलाई बोल्नुहुन्छ अनि मलाई त्यो परिस्थितिबाट उहाँले उठाउनुहुन्छ भनेर त्यो हामीले सोच्नु हुँदैन। तर हामी स्वयं उहाँ कहाँ जानु पर्दछ। हामीले हाम्रा चिन्ताहरूलाई परमेश्वरको सामु हामीले सुम्पिनु पर्दछ। उहाँको प्रेम र निको पार्ने उपस्थिति खोज्नु पर्दछ। प्रियहरू, हाम्रो दुःखको समयमा हामीले विश्वास गर्नुपर्दछ कि परमेश्वरले हाम्रो ख्याल राख्नुहुन्छ र उहाँको प्रेमले हामीलाई निको पार्दछ, अनि त्यसपछि हामीले उहाँको उपस्थितिमा अगाडि उभिनु पर्दछ र उहाँको मदत खोज्नु पर्दछ। धेरै समय हामी परमेश्वरको उपस्थितिमा जानको लागि डराउँछौ, अनगनाउँछौ। हामी विभिन्न परिस्थितिमा हामी गुज्रिरहँदाखेरि चाहिँ हामी परमेश्वरको सामु जाने, उहाँको सामु घुँडा टेक्ने अनि उहाँको अगुवाई माग्ने कुरामा हामी निकै पछाडि परिरहेका हुन सक्छौ। हामी त्यो कुरामा हाम्रो सक्रियता रहँदैन। तर जब तपाईँलाई पीड़ा हुन्छ, जब तपाईँलाई संकट हुन्छ, जब तपाईँ विभिन्न परिस्थितिबाट गुज्रिनु पर्दछ, तपाईँ दुखी हुनुहुन्छ, त्यो समयमा तपाईँ परमेश्वरको सामु जानुहोस्, उहाँको सामु तपाईँले घुँडा टेक्नुहोस्, परमेश्वरको अगुवाई र उपस्थिति तपाईँले माग्नुहोस्। प्रियहरू, भजन संग्रह 34:17-18 पदमा यसरी लेखिएको छ, जब धार्मिक जनहरूले पुकारा गर्दछन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकटबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। यदि हामीले हाम्रो दुःख र संकटको समयमा उहाँलाई पुकार गर्छौं भने परमेश्वरले हामीलाई छुटकारा दिने प्रतिज्ञा गर्नु भएको छ। वचनमा यसरी लेखिएको छ प्रियहरू, त्यसै गरी फिलिप्पी 2 अध्यायको 12 पदमा पनि यसरी लेखिएको छ, यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन तर अझ झन बढ़ी मेरा अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर। हामी धेरै समय विश्वासीहरू कस्तो अवस्थामा हुन्छौं भने हामीलाई पीड़ा छ, विभिन्न किसिमका परिस्थितिहरू छन्, हामी दुखित छौं, हामीलाई पास्टर अगुवा अथवा कोही मण्डलीको मान्छे आएर मेरा लागि प्रार्थना गरिदिएको भए हुन्थ्यो, मलाई कसैले मेरो यो कष्टबाट संकटबाट छुटकारा दिनको लागि कसैले केही गरिदिएको भए हुन्थ्यो भनेर हामी त्यो अवस्थामा हामी पर्खिरहेका हुन सक्छौं। तर वास्तवमा वचनले के भन्दछ भने धर्मी जनहरूको पुकार परमेश्वरले सुन्नुहुन्छ, तब परमेश्वरले ती कुराहरू सुन्नुहुन्छ र तिनीहरूको संकटबाट परमेश्वरले तिनीहरूलाई उद्धार गर्नुहुनेछ वचनमा स्पष्टसँग बताएको छ। यसकारण तपाई उठ्नुपर्ने आवश्यक छ, यसकारण तपाई उठ्नु आवश्यक छ अनि आफ्नो परिस्थितिबाट विजय हासिल गर्नको लागि तपाई स्वयं परमेश्वर कहाँ जानु आवश्यक छ। फिलिपी 2 अध्यायको 12 पदमा यसरी लेखिएको छ, हामी परमेश्वरसँगको हाम्रो सम्बन्धमा नजिक हुँदै जाँदा हामी भित्र भएका खराब कुराहरू सतहमा तैरिन थाल्नेछन्। प्रियहरू, हाम्रो जीवनका यी खराब क्षेत्रहरूलाई सफा गर्न आवश्यक छ ताकि हामी परमेश्वरसँग निरन्तर घनिष्ठ सम्बन्ध निर्माण जारी राख्न सकौं। हामीले परमेश्वरमा भरोसा कसरी राख्ने भनेर सिक्ने प्रक्रियामा हामी अगाडि जानु आवश्यक छ, उहाँको मद्दत खोज्नु आवश्यक छ। विशेष गरी ती क्षेत्रहरूमा जुन हामी आफैले पार गर्न सक्दैनौ, ती क्षेत्रहरूमा परमेश्वरको अगुवाई, परमेश्वरको मद्दतको आवश्यकता पर्दछ। प्रियहरू, हाम्रो जीवनमा परिवर्तन ल्याउन सजिलो छैन। प्रियहरू, हाम्रा कमजोरीहरू छन्, हाम्रा चोटग्रस्त भावनाहरू परमेश्वरलाई सुम्पनु निकै आवश्यक छ र तिनीहरूलाई पार गर्न उहाँमा हाम्रो भरोसा राख्नु पर्दछ। यो धेरै गाह्रो हुन सक्छ र एउटै विकल्प भनेको टुटेको हृदय लिएर बाँच्नु मात्र हुन्छ, तर हाम्रा समस्याहरूको सामना गर्नु हाम्रो लागि धेरै राम्रो हो र तिनीहरूलाई पार गर्न उहाँमा हाम्रो भरोसा राख्नु पर्दछ। होला यो तपाईहरूको लागि अलिकति गाह्रो हुन सक्छ होला प्रियहरू, तर यदि हामी परमेश्वर सामु जाँदैनौ, आफ्ना समस्या पीड़ामा हामी जस्तोको तस्तै हामी आफैले त्यसलाई समाधान गर्नको लागि बसिरहेका हुन सक्छौ, त्यसको उपलब्धि भनेको हाम्रो हृदय टुटेको हृदय, हामी त्यतिकै त्यसैलाई लिएर त्यही परिस्थितिमा बसिराख्ने मात्रै हो। तर हामी त्यसबाट माथि उठ्न चाहन्छौ भने परमेश्वरको सामु आउनु आवश्यक छ, नितान्त उहाँ सामु जोडिनु आवश्यक छ, उहाँको खोजी गर्नु आवश्यक छ। प्रियहरू, पहिलो कोरिन्थी 12 अध्यायको 26 पदमा यसरी लेखिएको छ, यदि एउटा अंगलाई कष्ट भयो भने सबै अंगहरूले सँगै कष्ट भोग्दछन्, अथवा एउटा अंगको आदर भयो भने सबै अंगहरूले सधैँ सँगै आनन्द मनाउँदछन्। तपाई ख्रीष्टको शरीरको एक सदस्य हुनुहुन्छ भन्ने महसुस तपाईले गर्नु जरूरी छ र जब तपाई दुःख भोगिरहनु भएको हुन्छ यसले तपाईलाई मात्र असर गर्दैन तर यसले ख्रीष्टको शरीरलाई पनि असर गर्दछ। जस्तै जब तपाई आफ्नो भौतिक शरीरको कुनै भागमा पीड़ा दुखाई महसुस गर्नुहुन्छ तपाईको सम्पूर्ण शरीर यो पीड़ाको अवस्थालाई महसुस गर्दछ। त्यसकारण तपाई दुखी हुनु भएको कारणले तपाईसँग यसकारण तपाई यस्तो नसोच्नुहोस् कि तपाई एक्लो हुनुहुन्छ, तपाई प्रभु येशू ख्रीष्टको शरीर हुनुहुन्छ, तपाई सँगसँगै प्रभु पनि दुखित हुनुहुन्छ। यदि तपाईले आफ्नो पीड़ालाई परमेश्वर सामु जाहेर गर्नुभयो अनि येशूसँग आफ्नो पीड़ालाई आफ्ना सबै फिक्रीहरूलाई तपाईँले राख्नुभयो अनि उहाँको अगुवाई तपाईँले माग्नुभयो भने तपाईँ ती पीड़ाहरूबाट तपाईँ छुटकारा पाउनुहुन्छ। रोमीको पुस्तक 12 अध्यायको 15 पदमा यसरी लेखिएको छ, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। जब तपाईँ दुखित हुनुहुन्छ तपाईँले विश्वास गर्ने व्यक्तिलाई सम्पर्क गर्नु र आफ्नो समस्या उनीहरूसँग बाँड्नु निकै महत्वपूर्ण छ। यसले उनीहरूलाई तपाईँको आवश्यकताको लागि प्रार्थना गर्ने, तपाईँलाई सल्लाह दिने, सान्त्वना दिने र तपाईँको कठिनाई र कठिन परिस्थितिबाट बाहिर निस्कन मदद गर्नका लागि उनीहरूलाई त्यहाँ उपस्थित हुने अवसर दिनेछ। धेरै समय मानिसहरू एक्लै आफू एकान्तमा आफ्नो पीड़ा आफै भित्र गुम्साएर राख्ने त्यो एउटा प्रवृत्ति हुन्छ, त्यो व्यवहार हुन्छ। तर जब हामी ख्रिस्टसँग जोडिन्छौं, हामी मण्डलीमा रहनुभएका सबै व्यक्तिहरूसँग हामी प्रत्यक्ष जोडिन्छौं, हामी विश्वास गर्दछौ, सबै मण्डली परिवार येशु ख्रिस्टको शरीर हो। अनि तपाईलाई पीड़ा हुँदा तपाईले आफ्नो पीड़ालाई मानिसहरूको सामु, विश्वासीहरूको सामु, अगुवा पास्टरहरूको सामु तपाईले राख्नु पर्दछ। आफ्ना पीड़ाहरूलाई गुम्साएर राख्ने कुरा तपाईले त्यो विकल्पको छनौट गर्नुहुँदैन। हितोपदेश 11:25 यसरी लेखिएको छ, उद्धार मानिसको फलिफाप हुन्छ, उहाँलाई अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। दुःख र निराशाको समयबाट बाहिर निस्कने सबैभन्दा असल तरिका यो हुन्छ कि हामीले आफ्नो पीड़ा मानिसहरू समक्ष, उहाँका परमेश्वरका जनहरूको समक्ष बाँड्नु र त्यो पीड़ाका बारेमा मानिसहरूले र त्यसमा सबैले प्रार्थना गरेर एक अर्कालाई उत्साह दिनु झन बढ़ी आशिषको कुरा हुन्छ। यसले तपाईँको ध्यान आफू र आफ्ना समस्याहरूबाट हटाउँदछ। जब हामी अरूलाई मदत गर्दछौ र उनीहरूलाई आशीर्वाद दिएको कारणले मुस्कुराएको देख्छौ, यसले हाम्रो अनुहारमा मुस्कान ल्याउँदछ। हितोपदेश 15:30 यसरी लेखेको छ, हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँदछ र शुभ समाचारले हड्डीलाई स्वस्थ पार्दछ। जब हामी निराश हुन्छौं, हामी खुशी हुनको लागि अरूहरूसँग संगति गर्न सक्छौ। जब हामी अरूले हामीसँग आफ्ना राम्रा वृद्धि भएका कुराहरू बाँडेको सुन्छौं, यसले हाम्रो हृदयमा निको पार्ने काम गर्दछ। हितोपदेश 4:23 यसरी लेखिएको छ, सबै कुरा भन्दा बढी आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो। हाम्रो ठूलो दुःखको समयमा हामीले परमेश्वरका प्रतिज्ञाहरूमा हाम्रा विचारहरू केन्द्रित गर्न थप कड़ा परिश्रम गर्नुपर्दछ। यसरी हामी आफ्नो हृदयलाई सुरक्षित राख्दछौ। हामी दुखी र पीड़ादायी हुँदा बाइबल पढ्न मन नलाग्न सक्छ, तर यो हामीलाई तनावबाट बाहिर निस्कन मदद गर्ने एक धेरै प्रभावकारी उपाय हो। प्रियहरू, साथै अरूले हामीलाई बाइबलबाट सिकाउँदा र प्रोत्साहन दिँदा सुन्न निश्चित गर्नुपर्दछ। जस्तै अहिले भइरहेको कुराहरू तपाईलाई हामीले बताइरहेका छौं, हाम्रो हृदयलाई निको पार्नको लागि हामीले हाम्रो दिमागमा परमेश्वरको वचनको सकारात्मक प्रोत्साहनजनक विचारहरू राख्नु पर्दछ। पहिलो थेसलोनिकीको पुस्तक 5:17-18 यसरी लेखिएको छ, निरन्तर प्रार्थना गर, सबै परिस्थितिमा धन्यवाद दियो, किनकि ख्रिस्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो। जब तपाईको जीवनमा केही नराम्रो घटना घट्छ, त्यसमा ध्यान केन्द्रित गर्नको सट्टा परमेश्वरले तपाईलाई दिनुभएको सबै अद्भुत आशिषहरूको बारेमा सोच्नुहोस्। तपाईको सबैभन्दा ठूलो आशिष भनेको परमेश्वरले तपाईलाई भविष्यको नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्ने प्रतिज्ञा गर्नु भएको छ। भविष्यमा यस संसारमा भएका विभिन्न किसिमका पीड़ा, दुःख, संकट, ती सबै कुराहरू कुनैको पनि अस्तित्व हुने छैनन्। हरेक दिन आनन्दले भरिनेछ जब तपाई आफ्नो मनलाई परमेश्वरले तपाईलाई आशिष दिनुभएको सबै कुराको लागि धन्यवाद दिनमा केन्द्रित गर्नुहुन्छ। माथिबाट आएका ती विचारहरूले तपाईले अहिले महसुस गरिरहनु भएको गहिरो दुःखलाई हटाउनेछ, ती दुःखलाई प्रतिस्थापन गर्नलाई मदद गर्नेछ। भजन संग्रह 34:19 यसरी लेखिएको छ, धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्दछन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। दुःख र निराशाको सामना कसरी गर्ने भनेर सिक्नुपर्ने तपाई मात्र एक व्यक्ति होइन प्रियहरू, हामी सबैले यसको सामना गर्नुपर्दछ। परमेश्वरले तपाईलाई तपाईले अहिले महसुस गरिरहनु भएको सबै पीड़ा र दुःखबाट छुटकारा दिने प्रतिज्ञा गर्नुभएको छ भन्ने कुरा जानेर तपाई आफूले आफूलाई उत्साहित गर्नुहोस्। जसरी उहाँले तपाई भन्दा अहिले विश्वासीहरू र उहाँमाथि भरोसा राख्नेहरूका निम्ति गर्नुभएको थियो। भजन संग्रह 30:5 यसरी लेखिएको छ, आँसु रातभरि मात्र बग्छ तर बिहान आनन्द आउँदछ। आफैमा धैर्य धारण गर्नु अस्प्रियहरू, तपाईले अहिले भोगिरहनु भएको संघर्ष समयसँगै कम हुँदै जानेछन्। यदि तपाई प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य रहनु भएको थियो, तपाईले चाँडै देख्नुहुनेछ कि यदि तपाई प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य हुनुहुन्छ भने तपाईँले चाँडै उहाँको त्यो प्रेम र परमेश्वरको त्यो एउटा निको पार्ने तपाईँको हृदयलाई चंगाए गर्ने त्यो परमेश्वरको प्रेम तपाईँले महसुस गर्नुहुनेछ। यदि तपाईँ प्रार्थना गर्न र परमेश्वरमा भरोसा गर्न विश्वासयोग्य रहनुभयो भने तपाईँले चाँडै परमेश्वरले साँच्चै तपाईँको टुटेको हृदयलाई निको पार्न सक्नुहुन्छ र यसलाई प्रेम र आनन्द र शान्तिले भरिएको हृदयले बदल्न सक्नुहुन्छ भन्ने कुरा देख्नुहुनेछ। भजन संग्रह 30 अध्यायको 11-देखि 12 पदमा यसरी लेखिएको छ, तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईँले मेरो भाँग्राको वस्त्र फुकाइदिनु भयो र आनन्द पहिराइदिनु भयो। यस हेतुले कि मेरो मनले तपाईँको स्तुतिगान गरोस् र चुप नलागोस्, हे परमप्रभु मेरा परमेश्वर, म सदा सर्वदै तपाईँलाई धन्यवाद चढाउनेछु। परमेश्वरले हाम्रो निराशा र दुःखको भावनालाई आनन्दको भावनामा परिवर्तन गर्नुहुनेछ र उहाँ जहाँ हामी नाच्न चाहन्छौ यो आज परमेश्वरको हामी प्रतिको पूर्ण प्रतिज्ञा हो। हाम्रो टुटेको हृदयलाई निको पार्न परमेश्वरलाई अनुमति दिने प्रयास गर्नुहोस्। आजको वचनबाट तपाईलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
11: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
10: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
11: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
10: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
11: थप थप जानकारीका लागि
10: प्रोप्राइटर कुमार नेपाली मोबाइल 9850109625 9850109625 र 9862424210 9862424210
11: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
12: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
14: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
14: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: Hello, I'm Jay Massey. Now you are listening to Good News FM 105.1 MHz stereo sound, the voice of the Lord.
16: अब प्रस्तुत हुँदैछ विभिन्न अंग्रेजी भजन गीतहरू।

0: ए बाबु हजार छ टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
7: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
8: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
9: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
8: कहाँ छ?
9: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
9: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
8: र सरिता महर्जन 9841191094, 9841191094। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
10: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नु पर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नु पर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: गुड न्युज एफएम 105.1।
13: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
14: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन तपाईँको जीवनमा भएका आशिषमय कुराहरू गवाईहरू हामी प्रस्तुत गर्ने गर्दछौं। कुनै समय अगाडिका कुराहरू हुन सक्छन् जब तपाईँले प्रभुलाई पाउनु भएको समयहरू अथवा यी दिनहरूमा पनि हुन सक्छ तपाईँले आफ्नो जीवनमा एकदमै ती आशिषमय क्षणहरू महसुस गर्नुभएका कुराहरू जुन कुराहरूले तपाईँलाई एकदमै उत्साहित पनि बनाएको छ र यही गवाईहरू आशिषहरू बाँडेर एकले अर्कालाई उत्साह पनि तपाईँ आज दिन चाहिरहनु भएको छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ र सँगसँगै हामी तपाईँले रोज्नुभएका मिठा मिठा गीत संगीतहरू पनि सुनाउनेछौ। फोन गर्नुहोला 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र तपाईँ हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने 98-23-44-6-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ, फोन गरेर साथ दिन सक्नुहुनेछ र एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छौ हामी। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: स्नेह अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ। यस्तै अर्थपूर्ण मीठा मीठा गीत संगीतहरू तपाईँको रोजाईमा हामी कार्यक्रम मार्फत राख्छौं र तपाईँले चाहिँ आफ्नो जीवनमा भएका आशिषमय गवाईहरू र खुशीका पलहरू कार्यक्रम मार्फत बाँडेर साथ दिन सक्नुहुनेछ। र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हजुर, नमस्ते, गुड आफ्टरनुन, छटके सलाम, विष्णुलाई पटकाए हजुर, दर्शन
0: हजुर, नमस्ते हजुर, र कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: माइसेल बाजुराको सदरमुकाम बडीमारीका नगरपालिका एक मार्तडी बजारबाट, म एकिन्द्र राज भण्डारी।
0: हजुर, तपाईँको नाम फेरि एकचोटि भनिदिनुहोस् न हजुर। एकेन्द्र राज भण्डारीज्यू, र एकदमै खुसी लाग्यो आज कार्यक्रममा फोन गर्नुभएको लागि। केही खुसी केही कुराहरू तपाईँ बाँड्न चाहनुहुन्छ?
1: खुसी भन्नाले कस्तो कुराहरू खासै त मैले कार्यक्रममा फोन दिन सुनेको छु।
0: हजुर, तपाईँको जीवनमा भएका आशिषमय कुराहरू हामी कार्यक्रम मार्फत विशेष गरिकन बाँड्छौ, गवाईहरू बाँड्छौ, र तपाईँ कुनै त्यस्तो ब्लेसिङहरू छ तपाईँको लाइफमा जो तपाईँ सेयर गर्न चाहनुहुन्छ भने बाँड्न सक्नुहुन्छ।
1: त्यस्तो त विगतमा घटेको त्यस्तो घटनाहरू त केही पनि छैन।
0: एनिवे तपाईँ खुसी हुनुहुन्छ, आनन्दित हुनुहुन्छ होइन त?
1: खुसी त हरेक कामहरू गर्दाखेरि अब समस्याहरू हुन्छन्, कहिले मायामा मिलन हुन्छ, कहिले बिछोड हुन्छ, यस्तो त जिन्दगीमा हरेक समस्याहरू घटनाहरू त भइ नै राखेका छन्।
0: हजुर, र पनि ती सबै परिस्थितिहरूमा हाँसी खुसी हुँदै विजय हुँदै आनन्दित हुँदै अगाडि बढ़िरहनु भएको छ।
1: हजुर,
0: र यही नै महत्वपूर्ण कुरा पनि हो। र एकेन्द्रजी, हामी गीत बजाउँ, तपाईँ कोही तपाईँको नजिकको प्रिय मित्रहरू साथी संगी परिवारलाई डेडिकेट गर्न चाहनुहुन्छ? हजुर, कसलाई सम्झिन चाहनुहुन्छ यस समयमा?
1: हजुरलाई
0: धन्यवाद।
1: अनि एमसीआरबाट टेक्निकल सपोर्ट एड भाइ को हुनुहुन्छ?
0: हजुर, हाम्रो विजयजी हुनुहुन्छ
1: टेक्निकल सपोर्ट एड भाइ। अनि सुन्दर सृष्टिको रचना गर्नुहुने ड्याडी मामुलाई पनि एकदम सम्झे,
0: हजुरको
1: ड्याडी मामुलाई। अनि इन्डियन बस्नुहुने दाई भाउजू बजूलाई, अनि त्यसपछि आन्द्रजय पत्रकार निमेन्द्र साईलाई, कुमार कुमार स्यादीजी, अनि मलाई एकेन्द्र राज भण्डारी भनेर चिन्ने पूर्वदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण नाम लिनुपर्दा सबिन तामाङ, ऋषिराम पाण्डे सर हुनुहुन्छ, शिवराम राई। त्यसपछि म केही सुझावहरू पनि दिन चाहन्छु। गुड न्युज एफएम राम्रो छ कार्यक्रम, बुधबार चाहिँ गजल कार्यक्रम, बिहिबार गजल कार्यक्रम 9:15 बिबिसी नेपाल सेवादेखि 9:15 10 बजेसम्म, र शुक्रबार मुक्त कार्यक्रम ल्याइदिनु होला। अनि यो क्विज कार्यक्रममा चाहिँ शनिबारको दिन 2:15-11:15-12 बजेसम्म राखिदियो भने 4 अप्सन सहितका प्रश्न राखिदियो भए, अनि त्यसो गरेर आरजे कार्यक्रम ल्याइदियो भए गुड न्युजबाट आउने कार्यक्रम चलाएर उत्कृष्टलाई चाहिँ सहयोग रिचार्ज टाढाको मित्रहरूको लागि प्रयासको व्यवस्था र एउटा साथी बनाउने कार्यक्रम ल्याइदिनु होला। अनि यो एउटा 9:15-10 बजेसम्म पपुलर, र तपाईँको प्रतिभा हाम्रो प्रस्तुति 10:15-11 बजेसम्म ल्याइदिनु होला भन्दै, र मलाई यदि साथी पनि बनाउन चाहनुहुन्छ भने मेरो भावना रुचिसँग मेल खान्छ भने मलाई साथी पनि बनाउन सक्नुहुन्छ, जसको लागि कन्ट्याक्ट नम्बर पनि दिन चाहन्छु। एनसेलको लागि 97:48-80-48-48 एनसेलको भने नमस्तेको नम्बर 97:62-70-18 97:62-70-18 नमस्ते एनसेल 97:80-48-48 कल गर्नुहोला। फेसबुक आइडीमा एकेन्द्र बहादुर भण्डारी, टिकटकमा एकेन्द्र राज भण्डारी, भाइबरमा एकेन्द्र राज भण्डारी, इन्स्टाग्राममा एकेन्द्र बहादुर भण्डारी, अनि युट्युब च्यानलमा पनि एकेन्द्र राज भण्डारी भनेर सबैले माया गरिदिनु होला। भावना रुचिसँग मेल खान्छ भने मलाई सम्झिनु होला, मिस गर्नु होला। म पनि एउटा रेडियो क्षेत्रलाई धेरै माया गर्ने श्रोता हुँ। अब अलिकति रेडियोमा आर्थिक नभएको कारणले चाहिँ म होटल लाइनमा आएँ, त्यही पनि रेडियोलाई म धेरै माया गर्छु होइन। अनि म जस्तै तपाईँ पनि आरजे बन्न चाहनुहुन्छ भने मबाट पनि केही सिक्नुहोला। म तपाईँलाई आरजेको आरजे कार्यक्रम कसरी चलाउने, समाचार कसरी प्रसारण गर्ने, कार्यक्रम चलाउँदाखेरि कुन कुन कुरामा ध्यान दिने भन्ने यी कुराहरू पनि म सिकाउनेछु भन्दा अन्तिममा एकपटक नम्बर भन्न चाहन्छु, कोही ढि छिटो भन्दाखेरि टिप्न सक्नुहुन्न। त्यही भएर एनसेलको लागि 97:00-80-48-48 नमस्तेको नम्बर 97 62 70 18 मा कल गर्नुहोला र अन्तिममा यो मेमले पनि मेरो नमस्तेको र एनसेलको नम्बर 2 चोटि प्रसारण गरिदिनु होला भन्दै रेडियोबाट छुटिन्छु।
0: तपाईँलाई माया गर्नुहुन्छ, धेरै धेरै धन्यवाद र नमस्कार पनि भन्न चाहन्छौ। हाम्रो एकेन्द्र भण्डारीजी हुनुहुन्थ्यो र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ, जहाँ हामी विशेष गरिकन हामी खुशी आशिषहरू बाँड्ने गर्दछौ र श्रोता तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ र एकेन्द्रजीको लागि र सम्पूर्ण हाम्रो श्रोताहरूको लागि एउटा अर्थपूर्ण गीत हामी यो समयमा राख्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र हामी आशिषहरू पार्ने गर्दछौ कार्यक्रम मार्फत र तपाईँ हामी अवश्य पनि खुशी छौ उत्साहित छौ किनभने सामर्थ्य परमेश्वर तपाईँ हाम्रो साथमा हुनुहुन्छ र हाम्रो लागि आशा छ सबै अवस्थामा सबै परिस्थितिहरूमा सबै कुराहरूमा हाम्रो लागि आशा छ र संसारमा हुँदाखेरि प्रभुलाई नपाउँदाखेरि एकचोटि हामीले यही आशालाई नपाएको कारणले गर्दाखेरि चाहिँ हामी छटपटिएका थियौं हामी निराश थियौं हामी हाम्रो भरोसा कहाँ छ भन्ने कुरा नै हामीलाई थाहा थिएन हामी अन्यलमा थियौं हामी एकदमै दुविधामा थियौं तर जब हामीले साँचो परमेश्वर सत्य परमेश्वर पायौं हाम्रो जीवन यसरी नै अगाडि बढ़िरहेको छ संसारमा छौं किनभने परमेश्वरको वचनले पनि भन्नुभएको छ कि संसारमा रहँदा तिमीहरूलाई संकष्ट हुन्छ तर ढाडस गर मैले संसारलाई जितेको छु यो हाम्रो अनन्तको घर होइन संसार हाम्रो अनन्तको घरमा जानुभन्दा अगाडि संसारमा हामी केही समय रहँदै गर्दाखेरि कतिवटा अवस्था परिस्थितिहरूले हामीलाई दुखित बनाए तापनि हाम्रो आशा परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई चाहिँ हामीले बिर्सिनु भएन र तपाईँ कसरी आफ्नो जीवनलाई अगाडि बढ़ाइरहनु भएको छ ख्रिस्त सँगसँगैको यात्रामा कसरी तपाईँ आफ्नो जीवनमा अगाडि बढ़दै हुनुहुन्छ र विभिन्न परिस्थितिहरू भयो होला ती परिस्थितिहरूमा कसरी विजय हासिल गर्नुभयो कसरी तपाईँ सफल हुनुभयो कसरी तपाईँले स्वतन्त्रता पाउनुभयो छुटकारा पाउनुभयो यस्तै विषयहरूमा नै हामी चर्चा परिचर्चा गर्छौं र याद गर्नुहोस् हामीले बोलेका कुराहरूबाट धेरैजना व्यक्तिहरूको जीवनलाई चाहिँ आज साँच्चै नै भन्ने हो भने उत्साह मिल्दछ र हाम्रै जस्तो अवस्थाबाट भएर गएका व्यक्तिहरूले एउटा नयाँ आशा प्राप्त गर्न सक्नुहुनेछ र खुशी उत्साह आशिष बाँड्ने एक मात्र कार्यक्रम खुशीका पलहरूमा तपाईँ हुनुहुन्छ फोनलाइन एकदमै खुला रहेको छ र अर्को एउटा मिठो गीतको साथ हामी फेरि पनि तपाईँलाई दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइन मार्फत सुन्नको लागि तपाईँ लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा र कार्यक्रम खुशीका पलहरू सुन्दै हुनुहुन्छ। हामी यस्तै मिठा मिठा गीत संगीतहरू तपाईँको रोजाइमा राख्छौं, सँगसँगै तपाईँको जीवनमा भएका आशिषमय कुराहरू पनि कार्यक्रम मार्फत बाँड्दै आइरहेको छौं र तपाईँ आफ्नो जीवनको कुनै पनि गवाईहरू आशिषका कुराहरू तपाईँ बाँड्न चाहनुहुन्छ, एक्लै अर्कालाई उत्साह दिन चाहनुहुन्छ र तपाईँलाई सुन्न मन लागेका गीत संगीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र अर्को एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

यिनीहरू त भ्रूणा गीत तपाईँको निम्ति राख्यौं र यस्तै मिठा मिठा भजन गीत संगीतहरूको साथ निरन्तर कार्यक्रम मार्फत तपाईँको लागि दिइरहेको छौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई उत्साह दिन चाहन्छौ। हामी तपाईँलाई अझै प्रभुमा बलियो हुनको लागि उत्साह दिन चाहन्छौ किनभने हामीलाई चाहिने चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा हुन त यो प्रश्न हामीले यदि एक्लै अर्कालाई सोध्ने हो अथवा आफूले आफूलाई सोध्ने हो भने धेरै कुराहरू आउँछ होला, सायद मलाई यो चाहिन्छ त्यो चाहिन्छ, तर हामीलाई सबै कुराहरूभन्दा माथि पनि परमेश्वर चाहिन्छ र जब हामीसँग परमेश्वर हुनुहुन्छ हामीले सबै कुराहरू प्राप्त गर्न सक्छौ, सबै कुराहरूमा हामी आनन्दित हुन सक्छौ। सबै गर्छौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई उत्साह दिन चाहन्छौ। हामी तपाईँलाई अझै प्रभुमा बलियो हुनको लागि उत्साह दिन चाहन्छौ किनभने हामीलाई

स्पष्ट मार्ग देख्न सुरु गर्दछौ, तर परमेश्वरलाई नै हामीले दिनुपर्ने स्थान दिएका छैनौं भने चाहिँ सबै कुराहरू भए तापनि हामी आधी अधुरो अपुरो जीवन जिइरहेका हुन सक्छौं। कारण तपाईँ हामीसँग भएका थोकहरूमा हामी जुन अवस्था परिस्थितिहरूमा छौं त्यही अवस्थामा आनन्दित रहन चाहन्छौ भने चाहिँ हामीलाई परमेश्वर चाहिन्छ। पहिलो स्थानमा नै उहाँ हामीलाई चाहिने भएको कारणले गर्दाखेरि जुनसुकै कुराहरू गर्दा होस्, जे गर्दा होस्, जहाँ जाँदा होस्, र हाम्रो सबै सोच विचारहरूमा पनि परमेश्वरलाई पहिलो स्थानमा राखेर अगाडि बढ्नुहोस्। यही उत्साह म तपाईँलाई दिन चाहन्छु र अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु र गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र गीतले भने जस्तै नै कतिचोटि हाम्रो जीवनमा पनि कतिवटा यस्ता ढलेका वासस्थानहरूलाई खड़ा गर्न आवश्यक र ढलेका बेदीहरूलाई विशेष गरिकन खड़ा गर्न एकदमै आवश्यक छ। पुरानो नियममा हामीले चाहिँ परमप्रभु परमेश्वरको लागि वेदीहरू बनाएको अनि त्यहीँबाट चाहिँ आराधना गरिने अथवा भनौँ बलिदानहरू चढ़ाउने र परमेश्वरलाई प्रसन्न पार्ने कुराहरू देख्न सक्छौं। ती कुराहरू त सबै कुराहरू अब त सबै पुरानो समयमा अथवा पुरानो नियममा थिए, अब ती कुराहरू गर्नु परेन। कारण हाम्रो लागि एकैचोटि नै प्रभु क्रुस कल्भरी क्रुसमा बलिदान हुनुभयो र हामीले अब बलि चढ़ाइरहनु पर्दैन। तर हाम्रो हृदयको भेटी चाहिँ हामीले अवश्य पनि चढ़ाउनु पर्दछ। हाम्रो हृदयबाटको धन्यवाद, हृदयबाटको आराधना र प्रार्थना चाहिँ अवश्य पनि हामीले परमेश्वरसँग गर्नुपर्दछ। अनि यही कुरा चाहिँ एकदमै महत्वपूर्ण पनि छ। अनि यही कुरामा कतिचोटि हामी चुकी पनि रहेको हुन्छ। हाम्रो प्रार्थनाको वेदीहरू अहिले कस्तो छ? हाम्रो प्रार्थनाको वेदीहरूलाई कि हामीले खड़ा गरेको छौं? हाम्रो प्रार्थनाको वेदीहरू भत्किएका छन् कि? हाम्रो प्रार्थनाका वेदीहरू छरपष्टप भएका छन् कि? यदि त्यस्तो हो भने आजबाट नै तपाईँ हामीले हाम्रो आराधनाको भेटी र प्रार्थनाको वेदीलाई चाहिँ हामीले बनाउन सुरु गर्नुपर्दछ। जब हामी प्रार्थना गर्न सुरु गर्दछौं, परमेश्वरसँगको सम्बन्धलाई सुधार्न र सुमधुर बनाउन सुरु गर्दछौं भने त्यहाँ आशिषहरू बग्न सुरु गर्दछ, त्यहाँ परमेश्वरको उपस्थितिहरू बग्न सुरु गर्दछ। यसकारण आफूले हामीले सोध्नुपर्ने अर्को एउटा प्रश्न, मेरो प्रार्थनाको वेदीलाई मैले खड़ा गरेको छु कि छैन? र जहाँ प्रार्थना आउँदछ, जहाँ परमप्रभु परमेश्वरमाथि भरोसा हुँदछ, त्यहाँ आश्चर्यमय कामहरू हुँदछ। कानले नसुनेका, आँखाले नदेखेका र हृदयले नचिताएका कामहरू ती ठाउँहरूमा हुन सुरु गर्दछ। कारण परमप्रभु परमेश्वरलाई प्रेम गर्नेहरूको लागि परमेश्वरले सबै कुराहरू तयार गरेर राख्नु भएको छ। अनि यो चाहिँ मैले भनेका कुरा होइनन्, तर वचनले नै भनेका कुराहरू। यसकारण प्रार्थनाको वेदीलाई खड़ा गर्नुहोस् भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, पुनम बहिनी, जय मसी।
0: जय मसी पुनाजी, जय मसी। कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म ठिकै छु बहिनी, आरामै छु अहिले।
0: हजुर, तपाईँलाई धन्यवाद भएको होस्। र तपाईँको स्वास्थ्य स्थितिहरू सबै ठिक छ
1: बहिनी? ठिकै छ, ठिक छ त्यो बहिनी। मैले जति प्रार्थनामा राखेँ मण्डलीमा हजुरहरूलाई, त्यो विशेष सप्निको त भएको छु म है।
0: धन्यवाद
1: बनाउनु भयो।
0: आमेन।
1: मलाई त टाउकाको धेरै गाह्रो भयो है, र त भित्रको घाउ त्यस्तो पनि प्रभुले अङ्गद गुण भयो नि, दियाबालासको काम भए पनि निकै पार्नुहुन्छ प्रभुले है।
0: एकदमै प्रभुलाई धन्यवाद भएको पुनाजी, र तपाईँको आशिषमय कुराहरू, अझै आशिषमय कुराहरू यो समयमा राख्न सक्नुहुनेछ।
1: हुन्छ बहिनी, परमेश्वरलाई धन्यवाद। म विशेष गरी म बिहान देखिन्थे आएको यहाँ हस्पिटलमा, थाइरोइडको दबाई आज बिहानलाई मात्रै थियो, 4 महिना भयो म यहाँ दबाई सकिएको पनि है। अनि चाहियो नि निजे भयो लिन आएको, अनि उनीहरूले किडनीको पनि चेकअप गर्ने भनेर गरे, अनि कोलेस्ट्रोल अनि थाइरोइडको सुगर है, अनि जे भयो नि रुपियाँ पैसा खर्च भए पनि मलाई त आनन्द भयो नि, अनि सबै राम्रो छ भनेर रिपोर्ट आयो। रिपोर्ट आयो किडनीको नि पिर लगाइरहेको थियो, मलाई पिर त लाग्छ नि जे भयो नि, मलाई धेरै वर्तमान लाग्छ लागेको छ है। एउटा शरीर चाहिँ छोत्रै छ, जो चोटै चोट भएको छ जताततै, अनि जे भए पनि अनि हजुरहरूको प्रार्थना मण्डली भेटेको छु, मण्डलीको प्रार्थना माया मैले म चाहिँ आज मलाई शान्ति भयो के। मैले चाहिँ साँच्चै नै सबै रिपोर्ट राम्रो आयो भन्नुभयो है,
0: अनि दबाई
1: थाइरोइडको नि हजुर थाइरोइडको नि कमै खानुपर्ने भइरह्यो।
0: प्रभुलाई धन्यवाद भएको छ पुनाजी, र हामी अझै तपाईँलाई प्रार्थनामा सम्झिनेछौँ। र अब हामी गीततर्फ जाउँ पुनाजी।
1: अनि हेर्नु यहाँ भित्रपट्टि आएर बस्दा पनि फेरि त्यो चाटा गाडी भनेको घन्द्रङ गर्नै सरेर गयो।
0: हजुर ठिकै छ पुनाजी, केही छैन। कुन गीत सुन्न चाहनुहुन्छ तपाईँ आज?
1: हजुर हजुर, तपाईँ लाइन बसेपछि गरेर बल्ल निक्लिए। अनि मलाई विशेष गरी म एउटा भन्न चाहन्छु के बहिनी,
0: हजुर छोटो मिठो राखिदिनुहोस् ल पुनाजी।
1: हजुर
0: हजुर हजुर, छोटो मिठो राखिदिनुहोस् ल, हामी कार्यक्रमको अन्तिमतिर जाउँ।
1: अन्तिममै छ हो नि। अनि मैले विशेष गरी अस्तिको 3 दिन भयो आज, अनि अस्ति बेलुका हुरी र बतास पनि आयो, पानी नै आयो, गडाएर गुडुङ चट्याङ भयो, अनि प्रार्थना गरेर बस्छु। अनि त्यहाँदेखि मलाई चाहिँ हिजो पनि मेरो धेरै छ आशिषहरू, हिजो पनि चाहिँ इच्छा गर्थेँ, मेरो यस्तो गवाईहरू भने मैले बोले है। अनि बालाजुको मण्डली भन्नुभएको थियो, अनि उहाँ एल्डर हुनुहुन्छ क्या, अनि उहाँहरूले सबैले सोध्छन् मलाई, सोधेपछि त मेरो व्यथा त बताउनु पर्यो है, बताएँ। अनि किडनी चाहिँ साँच्चै नै मलाई अपरेसन गर्ने डाक्टर नै 3 छक्कै परेका छन्, भन्न बोल्न सके होइनन्, अनि गाडी एकदम राम्रो छ पुनाजी, राम्रो छ भनेर भनिदिन्छ उहाँले पनि। अनि मलाई चाहिँ त्यही मेरो कहानी कहेँ, मैले गवाई दिएँ, अनि त्यहाँ चाहिँ भन्नुभयो उहाँले है, अनि सुन्नुभयो मेरो यस्तो अवस्थाबाट, मलाई नयाँ किडनी हाल्नु दिनुभएको छ मेरो प्रभुले, यस्तो मैले ती सबै भने क्या, मेरो एक्सिडेन्ट पर्दाखेरिमा म विराटल गएर मैले एक्सरे गरेँ, 3 जना डाक्टर बसेर उसलाई बोलाए, उसलाई बोलाए, 3 जना भेट भयो, 3 जनाले 3 छक्कै परेर भन्न सकेनन्, छ किडनी छ भनेर उहाँले घोषणा गर्नुभयो। अनि त्यहाँदेखि त्यस्तो प्रमाण देखियो, मेरो प्रभुलाई धन्यवाद भने उहाँहरू पनि अति नै खुसी हुनुभयो। अनि त्यस कारणले गर्दा एउटा कुरा चाहिँ के, यहाँ धेरै छन् यी कुराहरू मैले म भन्न चाहन्न। अनि अस्ति चाहिँ मलाई अब 2 बजे 3 बजेतिर होला त्यति नै हो, अनि म निदा सुते प्रार्थना गरेर, अनि मलाई कस्तो भने त्यो लुकाको मैले एकपल्ट जस्तो हाम्रो निलिमा बहिनीको पाला त्यो बेलामा पहिला छोएको वचनले पहिला मैले प्रकाश पाएर मलाई यस्तो वचन भन्नुभयो पहिल्यै हो, अनि मैले त्यसरी बोलेको हो, यो वचन गवाई दिएको मैले साक्षी दिएर बोलेको छु त्यहाँ। अनि अस्ति मलाई चाहिँ म बेला बेलामा यो वचनले नि मलाई धेरै मेरो हृदयलाई एकदम भयभीत भएर आउँछ। म परमेश्वरको चरणमा चाहिँ म एकदम म आशिष भएको महसुस हुन्छ कि उहाँको अति त हुँदैन मान्छे। अब त्यहाँदेखि म यति मडारिएर यति मिचेर यति प्रार्थना गर्छु अनि प्रभुसँग कुरा गर्छु अनि त्यहाँ नजिक भएर म कहाँ छ जस्तो हुन्छ कि नानी मलाई हो त्यो कुरा। अनि अस्ति चाहिँ मैले चाहिँ देखेको अनि मलाई लुकाको पाँचबाट त्यहाँ छ नि पत्रुसको कस्तो मजासँग देखाउनु भयो भने भाइ अनि पत्रुसले भनेको छन् त्यहाँनिर हो प्रभु म त पापी रहेछु भनेर त्यहाँ भनेर बोल्नु भएको छ। किनभने पत्रुसले कसरी माछा पारेन अनि पत्रुसले त्यो पीडाको जाल बोकेर उँधो र उँभो गरेर कति थाके होला नि कति थकाइ मलाई यस्तो प्रकाश पाइरहेको कि मैले त्यो दिन अनि कति खलखली पसिना आयो होला त्यो एउटा माछा परेको छैन त्यहाँ जालमा। अनि त्यसपछि चाहिँ कति गाह्रो भयो होला कहाँनिर झ्याम्मा हानेर पारम कहाँनिर मलाई प्रस्तै छ बुझाएको बुझाए कि मलाई अनि जाल हानेर कहाँ झ्याम्मा हानेर माछा आउँछ भन्ने गर्दा गर्दा गर्दा गर्दा आएन माछा परेन। अनि त्यसपछि चाहिँ परमेश्वरको वचन आयो परमेश्वरले भन्नुभयो त्यहाँ गहिरोतिर लर जाल हान्छ माछा पत्याडि त धानी नसक्नु माछा परेर अनि उतापट्टि अर्कोतिर ती साझेदारहरूलाई शुद्ध बोलाएर अनि त्यहाँ ऊ गरे सहायता गरे है। अनि मलाई किन मलाई यस्तो म अचम्मै लागेको थियो दिन मेरो जीवनमा म बुझ्न सकिनँ नानी मैले। अनि त्यहाँदेखि त्यो जाल हान्दैखेरिमा माछा त जानी नसक्नु माछा आयो भनेर प्रभुले फेरि भन्नुभएको नि छ अनि त्यो देखाउनु भएको नि छ। त्यसरी प्रकाश पाएँ के मैले त्यो दिन मलाई यो छर्लङ्गै त्यो जाल लिएर उँधो रुमो गरेको अनि त्यो झ्याममा त्यो गहिरोतिर लो हान माछा जाल हान भन्नेरीमा माछा झ्याममै परेर आयो। अनि त्यसपछि चाहिँ उनीहरूले धानी नसक्नु माछा आयो भनेर त्यहाँ देखायो है। अनि त्यो देख्दा मरि म चाहिँ अचम्मै लाग्यो मलाई। 4 बजे उठेर त्यहाँदेखि त्यो बाथरुम जाने बेला त म त आँखा हेरेको छु नि बाहिर आँखा अनि मलाई भित्रको आत्माको आँखामा त्यो उरुवा पुत्रको अनि के अरे ऊ देखाएर लुकाको 15 वचन के है त्यहाँ देखाएर अनि 11 वचन पढ भनेर मलाई भनिरहनु भयो त्यो दिन एकपल्ट। अनि त्यो कारणले गर्दा किनभने नानी मैले चाहिँ हेर्नुहोस् है म त्यो त्यो दिन त्यो माछा यसरी मलाई प्रस्तै प्रभुले यसरी अगाडि देखाएर मलाई त्यो एउटा अचम्मको प्रकाश मैले पाएँ त्यो दिन। मैले यो मेरो म आशिषमा भएँ मैले धेरै आशिष मैले यो पनि भने अति हिजो त्यो अफिसमा है मैले यो पनि बुझाएँ उहाँले उठिन गरे मोबाइल खोलेर हेर्नुभयो अनि तपाईँको जीवनमा एउटा चाहिँ परमेश्वरले हेर्नुहोस् त्यस्तो अवस्थाबाट बचाउनु भएको छ। सानोतिनो योजना छैन हामी झट्टै खोज्छौँ जे चिज पनि काम गर्नुहुन्छ प्रभुले भनेर नि उहाँले बोल्नुभयो के।
0: हुन्छ पुनाजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद प्रभु धेरै आशिष दिनु भएको र अहिलेलाई चाहिँ हामी छुट्नुपर्छ पुनाजी धन्यवाद जयमसी। र पुनाजी हुनुहुन्थ्यो उहाँले आफ्नो आशिष पारेर जानुभएको थियो। हामी अझै सुन्न चाहन्थ्यौं तर कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौं र मलाई जहाँसम्म लाग्छ पुनाजीले एउटा गीत रोजिसक्नु भएको छ उहाँको रोजाइमा रहेको गीत नै राख्दै कार्यक्रम सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद भन्दै कार्यक्रमको सिका पलहरूबाट यो समय म पुनम बिदा हुन चाहन्छु। जय मसीह नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
4: कता हुनुहुने दाइ? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडेकी नि।
3: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
4: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
3: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
5: बेथलेहेम गेस्ट हाउस,
3: हाम्रा सेवाहरू
4: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
3: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
4: पार्किङ र ग्रीन गार्डन भएको,
3: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
4: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
3: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
4: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849924169, 9849924169। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
3: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हेट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
7: ए हो र?
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: बाइबल सम्बन्धी प्रश्नोत्तरको कार्यक्रम हाम्रो प्रश्न तपाईँको जवाब सुन्न नभुल्नुहोला। प्रत्येक आइतबार बिहान 11 बजेदेखि 12 बजेसम्म कुमार अब्राहमको साथमा।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम म झेरी।

0: प्रिय श्रोता जमेश तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा म अजय राई अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। आजकै श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा, डाइनोको समुद्री यात्रा भाग एक, मिठो र अर्थपूर्ण बालगीतहरू, बाइबल सामान्य ज्ञान र ख्रिष्ट येशु प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ। र अहिलेलाई भने हामी एउटा गीत सुन्छौ। गीत रहेको छ येशुले भन्नुभयो म साथी, येशु प्यारो मित्र एल्बमबाट।
1: साथीहरू छन् तर एकजना विशेष साथी छ जो यीशु हुनुहुन्छ।
2: उहाँ मेरो असल साथी हुनुहुन्छ।

श्रोता, यो अर्थपूर्ण गीतपछि कार्यक्रम मजुरीमा स्वागत छ। यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्यूज एफएम 105.1 MHz काठमाडौँ र गुड न्यूज एफएम 105.6 MHz पोखरामा सुन्न सक्नुहुन्छ। र गुड न्यूज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ। अनि प्रिय श्रोता, मजुरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम, MAJHERI PROGRAM मजेरी प्रोग्राम। अनि हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश, MAJHERI SANDESH मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98 13 0 37 602। र मित्र, अब हामी तपाईँलाई आजको गीतपछिको अर्को प्रस्तुतितर्फ लान चाहन्छौ। आजदेखि कथा, धारावाहिक कथा डाइनोको समुद्री यात्रालाई सुरु गर्न लागिराखेको छौ। र सुरुको भाग रहेको छ आज चाहिँ डाइनोको समुद्री यात्रा भाग 1, डाइनोको जन्म र विवाह। समुद्री यात्रालाई भर्खरै मात्र सञ्चालनमा ल्याइएको एउटा गाउँमा ज्याक र लिना नाउँ गरेका नवदम्पति बस्दथे। विवाह भएको 3 वर्ष बित्दा पनि उनीहरूको कुनै सन्तान भएको थिएन। तर 3.5 वर्ष बिहे गरेको बितेपछि एक रात लिनाले सपनामा एउटा डरलाग्दो ड्रागन जस्तो प्राणी समुद्रबाट निस्केर आफ्नो गर्भभित्र प्रवेश गरेको देखिन्। सपना पूरा हुन नपाउँदै लिना झसङ्ग म्युजिन। त्यसको केही दिनभित्र नै लिनाले आफू गर्भवती भएकी थाहा पाइन्। यस कुराले उनकी पति ज्याक पनि खुसी भए। लिनाले गर्भवती भएको केही हप्ताभित्र नै बच्चा जन्माइन्। तर योभन्दा अचम्मको कुरा चाहिँ के भएको थियो भने त्यो बच्चा मानिस नभएर एउटा डाइनोसर थियो। यस्तो विचित्रको घटना देखेर छरछिमेकीहरू सबै नै अचम्ममा परे र त्यस बच्चाको नाउँ डाइनो राखियो। डाइनोलाई उसकी आमा लिना र बाबु ज्याकले साह्रै माया गर्दै पालन पोषण गर्न थाले। समय बित्दै गयो, डाइनो जति जति ठूलो हुँदै गयो उसका बाबुआमाले त्यति नै बढी माया गर्न थाले। एक दिन ज्याक र लिनाले आफ्नो छोरो डाइनोको विवाह गरिदिने निर्णय गरे। तर एउटा डाइनोसरको लागि कुनैमा त्यो बच्चा मानिस नभएर एउटा डाइनोसर थियो। यस्तो विचित्रको घटना देखेर छरछिमेकीहरू सबै नै अचम्ममा परे र त्यस बच्चाको नाउँ डाइनो राखियो। डाइनोलाई

र मनमा लाग्थ्यो को त्यस्तो मूर्ख मान्छे छ होला जसले आफ्नो छोरी एउटा डाइनोसरसँग विवाह गरिदिन्छ। तर ज्याक र लिनाले दृढ संकल्प लिइसकेका थिए, त्यसैले ज्याक भोलिपल्ट नै बुहारीको खोजीमा टाढा टाढाको गाउँसम्म पुग्यो। तर उसले जति खोज्दा पनि डाइनोसरसँग विवाह गर्न तयार हुने केटी भेटाउन सकेन। आखिरमा ऊ एउटा शहरमा पुग्यो। त्यस शहरमा ज्याकको एकजना पुरानो साथीसँग भेट भयो। उनीहरू दुवै घनिष्ठ मित्र थिए। ज्याकले धेरै समयपछि आफ्नो साथीलाई भेट्न पाएकोमा हृदयदेखि नै खुसी व्यक्त गर्यो। निकै समयपछि भेट भएको पहिलो भेटमा नै उनीहरू बीच धेरै बेरसम्म कुराकानी भयो। अन्तमा छुट्टिने बेलामा ज्याकको साथीले उसलाई त्यहाँ आउनको कारण सोध्यो। म मेरो छोरा डाइनोको लागि बुहारीको खोजीमा छु, ज्याकले भन्यो। यस्तो कुरा सुन्नासाथ ज्याकको साथीले मुहारमा अत्यन्तै धेरै खुसी ल्याउँदै भन्यो, ओहो मित्र, तिमीले पहिले नै यो कुरा मलाई किन भनेनौ? अब तिमीलाई अन्त कतै जानु पर्दैन। तिम्रो छोरोसँग म मेरो छोरी डेजीको विवाह गरिदिनेछु। एक्कासी यस्तो कुरा सुनेर ज्याक अलमल्लमा पर्यो र उसले साथीलाई भन्यो, आफ्नो छोरीको विवाह गरिदिनु भन्दा पहिला मेरो छोरा डाइनोलाई हेर्नु राम्रो हुन्थ्यो। ज्याकको यस्तो कुरा सुनेर तुरुन्तै उसको साथीले भन्यो, होइन होइन, यसको कुनै जरुरतै छैन। मैले तिमीलाई र तिम्री श्रीमती लिनालाई त राम्रोसँग चिनेकै छु नि, यति भए पुगिहाल्छ नि। बरु ढिलो नगरौं, छोरी डेजीलाई लिन मेरो घरतर्फ हिँडौं। त्यसपछि ज्याकले साथीको छोरीलाई बुहारी बनाउन आफ्नो साथमा लिएर हिँड्यो र ज्याक एक प्रकारले त साथीको छोरीको लागि दुखी भएको थियो। जब ज्याकले डेजीलाई लिएर घर पुग्यो, डेजीले आफ्नो हुनेवाला श्रीमान डाइनोसर रहेछ भनी थाहा पाइन्। तर ऊ अलिकति पनि विचलित भएनन्, बरु मनमनै भनिन्, मेरो बुबाले केटाको बुबालाई वचन दिइसक्नु भएको छ, त्यसैले म अवश्य उनको छोरासँग विवाह गर्नेछु, चाहे ऊ मानिस होस् या डाइनोसर। म मेरो बुबाको प्रतिज्ञा र इच्छा प्रति आज्ञाकारी नै भएर बस्नेछु। ज्याकले हतार हतारमा नै विवाहको तयार गर्यो र भोलिपल्ट नै डेजीको विवाह डाइनोसँग भयो। विवाहपछि डेजी र डाइनो एउटै कोठामा नै बस्न थाले। डाइनोले आफ्नो पत्नीलाई एकदम माया गर्थ्यो र उसकी पत्नीले पनि उसलाई ज्यादै माया गर्दथिन्। घर परिवारको पनि डेजीले राम्रोसँग सेवा गर्दथिन्। एक रात जब डेजी आफ्नो बिस्तरामा निदाउन प्रयास गर्दै थिइन्, उसले आफ्नो सामुन्ने एउटा सुन्दर युवक उभिरहेको पाइन्। ऊ हडबडाइन् र उसले केही गर्नुभन्दा अघि नै त्यो युवकले भन्यो, नडराउ डेजी, के तिमीले मलाई चिनेनौ? म तिम्रो पति हुँ। तर डेजीलाई उसको कुराको विश्वासै लागेन। युवकले आफ्नो कुरो साँचो हो भनी प्रमाणित गर्नको लागि ऊ फेरि एकचोटि डाइनोसरको शरीरमा बदलियो र फेरि मानिस भएर बाहिर आयो। यो देखेर डेजीलाई उसको कुरा विश्वास लाग्यो र त्यसैको शरणमा परि। यसपछि त प्रत्येक रात त्यो युवक डाइनोसरको शरीरबाट बाहिर आउँथ्यो र उज्यालो नहुन्जेल आफ्नो पत्नीसँग बस्दथ्यो। उज्यालो हुने बित्तिकै उसले डाइनोसरको रूप धारण गर्नुपर्दथ्यो। यो सिलसिला केही दिनसम्म चलि नै रह्यो। प्रिय श्रोता मित्र, आज हामीले तपाईँलाई डाइनोको समुद्री यात्रा भाग एक, डाइनोको जन्म र विवाहलाई सुनाएका छौं र हामी तपाईँलाई आगामी श्रृङ्खलाहरूमा डाइनोको समुद्री यात्रा भाग दुई, सैतानको शक्तिदेखि छुटकारा सुनाउनेछौं र भने हामी तपाईँलाई अर्को सामग्रीतर्फ लान चाहन्छौ रोचक जानकारीहरू। प्रिय श्रोता मित्र, मजेरी कार्यक्रममा हामी तपाईँलाई कथा अनि रोचक जानकारीहरू, बाइबल सामान्य ज्ञान र अन्य सामग्रीहरू अंग्रेजीमा पनि सुनाउने गर्छौं। सोही क्रममा आज हामी केही रोचक जानकारीहरू सुनाउनेछौ। किरा फट्याङ्ग्रा, चराचुरुङ्गी र अन्य जीवन मार्फत पराग सेचन हुने फूलहरू बढी बास्नादार हुन्छन्। त्यसमा पनि राति फुल्ने वा सेतो रङमा फक्रने फूलहरू बढी बास्नादार हुन्छन्। नेपालमा लगभग 5,000 प्रजाति भन्दा बढी वनस्पतिहरू छन्। तीमध्ये 50% का
बिरुवा सुगन्धक

का निम्ति प्रख्यात छन्। हिमालयन जाइन्ट लिली नेपालको सबैभन्दा सुगन्धित फूल हो। सुगन्धवाला फूललाई हिन्दी भाषामा रजनीगन्धा भनिन्छ भने अङ्ग्रेजीमा ट्युब रोज भनिन्छ। त्यसै गरी सेतो गुलाफलाई मस्क रोज भनिन्छ। मोलसेन जातको घाँसले बाँदरलाई भगाउने काम गर्दछ। यो घाँसको झुसले बाँदरको रौँ झर्ने र घाउ बन्ने भएकोले यो घाँस भएको ठाउँमा बाँदर जाँदैन। संसारकै सबैभन्दा राम्रो मौसम हुने स्थान संयुक्त राज्य अमेरिकाको हवाई द्वीप हो, जहाँ तापमान वर्षभरि नै 20-23 डिग्री सेन्टिग्रेड अर्थात सेल्सियसको बीचमा रहन्छ र पानी पनि धेरै पर्दैन। यसकारण त्यहाँ न कसैले एयर कन्डिसन उपयोगमा ल्याउँछन्, न त हिटर नै। महिला सैनिकलाई युद्धमा शरीक हुन मान्यता दिएको देशहरू इजरायल, क्यानाडा, न्यूजील्याण्ड र अस्ट्रेलिया हुन्। त्यसै गरी प्रत्येक नागरिक सैनिक भएको देश इजरायल हो। विश्वमा सेना नै नभएको देश भने कोस्टारिका हो। अन्तरिक्षमा सर्वप्रथम खाएको खानेकुरा एप्पल सस हो। ईस्वी सम्वत 1962 जोन ग्लेन नामक अन्तरिक्ष यात्रीले सो खानेकुरा खाएका थिए। बाघको आँखामा हुने चमकले गर्दा मानिसले भन्दा 6 गुणा बढी देख्न सक्दछ। श्रोता मित्र, आज हामीले तपाईँलाई केही रोचक जानकारीहरू र कथा सुनाइसकेका छौँ। अब भने हामी गीत सुन्नतर्फ जानेछौँ र त्यसपछि हामी फेरि हाम्रो कार्यक्रमलाई निरन्तरता दिनेछौँ। अब हामी एउटा गीत सुन्नेछौँ।

श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजेमा हुनुहुन्छ। फेरि पनि स्वागत गर्न चाहन्छु यो अंग्रेजी गीतपछि। र अब भने हामी फेरि पनि तपाईँलाई अंग्रेजी सामग्रीतर्फ लान चाहन्छौ। डियर लिसनर्स एन्ड भ्युअर्स अन युट्युब, वेलकम टु मजेरी प्रोग्राम। टुडे वी हेभ सम बाइबल ट्रिभिया। फर्स्ट वी हेभ, वाट वाज द नेम अफ नाओमीज डटर इन ल हु रिटर्न्ड टु बेथलेहेम विथ हर? द एन्सर इज रुथ। वी क्यान रिड अबाउट दिस इन रुथ च्याप्टर 1:22. What was the name of Naomi's daughter-in-law who went back to her people instead of going in with Naomi to Bethlehem? The answer is Orpah. We can read about this in Ruth chapter 1 verse 14 and 15. Next we have, who said, where you go, I'll go, and where you stay, I'll stay? The answer is Ruth. Ruth said this, and we can read about this in Ruth chapter 1 verse 16. And next question also we have from the book of Ruth. In whose field did Ruth glean behind the harvester? The answer we can read in Ruth chapter 2 verse 3. And the answer is Boaz. Next Bible trivia or Bible quiz. And we have questions from 1 Kings. Book of 1 Kings and Samuel, and about the kings of the Bible. Who fell with his face to the ground before the Ark of the Covenant on two different days? The answer is Dagon, the Palestine's idol. And we can read about this in 1 Samuel chapter 5 verse 4. Dagon, the Palestine idol, fell down to the ground. Who was the first king of Israel? We can read about this in 1 Samuel chapter 9. The answer is Saul, the son of Kish. Who was described as being a head taller than anyone else and yet did not fight Goliath? The answer we can find in 1 Samuel chapter 9 verse 2. The person is King Saul. Who hid himself among the baggages when Samuel was trying to appoint a king? The answer is Saul. And that we can read about this in 1 Samuel chapter 10 verse 22. Who was called a man after God's own heart? The answer is David. We can read about this in 1 Samuel chapter 13 verse 14 and Acts chapter 13 verse 22. Who was Saul's cousin and the commander of his army? We can read about this in 1 Samuel chapter 14 verse 50 and 51, and their name is Abner. Which king did David play harp for? And the answer is King Saul. And we can read about this in 1 Samuel chapter 16 verse 23. Who killed Goliath and cut off his head with his own sword? You can read about this in 1 Samuel chapter 17 verse 51. And the answer is King David, or Boy David. Which of Saul's sons became good friends with David? Jonathan. And we can read about this in 1 Samuel chapter 18 verse 3. On two occasions, who did Saul try to kill with his spear? David. And we can read about this in 1 Samuel chapter 18 verse 11. Which of Saul's daughter did marry David? And we can read about this in 1 Samuel chapter 18 verse 27. The name is Michal. Now again we have some Bible facts for today in English, and we also have in Nepali too. And the first Bible facts for today is, because Mount Hermon is close to Caesarea Philippi, it has been suggested as the probable site of the transfiguration of Jesus. Snow-capped Mount Hermon marked the extreme north of the territory occupied by Joshua in the conquest. It is a range of mountains covering about 18 miles, the highest peak rising to 9,232 feet above sea level. The location of the sermon on the mount is near the town of Chorazin in Galilee, just north of the Sea of Galilee. A number of sites have been proposed for Mount Sinai, Mount Horeb, Deuteronomy
chapter 1 verse 2 states that the journey from Horeb by way of Mount Seir to Kadesh Barnea takes 11 days. This point to a location in the south of Sinai Peninsula. The patriarchs wandered in the central hill country of Palestine. They are portrayed as a pastoral people who avoided the urban life of Canaan. Hail is uncommon when it occurred in the land it was seen and punishment from the Lord. Ezekiel 13 verse 11 and 13. On one occasion, it was seen as intervention for God's people during a battle. And we can read about this in Joshua chapter 10 verse 11. Dew was a very important characteristic of Palestinian climate. An abundance of dew was seen as a blessing from the Lord. Deuteronomy chapter 33 verse 28. And its absence was seen as a curse. We can read about this in Haggai chapter 1 verse 10. The fortress of Masada became the last refuge of the Jewish people in their fault against Rome in 70 AD. The fortress is near the Dead Sea and is situated on a rock surrounded by ravens. Nineveh, Assyria, and Baghdad are on the banks of the Tigris. The Tigris River originates in the melting snow of the Taurus Mountain in the Turkey and flows southeast for 1,150 miles, joining the Euphrates 40 miles north of the Persian Gulf. That was the Bible facts for today. And now again we will like to come to Bible trivia in Nepali. अब भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञानतर्फ लान चाहन्छौँ र पहिलोमा रहेको छ मर्ने समयमा आफ्नो लौरोको टुप्पामा घोप्टो परेर परमेश्वरको आराधना गर्ने व्यक्ति को थिए यसको उत्तर रहेको छ बाह्र कुलका पिता याकुब हिब्रू 11:21 कोइनको पहिलो छोरोको नाउँ के हो कोइनको पहिलो छोरोको नाउँ हनोक हो उत्पत्ति 4:17 यो कुरा हामी पढ्छौ सबभन्दा पहिले जहाज बनाउने व्यक्ति को हुन् यसको उत्तर हो नोआ उत्पत्ति 6:14 यो पढ्न सक्छौ कुन अगमवक्ताको लासलाई परमेश्वर आफैले गाड्नु भएको थियो यसको उत्तर हो मोसा व्यवस्था 34:6 यो कुरालाई हामी पढ्न सक्छौ अनि त्यसै गरेर रहेको छ बाइबलको अन्तिम शब्द कुन हो यसको उत्तर रहेको छ आमेन प्रकाश 22:21 हामी यो कुरा पढ्न सक्छौ अनि प्रिय श्रोता मित्र मजिर कार्यक्रममा यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि परमेश्वरको जीवित वचन पवित्र शास्त्र बाइबलले हामीले रोमी 3:23 भन्दछ किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् त्यसै गरी रोमी 6:23 पनि हामी पढ्छौं किनकि पापको जेलमा मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रो प्रभुमा अनन्त जीवन हो अनि प्रिय मित्र तपाईँको निम्ति प्रभु येशु ख्रिस्ट क्रुसमा मर्नुभयो र फेरि बौडी उठ्नुभयो तपाईँका पापहरूको मूल्य चुकाउनको लागि येशु ख्रिस्टले आफ्नो रगत बगाउनुभयो जब तपाईँले प्रभु येशुमाथि विश्वास गर्नुहुन्छ तपाईँका पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा गर्नुहुन्छ तपाईँका पापहरू क्षमा हुनेछन् नरकदण्डबाट तपाईँ स्वतन्त्र हुन सक्नुहुनेछ र परमेश्वरको राज्यको एक नागरिक बन्न सक्नुहुनेछ र तपाईँले त्यसको लागि यसरी आफ्नो जीवनमा प्रभुलाई निम्त्याउन सक्नुहुन्छ हे परमेश्वर म एक पापी हुँ म मेरा पापहरूको पश्चाताप गर्दछु म विश्वास गर्दछु येशु ख्रिस्टले मेरा सारा पाप को निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ म तपाईँ येशु ख्रिस्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे प्रभु येशु आउनुहोस् आमेन प्रिय श्रोता मित्र हामी आशा गर्छौ तपाईँले यो प्रार्थना गर्नुभएको छ यदि तपाईँले प्रभु येशु ख्रिस्टलाई ग्रहण गर्नुभएको छ भने र छैन भने पनि तपाईँले यो प्रार्थनालाई सम्झेर गर्न सक्नुहुन्छ र श्रोता मित्र अहिले तपाईँको अवस्था कस्तो छ यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौँ कि आफ्नो हृदयको मझेरीमा निहाल्नुहोस् साँचो खुसी र आनन्द तपाईँको हृदयमा प्रभु येशु ख्रिस्टले हालिदिइसक्नु भएको छ किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा दुःखमा शान्ति समस्या पर्दा आउनु पनि उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य यो कुरा दिनुहुन्छ हामीले त यस कुरालाई जीवनमा अनुभव गरेका छौँ र तपाईँले पनि
सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हामी चाहन्छौ र यही हाम्रो चाहना हो। परम प्रभु परमेश्वरले तपाईँको जीवनमा शान्ति र आनन्दले भरिदिनु भएको होस्। र श्रोता अब भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ र हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com र हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJHERIPROGRAM हाम्रो फेसबुक आइडी हो MAJHERISANDESH र हामीलाई तपाईँले युट्युबमा पनि भेटाउन सक्नुहुन्छ। तपाईँले मजेरी प्रोग्राम टाइप गरेर सर्च गर्नुभयो भने भेट्न सक्नुहुनेछ। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष कुराकानी गर्न र मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो नम्बर रहेको छ 9813037602 9813036602 9813037602। अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: साँचो बोलावटहरू परमेश्वरबाट आउँछ। जेमिसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 16 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, हाम्रो जीवनको लागि के उत्तम छ भनेर हामीलाई थाहा छ भन्ने सोच्न हामीलाई धेरै सजिलो छ। हामी प्राय परमेश्वरबाट बुद्धि नखोजिकन आफ्नै बाटोमा हिँड्ने प्रलोभनमा पर्छौ। हामीलाई मार्गदर्शन गर्न उहाँमा भरोसा राख्नु नै हाम्रो लागि धेरै राम्रो हो। हितोपदेशको पुस्तक 3:5 आफ्ना सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरा आफ्नै समस्त शक्तिमा भर नपर। परमेश्वरको ज्ञान र बुद्धि हाम्रो भन्दा धेरै उच्च छ र जब हामी उहाँमा भरोसा राख्छौ यसले परमेश्वरको लागि हाम्रो जीवनलाई हामीले बाँच्न सक्ने सबैभन्दा ठूलो मार्गमा निर्देशित गर्ने ढोका खोल्छ। हितोपदेशको पुस्तक 3:6 आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। धेरै क्रिश्चियनहरूले जीवनमा आफ्नै बाटो रोज्ने गल्ती गर्छन् अनि त्यसपछि तिनीहरूले परमेश्वरलाई आफ्नो प्रयासमा आशिष दिनुहोस् भने बिन्ती गर्छन्। हामीले प्रार्थना गर्नु र परमेश्वरलाई के गर्न चाहनुहुन्छ भनेर सोध्नु धेरै राम्रो कुरा हुन्छ। यसले परमेश्वरलाई हाम्रो जीवनको लागि उत्तम योजना प्रकट गर्न अनुमति दिन्छ, जसले गर्दा हामीले धेरै आत्मिक फल उत्पादन गर्नेछौ। प्रिय श्रोता, हामीले के गर्ने निर्णय गर्नु अघि हामीले पहिले परमेश्वरलाई सोध्नुपर्छ। प्रार्थनामा उहाँसँग गुणस्तरीय समय बिताउनुहोस् ताकि हामी पुष्टिकरण प्राप्त गर्न सकौं। हामीले गर्न लागेको कुरा साँच्चै परमेश्वरबाट हो भन्ने कुराको बारेमा स्पष्टीकरण गर्नु राम्रो हो। साँचो क्रिश्चियन सेवा भनेको परमेश्वरले आवश्यकता निर्धारण गर्नुको परिणाम हो अनि त्यसपछि उहाँ कसै कहाँ पुग्नुहुन्छ र त्यो आवश्यकता पूरा गर्न आग्रह गर्नुहुन्छ। प्रेरितको पुस्तक 9:15-16 तर परमप्रभुले तिनलाई भन्नुभयो, जाओ किनकि अन्य जातिहरू राजाहरू र इजरायलका सन्तानका सामुने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नु पर्छ सो म तिनलाई देखाउनेछु। यहाँ येशूले हननियालाई उनको लागि केही गर्ने निर्देशन दिइराख्नु भएको छ अनि उहाँले साउललाई एउटा विशेष सेवा पनि तोक्दै हुनुहुन्छ। त्यसै गरी परमेश्वरका जनहरूको आवश्यकताको आधारमा येशूले तपाईँलाई काम गर्नको लागि बोलाउनुहुन्छ। त्यसैले जब तपाईँ येशूसँग एकान्तमा प्रार्थना गर्नुहुन्छ, उहाँलाई तपाईँको लागि उहाँले के गर्नुभएको चाहनुहुन्छ भन्ने कुराको लामो सूची दिनुको सट्टा येशूलाई त्यो प्रश्न सोध्ने गर्नुहोस्, आज म तपाईँको लागि के गरेको चाहनुहुन्छ। भेडाको बथानको हेरचाह गरिरहेको बेला मूसाले परमेश्वरबाट आफ्नो बोलावट पाए। मूसाले आफूलाई कुनै सेवा गर्न नियुक्त गरेनन्, उनी नम्र थिए र परमेश्वरले उनलाई काम गर्न नियुक्त गर्नुहुनेछ भनेर पर्खिराखेका थिए। प्रस्थानको पुस्तक 3:7 तब परमप्रभुले भन्नुभयो, मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, तिनीहरूको दुःख मलाई थाहा छ। प्रिय श्रोता, परमेश्वरको बोलावट विशिष्ट आवश्यकताहरूमा आधारित हुन्छ। परमेश्वरले आवश्यकता देख्नुहुन्छ, त्यसपछि उहाँले त्यो पूरा गर्न कसैलाई नियुक्त गर्नुहुन्छ। प्रस्थानको पुस्तक 3:10 यस कारण अब जा, मेरा प्रजा अर्थात इजरायलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तलाई फारो कहाँ पठाउँदैछु। क्रिस्टको शरीरमा सबै साँचो सेवाको बोलावट यसरी नै हुन्छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउन आज नै रोज्नुहोस्। उहाँलाई भन्नुहोस् कि तपाईँ उहाँको लागि दिइएको कुनै पनि जिम्मेवारी पूरा गर्न तयार हुनुहुन्छ। पक्कै पनि तपाईँले येशूको आवाजलाई सुन्नुहुनेछ र उहाँले तपाईँलाई धेरै अद्भुत कार्यहरू गर्न दिनुहुनेछ, जसले गर्दा तपाईँ परमेश्वरका जनहरूको लागि निरन्तर आशिष बन्नुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशली हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, अघिल्लो अध्ययनमा हामीले अय्युबले आफ्नो दुर्दशामा बिलौना गरेका कुराहरू हेर्दै थियौं भने आजको दिनमा हामीले के विशेष कुरामा रहेर चाहिँ यो अध्ययनलाई अघि बढाउनेछौ?
2: आजको दिनमा हामी अय्युबको तीन साथीहरू नभइकन एक जवान मानिसले एलिहुले अय्युब र उनका साथीहरूले गरिरहेको वाद विवादको कुराहरूमा तर्क गर्दै आफ्नो कुरा राखेका जुन परमेश्वरबाटको थियो यो बारेमा जान्नेछौ।
1: एलिहुले गरेका कुरा के यसले हामीलाई अय्युबको पीड़ामाथि सान्त्वना दिन्छ या फेरि त्यो पीड़ालाई अन्य साथीहरूले जस्तो बढ़ावा दिन्छ? दाई,
2: तपाईँले एक गम्भीर प्रश्न गर्नुभयो। एलिहुले अय्युबलाई र उनका साथीहरूलाई हप्काउँदछन्। उनले परमेश्वरलाई यो घटनामा हस्तक्षेप गर्नको लागि मध्यस्थता गरेका हामीले थाहा पाउनेछौ। त्यसैले आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र त्यो वास्तविकतालाई थाहा गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन अय्युब 32 र 33 अध्यायबाट देख्न गइरहेका छौ। यहाँ हामी देख्छौ एलिहुको वक्तव्य। मित्र, यी मानिसहरू बहस वाद विवाद गरिरहेको सुन्नलाई धेरै मानिसहरूका झुण्ड उभिरहेका छन्। जब अय्युबले आफ्नो वक्तव्यलाई अन्त मात्र गरे, त्यस दर्शकहरू मध्ये एक सदस्य एलिहु नाम गरेको व्यक्तिले फेरि बहसको टिप्दछन् र आफ्नो वक्तव्यको तबसम्म निरन्तर जारी राख्छन् जबसम्म त्यस वाद विवादलाई परमेश्वर स्वयंले रोक्नुहुन्न। यस समय अवधिमा क्षितिजमा अति नै ठूलो तूफान जम्मा हुन्छ। एलिहुको वक्तव्यको अन्ततिर हामी प्रवेश गरिन्जेलसम्म तूफान आँधीले ती झुण्डहरूमाथि प्रहार गर्दछ र तिनीहरू सबै ओत लाग्न छिप्पिन भाग्छन्। खाली अय्युब मात्र त्यस आँधीमा छोडिन्दछन्। अनि त्यहाँ नै परमेश्वरले अय्युबसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुहुनेछ। अहिले अय्युबका तीन साथीहरूको बहस यानि वक्तव्य सिद्धिएको छ। मित्र, म यस कुरामा खुसी छु र आरामको सास फेर्दछु। म धेरै खुसी छु कि तिनीहरूको कुरा सिद्धियो र म आशा गर्दछु कि तिनीहरू घर गएको भए हुने थियो। यसो हेर्दाखेरि अय्युबले त्यस बहस यानि वाद विवादको जितेको जस्तो देखिन्छ, तर उसले जितेको छैन। यहाँ अर्को जवान केटा उभिरहेको छ जससँग भन्नलाई केही कुरा छ। उसले अहिलेसम्म आफ्नो मुख उघारेको छैन, खोलेका छैनन्, जुन जवान केटाको निम्ति असाधारण हो। तर यो जवान केटा अति नै बुद्धिमान केटा हुन्, जुनको नाम हो एलिहु। अय्युब 32 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब ती तीनजना मानिसहरूले अय्युबलाई जवाब दिनु छोडे, किनभने तिनले आफूलाई निर्दोष नै छु भनी सम्झे। अय्युबका तीन साथीहरूले अय्युबलाई सवालको जवाब दिन सकेनन्, यसमा तिनीहरू अयोग्य भए। तिनीहरूको सबै तर्क बहसमा तिनीहरूले उसको आवश्यकताको भेट्न असफल रहे। तिनीहरू मध्ये कसैले पनि उसको समस्याको लागि समाधान दिन सकेन। तिनीहरूले भनेका धेरै कुरा बिल्कुल सत्य थिए, तर तिनीहरूले अय्युबको समस्याको जवाब दिन सकेन। अन्त्य समय अय्युबले आफैलाई निर्दोष छु भनी सम्झे। म सोच्दछु कि अय्युबका साथीहरूले अय्युबको समस्याको कुनै जवाब पाउन सकेनन्, किनभने त्यहाँ कुनै जवाब थिएन। केवल परमेश्वरले मात्र सेल्फ राइचियस आत्मधर्मी यानि स्वधर्मी व्यक्तिलाई जवाब दिन सक्नुहुन्छ। हामी देख्नेछौ कि अन्तिममा परमेश्वरले अय्युबलाई उत्तर दिनुभयो, कुनै पनि कुरामा होस् न टुटिएको अधीनता अनम्रताको हृदयले तयारी उत्तर दिन सक्छ, तर निश्चय नै परमेश्वरलाई चाहिँ होइन। अय्युबका साथीहरूसँग उत्तर थिएन। अहिले एलिहु बहस गर्न गइरहेका छन्। उससँग पनि अय्युबको निम्ति उत्तर थिएन, तर उसको समाधानको जवाबको कुरा चाहिँ अरूको भन्दा खास उत्तरको निकै नजिकको थियो, र म सोच्दछु कि उसले अन्त्यमा यस दृश्यमा प्रकट हुनलाई परमेश्वरको लागि बाटो तयार गर्छन्। त्यसपछि परमेश्वरले अय्युबलाई सदरमुकामबाट हेडक्वार्टर्सबाट केही सुसमाचार सूचनाहरू दिनुहुन्छ जुन हामी सबैलाई आवश्यक छ। यो कुराको ध्यान दिनुहोस् कि एलिहु बुझी थिए। उत्पत्ति 22 अध्याय 21 पद अनुसार बुझबाटको सन्तान, यो प्रत्यक्ष छ कि ऊ अरबको जनजाति थिए। अनि आगे पद 2 भनिएको छ, तब रामको सन्तानको बुझी बारकेलका छोरा एलिहुलाई रिस उठ्यो, किनभने अय्युबले आफूलाई परमेश्वर भन्दा पनि धेरै धर्मी तुल्याए। एलिहु यसकारण बोल्न थाल्छन् किनभने ऊ रिसाएको छ। एलिहु खास 2 कुरामा रिसाउँछन्। पहिलो, अय्युबले आफ्ना सारा समय परमेश्वरलाई नभएर खालि आफैलाई उचित ठिक न्यायोचित ठहराउने काममा बिताए। यसको अर्थ यो हो कि उसले वास्तवमा यो भनिरहेका थिए, परमेश्वरले गलत गरेका छन्, परमेश्वर गलत हुनुहुन्छ, परमेश्वरले मसँग ठूलो भूल गर्नुभएको छ। यही नै उनको अय्युबको कथनको अर्थ हो। यसले एलिहुको रिस उठायो। अनि अब 3 पदमा भनिएको छ, औ तीनजना मित्रहरूसँग पनि तिनी रिसाए, किनभने अय्युबलाई जवाब दिन तिनीहरूसित केही जवाब है रहेन, र तिनीहरूले परमेश्वरलाई दोषी देखाए। यो चाहिँ एलिहुको रिसको दोस्रो कारण हो। यी साथीहरूले अय्युबको खास समस्याको औल्याउन सकिरहेका थिएनन्, तैपनि तिनीहरूले अय्युबलाई निन्दा गरिरहेका थिए। 4 पदमा भनिएको छ, उनीहरू अय्युबसँग बात गरुन्जेल एलिहु चाहिँ चुप लागिबसेका थिए, किनकि उनीहरू तिनी भन्दा उमेरमा पाका थियो। त्यस दिनमा बुढापाकाहरूले बोल्दा कान्छोहरूले बोल्दैनथे, त्यसकारण एलिहु नबोलेका थिए। जब अय्युब र उसका ती 3 साथीहरू बोलिरहेका थिए, अनि आगे पद 5 भनिएको छ, तर ती 3 जनासँग अय्युबलाई फर्काउनु जवाब केही नभएको देखेर तिनले आफ्नो रिस थाम्न सकेन। भनिएको छ, उनीहरू अय्युबसँग बात गरुन्जेल एलिहु चाहिँ चुप लागिबसेका थिए, किनकि उनीहरू तिनी भन्दा उमेरमा पाका थियो। त्यस दिनमा

बुजी बारेलका छोरा एलहुले भन्न शुरू गरे, म त उमेरमा सानै छु औ तपाईँहरू पाको हुनुहुन्छ, यसै कारण तपाईँको सामने मेरो ज्ञान देखाउन चाहिन र चुप लागि बसेको छु। मैले यस्तो विचार गरे, बुढाहरू बोलुन् र उमेर ढल्केकाहरूले आफ्ना ज्ञान प्रकट गरून्। यसपछि उसको चाखलाग्दो टिप्पणीको सुन्नुहोस्। आठ पदमा भन्छन्, तर मानिस त परमेश्वरका आत्मा हुनुहुन्छ र सर्वशक्तिमानको सासले त्यसलाई सहशक्ति दिन्छ। मित्र, एलहुसँग पवित्र आत्मासँग उही उचित स्थिति छैन जस्तो कि आज हरेक विश्वासीहरूसँग छ। यो प्रत्यक्ष छ कि पुरानो नियममा पवित्र आत्मा विश्वासीहरूमा बास गर्नु हुन्न थियो, तर पवित्र आत्मा खास निश्चित मानिसहरूमाथि निश्चित कामहरूको गर्न निश्चित समयमा आउनुहुन्थ्यो। उदाहरणको निम्ति प्रस्थान 31:2-3 पद अनुसार, बिजलेल परमेश्वरको आत्माले भरिएका व्यक्ति थिए जसले पवित्र वासस्थान यानि भेट हुने पालको सामानहरू बनाउन उसलाई निपुणता कला र बुद्धि ज्ञान दिनुभएको थियो। पुरानो नियममा परमेश्वरको आत्मा धेरै मानिसहरूमाथि उत्रनुभयो। दाउदले प्रार्थना गरे, भजन संग्रह 51:11 पदमा, मबाट तपाईँको पवित्र आत्मा नलैजानुहोस्। अनि यसले संकेत गर्दछ कि पवित्र आत्मा पुरानो नियमका विश्वासीहरूबाट हट्न प्रस्थान गर्न सक्नुहुँदो रहेछ। पुरानो नियममा यो शिक्षा दिइएको छैन कि पुरानो नियमका विश्वासीहरूमा पवित्र आत्मा बास गर्नुहुन्छ सधैँको निम्ति। एलहुले यो कुरा थाहा पाउँछन् कि खालि सर्वशक्तिमान परमेश्वरको आत्माको प्रेरणाले श्वासले मात्र मानिसलाई सहशक्ति दिन्छ। यसको अर्थ हो त्यहाँ खालि एक मात्र निश्चित अधिकार छ, अनि त्यो हो परमेश्वरको वचन। अनि आगे 9 पदमा भनिएको छ, बुढाहरू मात्रै त बुद्धिमानी हुँदैनन् अथवा जे ठिक छ सो बुझ्ने पाकाहरू मात्र हुँदैनन्, सर्वशक्तिमानको श्वासले प्रेरणाले सहशक्ति दिन्छ। उसले थाहा पाउँछन् कि खालि परमेश्वरले मात्र अय्युबको मामलामा उत्तरको प्रदान गर्न सक्नुहुन्छ। एलहुले परमेश्वरको निम्ति उत्तर दिन बाटोको तयारी गरिरहेका छन्। यद्यपि ऊ स्वयंसँग खास उत्तर नभए तापनि उसले यो थाहा पाउँछन् कि यी अन्य मानिसहरूसँग पनि यसको उत्तर थिएन। आगे पद 10-12 पदमा भनिएको छ, यसै कारण म भन्दछु, मेरो कुरा सुन्नुहोस्, म पनि मेरो बुद्धिको प्रदर्शन गर्नेछु। हेर्नुहोस्, म त तपाईँहरूका कुरा सुन्दै थिएँ, तपाईँहरू शब्दहरू खोज्नुहुँदा तपाईँहरूका विचारको अन्त के हुन्छ भने म त ध्यानसित सुनिरहेको थिएँ, तपाईँहरूको विचारको अन्त के हुन्छ भने म त सोचिरहेको थिएँ, र तपाईँहरू मध्येको कसैले पनि अय्युबलाई खण्डन गर्नु भएन न त तिनको बहसको जवाबै दिनुभयो। यो निश्चय नै बिल्कुल सत्य थियो। अनि 13 पदमा भनिएको छ, यसैले होसियार गर्नुहोस्, बुद्धि पाएका छौं भनी तपाईँहरू दावी नगर्नुहोला, परमेश्वरले तिनलाई खण्डन गर्नुहुन्छ, मानिसले त होइन। यसले एलहुलाई शान्ति भंग गरिरहेको थियो किनभने उसले विचार गरेथे कि यी मानिसहरूले अय्युबलाई जवाब दिन सक्नुपर्ने थियो। यसले उसलाई शान्ति भंग गरिदियो, डिस्टर्ब गरिदियो, किनभने अय्युब आफैलाई धर्मी सही न्यायोचितको रूपमा निरन्तर दावी गरिरहेका छन् र आफ्नो दृष्टिमा म निर्दोष छु भन्ने कुरामा दृढ निश्चय थिए। पश्चापी शब्दको शाब्दिक रूपमा अर्थ हो कुच्चिनु। अहिले यो सत्य हो कि अय्युबलाई लगातार हिर्काइए र कुच्याइए। ऊ शैतानसँग कुस्तीमा थिए, ऊ आफ्ना साथीहरूसँग पनि मौखिक बौद्धिक प्रतिस्पर्धाको कुस्तीमा थिए। यो मानिस कुच्याइएका अवस्थामा छन्, यसको बारेमा कुनै प्रश्न छैन, तर पश्चाताप पछुतो मानिसभित्रबाट बाहिर आउँछ। यो पापको लागि शोक र पश्चाताप हो। मित्र, दाउदले यो कुरा बुझे। भजन संग्रह 51:17 पदमा भन्छन्, चूर्ण आत्मा नै परमेश्वरको निम्ति बलिदान हो, हे परमेश्वर, चूर्ण
र पूर्ण

0: पश्चापी हृदयलाई तपाईले तुच्छ ठान्नुहुन्न। अयुबलाई कुच्याइए अनि कुच्चिए, तर पश्चापी आत्माको उसको जीवनमा आएको थिएन। तर परमेश्वर उससँग व्यवहार अहिलेसम्म गर्नुभएको छैन। खालि आत्मधर्मी, सेल्फ राइचियस, घमण्डी, हट्टीहरूको निम्ति परमेश्वरसँग मात्र जवाब छ। जुन क्षणमा तपाईँ र म आत्मधर्मी, स्वयंधर्मी बन्छौं, हामी एउटा कुराको निम्ति निश्चित हुन सक्छौ, हामी परमेश्वरसँग कुस्तीमा, लड़ाईमा ल्याइनेछौ र उहाँले हामीलाई कुच्याउनुहुनेछ। उहाँले हामीलाई त्यस तरिकामा व्यवहार गर्नुपर्छ किनभने हामीलाई नम्रताको, दीनताको आत्मामा ल्याउने र हाम्रो पापको महसुस गर्ने काममा वा सम्झने काममा ल्याउन कुच्याइको आवश्यक पर्दछ। अनि यो नै नम्रताको आत्मा जोन वेस्लीको जीवनमा प्रकट भएको थियो। उसको नम्रताको बारेमा हास्यास्पद कहानी छ। यो यस प्रकार छ, जोन वेस्ली अति नै साँगुरो झोलुङ्गे पुल पार गरिरहेका थिए र त्यस बेला पुलको बीचमा आफ्नो शत्रुलाई भेटे अनि दुवैजना एकैपल्ट पुल पार गर्न असम्भव थियो र उसको शत्रु चाहिँ ठिङ्गै उभिएर यस्तो रवाब छोडे, म कहिले पनि गधालाई बाटो छोड्दिन। वेस्लीले उसलाई केही मिनट हेरे, त्यसपछि उसले उत्तर दिए, महाशय, म सधैँ बाटो छोडिदिने गर्छु। त्यसपछि वेस्ली तल पुलमा लम्पसार सुते र उसको शत्रु उसमाथि टेकेर पार गरे। अनि म सोच्दछु कि त्यस्तो अवस्थामा जोन वेस्लीले दिने उत्तर चाहिँ अति नै उत्तम हो। धेरै मानिसहरू आफू गिर्न, तल नीच हुन चाहँदैनन्, तर वेस्ली त्यो गर्न इच्छुक भए। मित्र, एलुहुले आशा गरेका थिए कि अयुबका साथीहरूले निरन्तर आफ्नो बहसलाई अघि जारी राख्नेछन् र अयुबलाई मुखतोड जवाब दिनेछन्, तर त्यो भएन। अघि 16-17 पदमा भन्छन्, के तिनीहरू बोल्दैनन् भनेर मैले पर्खिबस्ने र, किनभने तिनीहरू त्यहाँ उभिबस्छन् र फेरि जवाबै दिँदैनन्। होइन, अब म मेरै जवाब दिनेछु र म के विचार गर्छु म तपाईहरूलाई भन्नेछु। मित्र, यस पदहरूले हामीलाई केही झलक दिन्छ कि यस अयुबको पुस्तकको लेखक सम्भवत एलुहु थिए। यो कुराको ध्यान दिनुहोस्, उसले मैले शब्द प्रयोग गरिरहेका छन् जब उसले यो स्पष्टीकरण दिन्छन्। अनि यो यस्तो सुनै पर्दछ मानौ यो पुस्तकको लेखक उस स्वयं नै थिए। आगे 18 पदमा भनिएको छ, किनभने मेरो मुखभरि जवाब आएको छ, मेरो मनमा कुरा भरिएको छ। अभाग्यवश हामी धेरैजना महात्मा छौं, हामी अति संवेदनशील र जिद्दी छौं, हामी सजिलै रिसाउँछौं, हामी आफै स्वयंलाई सिद्ध, उचित, ठिक ठान्नमा तयारी हुन्छौं, हामी चाहँदैनौं कि कसैले हामीलाई हप्काएको, हाम्रा शब्दहरूमा कोमलता छैन, हामीसँग टुटेको हृदय छैन र रुने आँखा छैन, हामी ख्रिष्टको मनको आफ्नो जीवनमा प्रदर्शन गर्दैनौ। यो कुराको याद राखौं। हितोपदेश 15:1 हामीलाई भन्छ, मिठो जवाबले क्रोधलाई शान्त पार्दछ तर नमिठो वचनले रिस उठाउँछ, अनि हामी प्रायले त्यसका बिर्सेका छौं। यसपछि 33:3 पनि लागौं, एलुले मतलब उससँग भन्ने केही कुरा छ। 33:1-2 पदमा भनिएको छ, तब अयुब, मेरो वचन सुन्नुहोस् र मैले भनेको हरेक कुरालाई ध्यान दिएर सुन्नुहोस्, हेर्नुहोस् म जवाब दिनलाई तयार छु, शब्दहरू मेरो मुखभरि आएका छन्। एलुहु धेरै महान सत्यताहरूमाथि जोड़ दिन गइरहेका छन्। सुन्नुहोला, 3-4 पदमा भन्छन्, म बुद्धिसित बोल्दैछु र मेरो मुखले इमानदारीसित बोल्दैछु भनी मलाई विश्वास छ, किनभने परमेश्वरको आत्माले मलाई सृजनुभयो र सर्वशक्तिमानको सासले मलाई जीवन दियो। मेरो मित्र, यो महान सत्यता हो। परमेश्वर मेरो सृष्टिकर्ता हुनुहुन्छ। एलहु परमेश्वरको आत्माद्वारा बोल्न गइरहेका छन्। उसले भन्छ कि अरू मानिसहरूले अयुबलाई जवाब दिन सकेनन् र अहिले ऊ कोशिस गर्नेछ जवाब दिनलाई। पत्रुसले आफ्नो पत्रमा लेखेथे, पहिलो पत्रुस 4:11 पदमा, यदि कोही बोल्छ भने परमेश्वरको वाणी जस्तै गरी बोलोस्। हा मित्र, एलहु परमेश्वरको आत्माद्वारा बोल्न गइरहेका छन्। आगे पद 5-6 भनिएको छ, तपाईँ सक्नुहुन्छ भने मलाई जवाब दिनुहोस्, आफ्ना तर्कहरू थुपारेर मेरो सामना गर्नुहोस्। परमेश्वरको दृष्टिमा म तपाई जस्तै छु, म पनि एक मुठी माटो मात्र हुँ। अयुबलाई त्यस्तो मानिसको आवश्यक परिरहेको छ जसले उसलाई परमेश्वरको सामने प्रतिनिधित्व गर्दछ, अनि यो जवान केटा एलहु त्यो गर्न इच्छुक छन्। ऊ भन्छन्, म पनि तिमी जस्तै एक मुठी माटो मात्र हुँ, म पनि तिमी जस्तै व्यक्ति हुँ। ओ, परमेश्वर र अयुब बीच मध्यस्थको रूपमा उभिन चाहन्छन्। यो स्पष्ट छ कि एलहु त्यो मानिस होइनन्, तर यसले हाम्रा प्रभुको मानव चोलामा अवतारको लागि अति ठूलो आवश्यकताको प्रकट गर्दछ। उहाँ मध्यस्थ हुनुपर्छ र उहाँ परमेश्वर पनि हुनुपर्छ, तर उही समयमा उहाँ हामी जस्तै उही माटो बाटोको मानिस हुनुपर्छ, मतलब मानव। अनि येशु ख्रिष्ट निश्चय नै यिनै तीनै कुरा हुनुहुन्थ्यो। आगे पद 7-9 पदमा भनिएको छ, मेरो डरले तपाईँलाई लज्जित नपारोस्, न त मेरो कुनै दबाउले तपाईँलाई थर्कमान पारोस्। तपाईँले आफ्नो भन्ने कुरा भन्नुभयो र मैले तपाईँको कुरा सुने, मैले तपाईँका वचन ध्यानसित सुने। तपाईँले भन्नुभयो, म निर्दोष र बेकसुर, निरपराध र दोषरहित छु। एलहुले अगाडिका सबै बहसहरू तर्कहरू सुनिरहेका थिए र अयुबले आफैलाई निर्दोष बेकसुरको रूपमा दावी गरेको र परमेश्वरसँग अयुबले दोष गलत भेटाएको सारा कुरा सुनेथे। अहिले एलहुले अयुबलाई भन्छन् कि परमेश्वर मानिसभन्दा महान हुनुहुन्छ र मानिसप्रति जवाबदेही हुनुहुन्न। 10-12 पदमा भनिएको छ, तपाई मलाई दोषी ठहराउने कारण परमेश्वरले भेटाउनु भएको छ, उहाँले मलाई आफ्नो शत्रु ठान्नु भएको छ, उहाँले मेरो खुट्टामा ठिंगुरा ठोकिदिनु भएको छ, औ मैले गरेका सबै काम उहाँले नियालेर हेर्नुहुन्छ। हेर्नुहोस्, यो मेरो उत्तर हो, तपाईँ गलत हुनुहुन्छ, परमेश्वर मानिसभन्दा महान हुनुहुन्छ। उसले महान कथन बनाउँछन् कि परमेश्वर मानिसभन्दा महान हुनुहुन्छ। यो साधारण कथन हो, तैपनि यो महान छ किनभने धेरै मानिसहरू परमेश्वरको लागि परमेश्वरको स्थान लिन्छन्। धेरै ख्रिस्टियनहरूले तपाईँलाई यो कुरा जानकारी दिन खोज्छन् कि किन निश्चित घटना विपत्तिहरू जीवनमा घट्छन्। कोही कोही ख्रिस्टियनहरू यसरी बोल्छन्, मानौ तिनीहरूसँग स्वर्गमा व्यक्तिगत प्राइभेट लाइन छ। मित्र, म यस कुराको माथि धेरै सन्देह गर्छु। वास्तविकता यो हो कि त्यहाँ धेरै कुराहरू छन् हामी कोही पनि पूर्ण रूपमा जान्दैनौ। आगे पद 13 भनिएको छ, परमेश्वरले मानिसको उजुरको जवाब दिनुहुन्न भनेर तपाईँ किन परमेश्वरलाई दोष लाउनुहुन्छ। अयुबले यो कुरा बुझ्न आवश्यक छ कि परमेश्वरलाई कुनै समितिलाई प्रतिवेदन रिपोर्ट दिन आवश्यक थिएन। उहाँ कुनै समूह व्यक्ति प्रति जवाब दिए हुनुहुन्न, न उहाँ सार्वजनिक आम विचारमा नै निर्भर हुनुहुन्छ। मित्र, परमेश्वर न तपाईँ प्रति न म प्रति नै जवाब दिए हुनुहुन्छ। उहाँले हामीलाई जवाब दिनु पर्दैन, उहाँ हामी प्रति उत्तरदायी हुनुहुन्न। कोही कोही मानिसहरू भन्छन्, ओ किन परमेश्वरले यस्तो घटना घट्न दिनुभयो जीवनमा। मित्र, मलाई थाहा छैन कि किन, म यति मात्र जान्दछु परमेश्वर तपाईँ प्रति जवाब दिए हुनुहुन्न। किन यो भन्ने बारेमा उहाँले तपाईँलाई कारण भन्न आवश्यक छैन। उहाँले खालि मलाई उहाँलाई विश्वास र भरोसा गर्न मात्र भन्नुभएको छ। उहाँले कहिले पनि प्रतिज्ञा गर्नुभएको छैन, उहाँले मलाई अन्धकारबाट निकाल्नेछु। तर उहाँ भन्नुहुन्छ, मेरो हातलाई समात र म तिमीलाई अन्धकारमा भएर डोर्याउनेछु। उहाँले हामीलाई हरेक कुराको वर्णन गर्न प्रतिज्ञा गर्नुभएको छैन, उहाँले खालि उहाँलाई विश्वास र भरोसा गर्न मात्र भन्नुभएको छ। अनि आगे लगातार भन्छन् 15, 14 र 15 निश्चय परमेश्वर धेरै प्रकारले बोल्नुहुन्छ भने पनि कसैले त्यसको वास्ता गर्दैनन्। सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्त निन्द्रामा परेका हुन्छन्। हामीले यो कुराको याद गर्नुपर्छ कि जबकि हामीसँग सम्पूर्ण बाइबल भएकोले गर्दा हामीले पाएको कुनै सपना दर्शनमा विश्वास गर्न आवश्यक छैन। तर अति नै दुर्गम क्षेत्र जहाँ अझसम्म सुसमाचार पुगेको छैन, गएको छैन, म सोच्दछु कि परमेश्वर अझै यो विधिको प्रयोग गर्नु भएको देख्नुहुनेछ। अनि 16-17 पदमा भनिएको छ, जब तिनीहरू आफ्ना ओछ्यानहरूमा सुतेका हुनुहुन्छ तब परमेश्वरले तिनीहरूलाई सुन्न लाउनुहुन्छ र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्छ। मानिसलाई त्यसको लापरवाही चालबाट सुधार्नलाई, मरणशील मानिसको अहंकार रोक्नलाई। अयुबसँग समस्या चाहिँ उससँग भयानक रोग थियो, त्यो आत्माको क्यान्सर थियो जुन घमण्ड हो। ओ मानिसको घमण्डी हृदय। अनि यो म आफ्नै जीवनमा पनि देख्छु, के तपाईँ आफ्नो हृदयमा त्यो देख्नुहुन्छ? ओ हामी यस्ता किसिमका मानिस भएकोले गर्दा कति धेरै दिन र नम्र टुटेको आत्मा हुन आवश्यक छ। एलु यहाँ भन्छन् कि परमेश्वर अनुशासन ताणद्वारा सुधार्नुहुन्छ। अयुबको झुटो तर्क बहस अति नै साधारण कुरा हो। उसले परमेश्वरको चरित्रको बुझेनन्, त्यसकारण उसले अयुबसँग परमेश्वरको व्यवहारको पनि बुझेनन्। तर परमेश्वर अयुबसँग व्यवहार गरिरहनु भएको थियो र उहाँ अयुबसँग घमण्डको अहंकारको रोक्न चाहनुहुन्थ्यो, उसबाट निकाल्न चाहनुहुन्थ्यो। अयुब असल मानिस थिए, ऊ महान व्यक्ति थिए, तर उही समयमा तपाईँ र म जस्तै तुच्छ निज पापी पनि थिए, कमजोर व्यक्ति थिए। किनभने तपाईँ र म पापी भएकोले गर्दा घमण्ड हाम्रो जीवनहरूमा घस्रेर गएको छ। उदाहरणको निम्ति हामी ती मानिसहरूसँग रिसाउँछौ जो हामीलाई आलोचना गर्न साहस गर्छन्, होइन? त्यो घमण्ड हो। मित्र, अयुब 36:7 उहाँको नजर सधैँ हामीतिर हुन्छ भनेर भन्छन्। हामी उहाँका हातहरूमा छौं र हामी उहाँका आँख मुनि निरन्तर रहेका हुन्छौ। हामी उहाँका कोमल, गम्भीर र अपरिवर्तनीय प्रेमको पात्र हौं। तर उही समयमा हामी उहाँका ज्ञानी र नैतिक सरकारको शासनधीन पात्र हौं। उहाँले हामीलाई सन्तानको रूपको लाडे प्यार दिएर बिगार्न चाहनुहुन्न। यसपछि 29-30 पदमा हामी देख्छौ, त्यसलाई खाडलबाट निकालेर जीवनको पूरा ज्योतिको उपभोग गर्न यी सबै काम परमेश्वरले मानिसको निम्ति गर्नुहुनेछ औ बारम्बार गर्नुहुनेछ। परमेश्वर प्राय मानिसलाई अनुशासनद्वारा पढाउनुहुन्छ, शिक्षा दिनुहुन्छ। परमेश्वरले यसलाई उसको आत्मालाई खाडलमा जाने कामबाट बचाउन प्रयोग गर्नुहुन्छ। अनि 31-33 पदमा हामी पढ्छौ, अयुब सुन्नुहोस्, मेरो कुरा ध्यानसित सुन्नुहोस्, चुप लागि बस्नुहोस् र म आफै बोल्नेछु। यदि तपाईँको बहस गर्ने कुनै कुरा छ भने मलाई जवाब दिनुहोस्, बोल्नुहोस् र तपाईँ ठिक हुनुहुन्छ भने प्रमाण पाएर म खुशी हुनेछु। तर बहस गर्न तपाईँको कुरा छैन भने मेरो कुरा सुन्नुहोस्, चुप लागि बस्नुहोस् र म तपाईँलाई बुद्धिको कुरा सिकाउनेछु। परमेश्वर आज पनि विश्वासीहरूको निम्ति उही कुरा गर्न चाहनुहुन्छ। हामीले हिब्रू 12:3-5 पदमा हामीलाई दिइएको अर्थको विचार गर्न आवश्यक छ। भनिएको छ, किनभने पापीहरूबाट उहाँको विरूद्धमा भएको यतिका विवादहरू सहनुहुनेलाई विचार गर औ मन शिथिल भई तिमीहरू थाकेर नजाऊ। तिमीहरूले अझसम्म पापको विरूद्धमा लडेर रगतै पिच्छे हुने गरी विरोध गरेका छैनौ। तिमीहरूले त्यस अर्थीलाई बिर्सेका छौ जसले छोरालाई झैं तिमीहरूसँग कुरा गर्दछ, हे मेरो पुत्र, प्रभुको अनुशासनलाई हल्का नसम्झ, न त उहाँ बाटोको हप्कीमा नै हरेस खाओ। त्यसपछि हिब्रू 12:11 पदमा भनिएको छ, सबै अनुशासन हाम्रो निम्ति मजाको हुँदैनन् तर दुःखको हुन्छ, तापनि सहेर परिपक्व भएकाहरूलाई पछिबाट शान्तिको फल अर्थात धार्मिकताको फल दिन्छ। त्यहाँ तीन विभिन्न तरिकाहरू छन् जुनमा हामी हाम्रा स्वर्गीय पिताको अनुशासनको भेट्न सक्छौ। पहिलो, हामी यसलाई तिरस्कार गर्न सक्छौ, मानौ उहाँको हात र उहाँको आवाज यसमा थिएन, हामी परमेश्वरको उपेक्षा गर्न सक्छौ। दोस्रो, हामी यसको कारण हरेस खान सक्छौ। जब हामी त्यो गर्छौ त्यो खास हार हो। अयुबसँग यी दुवै प्रतिक्रियाहरू थिए, तर हामी के गर्नुपर्छ? तेस्रो हो, हामी यसद्वारा अभ्यास गरिएको हुनुपर्छ ताकि यसले हाम्रा जीवनमा धार्मिकताका फलहरू फलाउँछ। परमेश्वरले आफ्ना सन्तानहरू कहाँ दुःख कष्टहरू आउन अनुमति दिनुहुन्छ र उहाँले ग्रहण गर्नुभएका हरेक सन्तानलाई तार्न दिनुहुन्छ, अनुशासन दिनुहुन्छ। त्यो नै अय्युबको जीवनमा घटिरहेको यी सबै कुराको पछि महान उद्देश्य छ।
1: आजको दिन एक आशिषमय दिन रह्यो दाई। एलिहु अय्युबका अन्य साथीहरूभन्दा फरक रूपमा प्रस्तुत भएका छन्। उनले अय्युब र तिनका साथीहरूलाई उनीहरूले गरेका व्यवहारको कारण हप्काए र परमेश्वरको सन्देशको लागि मार्ग तयार गरे।
2: हो भाइ, एलिहुले भनेका छन् परमेश्वर सबै कुरा भन्दा माथि हुनुहुन्छ र हामी त एकमुठी माटो मात्र हौ। हामी परमेश्वरमा बहस गर्ने होइन तर उहाँको योजनामा चल्ने हुनुपर्दछ।
1: साँच्चै दाई, परमेश्वरले मानिसलाई कष्टको बाटो भएर यसकारण जान दिनुहुने रहेछ कि हामी उहाँमा बनिन र हामीलाई हृदयको घमण्डबाट अनुशासन गर्नको लागि, होइन त?
2: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ। हो, हामीले बुझ्नुपर्छ कि परमेश्वर सबै कुराहरूको नियन्त्रण गर्नुहुन्छ र मानिसलाई पश्चतापी भएर उहाँमा आउनको लागि फर्कनुहुन्छ। त्यो पश्चताप जुन मानिसको हृदयभित्रबाट आउँदछ जसले जीवनलाई परिवर्तन गर्छ। त्यसैले के हामी त्यस प्रकारको पश्चताप गर्नको लागि तयार छौ?
1: हजुर साँच्चै, पश्चतापी हृदयसँगै हाम्रो यो अध्ययनको यात्रामा जोडिनुहोस् र अन्त्यमा हामी हरेकलाई परमेश्वरले त्यो साँचो शान्ति दिनुभएको होस्। आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको कामना हामी गर्दछौ र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौ र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौ। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97024209707
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू, परमेश्वर येशुख्रिस्टको नाउँमा जय मसीह। श्रोता मित्रहरू, आजको रेडियो कार्यक्रममा हामीले पवित्र धर्मग्रन्थबाट घरबाट आदर गर्नु भन्ने महत्वपूर्ण विषयमा रही चर्चा गर्नेछु। सदाजी आउनुहोस्, आजको पाठलाई शुरू गर्नु अघि एउटा प्रार्थना गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौ यस नयाँ दिनको लागि, नयाँ समयको लागि, श्रोताहरूको लागि। जसरी प्रभु आज हामीले तपाईँको व्यवस्थाबाट पाँचौं आज्ञामा रहेर अध्ययन गर्नेछौ, हामीलाई सहायता गर्नुहोस् येशूको नाममा, आमेन। शुरूआत गरौं प्रस्थान 20:12 पदलाई अध्ययन गरी। यहाँ लेखिएको छ, आफ्ना बुबा र आमालाई आदर गर। मित्रहरू, थोमस वाटसनले 10 आज्ञाहरूलाई सुहाउँदो किसिममा याकुबको भर्याङसित तुलना गरेका छन्। व्यवस्थाको पहिलो सूचीपत्र त्यो हो। चौथो आज्ञाको पहिलो खण्डले स्वर्गसम्म पुग्ने याकुबको भर्याङको शिखर जस्तै अनि परमेश्वरप्रति हाम्रो नैतिक र आत्मिक आचरणसित व्यवहार गर्दछ। 10:12 दोस्रो सूचीपत्र पाँचौं आज्ञाहरू भर्याङको तला जस्तै छ अनि मानिसहरूमा हाम्रो नैतिक र आत्मिक आचरणसित व्यवहार गर्दछ। जसै वाटसनले भने, पहिलो सम्बन्धमा मानिस असल बन्न सक्दैन जो दोस्रोसँग खराब हुन्छ। ठूलो महत्वको कुराका रूपमा त्यसले व्यवस्थाको दोस्रो सूचीपत्र बनाउँछ। पहिलो दृश्यमा यो देखा पर्दछ, त्यसले पहिलो आज्ञाको गहन विषयलाई तुलना गर्यो। कुरा यस्तो छ, आफ्ना बुबा र आमालाई आदर गर। यो सत्य हो, यदि उसको सम्बन्ध साथी सङ्गीसित राम्रो छैन भने त्यसको सम्बन्ध परमेश्वरसित पनि ठिक हुँदैन। श्रोताहरू, यो चाखलाग्दो छ कि व्यवस्थाको दोस्रो सूचीपत्र आफ्ना बुबा र आमालाई आदर गर भनेर प्रारम्भ हुन्छ। प्रश्न छ, किन? यदि हामीले धेरै मानिसलाई प्रश्न गर्यौं भने कुन चाहिँ व्यवस्थाको दोस्रो सूची मध्ये पहिलोमा अघि राख्दा राम्रो हुन्छ? थोरैले मात्र भन्नेछन्, आफ्ना बुबा र आमालाई आदर गर। सम्भवत मानवीय ज्ञानले हत्या नगर भन्नेलाई साक्षान्ते। यसकारण किन प्रभुले पहिलो सूचीमा आफ्ना बुबा र आमालाई आदर गर भनेर राख्नुभयो? प्रति उत्तरमा हामी देख्नेछौ कि उहाँले यसो गर्नुमा धेरै असल कारणहरू छ। पहिलो, पाँचौं आज्ञाले वैधानिक अधिकार र यसको स्रोतको विषयलाई शुरू गर्दछ अनि यसप्रति ईश्वरीय समर्पणलाई आदेश गर्दछ। बाँकी आज्ञाहरूले हाम्रो नैतिक र सामाजिक जिम्मेवारीहरूसित व्यवहार गर्दछ, तर हामीले यिनीहरूलाई रद्द गर्नुभन्दा पहिले वैधानिक अधिकारलाई आदर गर्न सिक्नु पर्दछ। यो चिन्नु आवश्यक छ कि हाम्रो नैतिक र सामाजिक जिम्मेवारीहरू इच्छाद्वारा परिवर्तन गर्न केवल मानवीय मिलाप पत्र होइन, तिनीहरूको पछाडि तिनीहरूसित परमेश्वरको व्यवस्थाको महत्व छ। मानवीय अधिकार जसले तिनीहरूलाई बलियो बनाउँछ, यसको पछाडि तिनीहरूसित ईश्वरीय अधिकारको सामर्थ्य छ। दोस्रो, यदि हामी हाम्रो घरमा ठिक छौं भने हामी समाजमा हरेक ठाउँमा ठिक हुन्छ। पाँचौं आज्ञाले मात्र कुनै मानिसको अधिकारलाई प्रष्ट रूपले उल्लेख गर्दछ अनि यसले परिवारमा त्यस अधिकारलाई स्थापित गर्दछ। यो त्यहाँ छ कि सबै नैतिक र सामाजिक भलाइ शुरू हुनुपर्दछ। यसको ज्ञानमा यो प्रष्ट छ कि यस आज्ञाले बुबा आमा र छोराछोरीहरूको बीचमा सुमधुर सम्बन्ध कायम गराउँछ। यसले धेरै कार्य गर्छ। सामान्यमा, साधारणमा, समाजमा, मण्डलीमा अनि राज्यमा वैधानिक अधिकारप्रति यसले हाम्रो व्यवहार र सम्बन्धलाई व्यवस्था गर्दछ। यस पाँचौं आज्ञाले आदरको संरक्षणलाई माग गर्दछ अनि ठूला, साना अथवा बराबरीको रूपमा तिनीहरूका ठाउँमा भएको सम्मानलाई पूरा गर्दछ। धेरैको लागि यस आज्ञामा भएको साधारण शब्दहरू ठूलो हुन्छ। पहिलो पटक सुनेर सायद इजरायलीहरूले प्रष्ट रूपमा तिनीहरूको घरायसी व्यवस्थाहरूतिर संकेत गर्दछ भनेर बुझे। जे भए तापनि यो प्रष्ट छ कि उहाँले बुबा र आमा भन्ने शब्दलाई प्रयोग गरेर तिनीहरूको घरायसी व्यवस्थाको विस्तारहरूका रूपमा मण्डली र राज्यका व्यवस्थालाई स्थापित गर्नुभयो। यसैकारण धेरै अरूहरूलाई समावेश गरेर उहाँले आदरको कार्यलाई बढाउनु भयो। धेरै किसिमले परमेश्वरले बुबा र आमालाई प्रयोग गर्नुहुन्छ अनि जसलाई उहाँले यस्तो शीर्षक दिनुहुन्छ उहाँले हामीलाई आदर गर्न आज्ञा गर्नुभयो। शासकहरू राजाहरू तेरा धर्म बुबा र तिनीहरूका रानीहरू तेरो सिहार गर्ने आमाहरू हुनेछ। यसै या 49:43 इजरायलको गाउँले जीवन समाप्त भयो जबसम्म म दबोरा खडा भइन इजरायलमा एउटी आमा जे म खडा भए। न्यायकर्ता 5:7 अगमवक्ताहरू एलिसाले एलियालाई कराएर भने हे मेरा पिता हे मेरा पिता। दोस्रो राजा 2:12 राजा योरामले एलिसालाई हे मेरा पिता भनेर सम्बोधन गरे। दोस्रो राजा 6:21 आत्मा जित्नेहरू किनकि ख्रिस्तमा तिमीहरूका धेरै पिता त छैनन् किनकि सुसमाचारद्वारा ख्रिस्ट येशूमा म तिमीहरूका पिता बने। 1 कोरिन्थी 4:15 प्रेरित युन्नाले लेखे मेरा छोरा छोरीहरू सत्यको अनुसरण गर्दछन् भन्ने कुरा सुन्न पाउनु भन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ। तेस्रो युन्ना 4:4 यी सबै थप खण्डहरूले बुबा र आमा भन्ने उपमा पाएका छन्। हामी सबैले तिनीहरूलाई आदर गर्नु पर्दछ भनेर त्यसले सिकाउँछ। मुसाले आज्ञा गरे बुढा पाकाका सम्मानमा उठ र वृद्ध मानिसको आदर गर तिनीहरूले परमेश्वरको भय मान म परमप्रभु हुँ। लेवी 19:32 पावलले भन्दछन् वृद्ध मानिसलाई नहप्काऊ तर तिनलाई बुबालाई जस्तै गरी सम्झाऊ। वृद्ध स्त्रीसँग आमा जै जो साँच्चै विधवा हुन् तिनलाई आदर गर। 1 तिमोथी 5:1-3 अनि तिनले 17 भन्दछन् मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोब्बर आदरका योग्य हुन्छ राजालाई आदर गर भनेर पत्रुसले थप्छ। 1 पत्रुस 2:17 श्रोताहरू यस प्रकारले छोरा छोरीहरूले तिनीहरूका बुबा आमालाई आदर दिने कुरा भन्दा अझ बढी फराकिलो कुरालाई लागू गर्दछ। 5 आज्ञाले हाम्रो व्यवहार र आनी बानी सबै संसारिक अधिकारलाई उल्लेख गर्दछ। यसले राज्यको अधिकारलाई संलग्न गर्दछ। प्रभुले हामीलाई हाम्रो शासकहरू र व्यवस्थालाई आदर गर्न र आज्ञा पालन गर्न आदेश गर्नुहुन्छ जसरी तिनीहरूले हामीमाथि शासन गर्दछ। हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस् परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। रोमी 13:1 यसले मण्डलीको अधिकारलाई पनि समावेश गर्दछ। पावलले उल्लेख गर्दछन् तर माथिको एरुसलेम स्वतन्त्र छ जो हाम्री आमा हो। गलाती 4:27 जसरी जोन ब्राउनले भन्दछन् अनुग्रहको सुसमाचारको मण्डलीको घोषणा गर्ने करार चाहिँ हाम्री आमा हो। हामी तिनलाई आदर गर्न बाध्य छौ। तिनको अधिकारलाई तिरस्कार गरिनु हुँदैन। तिनीहरूका अगुवाहरूको आज्ञा पालन गर र तिनीहरूका अधीनमा बस किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिनीहरूका प्राणको हेरचाह गर्दछ। यो काम तिनीहरूले आनन्द साथ गरून् दुःख मानेर होइन नत्र त त्यसबाट तिनीहरूलाई कुनै लाभ हुने छैन। हिब्रू 13:17 तर पनि यो पूरी कथा भने होइन। कसरी हामीले हाम्रो पूर्ण संसारिक अस्तित्वमाथि परमेश्वरको अधिकारलाई नियमबद्ध गर्ने भनेर 5 आज्ञाले हामीलाई अगुवाई गर्दछ। यसै क्रममा व्यवस्था 14:1 उल्लेख गर्दछ तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हो। प्रभु येशू ख्रीष्टले उहाँका मानिसलाई परमेश्वरसँग हाम्रा पिता भनेर प्रार्थना गर्न अर्थ दिनुभयो। मत्ती 6:9 त्यसै गरी रोमी 8:15-17 पावल प्रेरितले हामीलाई यस विशेष सम्बन्धका बारेमा स्मरण गराउँदछ किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामीले परमेश्वरलाई अब्बा पिता भनी पुकार्दछौ त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भने पवित्र आत्माले हाम्रो आत्मासँग गवाई दिनुभएको युन्नाले भन्दछन्, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नु भएको छ कि हामी परमेश्वरका सन्तान हौ भनी कहलिएकाहरू हौ। प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान। पहिलो युन्ना 3:1-2 वचनका सबै खण्डहरूले हामीलाई अवगत गराउँछ कि पिताले ख्रिस्टमा उद्धारकर्ताका रूपमा परमेश्वरको बारेमा बताउनुहुन्छ। तर मलाकी 2:10 सारा मानिसहरूका सृष्टिकर्ताका रूपमा उहाँलाई भन्दछ। हामी सबैका एउटै पिता हुनुहुन्छ कि एउटै परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको होइन र यसैले 5 अर्थ हुन्छ कि सबै मानिसहरूले प्रभुलाई आदर गर्नुपर्दछ किनभने उहाँले तिनीहरूलाई उद्धार गर्नुभयो। तपाईँ यहाँ आदिको पूरै विस्तार छ। आफ्ना बुबा आमालाई आदर गर। वैधानिक अधिकारको जगमा परमेश्वरले सबै मानव समाजलाई व्यवस्थित गर्नुभएको छ जुन हामी हरेकले स्वीकार गर्नुपर्दछ र आदर पनि गर्नुपर्दछ किनभने हामीले परमेश्वरको अधिकारलाई स्वीकार अनि आदर गर्दछौ। यो विशाल गहन र गहिरो विषय भएको कारणले गर्दा हामीले यस्तो सानो पाठमा यसलाई पूरा गर्न सक्दैन। यसप्रति न्याय गर्नका निम्ति हामीले केही विषयलाई धर्मशास्त्रीय शिक्षामा विचार गर्नेछौ। पहिलो, जसले मण्डली र राज्यमा वैधानिक अधिकार र यसको उचित अभ्यासलाई स्थापित गर्दछ। दोस्रो रहेको छ राज्यप्रति नागरिकहरूको कर्तव्यहरू। तेस्रो, राज्य अधिकारको सीमाहरू, शक्ति र अधिकारको बीचमा भिन्नता र शक्तिको अति नै दुर्व्यवहारको विरोधको अधिकार। चौथो, एल्डरहरूद्वारा मण्डली शक्तिको उचित प्रयोग अनि स्वभाव र यसप्रति आनन्दपूर्वक स्थायी समर्पणको आवश्यकता। यिनीहरू अस्वीकार गर्न नसकिने महत्वपूर्ण विषयहरू हुन्। यिनीहरूको बारेमा वचनमा प्रष्ट शिक्षा छ। हामीले जान्नुपर्ने मुख्य कुरा चाहिँ के छ भने परमेश्वरले व्यक्तिवादीलाई मनाही गर्नुहुन्छ अनि वैधानिक अधिकारका निम्ति साँचो आधारलाई जोड़ दिनुहुन्छ। अन्तत जे भए पनि 5 प्राथमिक संकेत प्रति एक अर्कातिर उचित व्यवहार र छोराछोरी र बुबा आमाको कार्यहरू हामी आफै समर्पित हुनुपर्दछ। आमेन। श्रोताहरू, आफ्ना बुबा र आमालाई आदर गर। यस आज्ञाको विकल्प छैन। यदि हामीले परमेश्वरलाई प्रेम गर्छौं भने आफ्ना आमा र बुबालाई पनि प्रेम गर्नुपर्दछ भन्दै यस खण्डको बाँकी भागहरू हामी आगामी दिनहरूमा तपाईँको बीचमा राख्ने प्रतिबद्धता गर्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र एतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808233620। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय

जयमसी म ज्वाला श्रेष्ठ तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण श्रोता बिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजीदेखि गुड न्युज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी शुरू गर्नेछौँ आजको यस कार्यक्रमलाई। र आजको कार्यक्रमको शीर्षक रहेको छ उठ्नुहोस् र निर्माण गर्नुहोस् भाग 11। हामी यस श्रृङ्खलालाई बिन्दु 2 प्रभु परमेश्वरको पवित्र स्थान निर्माण गर्न उठ्नुहोस् र निर्माण गर्नुहोस् अन्तर्गत जारी राखिरहेका छौँ। हामी अहिले उपबिन्दु 6 उहाँको शरीरका सदस्यहरू भन्ने भागमा छौँ। यस सन्देशमा बिन्दु 3 जानुभन्दा अघि हामी बिन्दु 2 सिकेका कुराहरूको सारांश हेर्नेछौ। बिन्दु 2 सारांश: प्रभु परमेश्वरको पवित्र स्थान निर्माण गर्न उठ्नुहोस् र निर्माण गर्नुहोस्। मण्डलीको रहस्य प्रकट भएको छ। ख्रीष्ट सम्पूर्ण संसारका लागि क्रुसमा मर्नुभयो। उहाँमा विश्वास गर्नेहरू उहाँसँग एक भएका छन्। हामी उहाँकी दुलही, एक विजयी मण्डली हौ। ख्रीष्टको यस रहस्यको कथामा हामी प्रत्येकको स्थान छ। हामी प्रत्येकले निभाउने एउटा भूमिका छ। हामी दैनिक रूपमा ती भूमिकाहरू पूरा गर्दै जाँदा कहिलेकाहीँ हामीलाई अर्को के हुन्छ भन्ने थाहा हुँदैन। तर एउटा कुरा हामी निश्चित रूपमा जान्दछौ, उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ। एक दिन हामी शरीर, आत्मा र प्राणमा पूर्ण र सिद्ध बनाइनेछौ अनि कुनै पीड़ा, दुःख, रोग वा व्याधि नभए नयाँ संसारमा हामी सधैँ उहाँसँग रहनेछौँ। हामी अनन्त कालसम्म उहाँ जस्तै हुनेछौँ। तितसको पुस्तक 3:4-7 यसरी लेखिएको छ: तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाई र प्रेम प्रकट भयो, तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपा अनुसार पूर्ण जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो, जो उहाँले हाम्रा मुक्तिदाता येशु ख्रीष्टद्वारा हामी माथि प्रशस्त गरी खन्याउनु भयो, ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकार बन्न सकौं। हामी ख्रीष्टको शरीरका सदस्यहरू हौ। उहाँले प्रत्येक सदस्यलाई आफूलाई उचित लाग्ने स्थानमा राख्नुहुन्छ। त्यही स्थानमा हामी सबैभन्दा राम्रोसँग फिट हुन्छौँ। हामी उहाँसँगै एउटै शरीरमा छौँ। उहाँको शरीर प्रेममा एकसाथ जोडिएको छ। हामी सबै एक हौ, उहाँसँग एक र उहाँमा एकसाथ रहौं भनेर येशूले पितासँग प्रार्थना गर्नुभयो। यौन्नाको पुस्तक 17:21-23 यसरी लेखिएको छ: कि तिनीहरू सबै एक हुन्, हे पिता, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा होन् र तपाईँले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्। जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए झै तिनीहरू पनि एक हुन्, म तिनीहरूमा अनि तपाईँ ममा, र तिनीहरू पूर्ण रूपले एक हुन् र तपाईँले मलाई पठाउनु भएको हो अनि मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। यसले हामीलाई बिन्दु 3 लैजान्छ, जुन प्रभुको करारको सन्दुक र परमेश्वरका पवित्र वस्तुहरू घरभित्र ल्याउनुहोस् हो। जब हामी हाम्रो हृदय र प्राणले प्रभुलाई खोज्छौ, तब हामी यो जान्दछौ कि हामीलाई उठेर मण्डली निर्माण गर्न भनिएको छ। अब हामीले पवित्र वस्तुहरू घरभित्र ल्याउनु पर्छ। फेरि हाम्रो मुख्य पदलाई हेरौँ। 1 इतिहास 22:19 यसरी लेखिएको छ: अब परमप्रभु तिमीहरूका परमेश्वरको अगुवाई खोज्न आफ्नो तन मन लगाऊ, उहाँको पवित्र स्थान निर्माण गर्नमा लाग, ताकि तिमीहरूले परमप्रभुका करारको सन्दुक र परमेश्वरका पवित्र भाँडाकुँडाहरू उहाँको नाउँको निम्ति बनाइएको मन्दिरमा ल्याऊ। अब हामी उपबिन्दु 3 हेर्नेछौ, जुनको शीर्षक रहेको छ: प्रभुको करारको सन्दुक र परमेश्वरका पवित्र वस्तुहरू घरभित्र ल्याउनुहोस्। राजा दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिर निर्माण भएपछि करारको सन्दुक र पवित्र वस्तुहरू घरभित्र ल्याउन निर्देशन दिन्छन्। यी ती पवित्र वस्तुहरू थिए जुन पहिले पवित्र स्थानमा थिए। यस तेस्रो बुधा अन्तर्गत 2 उपबुधाहरू छन्: क प्रभुको करारको सन्दुक, ख परमेश्वरका पवित्र वस्तुहरू। अब हामी उपबुधा कलाई हेर्नेछौँ। प्रभु नयाँ करारको सन्दुक। हामीले पहिले पनि भनेका छौँ कि सम्पूर्ण बाइबल येशु ख्रीष्टको चित्र जस्तै हो। पुरानो नियममा उहाँ उद्देश्यमा हुनुहुन्थ्यो र नयाँ नियममा उहाँ प्रकट हुनुभयो। पुरानो नियममा येशु ख्रीष्टका चित्रहरू प्रकार र छायाका रूपमा प्रस्तुत गरिएका छन्। ती यस्ता उदाहरणहरू हुन् जसले हाम्रो विश्वास निर्माण गर्न हामीलाई शिक्षा दिन्छ। दोस्रो कोरिन्थीको पुस्तक 10:11 यसरी लेखिएको छ, त्यस्ता मानिसहरूले यो याद राखुन् कि हामी आफ्नो अनुपस्थितिमा पत्रहरूद्वारा जे भन्छौ उपस्थिति हुँदा पनि सोही काम गर्छौ। ग्रीक भाषामा उपदेश भन्ने शब्दको अर्थ प्रोत्साहन वा सुधारतर्फ डोर्याउने शिक्षा हो। यस सन्देशमा यो शब्द प्रोत्साहनको रूपमा प्रयोग गरिएको छ। करारको सन्दुक येशु ख्रीष्टको प्रतीक हो। यदि हामी करारको सन्दुकमा येशूलाई देख्न सक्छौ भने यसले हाम्रो दैनिक जीवनमा गहिरो प्रभाव पार्छ। अब यसले हाम्रो जीवनलाई कसरी असर गर्छ भन्ने कुरा बताउनु अघि करारको सन्दुक के हो र त्यसमा के थियो भन्ने कुरा हेरौँ। रोचक कुरा के छ भने करारको सन्दुकभित्र के थियो भन्ने सबैभन्दा स्पष्ट विवरण हामीलाई नयाँ नियममा पाइन्छ। हिब्रूको पुस्तक 9:3-5 यसरी लेखिएको छ, दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्थान भनिने कोठा थियो, जसमा सुनको धुपौरो र सुनले मोहरिएको करारको सन्दुक थियो। सन्दुकभित्र मन नराखेको सुनको भाँडो, कोपिला लागेको हारुनको लौरो र करारका शिलापाटीहरू थिए। सन्दुकमाथि कृपा आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करुबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी विस्तारपूर्वक भन्न सक्दैनौ। परमेश्वरले सिनै पर्वतमा मूसालाई करारको सन्दुक कसरी बनाउने भनेर निर्देशन दिनुभयो। यो काठको बाकस थियो जसलाई भित्र र बाहिर दुवैतिर सुनले छोपिएको थियो। बाकसको माथि एउटा ढकनी थियो जसलाई दयाको आसन भनिन्थ्यो। यो पनि सुनबाट बनाइएको थियो। दयाको आसनको दुवैतिर करुबहरू थिए, तिनीहरूका पखेटाहरू फैलिएका थिए र दयाको आसनलाई ढाकेका थिए। तिनीहरू सुनबाट बनाइएका थिए र दयाको आसनतर्फ झुकेर हेरेका थिए। पवित्र स्थानमा मूसाले दयाको आसनमा परमेश्वरसँग भेट गर्नुहुन्थ्यो र उहाँसँग कुरा गर्नुहुन्थ्यो। करारको सन्दुकभित्र तीन वस्तुहरू थिए, सुनको भाँडोमा राखिएको मन्ना, अङ्कुरित भएको हारुनको लट्ठी र करारका पट्टाहरू अर्थात् पत्थरका पट्टामा लेखिएका 10 आज्ञाहरू। अब हामीसँग सन्दुक र त्यसका वस्तुहरूको भौतिक विवरण भएपछि ती वस्तुहरूले के प्रतीक गर्छन् भन्ने कुरा बुझौँ। पहिलो वस्तु सुनको भाँडोमा राखिएको मन्ना थियो। यसले परमेश्वरबाट स्वर्गबाट आएको रोटीलाई प्रतिनिधित्व गर्थ्यो, जसले इजरायलीहरूलाई मरूभूमिमा यात्रा गर्दा खुवायो। प्रस्थानको पुस्तक 16:32 लेखिएको छ, मूसाले भने, परमप्रभुले यो आज्ञा गर्नुभएको छ, जुन भोजन तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउँदा उजाड स्थानमा तिमीहरूलाई खुवाएको थिए, आउने पुस्ताहरूले त्यो देखुन् भनेर त्यसबाट एक उमेर पुस्तौ पुस्तौसम्म राख। मन्नालाई स्वर्गदूतहरूको भोजन पनि भनिन्थ्यो। यसले इजरायलीहरूलाई मरूभूमिमा 40 वर्षसम्म पोषण दियो। तर जब 40 वर्षको अन्त्य नजिकै थियो, मानिसहरूले परमेश्वरको विरुद्ध गुनासो गरे र मूसाको विरुद्ध बोले। उनीहरूले मन्नालाई बेकार भोजन भनेर तिरस्कार गरे। गन्तीको पुस्तक 21:5 यसरी लेखिएको छ, तब तिनीहरूले परमेश्वर र मूसाको विरुद्धमा यसो भन्न लागे, यस उजाड स्थानमा मर्न हामीलाई तपाईँहरूले किन मिश्र देशबाट ल्याउनुभयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन। यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो। त्यसैले 40 वर्षसम्म उनीहरूलाई जीवन दिन मदत गरेको मन्ना अन्तत परमेश्वरले दिनुभएको व्यवस्थालाई अस्वीकार गरेको प्रतीक बन्यो। सन्दुकभित्रको दोस्रो वस्तु अङ्कुरित भएको हारुनको लट्ठी थियो। गन्ती अध्याय 16 कोरहले मूसा र हारुनको विरुद्ध विद्रोह गरेको घटना पाइन्छ। उनीहरूले इजरायलीहरूको नेतृत्व गर्ने अधिकार कसले दिएको हो भनेर प्रश्न उठाए। तर परमेश्वरले पृथ्वीलाई खुलाउनु भएर कोरह र अन्य दुईजनालाई निल्न लगाउनु भयो। त्यसपछि कोरहलाई समर्थन गर्ने 250 प्रभावशाली मानिसहरूलाई आगोले नष्ट गरिदिनुभयो। अर्को दिन इजरायलीको समुदाय फेरि मूसा र हारुन कहाँ आयो र उनीहरूको नेतृत्वको विरुद्ध गुनासो गर्यो। परमेश्वरले उनीहरूमा महामारी पठाउनु भयो जसले सम्पूर्ण समुदायलाई नष्ट गर्न सक्थ्यो। तर तिनीहरूले प्रयाश्चित गर्न सकुन् भनेर मूसाले हारुनलाई धूपको पात्र लिएर मानिसहरूको बीचमा जान भने महामारी रोकियो, तर 14,700 मानिसहरू मरे। परमेश्वरले मूसालाई प्रत्येक गोत्रका अगुवाहरूबाट लट्ठी ल्याउन र त्यसमा तिनीहरूको नाम लेख्न भन्नुभयो। ती लट्ठीहरू पवित्र वासस्थानमा राखिए। अर्को दिन जब मूसाले ती लट्ठीहरू ल्याए, हारुनको लट्ठीमा कोपिला, फूल र बदाम पलाएको थियो। यसरी परमेश्वरले हारुनलाई प्रधान पुजारीको रूपमा स्वीकार गर्नुभएको देखाउनुभयो। गन्तीको पुस्तक 17:10 यसरी लेखिएको छ, परम प्रभुले मोसालाई भन्नुभयो, विद्रोही पुस्ताको विरुद्धमा चिन्हको निम्ति हारुनको लौरोलाई गवाही पार्टीको सामु फेरि लगेर राख र मेरो विरुद्ध तिनीहरूको गनगन तैले अन्त गरिदे, नत्र त तिनीहरू मर्लान्। हारुनको अङ्कुरित लठीले परमेश्वरले नियुक्त गर्नुभएको नेतृत्वको विरुद्ध मानिसहरूको विद्रोहलाई प्रतिनिधित्व गर्छ। हामीहरूको सन्देशमा करारको सन्दुकभित्र रहेका अन्य वस्तुहरूको अध्ययन जारी राख्नेछौ, तर त्यसअघि हामी तपाईँलाई येशु ख्रीष्टलाई चिन्न अवसर दिन चाहन्छौ। मेरो पछि पछि यो प्रार्थना दोहोर्याउनुहोस्। हे प्रभु, म आज्ञा नमान्ने विद्रोही र तपाईँलाई अस्वीकार गर्ने व्यक्ति भएको छु। म साँच्चै खेद व्यक्त गर्छु र मेरा पापहरूको पश्चाताप गर्छु। म तपाईँलाई मेरो जीवनमा स्वीकार गर्दछु। मेरा पापहरू धुनु भएको लागि धन्यवाद। मलाई बचाउनु भएकोमा धन्यवाद। मलाई अनन्त जीवन दिनुभएकोमा धन्यवाद। म यी सबै कुरा तपाईँको नाममा प्रार्थना गर्दछु। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। हामीलाई यहाँहरूले हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 4022544 4022544
2: र 4022572 4022572।
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
5: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602 9141867602 र 9818251240 9818251240।
7: मेरो प्लस टूको एक्जाम पनि सकियो।
8: म त खाली समय बिताइरहेछु, के गर्ने होला।
9: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
8: सही हो।
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754 01-4770-754 र 01-5913-755 01-5913-755।
5: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
10: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
11: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्ज बाट।

0: जयमसी साथै नमस्कार सम्पूर्ण श्रोताहरूमा, साथै मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यिपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरूकै आफ्नै बाल कार्यक्रम आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ, मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 मेगाहर्जबाट यही समयमा सुन्न सक्नुहुनेछ। र आज भने कार्यक्रममा मैले एउटा पाहुनालाई निम्ताएकी छु र उहाँ चाहिँ टिचर एजुकेटर पनि हुनुहुन्छ र साथसाथै उहाँ बाल संगति शिक्षिका पनि हुनुहुन्छ र विगतमा उहाँले मण्डलीमा चाहिँ क्वेयरमा पनि सहायता पुर्याउनु भएको थियो र उहाँ हुनुहुन्छ सोनु नेपाली महर्जनज्यू र उहाँ चाहिँ कोइनोनिया पाटन मण्डलीबाट हुनुहुन्छ। म उहाँलाई ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी।
1: जयमसी साराजी,
0: कस्तो हुनुहुन्छ?
1: एकदम आरामै छु।
0: यहाँलाई स्वागत छ है कार्यक्रममा।
1: हुन्छ, धेरै धन्यवाद।
0: यहाँलाई मैले धेरै समयदेखि चाहिँ यो कार्यक्रमको लागि रिक्वेस्ट गरिरहेको थिएँ है, एकदम व्यस्त हुनुहुन्छ। थोरै आफ्नो परिचय भनिदिनुहोस् न, अहिले केमा इन्गेज हुनुहुन्छ, होइन के गर्दै हुनुहुन्छ?
1: हुन्छ, फेरि पनि जयमसी, मेरो नाम सोनु नेपाली महर्जन भनि नै हाल्नुभयो अघि साराजीले। सो अहिले केमा व्यस्त छु भन्दाखेरि चाहिँ म टिचर एजुकेटर नै हो। सो अहिले चाहिँ म इसिसी भन्ने एउटा अर्गनाइजेसनमा चाहिँ आबद्ध छु। सो त्यहाँ पनि रहेर म नानीहरूको बारेमा नै कुराकानी गरिरहेको हुन्छु। अनि चर्चको बारेमा भन्नुहुन्छ भने चाहिँ चर्चमा पनि म नानीहरूसँग नै अहिले काम गरिरहेको छु। सो 7 इयर्सको नानीसँग चाहिँ काम गर्दैछु।

0: कतिपय नानीहरू चाहिँ एकदम क्युरियस नेचरको पनि हुँदो रहेछ कि, प्रश्न धेरै गर्ने. अब अनि कतिपय अवस्थामा हामी भन्छौँ बच्चा भएर कस्तो सोधेको सोधै गरेको होइन, चुप लागेर बस्ने भन्ने खालका कुराहरू आउँछ. अनि केही दिन मात्रै म बसमा ट्राभल गर्दै गर्दाखेरि एउटा 9 वर्षको बच्चाले चाहिँ त्यहाँ छेउमा बसेको अर्को दिदीलाई जस्तै केही प्रश्नहरू गरिरहेको थियो कि, जस्तै कोही मानिसको मृत्यु भयो भने जस्तै विदेशबाट उनीहरूको डेड बडीलाई चाहिँ कसरी ल्याउँछ भनेर उसले त्यो 9 वर्षको बच्चाले त्यसरी क्युरियस भएर सोधिरहेको थियो कि. अब यो त एउटा उदाहरण मात्र भयो नि त, नानीले धेरै प्रश्न गर्छ कि, किन होला?
1: अब यो चाहिँ किन हुन्छ भन्दाखेरि नानीको एकदम कम अनुभव हुन्छ एक नम्बरमा त, किनकि अब हामी हाम्रो एजसँग आमा र नानीको नै एज हेर्नुभयो भने त्यहाँ कति धेरै डिफ्रेन्स हुन्छ. इट मिन्स कि आमाको चाहिँ धेरै अनुभव भइसकेको हुन्छ त्यो उमेरसम्म, तर त्यो नानीलाई हेर्नुभयो भने ऊ कति उमेरको थियो होला तपाईँले भन्नुभएको नानी?
0: 9 वर्षको
1: भनेपछि उसँग त जम्मा 9 वर्षको एक्सपिरियन्स छ नि त. हो, त्यो भएको कारणले चाहिँ उसलाई धेरै प्रश्नहरू आइरहेको छ, किनकि उसलाई चाहिँ वर्ल्ड नै नयाँ लागिरहेको छ कि, उसले देखेको कुराहरू जे पनि उसलाई नयाँ लाग्छ अनि धेरै प्रश्नहरू आउँछ. तर अब मम्मीलाई हेर्ने भन्दा मम्मीले त धेरैचोटि देखिसक्नु भयो नि त कसरी ल्याउँछ भन्ने कुराहरू, त्यहाँबाट त्यो सबलाई कसरी ल्याउँछ, बक्सामा कसरी राख्छ, पैसा तिर्नुपर्छ भन्ने कुराहरू उहाँलाई धेरैचोटि थाहा भइसक्यो. तर नानीहरूलाई चाहिँ कम अनुभव भएको कारणले उनीहरूलाई धेरै प्रश्नहरू आउँछ. सो यसलाई चाहिँ हामीले रङ वेमा लिनुभन्दा पनि उसको त्यो क्युरियोसिटीलाई चाहिँ हामीले काम कसरी गर्न सक्छ भने उसको प्रश्नको चाहिँ उत्तर ठिक तरिकाले दिनु पर्यो, ठुलो मान्छेलाई जस्तै भ्यालु गरेर दिनु पर्यो.
0: एकदम राम्रो है. यहाँले गीत पनि गाउनुहुन्छ है, यहाँले आफ्नो मण्डलीमा क्वेयरमा पनि पहिला सेवा गर्नुभएको थियो भनेर भन्नुभएको थियो अघि है. एउटा गीत सुनौ न यहाँको आवाजबाट.
1: हुन्छ, मैले चाहिँ एउटा मलाई मनपर्ने गीत चाहिँ लिएर आएको छु. सो यो गीत चाहिँ बाइबलमा पनि छ, बाइबलमा भर्समा पनि छ. यो गीत चाहिँ यस्तो छ है त. हुन्छ, म स्टार्ट गर्छु.

0: And so thank you.
1: Wow, कस्तो राम्रो गाउनु हुँदो रहेछ है. आवाज पनि एकदमै मिठो यहाँको. अब यहाँ पहिला आराधक टिममा हुनुहुँदै गर्दाखेरि अब आराधना भने चाहिँ के हो एक्ज्याक्टली?
0: ओके, सो आराधना टिममा चाहिँ म धेरै वर्ष नै बस्ने मौका
1: पाएँ. कति वर्ष बस्नु भयो?
0: मैले ठ्याक्क एसएलसी दिने बित्तिकै भनेको 66 66 चाहिँ म मैले छोडेको अहिले जम्मा 3 भयो है. सो 3 भयो चाहिँ इट्स भेरी लङ टर्म है. लङ टाइमसम्म चाहिँ म बस्ने मौका पाएँ. सो आराधना चाहिँ एउटा यस्तो आनन्दको पार्ट हो है मेरो लागि. चाहिँ मैले पर्सनली भन्नुपर्दाखेरि चाहिँ एकदम परमेश्वरमा नजिक भएर चाहिँ उहाँलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिने कुरा भन्नु नै आराधना हो. अनि यसमा चाहिँ खालि गाउनु मात्रै होइन तर हृदयको कुरा आउँछ क्या. सो हृदयसँग चाहिँ कनेक्टेड हुन्छ. सो हाउ यु आर थ्याङ्किङ गड, तपाईँले चाहिँ आफ्नो हृदयबाट कसरी परमेश्वरलाई धन्यवाद दिइरहनु भएको छ भन्ने कुरा नै आउँछ. सो यो चाहिँ एकदम एउटा इम्पोर्टेन्ट पार्ट हो जस्तो लाग्छ मेरो लाइफको पनि. सो म एक्लै बस्दाखेरि पनि परमेश्वरलाई आराधना गरिरहेको हुन्छु. अनि आराधना टिममा मात्रै भएर होइन तर म बाहिर बसेर पनि आराधना गरि नै रहेको हुन्छु. मेरो हृदयबाट नै परमेश्वरलाई धन्यवाद दिने कामहरू, उहाँमा नै मग्न हुने कुराहरू, उहाँमा नै सबै कुराहरू सुम्पिने कुराहरू चाहिँ गरिरहेको चाहिँ हुन्छु.
1: अनि यो सिङ्गिङमा यहाँलाई इन्ट्रेस्ट कसरी लाग्यो अथवा यो आराधना टिममा बस्नुपर्छ भन्ने कुरा कसैले अब एन्करेज गर्नुभयो कि कसरी चाहिँ यो सेवामा लाग्नुभयो?
0: यसको चाहिँ एकदम रमाइलो स्टोरी छ है. सो म चाहिँ सानोदेखि नै क्रिस्चियन हो क्या. म 2 हुँदाखेरि क्रिस्चियन हो. अनि म चाहिँ मेरो मम्मीसँग सङ्गतिमा जान्थेँ किनकि अब मम्मीलाई छोड्न मन नलाग्ने. मम्मीले जहिले पनि बोकेर लानुहुन्थ्यो मलाई. अनि लाँदै गर्दाखेरि चाहिँ उहाँहरूले गाएको सुन्थेँ क्या मैले. सो सानोदेखि नै त्यसरी नै मैले उहाँहरूले गाउँदै गर्दाखेरि त्यसरी नै प्र्याक्टिस गरेँ. अनि मादल बजाउन पनि त्यसरी नै सिकेँ मम्मीहरूसँग हिँड्दै हिँड्दै गर्दाखेरि नै. अनि पछि ठुलो हुँदै गर्दाखेरि चाहिँ मैले जब त्यो क्वायर भन्ने कुरा चाहिँ भर्खरै आएको थियो चर्चमा, भर्खर भर्खरै आएको थियो. अनि अगाडि बसेर दिदीहरूले गीत गाउनुहुन्थ्यो. अनि त्यो गाउँदै गर्दा चाहिँ ओहो म पनि त्यहाँ जान चाहन्छु, मलाई चाहिँ त्यो कलिङ छ भन्ने चाहिँ त्यो त्यति बेला चाहिँ थियो. सो ठ्याक्कै एसएलसी सकिने बित्तिकै, समय पनि मिल्ने बित्तिकै चाहिँ अनि मैले जोइन गरिहालेको थिएँ त्यति बेलामा चाहिँ. हजुर, त्यसरी चाहिँ स्टार्ट भयो मेरो.
1: ओके, धन्यवाद. फेरि अब हामी यतै बालबालिकासँगै रिलेटेड भएर कुराकानी गरौँ है. यहाँ चाहिँ अब आफै टिचर एजुकेटर हुनुभएको भएर बालबालिकाको क्षेत्रमा काम गर्नुभएको भएर चाहिँ बालबालिकाको विकास चाहिँ होइन विभिन्न तवरले भइरहेको हुन्छ. कुन कुन क्षेत्रमा कुन उमेरमा चाहिँ उनीहरूको विकास कुन कुन पाटोमा भइरहेको हुन्छ किनभने हामी चाहिँ ठूलो मान्छे भएर उहाँहरूबाट नै एक्सपेक्ट गरिरहेको हुन्छ. मेरो बच्चाले चाहिँ मैले भनेको समयमा चाहिँ उसले चाहिँ यो खालको स्किल चाहिँ जानेको हुनुपर्छ भन्ने खालका हामी पेरेन्ट्सबाट चाहिँ त्यो अपेक्षा राख्छौँ कि. यहाँ चाहिँ अब आफै टिचर एजुकेटर हुनुभएको भएर बालबालिकाको क्षेत्रमा काम गर्नुभएको भएर चाहिँ बालबालिकाको विकास चाहिँ होइन विभिन्न तवरले भइरहेको हुन्छ.

0: यो उमेरमा सिक्छ गर्न सक्छ जस्तो लाग्छ.
1: अब सन्डे स्कुलकै कुरा गर्ने हो भने चाहिँ अब हामीले यो पदकण्ठको कुरा हेर्छौँ नि, अनि यो चाहिँ सानो उमेरको जुन चाहिँ हामीले 8 वर्षसम्मको नानीहरूलाई भन्छौँ भने चाहिँ 5 वर्षभन्दा मुनिको नानीदेखि 8 वर्षसम्मको नानीलाई हेर्छौँ भने चाहिँ यो पदकण्ठ भन्ने कुरा चाहिँ एकदमै गाह्रो है. अनि उनीहरूको विकासको रूपमा हेर्ने हो भने चाहिँ हामीले नर्मल्ली चौतर्फी विकास भन्छौँ क्या, चौतर्फी विकास जुनमा चाहिँ शारीरिक विकास, बौद्धिक विकास अनि संवेगात्मक विकास र त्यो सँगसँगै अर्को
0: भावनात्मक
1: विकास भयो होइन, यो चारवटा विकास चाहिँ बराबरी रूपमा हुनुपर्छ नानीको यदि राम्रो विकास भएको तपाईँ देख्न चाहनुहुन्छ भने है. किनकि उसले जब त्यो सामाजिक विकास उसको भएको छैन भने उसले सेयरिङको कुराहरू गर्न सक्दैन, साथीहरूसँग मिलेर कामहरू गर्न सक्दैन,
0: कसैलाई आदर गर्ने कुरा
1: आदर गर्ने कुरा पनि कसैलाई पनि गर्न सक्दैन होइन. किनकि उसले त्यो सानो उमेरमै सिकेको छैन भने त्यो कुराहरू चाहिँ गर्न सकिरहेको हुँदैन. सो यो चौतर्फी विकासलाई हेर्दै गर्दाखेरि चाहिँ जुन मैले अघिको पदकण्ठलाई भने नि त्यो चाहिँ फेरि उसमा गयो क्या, तपाईँको कम्युनिटी डेभलपमेन्ट होइन मेन्टल डेभलपमेन्टमा गयो है. सो मेन्टल डेभलपमेन्ट मात्रै फोकस भयो क्या, अनि अरू चाहिँ भएन है. अनि अहिले हामीले चर्चमा हेर्छौँ भने पनि बौद्धिक विकासमा मात्रै ध्यान दिएको देख्छौँ हामी होइन. बाइबलको नलेज चाहिँ धेरै हुनुपर्छ, ओहो यो मान्छेलाई त बाइबलको सबै थाहा रहेछ, यति होइन फर्स्टदेखि लास्टसम्म चाहिँ 5 चोटि बाइबल पढिसकेको रहेछ मात्रै भन्छौँ नि हामी. त्यो भनेको चाहिँ कम्युनिटी डेभलपमेन्ट मात्रै हो क्या, तर उसको हुनुपर्ने के हो त सामाजिक विकास जुन चाहिँ हाम्रो बाइबलसँग एकदम धेरै कनेक्टेड छ है. छिमेकीलाई प्रेम गर भन्नु नै त्यो चाहिँ सामाजिक विकास हो है. अनि त्यो चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ त्यो चाहिँ अलिक प्र्याक्टिस छैन.
0: आफ्नै उमेर समूहको साथीहरूसँग पनि अब राम्रो बिहेभ गर्ने कुराहरू आयो होइन,
1: त्यो चाहिँ हुनु पर्यो. अब जस्तै मैले एक्जाम्पल दिनु पर्यो भने उसको कोही साथी चाहिँ बिरामी छ अनि सन्डे स्कुल आएन भने अब उसको हामीले भावनात्मक विकासलाई कसरी डेभलप गर्न सक्छौँ भन्दा चाहिँ आज को साथी आउनु भएन, बिरामी भएर आउनु भएको छैन रहेछ, हामी उहाँको लागि प्रार्थना गरिदिउँ न त. अनि फेरि अर्को हप्ता आउने बित्तिकै सोध्ने है, हाउ आर यु होइन, त्यो साथी आउनुभयो भने चाहिँ हाउ आर यु फिलिङ होइन, हामीले चाहिँ तिम्रो लागि प्रार्थना गरिदिएको थियो अस्ति अनि तिमीलाई कस्तो छ भनेर हामीले त्यसरी सोद्धाखेरि पनि के भयो त नानीको इमोसनल डेभलपमेन्ट चाहिँ त्यहाँ भइरहेको हुन्छ है. सो उनीहरूलाई चाहिँ हामीले त्यो सानोदेखि नै उसको उमेर सुहाउँदो कुराकानीहरू चाहिँ गर्नु पर्यो, उसले डेली त्यहाँ गरिरहेको एक्टिभिटीहरू है. अब जस्तै सानो समूहहरूलाई त एकदम फ्यान्टेसी कुराहरू मनपर्छ नि त, उनीहरूलाई बार्बीहरू मनपर्छ, कार्टुनहरू मनपर्छ.
0: अब अहिले चाहिँ कार्टुन हेर्ने भएको भएर स्पाइडरम्यान होइन ब्याटम्यान
1: होइन यो कुराहरू नै गरेर हामीले उनले त्यो कुरा निकाल्दैछ भने त्यही कुरासँग कनेक्टेड गरेर चाहिँ हामीले कसरी साथीलाई प्रेम गर्न सक्छौँ भन्ने कुरा पनि त सिकाउन सक्छौँ नि. तर त्यो कुरा चाहिँ हामीले इग्नोर गर्छौँ क्या, बाइबलकै कुरा हुनुपर्छ, बाइबलकै मोसाकै बारेमा, दाउकै बारेमा हुनुपर्छ,
0: बाइबलकै पात्रहरूलाई चाहिँ हामीले विशेषमा जोड दिइरहेका हुन्छौँ. तर अरू क्यारेक्टरहरूलाई पनि कार्टुनको क्यारेक्टरलाई पनि हामीले राम्रो वेमा ल्याउन सक्यौँ.
1: त्योभन्दा पनि अब उनीहरूको दिमागमा चाहिँ के चलिरहेको छ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो क्या पहिला. जब उनीहरूको दिमागमा के कुरा चलिरहेको छ भने तपाईँ थाहा पाउनुहुन्छ भने चाहिँ तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ क्या त्यो कुरालाई. अनि उसलाई पनि लाग्छ कि ओहो टिचरले हामीले भनेको कुरा चाहिँ बुझ्नुभयो भन्ने कुरा. तर बाइबललै नसिकाउने त होइन, तर त्यसरी पनि हामीले दिन सक्छौँ जसले गर्दा चाहिँ उसको चौतर्फी विकासमा चाहिँ सहायता पुग्न सक्छ भन्ने कुरा चाहिँ हो.
0: ओके, अब यहाँलाई चाहिँ म थोरै एउटा प्रश्न नै गर्न चाहन्छु है. अब कतिजना व्यक्तिहरू चाहिँ अब पेरेन्ट बन्न इच्छुक पनि हुनुहुन्छ, अनि असल पेरेन्ट हुनको लागि चाहिँ के गर्नुपर्छ होला, कस्तो खालको भूमिकाहरू निभाउनु पर्छ होला जस्तो लाग्छ.
1: सो बिङ पेरेन्ट्स चाहिँ आफ्नो नानीहरूको अगाडि त उनीहरूको लागि त एउटा रोल मोडलै हो, किनकि उसको बाबा मम्मीले जे गरेको देखे उनीहरूले स्कुलमा आएर सन्डे स्कुलमा आएर पनि त्यही कामहरू गरिरहेको हुन्छ नि त. अब कतिवटा बोल्ने कुराहरूमा तपाईँले नराम्रो बोलिरहेको छ भने उनीहरूले एकदम छिटो टिपी नै हाल्ने हुन्छ. सो बिङ पेरेन्ट्स चाहिँ अब एउटा हामी यस्तो खालको रोल मोडल हुनु पर्यो कि जसले गर्दाखेरि चाहिँ हामीले प्रभुलाई देखाउने खालको काम चाहिँ हुनु पर्यो होइन. तपाईँले कसरी आराधना गरिरहनु भएको छ, तपाईँले दिनदिनै प्रार्थना गरिरहनु भएको छ कि छैन भन्ने कुरा चाहिँ त्यो क्लासरूमबाटै थाहा हुन्छ है. अनि अहिले चाहिँ मैले प्यारेन्ट्सहरूसँग चाहिँ कुराकानी पनि गर्छु कि मैले यो हप्ता के पढाएँ अनि नानीले हप्ताभरि के प्र्याक्टिस गर्नुहुन्छ भन्ने कुरा है. अनि मैले लास्ट इयर प्र्याक्टिस गर्दा चाहिँ त्यो चाहिँ एकदमै राम्रो भएको थियो क्या, जुन चाहिँ प्रार्थनाको थियो है. अनि मैले चाहिँ लास्ट इयर 6 इयर्समा चाहिँ मेरो नानीहरूले चाहिँ प्रार्थना गर्न चाहिँ सिक्नुपर्छ है, उसले एक लाइन भए पनि भन्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ एउटा उद्देश्य थियो. अनि जुन चाहिँ मैले मेरो प्यारेन्ट्ससँग सेयर गरेँ अनि मैले के भने प्यारेन्ट्सलाई, हजुरले चाहिँ नानीलाई हप्ताभरि

0: को लागि चाहिँ तपाईँले उत्साह दिनुहोस् ल, उसले जति सक्छ एक्लै भए पनि उसलाई भन्न दिनु भन्ने कुरा गर्दाखेरि चाहिँ प्यारेन्ट्सले पनि म सँगसँगै हिँड्नुभयो अनि त्यो गर्दाखेरि चाहिँ मैले सक्सेस नै भएको जस्तो लाग्छ है। अनि अहिले मेरो प्राय नानीहरूले आफै प्रार्थना गर्न सक्छ अनि सो हामीले प्यारेन्ट्ससँग पनि कुराकानी गर्नुपर्ने हुन्छ अनि प्यारेन्ट्सले नै त्यो कुरालाई चाहिँ सिरियसली लिइदिनु पर्यो। जस्तै के सिक्यो त आज, उसले के सिकेको छ भने चाहिँ त्यो कुरा चाहिँ घरमा मैले कसरी सिकाउने त, त्यो कुरालाई कसरी सोध्ने होइन, कसरी प्र्याक्टिस गर्ने भन्ने कुरा चाहिँ प्यारेन्ट्सहरूले पनि एकदम विचार गर्नुपर्ने छ।
1: भनेपछि बाल संगति टिचर र अभिभावक बीच चाहिँ कम्युनिकेसन राम्रो हुनु पर्यो, अपडेट गराउनु पर्यो कि अब कस्तो खालको स्टोरी टेलिङ अथवा कन्टेन्ट चाहिँ हजुरले लाँदै हुनु तपाईँले लाँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ उहाँहरूलाई बताइदिनु पर्यो
0: एकदमै,
1: ताकि दुवैजना मिलेर त्यो नानीलाई
0: गर्न सक्छ,
1: हुर्काउन सक्छ होइन।
0: हजुर,
1: र अर्को कुरा बालबालिकाहरूलाई चाहिँ अलिकति क्रिएटिभ बनाउनको लागि होइन, सृजनात्मक व्यक्ति बनाउनको लागि चाहिँ के गर्नु पर्ला, अथवा हामीले चाहिँ प्राय नानीहरूलाई कम्पेयर पनि गरेर हुन्छौँ कि पेरेन्ट्सहरूले बनाऊ अथवा जो नानीलाई हुर्काइरहनु भएको छ, ओहो फलानु बच्चाले त यो गर्न जान्छ, मेरो बच्चाले यो गर्न जानेछ, अथवा त्यसले गर्दा पनि बालबालिकालाई अलिकति बालबालिकालाई चाहिँ सेल्फ कन्फिडेन्समा प्रब्लम परिरहन्छ, यसमा चाहिँ तपाईँको के छ?
0: अब सृजनात्मकमा नै तपाईँले फोकस गर्न चाहनुहुन्छ भने चाहिँ के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ तपाईँले सोधिने प्रश्नहरूमा पनि फरक पर्छ है। जस्तै कि हामीले बाइबलकै कुराहरू सोद्धाखेरि चाहिँ प्रश्न चाहिँ हो वा होइन, खालि यस्तो मात्रै प्रश्न सोधिरहेको हुन्छ होइन, यस नो क्वेसन भन्छ। सो यस्तो प्रश्नहरू चाहिँ हामीले अवोइड गर्नुपर्ने हुन्छ क्या, किनभने क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ आर्ट एन्ड क्राफ्ट मात्रै हुँदैन, नानीले सोच्ने कुरामा पनि क्रिएटिभिटी हुनुपर्छ। उसले सोच्दाखेरि त्यो सोचेर उसले त्यो प्रश्नको उत्तर ठिक तरिकाले दिएको छ कि छैन, त्यो पनि क्रिएटिभिटी हो है। सो क्रिएटिभिटी भन्ने बित्तिकै चाहिँ नानीको बौद्धिक विकासमा नै गयो। सो त्यो भएको कारणले चाहिँ तपाईँले सोध्नु भएको प्रश्न चाहिँ खालि यस नो मात्रै होइन, तर यसलाई चाहिँ ओपन एन्डेड क्वेसन भन्छ क्या, जुन चाहिँ नानीले खुल्ला तरिकाले आफ्नो विचार चाहिँ व्यक्त गर्न पाउनुपर्छ है। जस्तै पुतली के भयो भन्ने प्रश्न हुनसक्छ, पुतली के भयो, जस्तै झुसिल्किरा के भयो भन्दाखेरि पुतली भयो भन्ने कथा छ नि एउटा होइन। सो झुसिल्किरा के भयो भन्दाखेरि चाहिँ पुतली भयो भन्ने मात्रै आन्सर हुनु भएन क्या, है तिमी पनि पुतली भएको भए के गर्थ्यौ होइन, अथवा तिमी पनि दाउदको ठाउँमा भएको भए तिमी के गर्थ्यौ भन्दाखेरि त उसले चाहिँ एकदमै त्यो स्टोरीलाई चाहिँ आफ्नो रियल लाइफसँग कनेक्ट गर्न सक्छ अनि जसले गर्दाखेरि चाहिँ उसको सृजनात्मक विकास चाहिँ हुनसक्छ है। सो त्यो चाहिँ आर्ट एन्ड क्राफ्ट मात्र होइन, तर नानीले विचार गर्ने र उसले आफैले आफूलाई आफ्नो रियल लाइफसँग कनेक्ट गर्ने कुरा पनि सृजनात्मक हो भनेर चाहिँ मैले चाहिँ त्यसरी चाहिँ लिएको छु।
1: ओके धन्यवाद। र अहिले चाहिँ यो हाम्रो उमेर के अरे नानीहरू पनि विभिन्न खालको हुन्छ नि, ब्याकग्राउन्डको हुर्काईहरू उनीहरूको छुट्टै हुँदै गर्दाखेरि चाहिँ एज अ सन्डे स्कुल टिचर होइन, अब विभिन्न व्यवहार भएको नानीहरू हुन्छ नि, उनीहरूको आफ्नै व्यवहार आचरण होइन, आफ्नै बोल्ने तरिका, उनीहरूको हुर्काई नै फरक फरक हुन्छ, अनि त्यो फरक फरक खालका नानीहरू अब अहिले त कतिपय नानीहरूमा हामी देख्न सक्छौ नि विभिन्न खालका समस्याहरू, कतिजना नानीहरूको चाहिँ स्पिच डिले भएको कुराहरू होइन, डिफ्रेन्ट खालको नानीहरू हामी भेटाउँछौ नि, कतिजना नानीहरूलाई चाहिँ अहिले अटिजमको कुराहरू पनि हामी देखिरहन्छौ नि, त त्यो कुरा स्कूलमा मात्रै नभएर बाल संगतिमा पनि हामी पाउन सक्छौ,
0: यो कुरा चाहिँ हामी पाउन सक्छौ है, किनकि भन्ने नै गरिन्छ नि हामी वी अल आर डिफरेन्ट एन्ड वी अल आर युनिक भन्ने कुरा चाहिँ, यो त एकदम हाइलाइटेड कुरा नै हो। सो हाम्रो नानीहरू पनि अफकोर्स उनीहरू डिफरेन्ट नै छ, उनीहरू युनिक नै छ, उनीहरूको पर्सनालिटी फरक छ, उनीहरूको फ्यामिली ब्याकग्राउन्ड फरक छ, उनीहरूको सोच्ने क्षमताहरू फरक छ। सो यो सबै कुरा चाहिँ केमा जान्छ भन्दा सोसियल डेभलपमेन्टमा जान्छ, किनकि जब नानीहरू फरक फरक हुन्छ भने उनीहरूले एकअर्कालाई रेस्पेक्ट गर्न त्यो क्लासरूमबाटै सिक्छ भने मेबी त्यो नानी डिजेबल नानी होला अरे, उसको हात खुट्टा चल्दैन भने सबैजना साथीले उसलाई बराबर रूपमा नै हेर्छ, उसलाई प्रेम गर्छ होइन, तिमी पनि हाम्रै साथी हो भन्ने कुराहरू त्यसरी इन्क्लुड गर्न सक्छ भने चाहिँ त्यहाँनिर चाहिँ नानीको सामाजिक विकास पनि भइरहेको छ, अनि एकअर्कालाई प्रेम गर्ने र एकअर्कालाई आदर गर्ने कुरा पनि त्यहाँनिर भइरहेको हुन्छ है। सो हामीले त्यो कुरा चाहिँ हामी टिचरले नै जान्नु पर्यो कि यहाँ चाहिँ कोही पनि धेरै जान्ने धेरै नजान्ने छैन, सबैजना चाहिँ बराबर हो है सो बायसनेसको कुरा गर्नु भएन अनि ऊ चाहिँ टिचरको छोराछोरी अथवा ऊ चाहिँ पास्टरको छोराछोरी भएर मैले उसलाई धेरै हेर्नुपर्छ भन्ने कुरा त्यस्तो चाहिँ गर्नु भएन
1: भनेपछि समान व्यवहार गर्नु पर्यो
0: समान हुनु
1: र तपाईँले भन्नु खोज्नु भएको चाहिँ हरेक नानी चाहिँ त्यो कक्षाको एउटा फ्यामिली जस्तो फ्यामिली मेम्बर हो सबै चाहिँ त्यो कक्षाको एउटा इम्पोर्टेन्ट पर्सन हो भन्ने चाहिँ फिल गराइदिनु पर्यो भन्नु खोज्नुभएको
0: हजुर आफैले पनि त्यो कुरालाई पोइन्ट आउट गर्नु भएन तर वी अल आर सेम वी हेभ टु रेस्पेक्ट वान अनदर भन्ने कुरा चाहिँ हुनु पर्यो
1: हुन्छ यो त भयो अब बालबालिकासँग रिलेटेड भएर हामीले गरेको कुराकानी होइन यहाँले चाहिँ अब यस्तो व्यस्त हुँदै गर्दाखेरि आफ्नो परिवारसँग कसरी समय उहाँहरूलाई दिइरहनु भएको छ होइन कसरी क्वालिटी टाइम बिताइरहनु भएको छ परिवारसँग किनभने सेवकाई अनि आफ्नो व्यवसायको कुराहरू प्रोफेसन सँगसँगै परिवारलाई पनि त ब्यालेन्समा लानु पर्यो अनि परिवारबाट चाहिँ कतिको सपोर्ट छ तपाईँ यति धेरै फिल्डमा इन्गेज हुनुहुन्छ
0: यो चाहिँ एकदमै गाह्रो कुरा लाग्छ मलाई अनि भनिरहेको हुन्छु कि ट्रेनिङहरूमा पनि क्वालिटी टाइम हुनुपर्छ होइन आफ्नो परिवारसँग समय हुनुपर्छ चाहिँ भनिरहेको हुन्छु तर आफ्नै परिवारमा चाहिँ कति ल्याकिङ होइन कति कुरामा चाहिँ समय दिन नपाएको जस्तो पनि भइरहेको हुन्छ सो मेरो मैले समय बिताउने भनेको चाहिँ बिहानको समय मात्रै हो बेलुका चाहिँ म प्रायः बिजी नै हुन्छु बेलुका चाहिँ त्यति समय दिन पाइदिनँ तर मैले समय दिने भनेको चाहिँ बिहानको टाइममा चाहिँ मैले मेरो सासूसँग बसेर चाहिँ प्रार्थना गर्ने र कुराकानी गर्ने चाहिँ गरिरहेको छु अहिलेसम्म चाहिँ सो त्यति नै होला मेरो क्वालिटी टाइम भनेको चाहिँ तर कहिलेकाहीँ चाहिँ हामी बाहिर खाना खान जाने घुम्न जाने चाहिँ गरिरहेका चाहिँ हुन्छौँ तर त्यति राम्रोसँग चाहिँ मैले पनि समय दिन नसकेको हो कि जस्तो पनि लाग्छ मलाई
1: अब सेवकाई कामहरू यो कुराहरूमा अघि बढिरहनु भएको छ नि त यसमा फ्यामिलीको सपोर्ट चाहिँ कतिको महत्व छ
0: उहाँहरूको सपोर्ट चाहिँ एकदमै छ मेरो लाइफमा भन्नुपर्दाखेरि किनकि मैले पहिला क्लासेसहरू गर्दै गर्दाखेरि पनि मेरो फ्यामिलीबाट सपोर्ट भएको कारणले नै म त्यहाँसम्म पुगेको हो अनि मैले इसिसी जोइन गर्नुको कारण पनि मेरो हस्बेन्डले गर्दाखेरि नै हो उहाँले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभएको थियो मैले एक वर्षभरि पढ्नुपर्ने थियो त्यो पढ्दै गर्दाखेरि चाहिँ मेरो सासु मम्मी ससुरबा सबैजनाले चाहिँ एकदम धेरै सपोर्ट गर्नुभयो अनि सो त्यो कारणले गर्दाखेरि पनि मैले अहिलेसम्म यहाँ पुग्नुको मेरो सबै श्रेय चाहिँ मेरो फ्यामिलीलाई नै दिन चाहन्छु
1: अनि तपाईँलाई चाहिँ कतिको साथीभाइहरू बनाउन मन लाग्छ होइन कतिको घुलमिल हुन मन पराउनुहुन्छ
0: मेरो पर्सनालिटी भन्नुपर्दा चाहिँ म चाहिँ अलिक एक्स्ट्रोभर्ट नै छु सो म चाहिँ छिट्टै नै घुलमिलिन्छु सो मेरो साथीहरू चाहिँ धेरैजना नै हुनुहुन्छ तर क्लोज फ्रेन्ड चाहिँ अलिक कम नै हुनुहुन्छ तर म छिट्टो घुलमिलि नै हाल्छु फ्रेन्डली छु भन्नुहुन्छ मेरो प्रायः भेट्नुहुने साथीहरूले चाहिँ
1: ओके अनि अघि तपाईँले भन्नुभयो नि बालबालिकालाई प्रेम गर्नुपर्छ भन्दै गर्दाखेरि तपाईँ आफू कहिलेकाहीँ आफूलाई पनि प्रेम चाहिरहेको हुन्छ कि हामी अरूलाई मात्रै प्रेम दिइरह हुन्छ आफू चाहिँ पुरै कहिलेकाहीँ आफू खाली भइरह हुन्छ ओके होइन त्यो भएर तपाईँलाई चाहिँ कसैले के गरिदियो भने चाहिँ अलिकति प्रेम गरेको जस्तो महसुस गर्नुहुन्छ
0: मेरो चाहिँ प्रेमको भाषा भन्नुपर्दाखेरि चाहिँ मेरो चाहिँ क्वालिटी टाइम नै हो अनि मलाई चाहिँ जसले चाहिँ समय दिएर मसँग समय निकालेर एकछिन बसेर कुराकानी गर्नुभयो भने चाहिँ मलाई एकदमै आनन्द आउँछ कि सो मेरो लभ ल्याङ्ग्वेज नै त्यही हो मलाई त्यस्तो खानदिन लाने गिफ्टहरू त्यस्तो चाहिँ चाहिँदैन तर समय बिताउनु भयो भने चाहिँ मलाई एकदम प्रेम गरेको महसुस हुन्छ
1: ओके धेरै जस्तो समय चाहिँ कोसँग बिताउने गर्नुहुन्छ त
0: धेरै जस्तो समय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ अनि हामी धेरै कुराकानी गर्छौँ धेरै एकअर्कालाई सुन्छौँ सो प्राय चाहिँ मेरो हस्बेन्डसँग नै हुन्छ धेरै समय बिताउने भनेको चाहिँ
1: ओके म तपाईँ अब एउटा टिचिङ सेक्टरमा पनि लाग्नु भएको कारणले गर्दाखेरि प्राय भन्नुहुन्छ नि ओहो टिचर भनेको चाहिँ अब केही जानेन हुन्छ नि अब केही प्रोफेसनमा अलिकति राम्रो नभएपछि टिचिङ पेसामा लाग्ने भन्ने खालका कुराहरू पनि हुन्छ नि त र सँगसँगै अब बाल संगतिको कुराहरूमा पनि बाल संगति टिचरहरूलाई चाहिँ त्यति साह्रो भ्याल्यु नदिने कुराहरू हुन्छ यसमा तपाईँको भनाइ के छ
0: त्यो चाहिँ अब पहिलेदेखि भनिआएको चलन नै हो होइन अहिले नेपाली कन्टेक्स्टमा हेऱ्यो भने पनि केही काम पाएन भने चाहिँ टिचिङ गर नि त होइन अनि के काम गर्छौ भन्दा टिचिङ भन्दा ए बच्चा खेलाउन जाने होइन भन्ने प्रकारले चाहिँ लिइन्छ होइन तर मैले भन्नुपर्दाखेरि चाहिँ मैले अघि नै पनि भनेको थिएँ यो भनेको चाहिँ फाउन्डेसन एज है जहाँ चाहिँ जग बनाउने काम हुँदैछ है अनि हामीले कसैको चाहिँ भविष्य निर्माण गर्दैछौँ अनि यो कुरालाई चाहिँ हामीले एकदम सिरियसली लिनुपर्छ अनि यो कुरा चाहिँ टिचरहरूले पनि एकदम फिल गर्नुपर्ने हुन्छ कि म के काम गर्दैछु मैले कसको लागि काम गर्दैछु होइन मैले कहाँनिर चाहिँ काम गर्दैछु मैले गर्दाखेरि कोही नानीको भविष्य बन्छ भने उसको चौतर्फी विकासमा नै सहायता पुग्छ भने चाहिँ मेरो चाहिँ यो ठुलो योगदान हो भन्ने कुरा चाहिँ हुनुपर्छ क्या टिचरमा अनि यो कुरा थाहा नभएसम्म चाहिँ टिचरले त्यति राम्रोसँग काम पनि गर्न सक्छ
1: अहिले चाहिँ फेरि प्राय युथहरू पनि टिचिङ पेसालाई चाहिँ अलिकति इन्ट्रेस्ट नदेखाउने होइन अलिकति बोरिङ टाइपको हुन्छ नि कतिजनालाई इच्छा भएर पनि अलिकति वरपरको मानिसहरूले चाहिँ अलिकति एन्करेज नगर्ने वातावरण छ नि त होइन
0: हो त्यस्तै नै देख्छौँ अब
1: त्यस्तो युथहरूलाई जो एजुकेसन सेक्टरमा आउन चाहनुहुन्छ उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ
0: म चाहिँ उहाँहरूलाई के भन्न चाहन्छु भन्दा हामी चाहिँ जो पाइ त्यो होइन होइन जे पाइ त्यो काम पनि गरेका छैनौँ हामीले चाहिँ एकदमै ठुलो जिम्मेवारी पाएका छौँ जसले गर्दाखेरि चाहिँ उनीहरूको भविष्यमा गएर चाहिँ उनीहरूले तपाईँलाई हेर्छन् क्या तपाईँलाई सम्झिन्छन् होइन किनकि तपाईँले गरेको योगदान चाहिँ उनीहरूले कहिले पनि बिर्सिन सक्दैनन् उनीहरूको लाइफमा ठुलो ठुलो समस्या आउँदाखेरि उनीहरू सजिलैसँग त्यो कुरालाई पार गर्न सक्छन् जब तपाईँले यसमा काम गर्नुभएको छ भने चाहिँ
1: मैले केही दिन अगाडि चाहिँ मैले मेरो मलाई पहिला पढाउनु भएको टिचर भेटाएको थिएँ कि म गाडीमा जाँदै थिएँ अनि उहाँलाई मैले हेर्दै गर्दा उहाँको नाम चाहिँ मैले बिर्सेछु तर सरले मलाई यो विषय पढाउनुहुन्छ भन्ने चाहिँ मलाई लागिरहेको थियो कि अनि मलाई मैले उहाँलाई बोलाउन सकिनँ किनभने बसमा धेरै मानिसहरू हुनुहुन्थ्यो अनि तर मलाई एकदम गाह्रो भयो कि ला मैले आफ्नो टिचरसँग नि बोलिनँ होइन अनि मलाई चाहिँ आफ्नो टिचरहरू भेट्दै गर्दाखेरि चाहिँ अहिले मलाई लाग्छ कि म यहाँसम्म आउनुमा चाहिँ मेरो टिचरहरूको ठुलो हात छ भन्ने लाग्छ है अनि मैले चाहिँ उहाँलाई सर तपाईँको नाम के हो भनेर सोधेँ कि अनि त्यस पछाडि उहाँले आफ्नो नाम भन्नुभयो अनि उहाँले मलाई एकदम थ्याङ्क यू भन्नुभयो कि ओहो तिमीलाई धन्यवाद है प्राय विद्यार्थीहरू त आफ्नो टिचरसँग बोल्दैन नि है तिमी त बोल्यौ भनेर भन्नुभयो अनि त्यसले चाहिँ मलाई एकदमै खुसी पनि दियो र मैले पनि केही समय अब टिचिङ पेसामा काम गरेँ म पनि एज अ टिचर काम गर्दै गर्दाखेरि चाहिँ मैले आफ्नो बालबालिकाहरूलाई जतिलाई पढाएँ अनि उनीहरू विभिन्न सेक्टरमा राम्रो काम गर्दै गर्दा चाहिँ मलाई पनि एकदम खुसी लाग्छ कि प्राउड फिल हुन्छ ओहो मैले पढाएको नानी त यस्तो भयो है भन्ने खालका कुराहरू के
0: हो
1: तपाईँलाई पनि त्यस्तै अनुभव भएको छ
0: एकदम मलाई पनि एकदमै भएको छ है अनि म चाहिँ पहिला बालाजुमा बस्थेँ मेरो माइती चाहिँ बालाजु हो बे गरेपछि मात्रै साधुबाट आएँ सो बालाजुमा म कहिले काहीँ चाहिँ म पहिला काम गरेको स्कुलहरूमा जान्छु कि पहिला काम गरेको स्कुलमा जाँदाखेरि त्यहाँको नानीहरू कति ठुलो ठुलो भइसकेको है अनि म जाँदाखेरि म कस्तो अचम्मै परेको के त्यो दिन होइन झन्डै आँसु नै आएको होला है जाने बित्तिकै सबजना त्यो नानीहरू चाहिँ मलाई पुरै घेरा हालेको क्या घेरा हालेर सोनुमा भनेर उहाँहरू आउनु भएको थियो कि अनि त्यो देख्दाखेरि चाहिँ ओ माई गड म यस्तो स्ट्रिक्ट टिचर थिएँ होइन त्यही पनि उनीहरूको फेभरेट टिचर म थिएँ कि अनि त्यो प्यारेन्ट्सहरूले पनि अहिले पनि सोनु म्याम हामी तपाईँलाई कति धेरै मिस गर्छौँ भन्ने कुराहरू चाहिँ गर्नुहुन्छ क्या अनि त्यो गर्दै गर्दा चाहिँ उफो मैले केही न केही चाहिँ गरेको रहेछु मेरो नानीहरूको लागि भन्ने कुरा चाहिँ त्यो चाहिँ एकदम प्राउड मोमेन्ट चाहिँ हुन्छ
1: सुन्दै गर्दाखेरि पनि म पनि अलिकति इमोसनल भएँ है किनभने हामी कहिलेकाहीँ इमोसनली आफै डाउन हुँदा पनि बालबालिकाको छेउमा पुगिसकेपछि चाहिँ हामी आफ्नो दुःखलाई आफ्नो प्रब्लमहरूलाई भुल्छौँ कि अनि फेरि खुसी हुन्छौँ होइन त यहाँसँग एकदमै मिठो कुराकानी भयो है अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ यहाँको यो बहुमूल्य समयको निम्ति पनि धेरै धेरै धन्यवाद आगामी दिनहरूमा हामी फेरि तपाईँसँग यसरी कुराकानी गर्न चाहन्छौँ के भन्न चाहनुहुन्छ अन्त्यमा कस्तो लाग्यो यहाँ आएर
0: मलाई पनि एकदमै खुसी लाग्यो फर्स्ट अफ अल तपाईँलाई धन्यवाद प्रभुले पनि धन्यवाद होस् है यो समय दिनुभएको लागि अनि मैले पुरा आफ्नो मेमोरिजहरू पनि त्यो कलेक्ट हुँदै थियो क्या तपाईँसँग कुराकानी गर्दा सो एकदम रमाइलो तपाईँसँग कुरा गर्दा रमाइलो अनुभव भयो थ्याङ्क यू सो मच
1: हुन्छ अनि यहाँलाई पनि आफ्नो सेवकाई आफ्नो प्रोफेसनको लागि फेरि अझ अल द बेस्ट यसरी नै अघि बढ्दै जानु होला अनि मैले एक्टिभली तपाईँ यसरी सेवामा लाग्नु भएको देखेको छु
0: होइन
1: जसले चाहिँ मलाई पनि एउटा हौसला दिन्छ हुन्छ थ्याङ्क यू सो मच
0: जयमसी

यहाँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? अवश्य नै आजको कुराकानीबाट यहाँहरूले पनि आशिष पाउनु नै भयो होला। आज मसँग कार्यक्रममा हुनुहुन्थ्यो एकदमै विशेष अतिथि, उहाँ हुनुहुन्थ्यो सोनु नेपाली महर्जन, र उहाँ चाहिँ क्वैनोनिया पाटन मण्डलीबाट बाल संगति शिक्षिका पनि हुनुहुन्थ्यो, र उहाँ ईसीईसीमा कार्यरत एक टिचर एजुकेटर पनि हुनुहुन्थ्यो, र साथसाथै उहाँ बालबालिकाको क्षेत्रमा काम गर्ने एक व्यक्ति हुनुहुन्थ्यो, प्रभुको छोरी हुनुहुन्थ्यो। र यति भन्दै अब आजको कार्यक्रमबाट मैले विदा माग्ने समय पनि भइसकेको छ, र सम्पूर्ण भाइ बहिनीहरू र सम्पूर्ण श्रोताहरूलाई खुशी रहनुहोस्, स्वस्थ रहनुहोस् भन्दै विदा माग्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. When ISIS militants captured Mosul, Iraq, they came pounding on Yusuf Fawzi's door, demanding he pay a tax levied on non-Muslims. Yusuf refused and was knocked unconscious and dragged away. When he awoke, his leg was chained to the ceiling of an ISIS cell. For 45 days, his captors tortured him repeatedly, demanding he leave his faith and join ISIS. He refused every time. His captors eventually decided to execute him and then inexplicably released him instead. Pray for Yusuf's ministry to Iraqi refugees and for persecuted Christians throughout Iraq.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vumradio.net.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जय मसीह. नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्रसँगै म ज्ञान उपस्थित भइसकेका छौं हामी र केही समय चाहिँ म तपाईँलाई केही प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरूबाट उत्साह दिन चाहन्छु. हामी प्रार्थना गर्ने व्यक्तिहरू हौ अथवा भनौँ हामीमा एउटा आशा छ, त्यो आशा चाहिँ परमेश्वरमा छ र हामीले चाहिँ हाम्रो जुन प्रकारको प्रार्थना गरिरहेका हुन्छौँ, हाम्रो जीवनमा हामीले विभिन्न किसिमका कुराहरूसँग सम्बन्धित प्रार्थना गरिरहेका हुन्छौँ र प्राय हामीले प्रार्थना गर्ने भनेको चाहिँ तपाईँ हामीले केही आपद विपद पर्दा अथवा गाह्रो हुँदा अथवा भनौँ राम्रो हुँदा फेरि पनि हामी प्रार्थना गर्छौँ. प्रार्थना गर्नको लागि हामीलाई कुनै विषयहरू नै चाहिन्छ भन्ने कुराहरू पनि छ, तर प्रार्थना गर्नको निम्ति सधैँभरि परमेश्वरसँग कुराकानी गर्ने एउटा माध्यम प्रार्थना भएको कारणले गर्दा हर समय तपाईँ र मैले प्रार्थना गर्न सक्छौ. आज मैले तपाईँहरूको बीचमा चाहिँ विश्वासको जाँच हुँदा चाहिँ हामीले प्रार्थना गरेका छौँ कि छैनौ भन्ने कुरामा म तपाईँहरूसँग कुराकानी गर्न गइरहेकी छु. हामीले उत्पत्तिको पुस्तकमा हेर्छौँ भने पनि अब्राहमको जीवनमा विश्वासको जाँच भएको छ र बाइबलमा हामी पढ्ने हो भने चाहिँ अब्राहमलाई विश्वासको पिता भनेर पनि चिनिन्छ. उनले परमेश्वर माथि यस्तो विश्वास गरेका छन् कि जुन विश्वासले आज तपाईँ र मेरो विश्वासलाई पनि टेवा पुगेको छ. तपाईँ र म पनि परमेश्वरलाई विश्वास गर्नको निम्ति त्यो विश्वासले हामीलाई धेरै ठुलो महत्वपूर्ण कुरा चाहिँ सिकाएको छ र कहिलेकाहीँ चाहिँ भनौँ न हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरू आउँछन् होइन, अरूले एकदमै राम्रोसँग गरेको हामीले चाहिँ गर्न नसकेको अथवा भनौँ अरू चाहिँ एकदमै राम्रो भएको हामी आफूलाई चाहिँ नराम्रो स्थानमा पनि हामीले राखिरहेका हुन्छौँ. म त गर्नै सक्दिनँ कि के हो अथवा यो हो कि त्यो हो कि भनिरहेका हुन्छौँ होइन, र अरूले गरेको देख्दा हामीलाई अचम्म लाग्छ, रहर लाग्छ कतिपटक, किन ममा भएन, उमा मात्रै किन राम्रो, उसको सुन्दा फेरि किन यति राम्रो भन्ने कुराहरू हामी गर्छौँ होइन. त्यो गर्दा गर्दै कतिपटक हामी अरूको जस्तो बन्ने पनि प्रयास गर्छौँ, अलिअलि बन्छौँ पनि कतिपटक. राम्रो कुराको देखासिकी गर्नु राम्रो पनि हुन्छ, तर हामीले बाइबलमा हेर्छौँ भने चाहिँ आसाप भन्ने व्यक्तिले चाहिँ राम्रो कुरा नभएर नराम्रो कुराको देखासिकी गर्न लागेका छन्। विश्वासको जाँच चाहिँ त्यहाँ पनि हुन्छ होइन. हामीले चाहिँ भन्छौँ र 73:1-11 यो कुरालाई पाउन सक्छौँ र आसापले जुन कुराको देखासिकी गरे, उनले नराम्रो कुरामाथि आफ्नो आँखा लगाए र नराम्रोहरू कुनै परिश्रम नै नगरिकन धनी भएको अल्छीहरू होइन र समाजमा धाक जमाएर खाएको देखे, आफू चाहिँ सोझो जीवन जिएर खान पनि राम्रोसँग नपाएको र स्वास्थ्य उपचार पनि राम्रो नपाएको निष्कर्षमा उनले निकाले भनौँ न. त्यो समयमा अरूले चाहिँ एकदम केही पनि नगरिकन होइन र इमान्दार नभइकन पनि राम्रो जीवन जिइरहेको, तर आफू चाहिँ एकदमै भनौँ न कष्टकर जीवन जिइरहेको उनले बुझे. यो कुरा तपाईँहरू मेरो जीवनमा पनि लागू हुन सक्छ र नराम्रैहरूकै फलिफाप अथवा भनौँ अलिकति भलाइ नचाहने व्यक्तिहरूको फलिफाप हुने उनले बुझे. यसरी गलत कुरामा आफ्नो दृष्टि लगाएकोले उनको परमेश्वरमाथिको विश्वास र भरोसा चाहिँ डगमगायो. उनको विश्वासको जाँच भयो, परीक्षा आयो, उनी विश्वास र धार्मिकताको बाटोबाट पतन हुने अवस्थामा पुगे. र नराम्रोहरूलाई राम्रो नै भइरहेको छ भनेर सोच्नु नै उनको गल्ती थियो। तर जब उनी परमेश्वर कहाँ गए, हामी त्यहाँनिर हेर्न सक्छौ, तब उनले साँचो कुरा बुझेर होस सम्हाले अनि पतन हुनबाट जोगिए। हामीले गलत कुरामा मन लगाएका छौं र गलत निष्कर्ष निकालेका छौं भने हामी पतनको बाटो हिँडिरहेका छौं भने हामीले बुझ्नुपर्छ। हाम्रो नमुना नराम्रा कुराहरू हुनै सक्दैनन्। हाम्रो नमुना प्रभु येशू ख्रिस्ट हुनुपर्छ। हामीले नराम्रोलाई होइन तर येशूलाई हेर्नुपर्छ र आफ्नो विश्वासलाई बचाइराख्नुपर्छ भनेर हिब्रूको पुस्तक 12:2 पनि हामीलाई बताउँदछ। त्यो कारणले गर्दा आज यो समय तपाईँ र मेरो प्रार्थना चाहिँ परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकूँ भन्ने प्रार्थना चाहिँ तपाईँ र मेरो हुन सकोस्। किनकि हामीलाई कहिलेकाहीँ देख्दा फेरि होइन जसले नराम्रो गरेको छ, जो नराम्रो गर्छ त्यसको फलिफाप भएको हामी देख्न सक्छौँ। जहाँ पाप त्यही फलिफाप भनेर पनि संसारको व्यक्तिहरूले कतिपटक होइन संसारमा भनेको हामी देख्छौँ। हामी मानिसहरू संसारमै छौँ, व्यक्तिहरूकै बीचमा छौँ, तर हाम्रो परमेश्वरको न्याय फरक छ, हाम्रो परमेश्वरको हेराइ फरक छ। त्यो कारणले गर्दा फेरि पनि भन्न चाहे हामीहरूको प्रार्थना चाहिँ यो साँझ यस्तो प्रकारको होस् कि परमेश्वर पिता नराम्रो कुरातिर र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकौँ। येशूले कहिले पनि नराम्रो कुराहरू गर्नु भएन, येशूले कहिले पनि अरूको देखा सिकेको गर्नु भएन। पिताको आज्ञालाई जहिले पनि उहाँले मान्नुभयो। थुप्रै कुराहरू थिए उहाँको अगाडि, चोरी डकैतीका कुराहरू थिए, अरूलाई दुःख दिने व्यक्तिहरू थिए, छिन्मै मन बदल्ने व्यक्तिहरू थिए, धोका दिने व्यक्तिहरू थिए, विभिन्न किसिमका व्यक्तिहरू थिए, अरूको लही लहीमा लाग्ने व्यक्तिहरू थिए। तर उहाँले चाहिँ जहिले पनि त्यो कुरालाई सिक्नुको सट्टा परमेश्वरको वचनलाई, पिताको वचनलाई अँगालेर अगाडि बढे र जुन उद्देश्यको साथ परमेश्वरले येशूलाई संसारमा ल्याउनु भएको थियो त्यो कुरा चाहिँ येशूको जीवनबाट पूरा भएको हामी देख्छौ। त्यो कारणले गर्दा आज हाम्रो प्रार्थना चाहिँ येशूलाई हेर्न सक्ने प्रार्थना होइन, येशूलाई हेर्न सकौँ भन्ने प्रार्थना चाहिँ हाम्रो हुनुपर्छ भन्ने उत्साह यो समयमा तपाईँहरूलाई दिन चाहन्छु। र आगामी समयमा पनि यस्तै यस्तै प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरू लिएर म आउने नै छु। अहिले भने तपाईँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार। तपाईँको यो साँझको समय आशिषमय रहोस्।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदानमा हामी विभिन्न कलाकारहरूसँग प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छौं र आज भने मैले कसैलाई पनि कार्यक्रममा निमन्त्रित गर्न सकिनँ तर भने म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र श्रोता आज एकदमै महत्वपूर्ण कुरा हाम्रो निम्ति म राख्नेछु तपाईँले भने रेडियो सुनेर अथवा रेडियोको नजिक बसेर हामीलाई साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु र अर्थपूर्ण संगीतबाट

वैवाहिक सम्बन्धमा प्रेम भाषाहरू बोल्नुहोस्। कसैले भनेका छन् तपाईँको बालबालिकालाई उत्कृष्ट शैलीमा प्रेम गर्नु भनेको तिनीहरूको आमा बुवालाई प्रेम गर्नु हो। यो सत्य हो। तपाईँको वैवाहिक सम्बन्धको गुणस्तरले अधिक मात्रामा तपाईँले आफ्नो बालबालिकासँग व्यवहार गर्ने शैलीमा असर पार्दछ र तिनीहरूले प्रेम स्वीकार गर्ने शैलीमा पनि। यदि तपाईँको वैवाहिक जीवन स्वास्थ्यकर छ भने दुवै आमा बुवाले एकअर्कालाई कृपा आदर र निश्चलतासहित व्यवहार गर्नेछन्। तपाईँ र तपाईँको श्रीमान श्रीमतीले आफूलाई समझदारी चाहिँ महसुस गर्नेछन् र साझेदारी भएर हुर्काउने कार्यलाई अगाडि बढाउनेछन्। तर यदि तपाईँहरू एकअर्काप्रति दोषारोपण गर्ने र क्रूर प्रेम नगर्ने खालको हुनुहुन्छ भने तपाईँहरू आफ्नो बालबालिकालाई हुर्काउने कार्यमा पूर्ण रूपमा सहमत हुन सक्नुहुन्छ र बालबालिकाहरू जो अनुभूतिप्रति सधैँ संवेदनशील छन् र तिनीहरूले यो थाहा पाउनेछन्। अब यो स्पष्ट भइसकेको छ, सुखद र स्वास्थ्यकर वैवाहिक जीवनको अत्यावश्यक भावनात्मक तत्व भनेको प्रेम हो। जसरी तपाईँको बालकको भावनात्मक प्रेमको भाँडो हुन्छ, तपाईँहरूसँग पनि त्यो भाँडो छ र त्यसै गरी तपाईँ श्रीमान श्रीमतीसँग पनि त्यो भाँडो छ। हामी आफ्ना साथीहरूद्वारा गहिरो प्रेम गरिरहेको अनुभव गर्न चाहन्छौ अनि मात्र संसार उज्यालो देखिन्छ। तर जब प्रेमको भाँडो रित्तो हुन्छ, हामीलाई पीड़ाको अनुभूति हुन्छ। प्रेम, श्रीमान श्रीमतीले मलाई साँचो रूपमा प्रेम गर्दैन र हाम्रो पूरा संसार अध्ययारो देखिन थाल्छ। यी प्रेमको रित्तो भाँडोहरूको कारण धेरै जसो वैवाहिक सम्बन्धहरूमा फाटो र व्यवहार उत्पन्न हुन्छ। प्रेमलाई अनुभव गर्न र तपाईँको बालकलाई प्रेम गरिरहेको अनुभूतिलाई दरिलो पार्न तपाईँले आफ्नो श्रीमान श्रीमतीको प्राथमिक प्रेम भाषा पनि बोल्नुपर्ने हुन्छ। प्रेम भाषाहरूको बारेमा चर्चा गरेर बालबालिकाहरूको पाँचवटा प्रेम भाषा हामी श्रीमान अथवा श्रीमतीको रूपमा तपाईँले थाहा पाउनुहुनेछ। पाँचवटा प्रेम भाषाहरूमध्ये एउटा प्रेम भाषाले तपाईँमा अरू प्रेमी प्रेम भाषाहरू सबभन्दा भावनात्मक गहिराईमा प्रेम संचार गर्दछ। जब तपाईँको श्रीमान श्रीमतीले भाषामा तपाईँलाई प्रेम व्यक्त गर्छ, तपाईँलाई साँचो प्रेम गरेको अनुभव हुन्छ। तपाईँलाई पाँचवटै प्रेम भाषाहरू मनपर्छ, तर यो एउटा चाहिँ विशेष हुन्छ। बालबालिकाहरूमा भिन्नता भए जस्तै पौडहरूमा पनि भिन्नता हुन्छ। ज्यादै कम मात्रामा श्रीमान श्रीमतीको प्रेम भाषा एउटै हुन्छ। तपाईँले यो नसोच्नुहोस् कि तपाईँको श्रीमान श्रीमतीको प्रेम भाषा तपाईँको प्रेम भाषासँग मिल्छ वा तपाईँको आमा बुवाबाट सिकेको प्रेम भाषासँग मिल्छ। ती दुईवटा साधारण गल्तीहरू हुन सक्छ। तपाईँको बुवाले भने छोरा स्त्रीलाई सधैँ फलहरू देऊ, फलहरू भन्दा बढी अरू कुरा महत्वपूर्ण हुँदैन र त्यसैले तपाईँले आफ्नो श्रीमतीलाई फूलहरू दिनुभयो, तर उनको निम्ति यो त्यति महत्वपूर्ण नहुन सक्छ। समस्या तपाईँको इमान्दारी त होइन, तर समस्या तपाईँले उनको प्रेम भाषा नबोलेको कारण उत्पन्न भएको हो। उनलाई फूलहरू मनपर्छ, तर पाँचवटा मध्ये अर्को भाषाले उनको गहिरो प्रेम संचार गर्दछ। यदि श्रीमान श्रीमतीले एकअर्काको प्राथमिक प्रेम भाषा बोलेनन् भने उनीहरूको प्रेमको भाँडहरू भरिँदैन। जब उनीहरू भावनात्मक तहको भित्री प्रेममा खस्किन्छन् उनीहरू बीचको भिन्नताहरू बढेको जस्तो देखिन्छ, तर एकअर्काप्रति निराश चुलिन थाल्छ। उनीहरूको अनुभव गरेका विगतका न्यानो भावनाहरू सम्झना र भित्र प्रेमलाई पुनः अनुभव गर्ने कोसिस गर्छन्, ताकि उनीहरू फेरि खुसी हुन सकुन् र पनि घरको जीवन र निराश र एकहोरो सन्तुष्टता दिन नसक्ने भन्दा टाढा भएको हुँदा आफ्नो श्रीमान श्रीमतीसँग यो कुरा कसरी गर्ने भने उनीहरूलाई थाहा हुँदैन।

धेरैभन्दा धेरै मानिसहरू प्रेममा परेको अनुभूति गर्दै विवाह गर्छन्। त्यो समयमा उनीहरूले आफ्नो प्रेमको पात्रलाई सिद्ध देख्छन्। जब उनीहरू असिद्धतातिर अन्धा हुन्छन्, उनीहरू यो कुरामा पनि निश्चित हुन्छन् कि उनीहरूको प्रेमको अनुभूति अनुपम छ र एकअर्कालाई यति गहिरो रूपमा प्रेम गर्ने उनीहरू पहिला व्यक्तिहरू हुन्। निश्चय नै समय आउँछ तब उनीहरूको आँखाहरू खोलिन्छन् र उनीहरू यथार्थ धरातलमा उभिन्छन्, जहाँ उनीहरूले अर्को व्यक्तिलाई जस्ताको त्यस्तै देख्छन्। अनुहारको कोठी र अरू सबै अधिकांश प्रेममा अनुभवहरू प्रेम बाहिरमा अन्त हुन्छ। धेरै मानिसहरू प्रेममा परेका छन्। हुन सक्छ धेरैपल्ट भावनाहरू शिखरमा पुगेको बेलामा आफूले केही पूर्णतापूर्ण काम नगरेको कृतज्ञता साथ उनीहरूले विगतका ती अनुभवहरूलाई हेर्छन्। तर हिजो आज धेरै मानिसहरू कल्पनातिर लागेका छन् र उनीहरूले आफ्नो परिवारलाई ठूलो हानि पुर्याइरहेका छन्। एकअर्कालाई भेटघाट गर्ने वर्षहरूमा अथवा विवाह पूर्वका महिनाहरूमा मायावी अनुभवको खोजी गर्दै वैवाहिक प्रसंगहरू शुरू हुन्छन्। तर कम्ती भावनाको अर्थ कम्ती प्रेम होइन। प्रेम र प्रेममा हुनु यी दुई बीचमा भिन्नता छ। प्रेममा रहेको अनुभूति अस्थायी हुन्छ। प्राचीन भावनात्मक प्रक्रिया जसका प्राय थोरै तार्किक आधार हुन्छ। वास्तविक प्रेम अति नै भिन्न हुन्छ, जसमा अर्को व्यक्तिको आवश्यकताहरूलाई पहिलो स्थान दिइन्छ र साझेदारको बुद्धि र उन्नति होस् भन्ने चाहना गर्छन्। स्वाभाविक प्रेमले आफ्नो सहयोगीलाई प्रेम फर्काउने स्वीकृति दिन्छन्। विवाहमा हामी सबैलाई यस्तो सहयोगीको आवश्यकता छ जो हामीलाई प्रेम गर्ने पक्षमा हुन्छन्। जब त्यसो हुन्छ हामीले खुशी साथ अर्को व्यक्तिबाट प्रेम ग्रहण गर्न सक्छौं र हाम्रो सहयोगीले पनि हाम्रो प्रेम गर्ने र उसलाई प्रसन्न पार्ने प्रयासहरूको कारण अति आनन्दित अनुभूति लाभ पाउँदछ। यस्तो किसिमको प्रेममा बलिदान र कठिन परिश्रम आवश्यक पर्दछ। अधिकांश जोडीहरू त्यो बिन्दुसम्म पुग्छन् जहाँ प्रेममा हुने उल्लासमय अनुभूतिहरूलाई तिनीहरूले गुमाउँदछन्। मैले विवाह गरेको व्यक्तिलाई मैले अझै पनि प्रेम गरिरहेको छु कि छैन भनी सोच्छन्। यसको अर्थ यो हो कि तिनीहरूले आफ्नो विवाहलाई बचाउने हो कि आफ्नो जीवनसाथीको वास्ता गर्ने कि अथवा आफ्नो सम्बन्धलाई त्यत्तिकै जान दिने भन्ने बारेमा निर्णय गर्नु आवश्यक छ। सायद तपाईँले आफूलाई यस्तो सोचिरहनु पाउनुहुनेछ, तर यो अति निराश देखिन्छ। प्रेम उचित व्यवहार सहीको धारणा हो। मैले पाँचवटा प्रेम भाषाहरू भन्ने पुस्तकमा उल्लेख गरिसके कि कोही श्रीमान श्रीमती साँच्चैकै मन पराउँछन्, चाहन्छन्। खस्ने तारा कहाँ छन्? बेलुनहरू, गहिरो भावनाहरू, प्रतीक्षाका आशाका कस्ता छन्? आँखाका चमक, चुम्बनमा भएको बिजुली। मेरो जीवनसाथीको सोचाइमा पहिलो श्रेणीमा छु भन्ने कुरा जान्ने भावनात्मक सुरक्षा के भयो?

सम्बन्ध प्रति हाम्रो समर्पणतालाई पुरस्कृत गर्दछ, तर हामीले त्यस्तो आशा गर्नु हुँदैन। र पनि हाम्रो जीवन साथीले हाम्रो प्रेमको भाँडो भन्नु आवश्यक छ, यदि उसले हामीले बुझ्ने प्रेम भाषा बोलेमा यो काम गर्न सक्छ। कर्लाले आफ्नो विवाहमा यही कुरा गुमाएकी थिइन्। रिकले मलाई प्रेम गर्छ जस्तो मलाई पटक्कै लाग्दैन। उनले एक दिन आफ्नो बहिनीलाई भनिन्, हाम्रो सम्बन्ध रित्तो छ र मलाई ज्यादै एक्लोपन महसुस हुन्छ। म रिकको जीवनमा सर्वप्रथम थिए, तर अहिले म लगभग 20 स्थानमा पर्दछु। उसको काम, घर, फुटबल, स्काउट, उसको परिवार, कार, यस्तै अरू सबै कुराहरू पछि म यहाँ भएकोमा सायद उनी खुसी छन्। मेरो काम मैले गरेको कारण, तर उनले मलाई स्वाभाविक रूपमा मात्र लिन्छन्। हो, उनले मलाई मेरो जन्मदिनमा र हाम्रो विवाहको वार्षिकमा सबै उचित दिनहरूमा उनले मलाई फूलहरू पठाउँछन्, तर ती उपहारहरू रित्तो जस्तो लाग्छ। रिकसँग मेरो निम्ति कहिल्यै समय हुँदैन। हामीसँगै कहीँ पनि जाँदैनौ, जोडिएको रूपमा केही गरेनौ र हामी एकअर्कासँग कुरा नै गर्दैनौ। म यी कुराहरू सोच्दा सोच्दै रिसाउँछु। मसँग समय बिताउन म उनलाई आग्रह गर्ने गर्थे र उनले मलाई उनको आलोचना गर्दैछु भने उनले मलाई उनको पछि नलाग्न र उनलाई एक्लै छोडिदिन भने उनले भने कि उनको असल काम छ, उनी लागु पदार्थ सेवन गर्दैनन्, उनले मलाई अरूसँग लागेर धोका दिएको छैनन्, म त धन्यवादी हुनुपर्ने कुरा उनले मलाई बताए। ठिकै छ, मलाई माफ गर्नुहोस्, तर यतिले मात्र पुग्दैन, मलाई प्रेम गर्ने श्रीमान चाहिन्छ। उनीसँग समय बिताउन उनले मसँग पर्याप्त मात्रामा महत्वपूर्ण छु भन्ने तरिकाको व्यवहार गर्नुपर्छ। के तपाईँले उत्कृष्ट रूपमा बुझ्ने प्रेम भाषाको संकेत पाउनुभयो? जुन रिकले बोलिन्, रिकले उपहारको भाषा बोलिरहे। गुणस्तरीय समयको निम्ति चिचाइरहेको थिइन्। शुरूका वर्षहरूमा उनले उनीहरूबाट उपहारहरू प्रेमको अभिव्यक्तिहरूको रूपमा प्राप्त गर्थिन्, तर उनको प्राथमिक प्रेम भाषालाई व्यवस्था गरेको हुनाले अहिले उनको प्रेमको भाषा रित्तो छ, उनको उपहारहरू त्यति अर्थपूर्ण छैनन्। यदि रिकले एक अर्काको प्राथमिक प्रेम भाषा पत्ता लगाउन सकेको भए, त्यो भाषा बोल्न सिकेका भए, उनीहरूको वैवाहिक जीवनमा प्रेमको भावनात्मक न्यानोपन फर्कन सक्थ्यो। होइन, एकुरिएको तर्कहीन मन प्रेममा रहने अनुभव होइन, तर त्योभन्दा अझ महत्वपूर्ण आफ्नो जीवन साथीबाट प्रेम गरिएको गहिरो भित्री अनुभूति। तिनीहरूले जान्नेछन् कि तिनीहरू एकअर्काको निम्ति सर्वप्रथम छन्। जसले व्यक्तिको रूपमा एकअर्काको आदर गर्छन्, एकअर्काको बारेमा सोध्छन्, एकअर्काको प्रशंसा गर्छन्, दुवै साथमा रहन चाहन्छन्, गहिरो समझदारी जीवनसाथीको रूपमा लिचिएर मानिसले यस्तै किसिमको विवाहको सपना देख्छन्। यो त्यति बेला मात्र यथार्थ बन्न सक्छ जब जोडीले एकअर्काको प्राथमिक प्रेम भाषा नियमित रूपमा बोल्न सिक्छन्। यसले उनीहरूलाई बलियो आमा बुवाहरू बनाउनेछ, जसले समगत रूपमा काम गरेर बाल बालिकालाई सुरक्षा र प्रेमको गहिरो अनुभूति दिन्छन्। प्रत्येक प्रेम भाषाहरूमा यसले कसरी काम गर्छ, यो एकदमै महत्वपूर्ण कुरा छ। विवाहको सपना देख्छन्, यो त्यति बेला मात्र यथार्थ बन्न सक्छ जब जोडीले एकअर्काको प्राथमिक प्रेम भाषा नियमित रूपमा बोल्न सिक्छन्। यसले उनीहरूलाई बलियो

गर्छु। म व्यवसायमा असलै रूपमा सफल भएको छु। म असल बुवा हुँ, मेरो विचारमा म असल श्रीमान पनि हुँ। मैले मेरो श्रीमतीबाट केवल केही प्रशंसा मात्र चाहेको थिएँ, तर साटोमा मैले केवल आलोचना मात्र पाउँछु। मैले कति कठिन परिश्रम गरे पनि र जे जस्तै गरे पनि त्यो कहिल्यै पर्याप्त हुँदैन। केही न केही कुरा लिएर जेनी सधैँ मेरो पछि लागेको हुन्छ। म त केही बुझ्न सक्दिन। धेरै स्त्रीहरू म जस्तो श्रीमान पाएकोमा खुसी हुने थिए, तर उनी किन त्यति साह्रो आलोचना गर्छिन्? मार्कले व्याकुल भएर आफ्नो झण्डा हल्लाइरहेछ, जसमा लेखिएको छ, मेरो प्रेम भाषा समर्थकको वचनहरू हुन्, कृपा गरेर कसैले मलाई प्रेम गर्नुहुन्छ। तर मार्कलाई जति जेनीलाई पाँचवटा प्रेम भाषाको विषयमा थाहा छैन, उनले उनको झण्डा देख्न सक्दैन। उनलाई किन प्रेम नगरिएको अनुभूतिहरू हुन्छ भन्ने कुरा उनले बुझेकी छैनन्। उनी कारणहरू दिने गर्छिन्, म राम्रो गृहिणी हुँ, म केटाकेटीहरूको हेरचाह गर्छु, पूरा समय काम गर्छु, आफूलाई पनि आकर्षक राख्छु। यो भन्दा बढी उनलाई के चाहियो? धेरै पुरुष मिठो खाना र सफा घरमा आउन खुसी हुन्छन्। समूहत मार्कलाई प्रेम नगरिएको अनुभूति हुन्छ भन्ने कुरा जेनीलाई थाहा पनि छैन। उनलाई केवल यति थाहा छ कि समय समयमा उनी पड्किन्छन् र उनी प्रति आलोचक हुन छोडिदेऊ भन्छन्। यदि उनलाई सोधिएमा मार्कले सायद स्वीकार्ने थिए कि उनी मिठो खानाहरूले आनन्द लिन्छन् र सफा घरको कदर गर्छन्, तर यी कुराहरूले उनको प्रेमको भावनात्मक आवश्यकता पूरा गर्दैन। उनको प्राथमिक प्रेम भाषा समर्थनको वचनहरू हुन्। यस्ता किसिमका शब्दहरू बिना उनको प्रेमको भाँडो कहिल्यै भरिँदैन। प्राथमिक प्रेम भाषा समर्थन वचनहरू भएको जीवनसाथीहरूको लागि बोलिएको अथवा लेखिएको प्रशंसाका शब्दहरू नयाँ वसन्त ऋतुको बगैँचाको निम्ति वर्षा जस्तै हुन्छ। म तिमीमा गर्व गर्छु र रोबोटहरूसँग सम्बन्धित स्थितिहरूलाई मिलाउन चाहन्छु।

खानाको शैलीको निम्ति पनि म गर्व गर्छु। यो खाना साह्रै मिठो छ। तिम्रो नाम त प्रख्यात सेफको संग्रहालयमा हुनुपर्ने। बगैँचा साँच्चै नै धेरै राम्रो देखेको छ। तिम्रो पारिश्रमिक कामको लागि धन्यवाद। ओहो, यो रात तिमी त अति नै आकर्षक देखेकी छौ। धेरै समय बितिसक्दा पनि तिमीले मैले यो कुरा भनेको छैन। तिम्रो नियमित काम गराई र बिलहरू तिर्नमा गरेको सहायताको म कदर गर्छु। मलाई थाहा छ कि यी कामहरू गर्न तिमीलाई गाह्रो साह्रो छ। म तिम्रो ठूलो योगदानको लागि धन्यवाद दिन्छु। म तपाईँलाई तिमीलाई ज्यादै प्रेम गर्छु। तपाईँ तिमी अति सुन्दर श्रीमान श्रीमती हुनुहुन्छ। समर्थनको वचन लिखित र मौखिक दुवै किसिमको हुन सक्छ। हाम्रो विवाह हुनुभन्दा पूर्व हामीले प्रेम पत्रहरू र कविताहरू लेखेका थियौं। विवाहपछि पनि किन यी अभिव्यक्तिलाई निरन्तरता नदिने अथवा पुनः प्रयोग नगर्ने? यदि तपाईँलाई लेखिरहन गाह्रो लाग्छ भने कार्ड किन्नुहोस् र तपाईँको भावनाहरूलाई व्यक्त गर्ने शब्दहरूमा थर्को तानिदिनुहोस् र हुन सक्छ भने कार्डको अन्त्यमा छोटो स्मृति लेख्न सक्नुहुन्छ। अन्य परिवारका सदस्यहरूको वा साथीहरूको समाजमा पनि समर्थनको वचनहरू बोलेर तपाईँको अधिक लाभ उठाउन सक्नुहुन्छ। यसो गरेमा केवल तपाईँको जीवन साथीले मात्र प्रेम गरिएको अनुभूति पाउने होइन, तर कसरी सकारात्मक वचन बोल्ने भनी तपाईँले अरूको निम्ति पनि एउटा उदाहरण प्रस्तुत गर्नुहुनेछ। तपाईँकी श्रीमतीको कुरालाई लिएर तपाईँले गर्व गरेको उनकी आमाले सुनुन् अनि तपाईँले आजीवनको प्रशंसक पाउनुहुनेछ। यस्ता शब्दहरू इमान्दारीपूर्वक बोलिएमा वा लेखिएमा प्राथमिक प्रेम भाषा समर्थनको वचन भएका मानिसहरूको निम्ति यसले धेरै नै कुरा संचार गर्दछ।

सम्बन्धलाई गाढा बनाउनको लागि एकदमै पाँचवटा कुरा एकदमै महत्त्वपूर्ण रहेछ। एक त प्रेम गर्नु पर्यो, एक त उपहार साटा साट गर्नु पर्यो, समय दिनु पर्यो होइन, अनि सबैभन्दा महत्त्वपूर्ण कुरो साथ दिनु पर्यो। काम सघाउने कुराहरू, स्पर्शका कुराहरू एकदमै महत्त्वपूर्ण कुरा छ एउटा परिवारलाई राम्रो तरिकाले फलवन्त बनाउनको लागि। यी महत्त्वपूर्ण कुराहरू कार्यक्रममा आज मैले राखेको छु र यति बेरसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।